मूल्य पवित्र अनमोल रगतको दाम तिरेर तपाईँले हामी पापी अधर्मी मानिसहरूलाई मुक्ति दिनुहुन्छ। हामी तपाईँलाई कति धन्यवाद चढाउँछौ। तपाईँले यो अचम्मको प्रबन्ध गर्नुभएको छ किनकि तपाईँ हामीलाई प्रेम गर्नुहुन्छ, प्यार गर्नुहुन्छ, माया गर्नुहुन्छ, हाम्रो वास्ता गर्नुहुन्छ। कुनै पनि प्राणी मरेपछि नरक कुण्डमा नजाओस्, सबै आत्मा बाँचोस्, सबै मरेकाहरूको आत्मा स्वर्गमा जाओस् भन्ने यो तपाईँको अघिदेखिको सनातनी इच्छा हो। अनि यसै कारण नै तपाईँले ख्रिस्ती येशु प्रभुलाई हाम्रो मुक्तिदाता बनाइकन यस संसारमा हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनलाई पठाउनु भएको हो। हामी तपाईँलाई आफ्नो हृदयदेखि धन्यवाद धन्यवाद धन्यवाद चढाउँछौ। अनि आज हामी प्रार्थना चढाउँछौ प्रभु, धेरै हाम्रा प्रियहरूले यो कुरो अझसम्म सुन्नु भएको छैन, यो कुरो जान्नु भएको छैन। अनि यसै कारण प्रभु हाम्रो प्रार्थना यही छ, तपाईँ आफैले नै यो प्रसारणद्वारा यो कुरो हाम्रा प्रियहरूलाई बुझाइदिनुहोस्, उहाँहरूले येशु प्रभुको सुसमाचार सुनेर प्रभु येशु ख्रिस्टलाई आफ्ना मुक्तिदाता प्रभु भनिकन ग्रहण गर्न सकुन्। अनि जुन मुक्ति तपाईँ हामीलाई सित्तैमा दिनुभयो ख्रिस्टी येशु प्रभुमा विश्वास गर्नेहरूलाई, यो सित्तैमा पाइने मुक्ति हाम्रा प्रियहरूले पनि पाउन सकुन् भन्ने हाम्रो यही प्रार्थना छ। हामी तपाईँलाई धन्यवाद चढाउँछौ। साथसाथै हाम्रो यो पनि प्रार्थना छ, हाम्रा विश्वासी भाइ बहिनीहरू जति पनि हुनुहुन्छ, हामी त खालि प्रभुमा नयाँ जन्म पाएर त्यतिकै रहने होइन रहेछ, हामी त बढ्दै जान पर्ने बढ्दै जान पर्ने। यसकारण हामीलाई जुन प्रकारको वचनको खुराक चाहिन्छ, वचन चाहिन्छ, यो पनि तपाईँले प्रभु यस प्रसारणद्वारा जति पनि दिनुहुन्छ त्यसले हाम्रा भाइ बहिनीहरूको जीवनमा ख्रिस्टीय परिपक्वता आएको होस्, अनि मण्डली चाहिँ एकदमै बलियो हुँदै जाओस्। संख्यामा मात्रै ठूलो मण्डली होइन तर आत्मिक जीवनमा पनि हामी चाहिँ एकदमै बलियो मण्डली बन्न सकौं भनी विन्ती जनाउँछौ। यसै कारण तपाईँ आफैले नै पवित्र आत्मा खन्याउनुहोस् प्रभु, पवित्र आत्माद्वारा तपाईँ आफैले नै मानिसहरूलाई एकदमै यो कुरा सुनाएर बुझाएर विश्वासमा ल्याउनुहोस्, अनि धेरै आत्माहरू बाँच्न सकुन्। तपाईँ परमेश्वर पिताको महिमाको लागि हाम्रो यो प्रार्थना सुन्नुहोस्। हामी सबै कुरोको लागि तपाईँलाई धन्यवाद चढाउँछौ प्रभु येशू ख्रीष्टको नाउँमा, आमेन।

0: FM टाइम चेक।
1: यति बेला हाम्रो स्टुडियोको समय अनुसार बिहानको ठिक 6 बजेको छ।
2: परमेश्वर पिता, हामी तपाईँलाई हाम्रा मुक्तिदाता येशु प्रभुको नाउँमा धन्यवाद चढाउँछौ। तपाईँले उहाँलाई हाम्रो मुक्तिदाता बनाई यस संसारमा पठाउनु भयो। उहाँले हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनुभएको कारणले नै

0: अहिले तपाई सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट।
1: र हाम्रो अनलाइन प्रसारण सुन्नको लागि लगइन गर्नुहोस् www.goodnewsfm.com.np। थप जानकारीको लागि
0: फोन नम्बर 01-4770-754 01-4770-754 र हाम्रो व्हाट्सएप नम्बर रहेको छ 98-023-44-646 98-023-44-646। अब प्रस्तुत छ कार्यक्रम जीवनको रोटी। चेसिस मेटल वर्कशप अन भ्याली साङ्गा भक्तपुर। यहाँ ग्रिल, गेट, स्टीलको रेलिङ, ट्रस, फलामको घर बनाउनुका साथै फल सिलिङको काम पनि गरिन्छ। थप जानकारीको लागि जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर प्रोप्राइटर राजकुमार थापा मगर 97-49-88-6-96-9 97-49-88-6-96-9।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई गेटसेमनी एयरपोर्ट चर्चको प्रस्तुति कार्यक्रम जीवनको रोटीमा। श्रोता, यस कार्यक्रम मार्फत प्रत्येक दिन तपाईँ आदरणीय पास्टर टेक दाहालज्यूद्वारा पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्दै आइरहनु भएको छ र आज पनि तपाईंलाई वचनद्वारा साथ दिन गइरहेका छौं। तर यो समय कार्यक्रमको शुरूआत एउटा अर्थपूर्ण गीतबाट गर्न चाहन्छौ र गीतपछि हामी उपस्थित हुने नै छौं।

यो निकै नै मिठो गीतपछि तपाईंलाई फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छौ र अब चाहिँ कार्यक्रममा पालो भएको छ आदरणीय पास्टर टेक दाहालज्यूबाट परमेश्वरको वचन सुन्ने र ढिला नगरिकन यो समय म उहाँलाई दिन चाहन्छु।

जय मसीही। गेत्सेमनी एयरपोर्ट चर्च परिवार साथै हामीसँग संगति गरिराख्नु भएको आदरणीय दाजुभाइ दिदीबहिनीहरू, म त एक दाल सधैँ झैं एउटा नयाँ विषयमा वचन लिएर तपाईहरूको समक्ष उपस्थित भएको छु र आजको वचनको शीर्षक रहेको छ प्रेमको सिद्धान्त। एउटा मानिसले बेग्ला बेग्लै सिद्धान्त लिएर जिएको हुन्छ। कसैले धन कमाउने सिद्धान्त हुन्छ, कसैको मान कमाउने सिद्धान्त हुन्छ, कसैको के सम्बन्धी सिद्धान्त हुन्छ, कसैको के सम्बन्धी सिद्धान्त हुन्छ, कसैको नाम राख्ने सिद्धान्त हुन्छ। तर पवित्र बाइबलमा चाहिँ हामीलाई हाम्रो

सबै व्यवस्था पनि पूरा हुन्छ भनेर चाहिँ बताइएको छ। र रोमीको पुस्तक 13 अध्यायको 10 पदमा यसरी लेखिएको छ, यो खण्ड म पढ्दिन्दछु। प्रेमले छिमेकीको खराबी गर्दैन, यसकारण प्रेम गर्नु नै व्यवस्था पूरा गर्नु हो। हामी कसरी व्यवस्था पूरा गर्ने, ठिक नियममा कसरी चल्ने, अनुशासित कसरी हुने भन्ने हामीलाई त्यो क्वेशनहरू, त्यो प्रश्न हाम्रो हृदयमा हुन सक्दछ। तर पवित्र बाइबलमा मिठाई गुलियो छ भन्ने प्रकारले हामीले प्रेमका आँखाले अरूहरूलाई हेर्यौं, हृदयले अरूहरूको भलाइ चाह्यौं भने हामीले व्यवस्था पूरा गर्यौं भनिकन यस खण्डमा बताइएको हो। र कति व्यक्तिले व्यवस्था पूरा गरेर प्रेम देखाउन चाहनुहुन्छ, तर त्यो पक्का पक्की हुन सक्दैन, किनकि व्यवस्था अलिकति फरक कुरा हो। प्रेमबाट व्यवस्था आउनु पर्दछ, व्यवस्थाबाट प्रेम होइन। उदाहरणको लागि, एउटा घरमा बाल बच्चालाई आमा बुवाले पिट्यो भनेर चाहिँ प्रहरीले त्यो बाल बच्चालाई रेस्क्यू गर्न भएर लगेर चाहिँ एउटा कोठामा राख्नु भएछ। उहाँले बाहिरबाट सेक्युरिटी पनि दिनु भएछ, बच्चालाई एकदम सुरक्षित जग्गामा राख्नु भएछ। तर कोठा चिसो रहेछ, बच्चा ठक ठक ठक ठक त्यहाँ कामेर बसिरहेको रहेछ। र अब प्रहरीले गर्न खोज्नु भएको त राम्रो छ, तर व्यवस्था उहाँहरूले पालन गर्नुभयो। व्यवस्था अनुसार त्यो बच्चालाई त्यहाँ सुरक्षा दिन कोसिसहरू गरियो, तर त्यहाँ कोठाभित्र जाडो छ भन्ने प्रहरीलाई थाहा भएन। र व्यवस्थाले सुरक्षा त दिन खोज्यो, तर व्यवस्था त्यो प्रेमको गहिराईमा जान सक्दैन। र रातभरि त्यो बच्चा चाहिँ दुःखमा कष्टमा त्यसरी बसेछ अरे। तर प्रहरीले त सेवा दिन खोजेको त राम्रै थियो, उसलाई सुरक्षा दियो, कुटाई खाँदै गरेको ठाउँबाट ल्याइयो, यी सबै कुराहरू गरियो। तर एउटा पोथीले जो चल्लाहरूलाई दुइटै पखेटाबाट ढाकेर राखेछ, घर जलेछ, धेरैवटा चल्लाहरू भएकोले गर्दाखेरि पोथीले चल्लाहरूलाई भगाउन सकेन रहेछ। जब जब चल्लाहरू बाहिर निक्लिन खोज्छ, पोथीले त्यो चल्लाहरूलाई ठुङ्दो रहेछ, दण्ड दिँदो रहेछ, लठ्ठी चलाउँदो रहेछ, र त्यो प्रकारको अवस्था भएछ। तर पोथीले त्यो चल्लाहरूलाई जो ढाकेर बस्दा बस्दा बस्दा घर जल्यो, जलेको आगोले पोथी मर्यो, तर चल्लाहरू चाहिँ जीवित रहेछ। अब यहाँ पोथीले चल्लालाई ठुङ्गे तापनि, यहाँ दण्ड दिए तापनि, यो प्रेमबाट गरिएको कारणले गर्दा यहाँ नराम्रो देखिए तापनि आफू मरेर ती चल्लाहरूलाई चाहिँ पोथीले आमाले बचाइन्। र आदरणीय ख्रिस्ट प्रेमी दाजुभाइ दिदीबहिनीहरू, यहाँ मैले भन्न खोजेको कुरा यो हो, प्रेमबाट व्यवस्था सुरु हुनु उचित छ भनेर बाइबलले बताउँदछ। तर व्यवस्थाबाट प्रेम देखिनु चाहिँ गल्ती पनि हुन सक्छ, व्यवस्था चाहिँ निर्जीव पनि बन्न सक्दछ। जसरी बच्चालाई कोठामा राखेर वरिपरि सुरक्षा दिए पछाडि बच्चा सुरक्षित हुन्छ भन्ने व्यवस्थाले भन्यो, तर कोठा चिसो थियो भन्ने व्यवस्थाले थाहा गरेन, र यो एक प्रकारको निर्जीव प्रकारको कुराहरू भयो। त्यसले गर्दाखेरि व्यवस्था चाहिँ प्रेमबाट जन्मिनु पर्दछ, जो हामीले रोमीको पुस्तक 13 अध्यायको 10 पदमा पढिसकेका छौं। प्रेमले छिमेकीको खराबी गर्दैन, यसकारण प्रेम गर्नु नै व्यवस्था पूरा गर्नु हो भने चाहिँ यहाँ बताइएको छ। र व्यवस्था चाहिँ पूरा हुनु भन्दा अगाडि प्रेम आएको हुनपर्छ भने चाहिँ त्यस खण्डमा यो स्पष्ट बताइएको छ भने, प्रभु येशूले नयाँ करारमा पूरा मनले, पूरा प्राणले, पूरा शक्तिले परमेश्वरलाई प्रेम गर्नु र छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नु चाहिँ 10 आज्ञा लगायत प्रभुले दिनुभएका सारा व्यवस्थाहरू पालन गर्नु हो भनेर उहाँले त्यसरी बताउनुभयो। र गलातीको पुस्तक 5 अध्यायको 14 पदमा छिमेकीलाई प्रेम गर्दा सबै व्यवस्थाहरू पूरा हुन्छ भनिकन यस खण्डमा यसरी बताइएको छ। किनभने समस्त व्यवस्था एउटै वचनमा पूरा भएको छ, तैले आफ्नो छिमेकीलाई आफूलाई चाहिँ प्रेम गर भनेर चाहिँ यस खण्डमा बताइएको छ। जब हामीले छिमेकी परमेश्वरको स्वरूपमा, परमेश्वरको प्रतिरूपमा सृष्टि भएका मानिसलाई प्रेम गर्छौं, उहाँहरूको भलो चाहन्छौं भने हामीले परमेश्वरलाई प्रेम गरेको पनि त्यहाँ झल्किँदछ। र गलातीको पुस्तक 5 अध्यायको 14 पदमा छिमेकीलाई हामीले प्रेम गरिएको खण्डमा समस्त व्यवस्था एउटै वचनमा पूरा भएको हुन्छ भनिकन यहाँ यो स्पष्ट गरिएको छ। र हामीले लुकाको पुस्तक 10 अध्यायमा प्रभु येशूले भन्नुभएको दृष्टान्तलाई पनि हामीले याद गर्न सक्दछौ, सम्झना गराउन सक्दछौ। जो एकजना व्यक्ति यरुसलेमबाट यरियोतर्फ यात्रा गरिराख्नु भएको थियो, यात्रु मानिस, उहाँ डाकुको हातमा पर्यो, र डाकुको हातमा परेपछि यो मान्छे घायल भयो। घायल हुँदाखेरि त्यहाँ पुजारी र लेबीले भेटा

0: तर उहाँलाई सहायता गरेनन्। त्यस पछाडि एक सामरीले उहाँलाई भेटाउनु भयो, त्यसपछि त्यो सामरीले उहाँलाई सेवा दिनुभयो। त्यो सामरीको हृदयमा चाहिँ छिमेकीलाई प्रेम गर्नु चाहिँ परमेश्वरलाई नै प्रेम गर्नु हो भन्ने उहाँले सम्झिनुभयो, र मेरो तपाईँको हो, तपाईँको मेरो हो, बाँचौं र बाँच्न दिउँ भन्ने जो ठूलो हृदयको कुरा, धरतीलाई बस्न लायकको ठाउँ बनाउने प्रकारको कुरा, जो परमेश्वरको इच्छाको कुराहरू सम्बन्धीको कुरा, त्यो सामरी जो त्यति धनी पनि थिएनन्, त्यस्तो गण्य मान्ने व्यक्ति भनेर पनि सामरीहरूलाई त्यो समयमा मानिँदैनन् थियो, तर हृदय भने उहाँको ठूलो थियो। त्यसले गर्दाखेरि यो सामरीले जो अवर परेको मानिस, घाइते व्यक्ति जो जिन्दगीमा घाइते भएर बाटोमा लडिराख्नु भएको छ, असहाय हुनुहुन्छ, मृत्युको चिसो हातले उहाँको घाँटी अठ्याउने लागेको अवस्थामा उहाँ आउनु भएर उहाँको चराइरहेको घाउमा मलमपट्टी गर्नुहुन्छ र पौवामा लगेर सुरक्षा दिनुहुन्छ र पौवाको मालिकलाई भन्नुहुन्छ, तपाईँले उहाँलाई अरू सेवा दिनुहोस्, म कमाइ गरेर लिएर आउँछु र म उहाँलाई जति तपाईँले परिश्रम गरेर खर्च गर्नुभयो त्यो पैसा म तिरिदिन्छु भनिकन त्यो सामरीले भन्नुहुन्छ। र प्रभु येशूले दृष्टान्तको अन्तमा चेलाहरूलाई प्रश्न गर्नुहुन्छ कि यो मानिसको छिमेकी चाहिँ को भयो भनेर चाहिँ प्रश्न गर्नुहुँदाखेरि त्यहाँ प्रतिउत्तरमा जसले उसलाई बचायो, त्यो सामरी नै त्यो घाइते मानिसको छिमेकी भयो भनेर चाहिँ प्रतिउत्तर दिन भएपछि प्रभु येशूले भन्नुहुन्छ कि तिमीहरूले पनि त्यसै गर। स्वर्गको सिद्धान्त त्यही नै हो, प्रेमको सिद्धान्त राख, हेर्ने दृष्टिकोण तिमीहरूको प्रेम भएको होस्, घृणा नभएको होस्। आज दुष्टात्माको जो सिद्धान्त, घृणाको सिद्धान्त मानिसहरूले अपनाएको कारणले गर्दाखेरि परमेश्वरको सकलमा, परमेश्वरको प्रतिरूपमा बनिएका मानिसहरू प्रति मानिसहरूको हेर्ने दृष्टिकोण घृणाको छ, र यो घृणाको दृष्टिकोणलाई, घृणाको सिद्धान्तलाई हटाएर हामीले परमेश्वरको प्रेमको सिद्धान्त, धरतीमा भएका मानिसहरू पापी छँदा छँदै पनि सृष्टिकर्ता परमेश्वरले आफ्नो एकलौते पुत्र, एक मात्र पुत्र हुनुहुन्थ्यो, ती मानिसहरू बाँचुन् भनेर प्रेमको सिद्धान्त अनुसार उहाँले आफ्नो पुत्र येशू ख्रीष्टलाई धरतीमा पठाइदिनुभयो भनिकन योहन्नाको पुस्तक 3:16 प्रभु येशू स्वयंले पनि क्रुसमा जाने मेरो इच्छा हो, म कर्म परेर क्रुसमा जाँदै गरेको होइन, तर मेरो प्रेमको प्रदर्शन जो क्रुसमा एक बलि, म आफ्नो जीवन पापी मानिसहरूलाई दिनको लागि गइरहेको छु, जिन्दगीमा अबर परेर नाशतर्फ लागिरहेका मानिसहरूको लागि म प्राण दिनको लागि म स्वयं नै तयार छु, र पिता यिनीहरूले के गर्दैछन् यिनीहरू जान्दैनन्, यिनीहरूलाई क्षमा गर्नुहोस् भनिकन उहाँले त्यो प्रार्थना गर्नुभएर अन्तिम सास क्रुसमा फेर्नुभयो, र प्रभु येशू स्वयंले उहाँको सिद्धान्त चाहिँ प्रेमको सिद्धान्त हो भनिकन त्यो प्रदर्शन क्रुसमा, त्यो दर्दनात्मक अवस्थामा, त्यो बिजोकमा उहाँले आफ्नो प्रेमको सिद्धान्तको प्रदर्शन क्रुसमा गर्नुभयो। प्रिय दाजुभाइ दिदीबहिनीहरू, र हामीलाई पनि प्रभुले त्यही प्रेमकै सिद्धान्त लिन पर्छ। हामी धरतीमा बाँच्दाखेरि अरूलाई बाँच्नको लागि सजिलो बनाइदिनु पर्छ, आफू पनि बाँच्नुपर्छ, अरूलाई पनि बाँच्नको लागि सजिलो बनाइदिनु पर्छ। हामीले घृणाको सिद्धान्त लिनु हुँदैन, हामीले प्रेमको आँखाबाट हेर्न सिक्नुपर्छ भनिकन बाइबलमा त्यो बताइएको छ। र जबसम्म हामी हृदयबाट अरूहरूको भलाइ चाहँदैनौ र परमेश्वरको सकलमा सृष्टि भएका मानिसहरूलाई हामीले प्रेमको आँखाबाट हेर्दैनौ, तबसम्म दुष्ट आत्माले हाम्रो जीवनमा मौका पाउँदछ। र त्यो अवस्थामा कति प्रेमको आँखाले नहेर्ने मानिसहरूलाई दुष्ट आत्माले झुकाइरहेका मानिसहरू जो भित्र घृणा छ, उनीहरू त खुलेर बोल्न पनि सक्दैनन्, किनकि प्रेमले चाहिँ आफूलाई पनि स्वतन्त्र बनाउँदछ। जब हामी अरूलाई प्रेम गर्दछौ, हामी स्वयं पनि स्वतन्त्र भएका हुन्छौँ, हामी स्वयं पनि एउटा स्वतन्त्रको सास फेरेर धरतीमा जिन्दगी जिउँछौ। र कति मानिसहरूलाई झुक्याएर एउटा ढुङ्गीको जीवन, भित्र घृणा छ, बाहिर मुखले प्रेम बोल्ने पनि त्यस्तो हुँदछ, तर हामीलाई त्यो नगर्नु भनिकन प्रभुले भन्नुभएको छ। म एनसीएफ नेपालको अध्यक्ष हुँदाखेरि एकजना साथीले, उहाँले मलाई ठूलो प्रशंसा गर्नुभयो, तपाईँले कस्तो उदाहरण पेश गर्नुभयो पास्टर टेक, यस्तो परिवार टुटेको अवस्थामा पनि तपाईँले यसरी सेवा दिइराख्नु भएको छ, तपाईँको हृदय त महान छ, तपाईँलाई त मान्नै पर्छ भनेर मलाई त एकदम उहाँले धेरै खुसी बनाइहाल्नुभयो। तर केही समयपछि एकजना अर्को साथी आउनुभयो, उहाँले बाटोमा भेट्नु भएछ, उहाँ व्यक्तिले त्यो साथीलाई भन्नुभएछ, पास्टर टेक जस्तो ढुङ्गी व्यक्ति को छ र, अहिले यस्तो भएको बेलामा पनि के उहाँले पास्टरीय सेवा गर्ने, यस्तो भएको बेलामा पनि उहाँले के एनसीपी नेपालको केन्द्रीय अध्यक्ष भएर काम गर्ने, यो चाहिँ मलाई चाहिँ पचेन है भनिवरी उहाँ त्यहाँबाट हिँडिदिनु भएछ। यहाँ केही समय अगाडि एनसिपी नेपालको अफिसमा उहाँले मलाई प्रशंसा गरेर हिँड्नुभयो। केही समय पछाडि बाटोमा अर्को साथी भेट्दाखेरि मेरो विरोध गरेर हिँड्नुभयो र त्यो साथीले प्रेमको सिद्धान्त लिनुभएको थिएन। प्रेमको सिद्धान्त नलिनु भएको कारणले गर्दाखेरि प्रभुले त्यो व्यक्तिको जीवनमा काम पनि गर्न सक्नु भएन। र आदरणीय ख्रिस्ट प्रेमी दाजुभाइ दिदीबहिनीहरू, हामीले त्यस्तो मिस्टेक गर्नु हुँदैन। हाम्रो जिउने सिद्धान्त चाहिँ प्रेमको सिद्धान्त हो। हाम्रो परमेश्वर मसीहा येशु प्रेमको सिद्धान्त लिएर धरतीमा आउनुभयो। भन्दै म टेक दाहाल आजको वचनबाट बिदा हुन्छु। जय मसीह की।
1: यो निकै नै आशिषमय वचन पछि यहाँहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छौ र श्रोता अब भने पालो भएको छ गवाहीको र यो समय आउनुहोस्, हामी अर्थपूर्ण गवाही सुन्नेछौ।
2: जय मसीह। मेरो नाम सुकुमाया रोका हो। म चाहिँ यही गेस्वामनी एयरपोर्ट चर्चको सदस्य हुँ र म पहिले पेप्सी कराई छाप्रोमा बस्थेँ र अहिले म चाहिँ नरेफाँट एरियामा म बस्छु र म पहिलेको यो भन्दा 35-40 वर्ष अगाडिको कुरा छ। र म चाहिँ धेरै बिमारी पनि थिएँ र मैले पनि विभिन्न ठाउँमा गएँ तर मलाई कुनै ठाउँमा निको भएन। बच्चा भोगिदिनु मन लाग्थ्यो र म आफैमा पनि एकदम गाह्रो हुन्थ्यो। मलाई एक्लै दुक्लै हिँड्नुको लागि मलाई साथी चाहिन्थ्यो, गाह्रो हुन्थ्यो र म जहाँ पाएँ त्यहाँ म ढल्थेँ। त्यसो हुँदाहुँदा अनि विभिन्न ठाउँमा जाँदाखेरि मलाई नभएको कारणले गर्दाखेरि चाहिँ एउटा बुवाले मलाई यहाँ ल्याइदिनु भयो। गेस्वामनीमा आएँ र गेस्वामनीमा आएपछि गुरुबाले ग्रहण गरिदिनु भयो। त्यो दिनदेखि म पूरा रूपले चङ्गाएर छुटकारा मैले पाएको छु र मैले असल जीवन पनि पाएको छु र मेरो जीवनमा चाहिँ त्यो प्रकारको कुराहरू आयो। म निको त म पूरा रूपले म निको भई चङ्गाई भई र मेरो जीवनमा चाहिँ यस्तो बाधा समस्या विभिन्न प्रकारको कुराहरू आउनु थाल्यो। त जुन दिनदेखि मलाई आयो त्यो दिन मलाई सर्ट आउटहरू पनि भयो। मेरो जीवनमा विभिन्न प्रकारको घटनाहरू आयो तर म त्यसमा कुनै पनि कुरामा जब म लडबराउँथे त्यो दिन चाहिँ मेरो गुरुबाले मलाई सहायता गर्नुहुन्थ्यो। उहाँले किनभने वचनद्वारा चाहिँ उहाँले चाहिँ मलाई धेरै आत्मामा अगाडि बढाउनु भएको छ। उहाँले चाहिँ वचनद्वारा हुन्छ कि के गरेर हुन्छ कि उहाँले सबै कुराबाट उहाँले चाहिँ मलाई एकदम हौसला दिनुहुन्थ्यो। कोही बेला म भन्थे म जाँदै जाँदिन म मण्डली मलाई धेरै अशान्ति हुन्छ त्यस्तो फिल बनाउँथे मलाई शैतानले र म अरू चर्चमा म जानु खोज्थे तर त्यहाँ बीचमा चाहिँ त्यो ठाउँमा चाहिँ अनि परमेश्वर एकजना महाशय त्यहाँनिर गुरुबा आफै त्यहाँ उभिनुहुन्थ्यो। सेम गुरुबा आफै उभिएर न म यता जाउँ न उता जाउँ हुँदाखेरि अनि म चाहिँ फेरि यो बाटो मोडेर आफ्नै मण्डलीमा आएर अनि फेरि म संगति गर्थे र गुरुबाले अनि मलाई फेरि आत्मिक कुरामा उहाँले मलाई धेरै आत्मामा त्याग गर्नुहुन्थ्यो। प्रभु के म तपाईँको म छोरी हो, मलाई तपाईँले सबै रोगबाट त तपाईँले मलाई निको बनाउनु भयो तर मेरो जीवनमा चाहिँ यस्तो कुराहरू चाहिँ घटनाको कुरा आउँछ अनि मेरो जीवनमा चाहिँ किन यस्तो भइरहेछ भन्थे। म धेरै म रुन्थे घरमा गएर अनि म आफ्नो परिवारलाई पनि म धेरै म त्यो मण्डली जान सक्दिन, मलाई धेरै गाह्रो हुन्छ भन्थे। तर अनि एक दिन चाहिँ मैले गुरुबाको विरोध चाहिँ धेरै गरी मैले गर्दाखेरि अनि परमेश्वर आफै स्वयंले बोल्नु भयो। उहाँ मान्छे त देखिन तर आवाज आयो, किनभने तैँले तेरो गुरुबालाई तैँले क्षमा दिनुपर्छ भन्नुभयो। अनि मैले गुरुबालाई आएर मैले बुधबारको दिन थिए या मंगलबारको दिन थियो त्यो मलाई ठेगाना छैन, त्यो चाहिँ 13-14 वर्ष अगाडिको कुरा हो। अनि मैले गुरुबाले भन्नुभयो तिमीलाई म सधैँ भाइ बहिनी म तपाईँलाई म माया गर्छु भन्नुभयो उहाँलाई। अनि त्यो दिनदेखि उहाँको म झन नजिक भएँ अनि त्यहाँदेखि चाहिँ मलाई उपवासहरू बस्नु मन लाग्यो। अनि म उपवास बस्दाखेरि म 40 दिनहरूको फास्टिङहरू मण्डलीको लागि बस्थे किनभने प्रभु म जस्तो धेरै रोगी बिमारी मण्डलीमा आउँछ र चङ्गाई हुन्छ छुटकारा हुन्छ र प्रभु यो मण्डलीमा चाहिँ धेरै आत्मा आउनु पर्छ भनेर अनि मैले यो मण्डलीको लागि म धेरै उपवासहरू बसेँ। 40-40 दिनको उपवासहरू बस्थेँ अनि त्यहाँदेखि म कोही बेला धेरै उपवासमा जान्थे, धेरै उपवासमा बसिरहन्थे अनि उहाँ चाहिँ मसँग बोल्नुहुन्थ्यो। अनि म उहाँले बोल्दाखेरि किन उहाँले भन्नुहुन्थ्यो अनि म फेरि कोही बेला टेन्सन परेर म अनि म प्रार्थना गर्थेँ अनि उहाँले भन्नुहुन्थ्यो तँलाई इनाम नभए त के भयो, तँलाई स्वर्गमा इनाम छ भने उहाँ आफै स्वयंले बोल्नुहुन्थ्यो अनि उहाँले मलाई सिकाउनुहुन्थ्यो तैँले यसो गरेर प्रार्थना गर। अनि मैले जुन प्रार्थना मलाई उहाँले दर्शनमा मलाई दिनुभयो तैँले यो तरिकाले तैँले प्रार्थना गरेर तैँले लिएर जा, त्यो प्रार्थना चाहिँ तैँले गर्नुपर्छ भन्नुहुन्थ्यो। अनि म चाहिँ मेरो परिवारको लागि म प्रार्थना गर्छु र उहाँले भन्नुभयो तेरो परिवारको लागि तैँले प्रार्थना गर्ने होइन मानिसहरू मध्ये त्यसको लागि तैँले प्रार्थना गर्नुपर्छ भन्नुहुन्थ्यो। अनि मैले मानिसको लागि चाहिँ मैले प्रार्थना गर्थेँ अनि म देशको लागि मण्डलीको लागि गाउँ गाउँमा भएको भित्र कहाँ काप्चाको मण्डलीको लागि म प्रार्थना गर्थेँ, त्यो मानिसहरूको आत्माहरू नमरोस् प्रभु, त्यो पास्टरलाई तपाईँले खडा गर्नुहोस्, उहाँ जुनसुकै अवस्थामा भए पनि उहाँलाई तपाईँले खडा गर्नुहोस्, किनभने हाम्रो मात्रै आत्मा बाँचेर हुँदैन, हरेक मानिसको आत्माहरू बाँच्नु पर्छ प्रभु, तपाईँले सहायता गर्नुहोस् भनेर अनि मैले यो प्रकारको मैले प्रार्थनाहरू गर्थेँ। अनि त्यहाँदेखि प्रभु अनि हाम्रो मण्डलीमा पनि वृद्धि हुँदै गयो। जब म उपवासहरू बस्छु उहाँले सहायता गर्नुहुन्छ, अनि गुरुबा अगाडि हिँड्नुहुन्छ, गुरुबाको परिवार अनि मोची पछि पछिबाट गुरुबाको उहाँको चप्पलहरू टिपेर म हिँड्छु, किनभने प्रभु मलाई किन चप्पल टिप्ने बनाउनुहुन्छ भन्छु म प्रभु, अनि उहाँले मलाई धेरै चप्पल टिपेर हिँड्नुहुन्छ बनाउनुहुन्छ, अनि गुरु सपनामा अनि गुरुबासँग म पछि पछि पछि हिँड्छु, उहाँको साथमा कहिले छोड्दिनँ, जब गुरुबा आपद विपदमा जानुहुन्छ त्यसले गुरुबाको लागि प्रार्थना गर्नुपर्छ, गुरुबा समस्यामा छ भन्नुहुन्छ फेरि उहाँको लागि म धेरै प्रार्थना गर्छु, मानिसले मलाई चिनुस् नचिनुस् तर म गुरुबाको लागि म प्रार्थना गर्छु, जुनसुकै प्रकारमा पनि मान्छेलाई मलाई जे भने अब म मान्छेलाई हेर्ने होइन प्रभु, तर मान्छेले मलाई चिन्दैनन्, मान्छेले मलाई नचिने भने मलाई केही फरक पर्ने वाला छैन, तर मेरो प्रभुले मलाई चिनेको छ भनेर यो आत्मा बल राखेर म अनि आउँछु, अनि यहाँ म बिहानै पनि म आउँछु र म प्रार्थना गर्छु, जब म प्रार्थना गर्छु त्यो ठाउँमा सिंहासन उग्रेको जस्तो मलाई लाग्छ प्रभु, किनभने यो मण्डलीमा गुरुबाको माथि दायित्व छैन, यो मण्डलीमा अरू मान्छेले विश्वासीहरूले पनि गर्नुपर्ने व्यवहार हामीले गर्नुपर्छ र दायित्व पनि हामीले गर्नुपर्छ, गुरुबा पनि एक दिन यो संसार छोडेर जानुपर्छ र एक दिन यो मण्डली म पनि यो संसार छोडेर जानुपर्छ, अनि परमेश्वरको राज्यमा अनि गएपछि परमेश्वरले फेरि के हुन्छ, तैले मण्डलीमा गएर के काम गरेछ भन्दाखेरि के हामीले अरू कुरा गर्ने हो, होइन, हामीले किन त्यो ठाउँमा जाँदै हामीले गरेको आराधना स्तुति चाहिँ परमेश्वरको राज्यमा परमेश्वरको सिंहासनमा जानुपर्छ र जे काम गर्नुहुन्छ उहाँ परमेश्वर आफैले गर्नुहुन्छ भन्ने चाहिँ मेरो ठुलो विश्वास छ, किनभने परमेश्वरले जीवित वचनहरू गुरुबा मार्फत र मन्नाहरू पठाइरहनु भएको छ, तर हाम्रो प्राणहरू चाहिँ कहाँ जाँदैछ, हामीले यो कुराहरू चाहिँ हामीले खोज्नुपर्छ, एक दिन परमेश्वरको अगाडि हामीले यो सबै कुरा बुझाउनु पर्छ, सिंहासनमा चाहिँ हामीले गरेको आराधना स्तुति चाहिँ उहाँको अगाडि जानुपर्छ भन्ने मेरो चाहिँ ठुलो विश्वास छ प्रभु, तपाईँलाई धन्यवाद अनि प्रभु, विशेष गरी गुरुबालाई पनि धन्यवाद दिन्छु, उहाँले मलाई हुर्काइरहनु भएको छ, बढ़िरहनु छ, मेरो घरको शरीरको मेरो बाउ आमा गाउँमा छन् भने मेरो आत्तिकै बुवा चाहिँ गुरुबा पनि हुनुहुन्छ, र विशेष गरी यो वचनहरू तपाईँले सुनिदिनुहोस्, ग्रहण गरिदिनुहोस्, तपाईँले पनि असल असल वचनहरू तपाईँले सुन्नुहोस्, जीवित वचन परमेश्वरको मन्नाहरू चाहिँ स्वर्गबाट पठाइरहनु भएको छ, यो मन्नाहरू खाएर तपाईँले पनि आत्मिक रूपमा अगाडि बढ्नुहोस्, मेरो गवाईहरू मैले जति पनि जानेको छु बोलेको छु त्यसको लागि पनि तपाईँहरूलाई पनि धन्यवाद, जय मसी।
1: आदरणीय श्रोता, आजको कार्यक्रम मार्फत परमेश्वरको जीवित वचन साथै गवाही सुनेर यहाँहरू आशिषित हुनुभएको छ भनेर हामी विश्वास गर्दछौ र कार्यक्रम प्रति सल्लाह तथा सुझाव सँगसँगै भेटी दिएर सहायता गर्न चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 97 66 89 41 88 97 66 89 41 88। हवस्त श्रोता, अब चाहिँ भने हामी कार्यक्रमको लगभग अन्तिमतिर आइसकेका छौं। कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद। यसरी नै अर्को श्रृंखलामा भेट्ने आशाका साथ कार्यक्रम जीवनको रोटीबाट म पुनम विदा हुन चाहन्छु। हवस्त, जय मसीह, नमस्कार, तपाईँको दिन आशिषमय रहोस्।

जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर। यहाँ ग्रिल, गेट, स्टिलको रेलिङ, ट्रस, फलामको घर बनाउनुका साथै फल सेलिङको काम पनि गरिन्छ। थप जानकारीको लागि जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर, प्रोप्राइटर राजकुमार थापा मगर, 97 49 88 6 96 9 97 49 88 6 96 9।

0: इमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक ललितपुर,
1: प्रोप्राइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-38, 98-5-11-25-38।

0: Good News FM 105.1 MHz.
1: अब प्रस्तुत छ कार्यक्रम आजको वचन।
2: आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश।
3: परमेश्वरको सहायताद्वारा तपाई सफल बन्नुहुनेछ। जयमसी आज बिहिबार जुलाई 2 तारीक असार 18 गते। आजको बाइबल खण्ड भजन संग्रह 73 26 पदबाट रहेको छ र यहाँसरी लेखेको छ। मेरो तन र मन दुवै विफल होलान् तर परमेश्वर सदा सर्वदाको निम्ति मेरो हृदयको शक्ति र मेरो भाग हुनुहुन्छ। विश्वका महान उपलब्धि हासिल गर्ने कतिपय व्यक्तिहरूको जीवनमा शारीरिक अशक्तता थियो अनि उनीहरूले अविश्वसनीय कठिनाईहरू पार गरे। स्कटल्याण्डका साहित्यकार सर वाल्टर स्कट अपाङ्ग थिए। द पिलग्रिम्स प्रोग्रेस जस्तो प्रख्यात पुस्तकका लेखक जोन बनियान कैदमा परेका थिए। अमेरिकाका प्रथम राष्ट्रपति जर्ज वाशिङटनको फोर्स भ्यालीको हिउँमा जमेर भोकले झण्डै मृत्यु भएको थियो। अब्राहम लिंकनले अमेरिकामा दासत्व अन्त गरे तापनि उनी ठूलो गरिबीमा हुर्किएका थिए र एउटा हतियाराको गोलीबाट असामयिक रूपमा उनको मृत्यु भयो। बेलायती प्रधानमन्त्री बेन्जामिन डिजरायलीले कठोर धार्मिक पूर्वग्रहको सामना गर्नु पर्यो। फ्रैंकलिन डी रूजवेल्टलाई पोलियो रोगले बाल्य अवस्थामै पक्षघात गराएको थियो। लुडविग भ्यान बेथवेन बहिरा थिए। धेरै विश्व रेकर्ड राखेका ओलम्पिक धावक ग्लेन कनिङहमको खुट्टा विद्यालयमा भएको आगलागीमा नराम्ररी जलेको थियो। बुकर टी वाशिङटन, ह्यारियट ट्युबम्यान, मारियन एन्डरसन र जर्ज वाशिङटन कार्भर जस्ता लेखक तथा वैज्ञानिकहरू जातीय भेदभावपूर्ण समाजमा जन्मिएका थिए। एन्रिको कारुसो जस्ता प्रसिद्ध गायक एक ठूलो गरीब इटालियन परिवारमा जन्मिएका थिए जहाँ थोरै बच्चाहरू मात्रै बाल्यकालसम्म बाँच्दथे। भायोलिन वादक इचाक पर्लम्यान 4 वर्षकी उमेरमा कम्मरदेखि तलको भागमा पक्षघातबाट पीड़ित भएका थिए। उनका बाबु र परिवारको नजरमा ठिटो दाउदलाई साउलको ठाउँमा इजरायलको राजा हुन योग्य ठानिएको थिएन। बच्चेबासँग उनको सम्बन्धको कारण नैतिकतावादी र विधिवादीहरूले उनलाई पक्कै पनि अयोग्य ठहराउने थिए। तापनि परमेश्वरले उनलाई मेरो हृदय अनुसारको मान्छे भनेर सम्बोधन गर्नुभयो। यो कुरा तपाईँले प्रेरितको पुस्तक 13 अध्यायको 22 पदमा हेर्न सक्नुहुन्छ। अनि दाउदले परमेश्वरको बारेमा यसो भने, मेरो तन र मन दुवै विफल होलान् तर परमेश्वर सदा सर्वदाको निम्ति मेरो हृदयको शक्ति र मेरो भाग हुनुहुन्छ। तपाईँको लागि आजको वचन छ, परमेश्वरको सहायताद्वारा तपाईँ सफल बन्नुहुनेछ। आमेन। परमेश्वरले यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह।
2: आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर।
4: मोबाइल नम्बर 9802408870।
2: इमेल ठेगाना mos.radioministry@gmail.com।
4: आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्।
2: तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीह।
5: सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
6: हो र? होइन होला त्यस्तो त।
7: सोइता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
6: के भएन मिस,
7: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो। बुझ्यौ, कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेजती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्ग भङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
8: बोक्सी अन्धविश्वास हो। बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: यसुले भन्नुभयो, बाटो सत्य र जीवन म नै हुँ, मद्वारा बाहेक कोही पनि पिता कहाँ आउन सक्दैन।
11: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम धन्यवाद बिहानी।
11: यो समय हो धन्यवाद बिहानी। बिहानी
12: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्युज एफएम 105.1 MHz काठमाडौँबाट र गुड न्युज एफएम 105.6 MHz पोखराबाट सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम धन्यवाद बिहानीमा। श्रोता कार्यक्रम धन्यवाद बिहानी लिएर प्राविधिक मित्र सुजनका साथमा म आइजेक राई उपस्थित भइसकेको छु। श्रोता आज यस बिहानी तपाईँ कति बजे उठ्नुभयो? के तपाईँले उठिसकेपछि यो सुन्दर बिहानीको साथमा तपाईँ हामीलाई जीवन दिनुहुने सर्वोच्चका परमेश्वरलाई हृदयदेखि नै धन्यवाद दिनुभयो? आशा गर्छौ तपाईँले अवश्य पनि म र मेरा साथमा हुनुभएका प्राविधिक मित्रले जस्तै प्रभु येशूलाई धन्यवाद दिनुभएको छ। यदि छैन भने सायद तपाईँ एका बिहानै कुनै समस्यामा पर्नु भएको छ र त्यसको समाधानको दौडधुपमा हुनुहुन्छ होला। तर मित्र अहिले तपाईँ जस्तो सुकै परिस्थितिमा हुनुभए तापनि चिन्तित र मनलाई अशान्त रहने अवस्थाहरूबाट चाहिँ निक्लिहाल्नुहोस् र खुसी हुनुतर्फ आफ्नो मनलाई खिच्नुहोस् भनी म अनुरोध गर्न चाहन्छु। किनभने अहिले तपाईँसँग दुखित र चिन्तित हुनलाई केवल त्यही एउटा कारण मात्र छ, तर खुसी हुनको लागि चाहिँ तपाईँसँग अवश्य असंख्य कारणहरू छन्। ती कारणहरू मध्ये एउटा कारण त यो हो कि यो बिहानीमा कति कठिनाइहरू हुँदाहुँदै पनि तपाईँले आफैलाई सकुशल जीवित अवस्थामा रहेको पाउनु हो र यदि तपाईँ येशु ख्रीष्टका अनुयायीहरू मध्ये एक हुनुहुन्छ भने त तपाईँ अनन्त जीवनको उत्तराधिकारी हुनुहुन्छ भन्ने कुरा पनि तपाईँ अहिले जीइरहनु भएको अवस्थाको निम्ति एउटा उत्साह र अत्यन्तै खुसीको कुरा हो जसको तुलना तपाईँले आज यस क्षणमा भोगिरहनु भएको कुनै पनि अवस्थासँग गर्न सकिँदैन। किनभने यस संसारमा तपाईँले अहिले भोगिरहनु भएको जस्तो सुकै पीड़ादायक वा भयानक कष्ट भए पनि येशु ख्रीष्टसँगको अनन्त जीवनको तुलनामा त्यो कष्ट क्षणिक मात्र हो। त्यसैले मित्र अहिले तपाईँ जस्तो सुकै परिस्थितिमा हुनुभए तापनि आनन्दित खुशी र धन्यवादी हुनुहोस् भनी म तपाईँलाई उत्साह दिन चाहन्छु। ख्रीष्ट येशु प्रभुलाई हृदयदेखि नै साँचो रूपमा चिन्नु भएको छैन भने अहिले नै उहाँलाई आफ्नो हृदयमा निम्त्याउनुहोस् र परमेश्वरलाई धन्यवाद दिने एउटा कारण थप्नुहोस्। आज यस देशमा रहेका हरेक व्यक्ति धन्यवादी हुनको लागि चाहिँ येशूलाई प्रभु र मुक्तिदाता भनी चिन्नु आवश्यक छ अनि त्यसको लागि अरूहरूका सामु हामीहरू नै येशु ख्रीष्टका साँचो अनुयायीहरूका रूपमा सधैँ आनन्दित भएर प्रकट हुनु खाँचो छ। हामी सुरक्षाको चिन्ता फिक्रीमा रुमलेर नबसौं तर ख्रीष्ट येशुप्रति धन्यवादी हुँदै यस सुन्दर बिहानीमा पवित्र बाइबलको फिलिपी 4:4-8 रहेको वचनलाई व्यवहारमा उतारौं जहाँ यसो लेखिएको छ, प्रभुमा सधैँ आनन्द गर, म फेरि पनि भन्दछु आनन्द गर, तिमीहरूको सहनशीलता सबै मानिसहरूलाई थाहा होस्, प्रभु नजिकै हुनुहुन्छ, कुनै कुरामा चिन्तित नहो तर हरेक कुरामा प्रार्थना र निवेदनद्वारा धन्यवाद सहित तिमीहरूका बिन्ती परमेश्वरमा जाहेर हुन् र समझले नै भ्याउन नसकिने परमेश्वरको शान्तिले तिमीहरूका हृदय र तिमीहरूका मनलाई येशूमा रक्षा गर्नेछ। फिलिपी 4:4-8। श्रोता यही उत्साहले भरिएको वचनलाई पढ्दै कार्यक्रम धन्यवाद बिहानीबाट प्राविधिक मित्र सुजनलाई धन्यवाद दिँदै म आइजेक राई आजको लागि बिदा हुन्छु। जय मसीह। तपाईँले जीइरहनु भएको आजको यो दिन येशू ख्रीष्टको शान्तिले भरिएको होस्।

गुड न्युज एफएम 105.1 मेगा हर्जको रेडियो तरंग मार्फत हामीलाई सुनेर साथ दिइरहनुभएका सम्पूर्ण आदरणीय श्रोताहरूलाई कार्यक्रम प्रस्तुता जनाथन गिरी तर्फबाट हार्दिक स्वागत तथा न्यानो अभिवादन चढाउन चाहन्छौ। प्राविधिक कक्षबाटका प्राविधिक मित्र विजयजीका साथ कार्यक्रम हो प्रेयर टावर। प्रस्तुता यो कार्यक्रम हरेक हप्ता आइतबार मंगलबार बिहिबार र शुक्रबार मात्र गुड न्यूज एफएम 105.1 मेगा हर्जको रेडियो तरंग काठमाडौँ र 105.6 मेगा हर्जको रेडियो तरंग पोखरा मार्फत तपाईले सुन्दै आइराख्नु भएको छ। कार्यक्रममा हामी प्रार्थनासँग सम्बन्धित विषयवस्तुहरूमाथि कुराकानी गर्नुको साथसाथै तपाईँ श्रोताले टिपाउनुभएका प्रार्थनाका अनुरोधहरूलाई लिएर हामी प्रार्थना गर्ने गर्दछौ। प्रस्तुता यो कार्यक्रमको मुख्य उद्देश्य भनेको प्रार्थना किन गर्नुपर्छ र के का लागि गर्नुपर्छ भनेर तपाईलाई प्रार्थना गर्नको निम्ति उत्साह दिनु र प्रार्थना गर्नको लागि अभिप्रेरित गर्नु हाम्रो कार्यक्रमको एकमात्र उद्देश्य रहेको छ र यसमा हामी तपाईँ श्रोताले टिपाउनुभएका प्रार्थनाका अनुरोधहरूलाई लिएर हामी प्रार्थना गर्ने गर्दछौ। तादनीय श्रोता, आज पनि हामी त्यही उद्देश्य अनुरूप तपाईसँग अब प्रार्थनामा सहभागी भएर तपाईँको बिहानलाई प्रार्थनामय बनाउनको लागि अबको करिब आधी घण्टासम्मको लागि तपाईँको रेडियो सेट मार्फत तपाईँको घर आँगनमा हामी आइपुगिसकेका छौं। श्रोता, अब भने आउनुहोस् हामी सँगै एकसाथ मिलेर आजको यो बिहानलाई प्रार्थनामय बनाऊ। आदरणीय श्रोता, यदि तपाईँसँग हामीले प्रार्थना गरिदिनु पर्ने कुनै त्यस्तो विशेष विषयवस्तुहरू छ र हामीले प्रार्थना गरिदिएको तपाईँ चाहनुहुन्छ भने हामीले तपाईँको प्रार्थनालाई टिप्नको लागि हाम्रो स्टुडियोको टेलिफोन नम्बरहरूलाई खुल्ला गरिसकेका छौं, जुन रहेको छ 01-47-70-754 र हाम्रो यो ल्याण्डलाइन नम्बर रहेको छ भने हाम्रो वाट्सएप नम्बर रहेको छ 97-98-0-23-44-646 97-98-0-23-44-646 हाम्रो वाट्सएप नम्बर रहेको छ। त्यसै गरी हाम्रो फेसबुक पेज रहेको छ गुड न्युज एफएम 105.1 मेगा हर्ज। श्रोता, यदि तपाईँ वाट्सएप अथवा फेसबुक मार्फत तपाईँ आफ्नो प्रार्थनाको अनुरोध हामीसँग बाँड्दै हुनुहुन्छ भने तपाईँले हामीलाई भोइस मेसेज अथवा टेक्स्ट गरेर तपाईँले आफ्नो प्रार्थनाको अनुरोध हामीसँग साझा गर्न सक्नुहुनेछ। तादनीय श्रोता, अब भने तपाईँ आफ्नो फोन उठाउनुहोस् र आफ्नो प्रार्थनाको अनुरोध हामीलाई टिपाउँदै रहनुहोस् र म भने प्रार्थनासँग सम्बन्धित विषयवस्तुहरूमाथि यही समय कुराकानी गर्न गइरहेको छु। आदरणीय श्रोता, प्रार्थना सृष्टिकर्ता परमेश्वर र तपाईँ बीचको नितान्त व्यक्तिगत संवाद हो। हजुर, प्रार्थना चाहिँ तपाईँ र सृष्टिकर्ता परमेश्वर बीचको नितान्त व्यक्तिगत सम्बन्ध हो र जहाँ तपाईँले आफ्नो कुराहरू तपाईँले निर्धक्क भएर खुल्ला भएर उहाँसँग बताउन सक्नुहुन्छ। यहाँसम्म कि उहाँको अगाडि तपाईँले आम मानिसको अगाडि भन्न नसकेका कुराहरू पनि भन्न सक्नुहुन्छ। सृष्टिकर्ता परमेश्वर जब हामी उहाँसँग बातचित गर्न थाल्दछौं, उहाँसँग हामी यति घनिष्ठ हुन सक्छौं कि उहाँलाई अझै भन्नुपर्दाखेरि सायद उहाँभन्दा बढी घनिष्ठता अरू कसैसँग पनि हामी कायम गर्न सक्दैनौ। जब यस्तो घनिष्ठ सम्बन्ध सृष्टिकर्ता परमेश्वरसँग हाम्रो बढ्दै जान्छ, त्यसपछि हाम्रो आत्मिक पहिचानहरू के हो भन्ने कुराको उजागर हुँदै जान्दछ। अर्थात् हामीले आफूले आफूलाई म को हुँ र किन म छु भन्ने विषयका त्यो जिज्ञासाहरूको जवाफ तपाईँले प्राप्त गर्न थाल्नुहुन्छ। श्रोता,
त्यति मात्रै नभएर अझै तपाईँले सृष्टिकर्ता परमेश्वरसँग आफ्नो घनिष्ठतालाई कायम राख्नुहुन्छ भने तपाईँको आत्मिक जीवनको बृहत्तर विकासको लागि तपाईँले कस्तो तरिकाको जीवनशैली जिउनु पर्ने हो, अथवा तपाईँले विगतका दिनहरूमा के गल्ती गर्नुभएको थियो, त्यो गल्तीको पश्चाताप तपाईँले कसरी गर्नुपर्ने हो, अझै भनौँ तपाईँले कुन पापको निम्ति पश्चाताप गर्नुपर्ने हो, त्यो समेत उहाँले तपाईँलाई प्रकट गरिदिनुहुन्छ। आदरणीय श्रोता, जब सृष्टिकर्ता परमेश्वरले तपाईँका यी कुराहरूलाई प्रकट गर्नुहुन्छ, त्यसपछि सम्पूर्ण नम्रतामा आफ्ना ती सबै गल्तीहरूको निम्ति पश्चाताप गरेर क्षमा मागेर आफूले आफूलाई सुधार्नु भयो भने, अथवा तपाईँ आफूले आफूलाई सुधार्न सक्नुहुन्न र तपाईँलाई ईश्वरीय तरिकाबाट छुटकारा चाहिएको छ भने उहाँले तपाईँलाई छुटकारा दिन सक्नुहुन्छ। श्रोता, त्यसकारणले गर्दाखेरि हामी जहिले पनि एउटा कुरा चाहिँ कहिले पनि छोड्नु हुँदैन, त्यो हो सृष्टिकर्ता परमेश्वरसँग घनिष्ठतम सम्बन्ध विकास गर्ने कुरा चाहिँ हामीले कहिले पनि बन्द गर्नु हुँदैन। श्रोता, जब हामीले यसरी परमेश्वरसँग घनिष्ठ सम्बन्धलाई विकास गर्छौ, सृष्टिकर्ता परमेश्वरको दोहोरो संवाद मार्फत, तब सृष्टिकर्ता परमेश्वरले पनि आफ्नो असली पहिचान हामीलाई देखाउनुहुन्छ, प्रकट गर्नुहुन्छ। श्रोता, कतिपय अवस्थामा तपाईँ हामीले उहाँसँग सम्बन्ध विकास गर्नको लागि हामीले सृष्टिकर्ता परमेश्वरलाई धेरै नजिकबाट चिनिराख्नु पनि पर्दैन, तर हामीसँग एउटा कुरा हुनुपर्छ, त्यो के हो भने अब चाहिँ सर्वशक्तिमान परमेश्वरसँग म एउटा गहिरो घनिष्ठ सम्बन्ध विकास गर्छु, प्रार्थनाद्वारा म उहाँसँग दोहोरो संवाद गर्छु भन्ने एउटा दृढ निश्चयता तपाईँले बनाउनु भयो भने र त्यो निश्चयता अनुसार तपाईँ कार्य गर्दै हुनुहुन्छ भने तपाईँको सामु सृष्टिकर्ता परमेश्वरले आफ्नो असली पहिचान प्रकट गर्न सक्नुहुन्छ। हामीले प्रस्थान 3 अध्यायमा हेर्ने हो भने यहाँ यस्तै घटना घटेको हामी पाउँछौ। जब मोसाको अगाडि परमेश्वर जलिरहेको पोथ्राको बीचबाट प्रकट हुनुभयो, तब उनको उद्देश्य उनले चाहिँ वास्तवमा सृष्टिकर्ता परमेश्वरलाई चिनेका थिएनन्, तर उनको एउटा अभिप्राय चाहिँ के थियो भने म यो गजबको दृश्यलाई हेर्छु, यो अचम्मको दृश्यलाई म नजिकै गएर हेर्छु। उनको चाहना यही नै थियो, आखिर यो पोथ्रा किन जलेर भस्म हुँदो रहेनछ। आदरणीय श्रोता, मोसाले सृष्टिकर्ता परमेश्वरलाई नजिकबाट चिनेका थिएनन्, तर उनको एउटा दृढ इच्छा शक्ति के थियो भने त्यो पोथ्रो चाहिँ किन भस्म हुँदो रहेनछ। आदरणीय श्रोता, यो उनको इच्छा शक्ति हो, तर जब उनी त्यो पोथ्राको नजिक पुगे, त्यसपछि सन्नाटालाई चिर्दै पहिलोचोटि मोसाको असली पहिचानसहित उहाँले बोलाउनु भयो, अनि त्यसपछि झटपट उहाँले आफ्नो परिचय दिनुभयो। आदरणीय श्रोता, जब
सृष्टिकर्ता परमेश्वरले परिचय दिनुभयो। मोसाको प्रतिक्रिया के थियो? मोसाको प्रतिक्रिया थियो, उनले आफ्नो अनुहार ढाक्नुको अर्थ हो नम्रता। आदरणीय श्रोता, जब उनले नम्र भएर सृष्टिकर्ता परमेश्वरसँग अब दोहोरो बातचित शुरूआत गरे, त्यसपछि हामी देख्न सक्छौ उनले आफ्नो गुमेको पहिचान मात्रै होइन, उनको गुमेको पहिचान के थियो? उनको गुमेको पहिचान यो थियो कि उनी मिश्रको राजदरबारमा राजकुमारको पहिचान अर्थात राजकुमार मोसा भन्ने एउटा पहिचान उनको थियो। जब उनी मिश्रबाट निस्किएर मिद्यान देशमा गए, त्यहाँ उनको पहिचान बदलिएको थियो। उनी राजकुमार मोसाबाट एउटा सामान्य भेडा गोठाला भनेर चिनिएका थिए। आदरणीय श्रोता, जब उनी सृष्टिकर्ता परमेश्वरसँग बातचित गर्नको लागि उनी तयार भएर गए, सृष्टिकर्ता परमेश्वरलाई नजिकबाट नचिनेकै भए तापनि सृष्टिकर्ता परमेश्वरले उनको राजकुमार मोसा भन्ने पहिचानलाई फर्काइदिनुभयो। साथसाथै अब चाहिँ मिश्रको दरबारको अधिकार होइन, तर उहाँले उनलाई स्वर्गीय अधिकार पनि दिनुभयो। अनि साथसाथै पाँच पदमा हामी देख्छौ, तेरो खुट्टाबाट जुत्ता फुकाल भन्नुभयो। यसको अर्थ हो मिश्रमा छँदाखेरि मोसाले जुन प्रकारका पापपूर्ण कामहरू गरेका थिए, ती सबै पापपूर्ण कामहरूको निम्ति पश्चाताप गर्ने वातावरणमा मोसालाई डोर्याउनु भएको पनि हामी देख्न सक्छौ श्रोता। त्यसकारणले गर्दाखेरि हामी जस्तो अवस्थामा छौं, जुन कुनै रूपमा छौं, तपाईं र मैले सृष्टिकर्ता परमेश्वरसँग सम्बन्ध बनाउन, स्वर्गीय अधिकारहरू प्राप्त गर्न र स्वर्गका कुराहरू बारेमा, अझ भने स्वर्गका कुराहरू आफ्नो बनाउनको लागि केवल एउटै मात्र निर्णय आज आवश्यक छ। त्यो के हो भने म सृष्टिकर्ता परमेश्वरसँग दोहोरो बातचित गर्नेछु। जुन बातचित गराइले तपाईँका जीवनका हरेक कमजोरीहरूलाई हटाउनुको साथसाथै तपाईँलाई दिन प्रतिदिन आत्मा शरीरमा मजबूत बनाउँदै तपाईँलाई लिएर जान सक्छ। प्रिय श्रोता, यसकारणले गर्दा हामीले जहिले पनि बुझ्नुपर्ने कुरा के छ भने हाम्रो प्रार्थनाको जीवन तपाईँ हाम्रो निम्ति कति धेरै महत्वपूर्ण छ भन्ने कुरा चाहिँ हामी यसरी बुझ्नुपर्ने हुन्छ श्रोता। त्यसैले त भनिन्छ, धेरै प्रार्थना धेरै शक्ति, थोरै प्रार्थना थोरै शक्ति, छैन प्रार्थना छैन शक्ति। प्रिय श्रोता, प्रार्थना गर्नु भनेको एकतर्फी बोलचाल होइन, दुईतर्फी हुन्छ भन्ने कुरा त हामीले विभिन्न समयमा छलफल गर्दै आइरहेका छौं। हामी यहाँ देख्छौं, सबैभन्दा पहिला परमेश्वर बोल्न थाल्नुभयो, फेरि त्यसपछि मोसा बोले, फेरि मोसा बोले, अनि फेरि परमेश्वर बोल्न थाल्नुभयो। र यसरी यो क्रम निरन्तर रूपले चलिरहेको हामी पाउँदछौ। त्यसकारणले गर्दा हामीले आज यदि परमेश्वरसँग बातचित गर्ने दृढ निश्चयताको साथ संकल्प गरेका छौं भने तपाईँ र परमेश्वर बीचको जो बातचितको क्रम छ नि, अब यो तपाईँको जीवनकालभरि मात्र होइन अनन्त अनन्तसम्म चल्नेवाला छ।
हो श्रोता, जीवन कालभरि बातचित गर्नु यो कुनै ठूलो कुरो भएन। तपाईँले आजको यो क्षणिक जीवनमा आज गरेको एउटा संकल्पले सृष्टिकर्ता परमेश्वरसँग बातचित गर्ने क्रम चाहिँ अनन्तसम्म जानेवाला छ। यद्यपि तपाईँको जीवन यो संसारबाट अस्ताएर जाला, फेरि पनि तपाईँ अनन्तसम्म सृष्टिकर्ता परमेश्वरसँग बातचित गरिराख्नुहुनेछ। आदरणीय श्रोता, तपाईँ र सृष्टिकर्ता बीचको व्यक्तिगत सम्बन्ध कहिले भत्केर जाने छैन। सारा संसार टलेर जाला, संसारका सबै वैभवहरू बितेर जान्छ, तर तपाईँले यो क्षणिकको जीवनमा सृष्टिकर्ता परमेश्वरसँग उहाँसँग सम्बन्ध गाँस्ने कुरा, दोहोरो बातचित गर्ने कुराले तपाईँले पक्का गरी निश्चित गर्नुभएको छ भने नि यो सम्बन्ध कहिले टलेर जाँदैन र कहिले भत्केर पनि जाँदैन। आदरणीय श्रोता, आज तपाईँको निर्णय के हो? तपाईँलाई म स्मरण गराउन चाहन्छु, प्रार्थना कुनै धर्म विधि अथवा धर्म विज्ञान होइन। जुन प्रार्थना गर्ने परिपाटी अथवा सिलसिला कुनै मानिसले सृष्टि गरेको कुरा होइन, वा थालनी गरेको संस्कार बसालेको एउटा संस्कार होइन। यो विशुद्ध रूपमा सृष्टिकर्ता परमेश्वरसँग बातचित गर्ने एउटा दरिलो माध्यम हो, तर हेर्दा साधारण तर दरिलो माध्यम हो। श्रोता, यसकारणले गर्दा यी साधारण माध्यमलाई तपाईँले आफ्नो जीवनमा एउटा जीवनशैली बनाउनुहोस्। अनि फेरि हेर्नुहोस्, तपाईँको गुमेको पहिचान तपाईँले फिर्ता पाउनुहुन्छ, त्यो स्वर्गीय पहिचान। संसारमा तपाईँलाई अर्कै तरिकाले अर्कै नामद्वारा तपाईँलाई संसारले चिन्ला अथवा चिन्छ, तर तपाईँलाई म स्मरण गराउन चाहन्छु, तपाईँलाई संसारले जुन नाम वा जुन पहिचानले चिन्छ वास्तवमै तपाईँको पहिचान त्यो होइन। त्यो पहिचान जुन दिन तपाईँ संसारबाट अस्ताउनुहुन्छ त्यही दिनबाट अस्ताइहाल्छ, तर तपाईँको वास्तविक पहिचान चाहिँ सृष्टिकर्ता परमेश्वरले दिनुभएको स्वर्गीय पहिचान हो। अनि जो व्यक्तिले त्यो पहिचानलाई यो संसारमा जीवन छँदै पहिचान गर्छ नि, त्यसलाई प्राप्त गर्छ नि, त्यो पहिचानलाई प्राप्त गर्छ नि, त्यो व्यक्ति यस संसारमा छँदै उसले अलौकिक तरिकाले जीवन जिउन थाल्छ। ऊ एकैछिनमा पूर्ण परिवर्तन भएर अचम्मको तरिकाले उसले जीवन जिउन थाल्छ। अनि जो व्यक्तिले त्यो पहिचानलाई यो संसारमा जीवन छँदै पहिचान गर्छ नि, त्यसलाई प्राप्त गर्छ नि, त्यो पहिचानलाई प्राप्त गर्छ नि,

यस संसारमा स्वर्गीय पहिचानको साथ जीवन जिउँछ हो त्यो व्यक्तिले चाहिँ स्वर्गीय अधिकार यही संसारमा छँदै उसले उपभोग गर्न थाल्दछ। आदरणीय श्रोता, जससँग जसले स्वर्गीय अधिकारलाई प्रयोग गर्दछ नि अनि त्यसको लागि चाहिँ अब यो संसारमा असम्भव भन्ने कुरा केही पनि हुँदैन, उसको लागि हरेक कुराहरू सम्भव हुन्छ। र त्यही एउटा व्यक्तिले सारा ब्रह्माण्डलाई जसरी एउटा रिमोटले हामीले ठूला ठूला मेसिनलाई नियन्त्रण गर्छौँ त्यसरी उसले नियन्त्रण गर्न सक्छ। पत्याउनुहुन्छ हो श्रोता? तपाईँलाई थाहा छ जब मूसाले परमेश्वरसँग बातचित गर्न थाले नि मूसाले के चाहिँ गरेनन्, उनले सम्पूर्ण मिश्र देशको पानीमाथि अख्तियारी पाए। परमेश्वरको निर्देशन अनुसार उनले मिश्रका पशु पंक्षीहरूमाथि पनि अधिकार पाए अनि उनले मिश्र देशको सिंह मौसम प्रणालीलाई पनि उनले उल्टा पुल्टा पार्न सके अनि त्यति मात्र नभएर उनले मिश्र देशको भूमिको प्रत्येक कण कणमाथि उनले अधिकार प्राप्त गरे। तपाईँलाई थाहा छ एउटा लट्ठी धुलोको थुप्रोमा हान्दा वा भनौं समुद्रमाथि पसार्दा त्यहाँ मिश्रमा ठूला ठूला दश विपत्तिहरू आएको छ। के एउटा साधारण मानिसले गर्न सक्ने काम हो र यो? कदापि होइन। त्यसो भए यो शक्ति र अधिकार मूसाले कसरी प्राप्त गरे? यसको जवाफ स्पष्ट छ, उनले सृष्टिकर्ता परमेश्वरसँग बातचित गरे, सृष्टिकर्ता परमेश्वरसँग उनले असल सम्बन्ध स्थापित गरे। त्यसकारण मूसाकै निर्देशनमा मिश्रमा दश विपत्ति आए र फेरि मूसाकै निर्देशनमा ती दश विपत्तिहरू टलेर गए र यो अधिकार उनलाई स्वयं यहोवे परमेश्वरले दिनुभएको थियो। आदरणीय श्रोता, आज पनि यदि तपाईँसँग प्रार्थनाको जीवन छ भने नि हामीले कुनै पनि कुरालाई आफ्नो इच्छा अनुसार निर्देशन दिएकै भरमा नियन्त्रण गर्न सक्छौं। यहाँ मूसा मात्रै एक्ला त्यस्तो व्यक्ति होइन, यहाँ हामी अन्य अगम वक्ताहरूलाई पनि हामी हेर्न सक्छौं। एलिया, उनले त झनै ठूलो अधिकार देखाए। एलिसा, उनले पनि ठूलो काम गरे। हामी बाइबलमा हाम्रा विश्वासका पुर्खाहरूलाई हेर्छौं भने जति पनि कामहरू भएको छ ती सबैको पछाडि उनीहरूले सृष्टिकर्ता परमेश्वरसँग गरेको दोहोरो संवाद अर्थात सृष्टिकर्ता परमेश्वरको निर्देशन अनुसारको जीवनशैली बनाएको कारणले गर्दा नै भएको छ। र सृष्टिकर्ता परमेश्वरको निर्देशन प्रत्यक्ष रूपले प्राप्त गर्ने एउटै मात्र माध्यम हो भने त्यो चाहिँ हो प्रार्थना। त्यसकारणले गर्दा आदरणीय श्रोता, यदि तपाईँ पनि आज आफूले आफूलाई एउटा यस्तो व्यक्तिको रूपमा चिन्नुहोस् कि यदि तपाईँ सृष्टिकर्ता परमेश्वरसँग सम्बन्ध असल छ भने अथवा तपाईँले सृष्टिकर्ता परमेश्वरसँग प्रार्थनाद्वारा असल सम्बन्ध बनाउनु भएको छ भने अब सम्झनुहोस् तपाईँको निम्ति अब केही पनि असम्भव छैन। तपाईँले मरेका मृतकहरूमाथि पनि जीवन फर्किआउने आज्ञा दिन सक्नुहुन्छ। आदरणीय श्रोता, यसकारणले गर्दा म आजको यो कार्यक्रम मार्फत तपाईँलाई उत्साह दिन चाहन्छु। मूसाले जसरी एउटा सानो निर्णयद्वारा अनन्तको अधिकार र अनन्तको सम्बन्ध स्थापित गरे त्यसै गरी तपाईँको आजको एउटा सानो प्रार्थना गर्ने जीवनशैलीलाई निर्माण गर्ने अथवा थालनी गर्ने एउटा सानो निर्णयद्वारा अब तपाईँको अनन्त जीवन चाहिँ बदलिनेवाला छ भन्दै अब भने कार्यक्रममा एउटा मिठो गीतको साथ दिन चाहन्छु र गीतपछि म पुनः आउनेछु। अहिले भने सुनौ एउटा सुमधुर भक्ति गीत।

यो सुमधुर भक्ति गीतपछि पुनः स्वागत छ कार्यक्रम प्रेयर टावरमा र म छु तपाईँको प्रार्थनाको सहयात्री पास्टर जोनाथन गिरी पनि प्रविधिमा हुनुहुन्छ विजयजी र पनि यतिखेर तपाईँ श्रोताले टिपाउनु भएका प्रार्थनाका अनुरोधहरूलाई लिएर प्रार्थना गर्ने समय भइसकेको छ र यतिखेर मेरो हातमा एकजना श्रोताको प्रार्थनाको अनुरोध परेको छ। उहाँ हुनुहुन्छ पुना थापाज्यू र उहाँको प्रार्थनाको अनुरोध रहेको छ। मेरा छोराछोरीहरूले प्रभु येशु ख्रिस्टमा विश्वास गर्न सक्नु भएको होस् भनी प्रार्थना गरिदिनु होला भनेर उहाँले प्रार्थनाको अनुरोध टिपाउनु भएको छ। तादनी श्रोता आउनुहोस्, हामी उहाँको निम्ति केही समय प्रार्थना गर्नेछौ। सर्वशक्तिमान दयालु अनि जीवित अनि जिउँदो परमेश्वर पिता, हामी तपाईँको चरणमा आउँदछौ। तपाईँ महान राजाहरूको राजा अनि प्रभुहरूका प्रभु हुनुहुन्छ। तपाईँ सर्वशक्तिमान जीवित अनि जिउँदो परमेश्वर, हामी तपाईँको चरणमा आउँदछौ र हामी तपाईँलाई धन्यवाद दिदछौ। परमेश्वर पिता, तपाईँ परमेश्वरले हाम्रा सबै प्रार्थनाहरूलाई एक एक गरी जवाफ दिइराख्नु भएको छ र आज पनि हामी त्यही आशा एवं विश्वासको साथ तपाईँको चरणमा आउँदछौ र विशेष गरी हामी आज तपाईँको चरणमा पुना थापाज्यूको प्रार्थनाको अनुरोधलाई लिएर आएका छौं। पिता, उहाँको प्रार्थनाको अनुरोध रहेको छ, उहाँको छोराछोरीहरूले प्रभु येशु ख्रिस्टमा तपाईँमा विश्वास गर्न सक्नु भएको होस्। श्रोता, तपाईँ परमेश्वरको वचनले भन्दछ कोही पनि नष्ट नहोस् तर त्यसले अनन्त जीवन पाओस्, यो तपाईँको इच्छा हो र कोही पनि दोषी नठहरियोस्, यो तपाईँको अन्तर आत्मादेखिको इच्छा हो। हे पिता परमेश्वर, त्यही इच्छा अनुरूप हामी तपाईँ परमेश्वरमा विशेष अनुरोध एवं विन्ती गर्दछौ कि पुना थापाज्यूका सम्पूर्ण सबै छोराछोरीहरू जति पनि छन् प्रभु, तपाईँ परमेश्वरले उहाँहरूको हृदयलाई तपाईँले खोलिदिनु भएको छ र उहाँहरूले तपाईँलाई विश्वास गर्न सक्नुभएको छ र उहाँहरूले अनन्त जीवन र उद्धार मुक्तिलाई प्राप्त गर्न सक्नु भएको छ। पिता, हामी प्रार्थना गर्दछौ उहाँहरूको प्रभु सुसमाचार सुनेर त्यसलाई विश्वास गर्ने मन खोलिदिनु भएको छ, हामी प्रार्थना गर्छौ। पिता, हामी चाहँदैनौ कि उहाँहरू नष्ट भइनु भएको होस्। पिता, तपाईँ परमेश्वर उहाँलाई बचाउनु भएको होस्, तपाईँको राज्यमा बोलाउनु भएको होस्, हामी प्रार्थना गर्छौ। धन्यवाद छ पिता परमेश्वर, उहाँहरूको जीवनमा कुनै पनि प्रकारको विश्वास गर्न नदिने बाधाहरू छन् भने पनि तपाईँ परमेश्वरले हटाइकन उहाँहरूको बाटोलाई खुल्ला बनाइदिनु भएको छ। पिता, हामी प्रार्थना गर्छौ। धन्यवाद, सबै कुरा तपाईँ परमेश्वरको हातमा राख्छौ र तपाईँ परमेश्वरले यो काम गरिसक्नु भएको छ भने हामी विश्वास गर्दछौ। प्रभु, धन्यवाद, सबै आदर महिमा प्रशंसा हामी तपाईँलाई चढाउँछौ। माग्छौ आशिष अनुग्रह अति उच्चमा विराजमान हुने प्रभु येशु ख्रिस्टको नाउँमा, आमेन। अवस्था श्रोता, यिनै प्रार्थनाको अनुरोधको साथसाथै पनि आजको कार्यक्रम प्रेयर टावरबाट विदा लिने समय भइसकेको छ र प्रविधिमा विजयजीका साथ प्रस्तुता जोनाथन गिरीलाई अर्को कार्यक्रमसम्मको लागि आज्ञा दिनुहोस् र तबसम्म निरन्तर प्रार्थना गर्दै परमेश्वरसँग संवाद गर्दै रहनुहोस्।

0: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
1: उसले आज फेरि गाली गरे, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
0: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
1: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
0: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
1: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: पैसा र हात हतियार बिना नै नासरतका यसुले अलेक्जेन्डर कैसर मोहम्मद र नेपोलियनले भन्दा लाखौं मानिसहरूलाई जित्नुभयो। विज्ञान र विद्या बिना नै उहाँले मानवीय र ईश्वरीय कुराहरूमा सबै दर्शनशास्त्र र विद्वानहरूले भन्दा बढी उज्यालो छर्नुभयो। स्कूलको बागपटुता बिना नै उहाँले जीवनबारे यस्तो वचनहरू बोल्नुभयो जुन न त पहिले बोलिएका थिए न पछि बोलिनेछन्। प्राचीन र आधुनिक महान मानिसहरूका सम्पूर्ण योगभन्दा वचन भाषण संवाद गहिरा गहिरा पुस्तकहरू प्रशंसाका भजनहरूका लागि उहाँले एक हरफ पनि नलेखिकन बढी विषय वस्तुहरू जुटाउनुभयो। फिलिप स्काफ मण्डली इतिहासकार साथै ईश्वर शास्त्री
1: यीशुले भन्नुभयो, मृत्यु र पातालका साँचाहरू मसँग छन्।
2: टाइम चेक। यति बेला बिहानको 8 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम हजुरबालाई चिट्ठी।
2: नबिर्सिनु कहिले हजुर आफ्नो जन्म मिति, यो हो कार्यक्रम हजुरबालाई चिट्ठी। जयमसी, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम बसिराख्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम हजुरबालाई चिट्ठीमा। आदरणीय श्रोता, कार्यक्रम हजुरबालाई चिट्ठी लिएर प्राविधिक मित्र सुजन र म अब्राम उपस्थित भइसकेका छौं। अब भने यो समय म तपाईँलाई कार्यक्रममा साथ दिनेछु र कार्यक्रम हजुरबालाई चिट्ठी तपाईँ र मेरो आफ्नै कार्यक्रम हो र कार्यक्रमको उद्देश्य एउटै हो कि हामीले हाम्रो बुढापाकाको अथवा हाम्रो अभिभावकको अर्थ उपदेशलाई मानिलिनुपर्छ भन्ने नै हो र विशेष गरिकन अर्थ उपदेश जहिले पनि हाम्रो भलाइकै लागि हुन्छ। झन आमा बुवाले दिने अर्थ उपदेश त महत्वपूर्ण छ र आमा बुवा हाम्रो लागि महत्वपूर्ण हुनुहुन्छ। जहिले हाम्रो उन्नति प्रगति चाहने आमा बुवा प्रति म धन्यवादी पनि छु। आदरणीय श्रोता, कार्यक्रम हजुरबालाई चिट्ठीमा हजुरबाले हामीलाई अर्थ उपदेश त दिनु नै हुन्छ र हामीले लिनु पनि पर्छ। हामी कतिचोटि कस्तो छौँ भने एउटा कानले सुने अर्को कानले उडाउने, तर होइन, अभिभावकको अर्थ उपदेशलाई हृदयमा राख्न सक्यो भने हामी बाँचुन्जेलसम्मको लागि यो ओखती हुनेछ र धेरैजनाले अभिभावकको कुरालाई मान्नुहुन्छ, स्वीकार्नुहुन्छ र आज उहाँहरू एउटा आशिषको स्रोत बन्नुभएको छ। जसले आमा बुवाको आज्ञाहरू मान्दैन, आमा बुवाले भनेको कुरा सुन्दैन, अर्थ उपदेशलाई उडाउँछ भने उसको जीवन फलदायक कहिले पनि हुँदैन। जसले आमा बुवाले भनेका कुराहरू मान्छ ती मानिसहरू नै आशिषित बन्छन् र कार्यक्रम हजुरबालाई चिट्ठीमा पनि हाम्रो हजुरबाले लामो समयदेखि अर्थ उपदेश दिइराख्नु भएको छ र उहाँको एउटै उद्देश्य छ, मेरो नाति नातिना यो समाजको लागि एउटा गवाही बन र गवाही सबैको लागि दवाई भन्ने कुरा नै हजुरबाको मुख्य सन्देश हो। र आज पनि हजुरबा आइसक्नु भएको छ कार्यक्रममा, होइन, हामीलाई अर्थ उपदेश दिनको लागि उहाँलाई स्वागत गरौं। हजुरबा स्वागत छ हजुरलाई कार्यक्रममा। वा वा नातिलाई पनि धेरै धेरै धेरै धन्यवाद, मनैदेखि प्रभुले धेरै आशिष दिनुभएको होस्। अनि यसरी नाति नातिनासँग बोल्न पाउनु, आफ्नो मनमा भएको कुरा राख्न पाउनु एकदमै मनैदेखि खुसी भएको छु। बा लामो समय पछि आफ्नो नाति नातिनालाई भेट्न पाउँदाखेरि एकदमै हर्षित भएको छु। अनि हजुरबा तपाईँको हाल खबर के छ? ए के हुनु नाति, हाँसेकै छु, बाँचेकै छु, नाचेकै छु, यस्तै त हो नि, कहिले यता कहिले उता, खुस्किन्छ जुत्ता, यस्तै हो नाति, सबै ठिक छ। अनि हजुरबा यो बर्खाको बेलामा के छ अनि तपाईँको हिँडाइ त धेरै छ, न घाम न पानी केही नभनी हिँड्नुहुन्छ, के छ हौ? ल अब घाम पनि आवश्यक छ, पानी पनि आवश्यक छ, यो दुइटै कुरा भएन भने मान्छेको जीवन चल्नै गाह्रो छ। बा त्यो भएर जिन्दगी नै घाम पानी हो, बा अब 6 महिना घाम 6 महिना पानी, यस्तै त हो जिन्दगानी नाति। अब ठिकै छ, परमेश्वरले पानी दिनु हुँदैछ, पानी आइरहेको छ, अब धान पनि रोप्नै परो क्यार, होइन खानु पनि परो क्यार, तर अब कहिले काहीँ चाहिँ सोचे भन्दा बढी आइदिन्छ र ठुलो अब क्षति हुन्छ, त्यसले चाहिँ यो हजुरबाको मन चाहिँ कटक्कै खान्छ। अब राभरि पानी परो भने त्यो भिरमा बसेका छोरा छोरीको याद आउँछ, खोलाको किनारमा बसेका नाति नातिनाको याद आउँछ, यो बुढो मान्छेलाई निन्द्रा नलागेको रातै हुँदैन, निन्द्रै लाग्दैन कतिचोटि, कहिले यता सोचो कहिले उता सोचो, कहिले यता कोल्टे फेरो कहिले उता कोल्टे फेरो, फेरा फेर्दै उज्यालो हुन्छ। यो आमा बाउको जिन्दगी नै यस्तै रहेछ भा, अब सानोमा लड्ला भन्ने डर, ठुलो भएपछि मार्ला भन्ने डर भन्थे, त्यस्तै रहेछ। अब अहिले देश विदेशमा युद्धका कुराहरू पनि छन्, हावाहुरीका कुरा छन्, भूकम्पका कुरा छन् भा, चारैतिर तनावै तनावले भरिएको जिन्दगी छ है अहिले भा। त्यो भएर सबैभन्दा ठुलो कुरो चाहिँ के रहेछ भने भा, आफू जहाँ छ त्यो परमेश्वरलाई धन्यवाद दिनु नै सबैभन्दा ठुलो कुरो रहेछ। तर अब सबै परमेश्वरको सृष्टि हुन्, परमेश्वरले आफ्ना सृष्टिलाई खतरा जोखिमबाट बचाउनु भएको होस् भनेर पनि हामीले प्रार्थना चाहिँ गर्नुपर्ने रहेछ क्या नाति। हो नि हजुरबा, हामीले त प्रार्थना गर्नुपर्छ नि। हाम्रो लागि कतिले प्रार्थना गर्छन्, हाम्रो देशमा पनि भूकम्प गयो होइन, कोरोना भाइरस आयो, धेरैले प्रार्थना गर्नुभयो। अब अहिले कति देशमा भूकम्पहरू गइरहेको छ, युद्धहरू भइरहेको छ, प्रार्थना गर्ने जिम्मेवारी त हाम्रो पनि हो नि त। किनभने परमेश्वरको वचनले भन्छ, आफ्नो पाप स्वीकार र एकअर्काको निम्ति प्रार्थना गर। अनि हामीले पनि त प्रार्थना गर्नुपर्छ नि त हजुरबा, होइन र? साह्रै राम्रो कुरा गर, नातिले एकदमै खुसी लागेर आउँछ। हेर्दा हेर्दै जिम्मेवारीका कुरा गर्छ, वचन पक्का छ, अरू भन्दा पनि तँलाई म किन मनपर्छ भन्ने भए त वचनमा पक्का छस्, इमानदारी छस्, परिश्रमी छस्, परमेश्वरसँग समय बिताउँछस्, त्यसमा चाहिँ साह्रै खुसी लागेर आउँछ। के गर्नु हजुरबा, आफ्नो प्यारेन्ट्सले देखाएको बाटो त हिँड्नै पर्यो। फेरि एउटा कुरा चाहिँ मलाई के लाग्छ भने नि हजुरबा, आमा बुवाले देखाएको बाटो हिँड्ने मान्छे जहिले सफल यात्रा हुन्छ क्या, ऊ सफल यात्री हुन्छ। कति यात्राहरू मान्छेको बिचैमा टुङ्गिन्छ, किनभने जसले आमा बुवाको आज्ञा मान्दैन उसको यात्रा बिचैमा टुङ्गिन सक्छ, जसले परमेश्वरको आवाज सुन्दैन उसको यात्रा पनि पछिमा टुङ्गिन सक्ने रहेछ, होइन हजुरबा? ल कस्तो सही एक कुरा गरिस हेरबा, जब हामी हेर्न सक्छौ कि बाबा बाइबलमा पनि मिश्र देशको 430 वर्षसम्म बन्धनमा रहेथे इजरायलीहरू, त्यो भएर मोसालाई चाहिँ परमेश्वरले निकाल भनेर भन्नुभयो, परमेश्वरको आज्ञा मानिकन उसले सबै कुरा गरे। अब मोसालाई पनि त्यत्रो 430 वर्षसम्म बसेका मान्छेलाई निकाल्न त सजिलो थिएन, तर मोसाको एउटा कुरा चाहिँ साह्रै मनपर्छ मलाई। ऊ बारम्बार परमेश्वरसँग प्रार्थना गर्थ्यो, परमेश्वरको आवाज सुन्थ्यो, प्रभुसँग समय बिताउन चाहन्थ्यो, प्रभुसँग हिँड्न चाहन्थ्यो, र त त्यो यात्रा सहज भयो, नत्र कहाँ सजिलो हुन्छ र? वा मुसा सँगसँगै परमेश्वरको पनि त यात्रा थियो नि त त्यहाँ, त्यो भएर पो सहज भयो। कहिलेकाहीँ हामी एक्लै हिँड्छौँ वा एक्लै एक्लै होइन, परमेश्वरसँग हिँड्ने गर्नुपर्छ। परमेश्वरसँग हिँड्यौँ भने हाम्रो यात्रा, हाम्रो योजना गन्तव्यसम्म पुग्छ, नत्र बिचैमा न यता न उता राइफलको जुत्ता हुन्छ है भाइ। यो कुरा चाहिँ ध्यान दिनुपर्छ। हो नि हजुरबा, कति राम्रो कुरा भन्नुभयो, मलाई त खुसी लागेर आयो हजुरबा। हजुरबा अस्ति एउटा कथा सुनाउनु भएको थियो नि मलाई, त्यो कथा के गरौँ, ल त्यो कथाको कुरा गरेस् ल भा। यो कथा चाहिँ तँलाई मात्रै सुनाएको थिएँ, आज यो कार्यक्रमबाट सबै नाति नातिनालाई सुनाइदिए त भा। त्यो कथा सुनेर म त धेरै आशिषित भएको थिएँ वा, आज पनि सुन्नु पर्यो ठ्याक्क पारेर। ल तेरो मिठो स्वरले ल सुना त नाति सुना। श्रोता, यो समय कथाको एउटा वास्तविक घटना, एकजना जवान व्यक्तिको घटना जो दार्जिलिङमा घटेको थियो। धनी परिवारको छोरो, एउटै छोरो, आमा बुवाको ठूलो सपना थियो उसलाई ठूलो मान्छे बनाउने, तर संगतले गर्दा ऊ त ड्रग्स भयो, कुलत बिना पनि एकैछिन बाँच्न नसक्ने भयो। आमा बुवाले पैसा दिनुहुन्थ्यो, तर त्यो पैसा कहाँ सदुपयोग गरेको छ भन्ने कुराको निगरानी आमा बुवाले कहिले राखेन। ऊ त त्यो आमा बुवाले दिएको पैसाले ड्रग्स किन्दो रहेछ, चुरोट खाँदो रहेछ, कलेज जान्छु भनेर ऊ त साथीभाइहरूसँग मोज गर्न हिँड्दो रहेछ। त्यही संगतले गर्दा ऊ ड्रग्स हुन पुग्यो, एकछिन नसा बिना बाँच्नै नसक्ने भएछ। अनि हुँदा हुँदा उसले घरको सामानहरू, आमा बुवा नभएको बेलामा आमाको सामान बेच्ने, बुवाको सामान बेच्ने, आमा बुवालाई धुरुक्कै रुवायो उसले, यति रुवायो यति रुवायो। अनि आमा बुवाले उसलाई चाहिँ सुधार केन्द्रमा राख्ने निर्णय गरे, तर सुधार केन्द्रमा पनि ऊ सुध्रेन। एक दिनको कुरा हो, खाने बानी लागेको थियो, नखाइकन बाँच्नै नसक्ने अवस्था। उसँग एउटा राम्रो गिटार थियो, जुन गिटार उसको आमा बुवाले गिफ्ट गर्नुभएको उसको बर्थडेमा थियो, अनि त्यो चाहिँ माया गरेर उसले नबेचिकन राखेको थियो। तर एक दिन उसले केही विकल्प नभेटेपछि उसले गिटार बेच्नको निम्ति निस्क्यो। गिटार बेच्नको लागि मान्छेलाई भन्यो, मेरो गिटार राखिदिनुहोस् न भाइ, हाम्रो त गिटार बजाउने कोही छैन, माफ गर्नुहोला। अर्को ठाउँमा गयो, यो गिटार राखिदिनुहोस् न, मलाई पैसा चाहिएको छ, म सस्तोमा दिन्छु। भाइ हामी पनि बजाउँदैनौँ गिटार त, तर ऊ यहाँनिर एउटा चर्च छ, त्यो चर्चमा चाहिँ मादल बजाउँछन्, गिटार छैन। मलाई लाग्छ उनीहरूले त्यो पक्कै पनि किन्छन्। किताब चाहिएको छ त्यहाँ। त्यसपछि ऊ त्यहाँ चर्चमा जान्छ। चर्चमा गएपछि भन्छ चर्चको मान्छेलाई, मेरो यो गिटार किनिदिनुहोस् न, मलाई पैसाको आवश्यक पर्यो। हुन्छ, हामीलाई गिटार त चाहिएको छ, तर भोलि आइतबारको दिन आउनुहोस् है, हाम्रो पास्टर बुवा पनि आउनुहुन्छ, अनि उहाँलाई भनेर हामी किन्छौँ। तर भोलि तपाईँ 10 बजीभन्दा अगाडि आउनुपर्छ, हाम्रो सङ्गति हुन्छ, सङ्गति सकेपछि हामी तपाईँ गिटार किन्छौँ। ठिक छ, ऊ घर गयो। भोलि बिहानै 9 बजी आइपुग्यो, अनि त्यसपछि गिटार बेच्नु थियो, अनि पास्टर बुवासँग उसको भेट भयो। ल ठिक छ, बस्दै गर्नुहोस्, हाम्रो सङ्गति सिद्धिन्छ, आज सङ्गतिमा पनि बस्नुहोस्, त्यसपछि हामी किनौला। बस्नुभयो। त्यो सङ्गति र पास्टरको वचनले उसको हृदय छ्या छ्या भयो। त्यसपछि सङ्गति सकेपछि पास्टरले भन्नुभयो, भाइ हामी गिटार किन्छौँ, तर हाम्रोमा गिटार बजाउने मान्छे कोही छैन। तपाईँ प्रत्येक आइतबार आएर गिटार बजाइदिनुहुन्छ भने हामी गिटार किन्छौँ, तपाईँले भन्यो भन्दा राम्रो दाम दिन्छौँ। भाइले भन्यो, हुन्छ। प्रत्येक आइतबार उनी गिटार बजाउन आउन थाले। एउटा कारण थियो गिटार, परमेश्वरले त्यही गिटारको माध्यमद्वारा त्यो छोरालाई नयाँ जीवन दिनुभयो र उहाँले परमेश्वरलाई स्वीकार्नुभयो। आज त्यो घरानाका आमा बुवा सबैजना त्यो मण्डली आउनुहुन्छ, मण्डलीको एकदम सक्रिय सदस्यहरू हुनुभएको छ, छोरा क्वेयर लिडर हुनुभएको छ, विगतका सबै कुराहरू त्यागेर उहाँ नयाँ हुनुभएको छ। यहाँबाट हामी के कुरा बुझ्न सक्छौ भने हामीले गर्ने काम हाम्रो तर्फबाट गर्नुपर्छ र परमेश्वरले आफ्नो तर्फबाट आफ्नो काम गर्नुहुन्छ। र उहाँको आमा बुवाले एउटै कुरा भन्नुहुन्थ्यो, अरे यसलाई कैयौंचोटि सुधार केन्द्र लगे तर सुध्रेन, जब यो चर्चमा पाइला टेक्यो यसको जीवनै परिवर्तन भयो र हामीलाई पनि यसले प्रभुमा ल्यायो, हामीले पनि प्रभुलाई चिन्न पायौँ। हेर्नुहोस् त कस्तो आशिषको कुरा। त्यो भएर जहिले पनि हामी आमा बुवाको अर्थीमा हिँडेनौ भने, आमा बुवाले भनेको कुरा मानेनौ भने हामीले यति धेरै दुःख पाउँछौ, यति धेरै दुःख पाउँछौ। छोराछोरीको कारण आमा बुवाले दुःख पाउनुहुन्छ होइन, कि आमा बुवाले जहिले अर्थी दिनुहुन्थ्यो, उपदेश दिनुहुन्थ्यो, छोरा यसो गर, उसो गर, यसो नगर, उसो नगर, उसले नसुनेको कारण उसको जीवन मृत्युको मुखबाट फर्कियो। तर परमेश्वरको योजना उसलाई मार्नु थिएन, उसलाई बचाउनु थियो र उसको जीवनको योजना पूरा गर्नु थियो। त्यो भएर तपाईँ पनि बाटो बिराइराख्नु भएको होला, तपाईँको लागि एउटा मौका हुन सक्छ। हजुरबा, यति नै हो पढेँ मैले। ल ताली बजाउन मन लाग्यो। ल हो, कति मजाले भनिस्, मेरो त मनै हल्का भयो। हेर त कस्तो राम्रो, यो त बाबु रियल घटना, यो गवाई त अरूको लागि दवाई भएन त। हो, हामी यसरी अरूको लागि गवाई बन्नु पर्यो, आमा बुवाको लागि आशिषको स्रोत बन्नु पर्यो, समाजको लागि एक्जाम्पल बन्नु पर्यो, परमेश्वरको लागि त झन् यति आशिषको कुरा हो। ल नाति, तँलाई धेरै धेरै धन्यवाद, यति राम्रो स्टोरी यति मजाले भनिस्, म त सुनिराखौँ जस्तो लाग्यो क्या नाति। ल तँलाई धेरै धेरै धन्यवाद, परमेश्वरले धेरै आशिष दिनुभएको होस्। ल नाति नातिना, यो घटनाबाट हामीले धेरै पाठ सिकेका छौँ, त्यो भएर हामीले सुसमाचार सुनाउने कुरा, आमा बुवाको आवाज सुन्ने कुरा एकदमै महत्त्वपूर्ण कुरा हुन्छ एउटा। त्यो भएर हामीले जसरी पनि परमेश्वरको काम चाहिँ गर्नुपर्छ। त्यो नाति केटाको जीवनमा हेर त एउटा गिटारले काम गरेन, त्यो गिटारले डोराउँदै डोराउँदै कहाँ लग्यो भा, चर्चमा लग्यो नि। प्रभुले जसरी पनि आफ्नो काम गर्नुहुन्छ, गिटारद्वारा काम गर्नुभयो हो। त्यो भएर हामीले पनि परमेश्वरको आवाज सुन्नुपर्छ, आमा बुवाको आज्ञा मान्यौँ भने परमेश्वरले ठुलो आशिष दिनुहुन्छ। हजुरबा धेरै धेरै धन्यवाद आजको स्टोरीको लागि, मैले पनि धेरै आशिष पाएँ, मेरो पनि धेरै त्यस्ता साथीहरू छन् जसले अहिलेसम्म प्रभु पाएका छैनन्, उनीहरूको जीवन नमर्नु नबाँच्नु अवस्थामा छ, उनीहरू नसामा भुलेका छन्, नसामा लिप्त भएका छन्। उनीहरूलाई पनि मैले प्रभुको बारेमा सुनाउनु छ, प्रभुको बाटोमा ल्याउनु छ, यो जीवन चाहिँ बहुमूल्य छ भन्ने कुरा बताउनु छ। हजुरबा हो नि नाति, कस्तो मनै छुने कुरा गरिस्, परमेश्वरले दिएको महान आज्ञा पनि त हाम्रो हो नि त बा, जाओ र जाति जातिलाई सुसमाचार सुनाओ भन्नुभएको छ, हामीले हाम्रो साथीभाइलाई सुसमाचार सुनाउनु पर्छ, आफन्तलाई सुनाउनु पर्छ, यो देशमा भएका उच्च उच्च व्यक्तिलाई प्रभुको बारेमा सुनाउनु पर्छ, किनभने प्रभु विहीन मानिसहरूको जीवन चाहिँ बा नुन नहालेको सब्जी जस्तै हुन्छ। सबै कुरा छ तर के छैन छैन जस्तो जब हामी प्रभु पाउँछौ नि अनि हामीले महसुस गर्छौ नुन हालेको सब्जी कस्तो हुँदो रहेछ भन्ने कुरा त्यो भएर नाति नातिना कतिले प्रभुलाई पाएको छैन भने चाहिँ ठ्याक्कसँग प्रभुलाई विश्वास गर्नुहोस् किनकि बाटो सत्य र जीवन चाहिँ यीशु नै हुनुहुन्छ ठ्याक्क पारेर कि कसो नाति हो नि हजुर बा हो मसँगैको साथीहरू हेर्नु न सङ्गत राम्रो छैन कुलतमा छन् होइन ए चार पाँचजना गर्लफ्रेन्ड बनाएको छन् कहिले कोसँग घुम्न गएको छ कहिले कोसँग घुम्न गएको छ एउटा नैतिकताको जीवन छैन होइन छाडा जीवन जिइरहेको छन् हो त्यो कुराबाट म बचेँ नि त हजुर बा आज मलाई यस्तो महसुस हुन्छ मेरो आमा बुवाले नदेखे पनि मैले कुनै पनि कुरा गरेँ भने मेरो परमेश्वरले त देख्नुहुन्छ भन्ने कुरा चाहिँ मेरो मनमा छ क्या हजुरबा त्यो मनभित्र तपाईँले परमेश्वर हालिदिनु भएको लागि मेरो हजुरबालाई पनि धेरै धेरै धन्यवाद ल नाति ल कस्तो मनकै कुरा गरे हो परमेश्वरलाई हामीले हृदयमा राख्नुपर्छ जब हृदयमा परमेश्वरलाई राखिसकेपछि यो गर्नुहुन्छ यो गर्नु हुँदैन भन्ने कुरा त उहाँले आफै भनिहाल्नुहुन्छ नि ठ्याक्क पारेर यदि ममा तिमीहरू रह्यो भने म तिमीमा रहनेछु भनेर भन्नुभएको छ परमेश्वरले ठ्याक्क पारेर हो नि हजुरबा हो धेरै धेरै धन्यवाद हजुरबा तपाईँले यो मौका दिनुभयो ल मेरो नातिलाई पनि धेरै धेरै धन्यवाद त्यो कार्यक्रम सुनेर बस्ने नाति नातिना सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र म पनि अहिलेलाई चाहिँ जान्छु ल हजुरबा ल

आदरणीय श्रोता कार्यक्रम हजुरबालाई चिठी सुन्दै हुनुहुन्थ्यो, कस्तो लाग्यो त आजको कार्यक्रमबाट? मलाई लाग्छ तपाईँले आशिष पाउनु भएको छ। यो आशिष तपाईँले मात्र होइन, अरूलाई पनि बाँड्नुपर्छ, किनकि तपाईँ र मेरो गवाई चाहिँ अरूको लागि दवाई बन्न सक्छ। र सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद दिँदै र प्राविधिक मित्र सुजनजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई पनि कार्यक्रमबाट बिदा हुन्छु। धन्यवाद, जय मसी, नमस्कार।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम बाइबललाई बोल्न देऊ।
2: नेपाल फ्री प्रेस्बिटेरियन मण्डलीको प्रस्तुति कार्यक्रम बाइबललाई बोल्न देऊमा तपाईँ सम्पूर्ण श्रोता मित्रहरूलाई हार्दिक स्वागत छ। म तपाईँको आफ्नै चिर परिचित मित्र पौल थापा। यस कार्यक्रममा हामीले प्रभु येशु ख्रिष्ट र उहाँले मानिस जातिको निम्ति गर्नुभएको महान कार्यलाई प्रचार गर्दछौं। तपाईसँग केही जिज्ञासाहरू भएमा हामीलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। कृपया पत्र लेख्नुहोला। पत्र पठाउनको लागि हाम्रो ठेगाना कार्यक्रमको अन्त्यमा प्रसारण गर्नेछौ। र अहिलेलाई भने एउटा मिठो भजन तपाईँको लागि छोड्दै कार्यक्रम अगाडि बढाउन चाहन्छु।

0: आज म तपाईँहरूको ध्यान हिब्रू 10 अध्यायको 38 पदमा खिच्न चाहन्छु। यहाँ यसरी भनिएको छ, तर मेरो धार्मिक जन चाहिँ विश्वासद्वारा बाँच्नेछ। यी शब्दहरू मूल रूपमा हबक्कुक 2 अध्यायको 4 पदमा हामीले पाउँदछौ। प्रेरित पौलले उनको तीनवटा पत्रमा यो कुराहरू प्रयोग गरेका छन्, रोमीको पत्र, गलातीको पत्र र हिब्रू 10 अध्यायको 38 पद। यहाँ यी शब्दहरूको प्रयोग आकस्मिक रूपमा होइन, तर उनले आफ्नो पूर्ण विचारले यो प्रयोग गरेका छन्। रोमीको पूरा पत्र धर्मी चाहिँ विश्वासद्वारा जिउनेछ भन्ने कुरामा आधारित छ। त्यसपछि गलातीमा तिनीहरू जो झुटा शिक्षाबाट बहकिन लागेको बेला तिनीहरूलाई विश्वासद्वारा मात्र धर्मी ठहरिन्छ भनी धर्मशास्त्रीय खण्डन गरी लेखेको थियो। र यहाँ हिब्रू 11 अध्यायमा प्रेरितले यी शब्दहरू विश्वासद्वारा जिउनेहरूको लागि प्रयोग गरेका छन्। यसकारण हिब्रू 10 अध्यायको 38 पदमा हामीले पाउँदछौ, यसले हिब्रू 11 अध्यायलाई विस्तृत बनाउनमा सहायता गर्दछ। किनकि हिब्रू 11 अध्यायमा प्रेरित पौलले विश्वासद्वारा जिउनेहरूको विषयमा बोलिरहेका छन्। उनले उदाहरणको लागि पुरानो करारको समयमा जो विश्वासद्वारा बाँचे र जसले परमेश्वरलाई पछ्याए तिनीहरूलाई प्रस्तुत गर्दछन्। जसरी पौलले ती शब्दहरू निकाले जुन उनले आफ्नो विषयको ठूलो आधारको रूपमा प्रयोग गरेका छन्, जुन विश्वासीहरूको विश्वासको जीवनको बारेमा थियो। आज म तपाईँहरूसँग हिब्रू 11 अध्यायको विश्वासीहरूको विश्वासको जीवनको कुराकानीसँग बिताउन चाहन्छु। आज म तपाईँहरूसँग यी कुराहरूको विषयमा विचार गर्नेछु। हिब्रू 11 अध्यायको पहिलो खण्डको बारेमा बताउन चाहन्छु। हामीले यो याद गर्नुपर्दछ कि पौलले हामीलाई जानकारी दिँदैछन् कि विश्वास चाहिँ एउटै औजार हो। त्यसै गरी हिब्रू 11 अध्यायबाट उनले भन्दछन्, विश्वास एउटा औजार हो जसबाट परमेश्वरका मानिसहरूले विश्वास गरे, त्यस अनुसार काम गरे र तिनीहरूको समयमा त्यसै अनुसार जीवन बिताए। यहाँ हिब्रू 11 अध्यायको 2 पदमा तिनले भन्दछन्, किनकि यसै विश्वासद्वारा प्राचीन मानिसहरूलाई परमेश्वरले ग्रहण गर्नुभयो। र 3 पदमा उनले भन्दछन्, विश्वासद्वारा हामी बुझ्दछौ कि सारा विश्व परमेश्वरको वचनद्वारा सृष्टि भयो। र हिब्रू 11 अध्यायको पूरै खण्डमा हामीले पौलले विश्वासद्वारा जिउने मानिसहरूको जीवनको व्याख्या गरेका छन्। विश्वासद्वारा र विश्वासले मात्र भनी भनेका छन् र उनले यो देखाउँदैछन् कि विश्वास चाहिँ साँच्चै नै औजार हो जुन यो परमेश्वरद्वारा मानिसलाई दिएको हो। तिनीहरूले विश्वास प्राप्त गर्नुको परिणाम तिनीहरूको विश्वास गर्न सफल भए, तिनीहरू परमेश्वरको निम्ति कार्य गर्न र जिउन सफल भए र त्यही समयमा उनको इच्छा अनुसार जिउन सफल भए। यसको अर्थ विश्वास चाहिँ प्राकृतिक नियम भन्दा माथिको औजार हो जुन हिब्रू 11 अध्यायको 1 पदले भन्दछ, अब विश्वास चाहिँ आशा राखिएका कुराको निश्चय र नदेखेका कुराको दृढ भरोसा हो। यहाँ विशेष जोड दिएको कुरा चाहिँ विश्वासको कार्य हो कि विश्वासले के गर्दछ, कि विश्वासले के गर्न सक्दछ। यो केवल औजार मात्र होइन, तर यो प्राकृतिक नियम भन्दा माथिको भनी देखाउँदछ। पौलले सिकाउँदैछन्, अब विश्वास चाहिँ आशा राखिएका कुराको निश्चय र नदेखिएका कुराको दृढ भरोसा हो जुन उसले देख्दछ। यसकारण यहाँ विश्वास चाहिँ प्राकृतिक नियम भन्दा माथिको औजार हो भनी जोड दिदछ र जसले विश्वासीहरूको हृदय र जीवनमा काम गर्दछ, जसले उनको अगाडि राखेको कुरा माथि विश्वास राख्नमा सहायता गर्दछ र नदेखेका कुराको दृढ भरोसा हो। यो शब्दलाई फेरि एकपल्ट हेरौं कि विश्वास चाहिँ आशा राखिएका कुराको निश्चयता हो जुन विश्वास भविष्यमा आशा राखिएका कुराको वर्तमानको यथार्थता हो। उदाहरणको लागि स्वर्गलाई लिऊ जुन विश्वासीहरूले भविष्यमा प्राप्त गर्न जाँदैछन् र त्यो उनीहरूको लागि एउटा आशा हो, तर यो वर्तमान यथार्थतामा दिएको छ किनभने विश्वासले परमेश्वरको आज्ञामा काम गर्दछ र भविष्यमा पूरा हुने कुरामा आशा गर्दछ जुन ती स्वर्ग र अनन्त जीवनको बारेमा हुन्। यसकारण परमेश्वरले प्रतिज्ञा गर्नु भएको कुरा विश्वासले अपनाउँदछ। यसकारण विश्वासले कुनै प्रकारको प्रतिज्ञा जुन चाहिँ परमेश्वरले गर्नु भएको कुरा वर्तमानमा विश्वासीहरूले हासिल गर्न सक्दैनन्। अब हामी पहिलो पत्रुस 1 अध्यायको 8 पदलाई हेरौं। त्यहाँ तपाईँ विश्वासीहरू र विश्वासको र परमेश्वरको सन्तान जसले के विश्वास गर्दछ र के कुरामा भरोसा गर्दछ र के कुरामा आशा गर्दछ भन्ने सन्देश तपाईँले पाउन सक्नुहुन्छ। यसरी भन्दछ, तिमीहरूले नदेखे तापनि उहाँलाई प्रेम गर्दछौ, जुन उहाँ प्रभु स्वयं हुनुहुन्छ। विश्वासीहरूले परमेश्वरलाई प्रेम गर्दछन्, तर उहाँले कसैलाई प्रेम गर्नुहुन्छ जसलाई उहाँले कहिले देख्नु भएको छैन, किनभने विश्वास प्राकृतिक नियम भन्दा माथिको औजार हो। त्यसले विश्वासीहरूलाई धर्मशास्त्रमा प्रकट हुनु भएकोमा कसै माथि जसलाई उसले कहिले देखेको छैन, यद्यपि उहाँ माथि उसले विश्वास गर्न सफल हुन्छ र प्रेम गर्न सफल हुन्छ र त्यो व्यक्तिमा भर पर्दछ जुन प्रभु येशू ख्रीष्ट हुनुहुन्छ। फेरि यो पद पढ्न चाहन्छु, उहाँलाई तिमीहरू अहिले देख्दैनौ तापनि उहाँमाथि विश्वास गर्दछौ र अवर्णनीय र गौरवमय आनन्दमा रमाउँदछौ। यसमाथि विचार गर्नुहोस्, जसले उद्धार पाएका छैन र विश्वासी होइनन् कसरी उसले यो गर्न सक्छ? कसैमाथि विश्वास गर्नु उसलाई कहिल्यै देखेको छैन, कसैलाई प्रेम गर्नु जो तपाईँको नजिक आउनु भएको छैन र कसैमा आनन्द मनाउनु जसलाई तपाईँले कहिल्यै देख्नु भएको छैन। यद्यपि यो परमेश्वरको सन्तानको अनुभव हो, कोही व्यक्ति जसले ख्रीष्टलाई प्रेम गर्दैन तिनीहरूले मुक्ति पाएका छैनन्, तर त्यो व्यक्ति जसले मुक्ति पाएको छ त्यसले ख्रीष्ट येशूलाई प्रेम गर्दछ र जसको हृदयले आत्माले र समझले उहाँमा भर पर्दछ, उहाँमा भरोसा राख्दछ। यसकारण यी शब्दहरूको स्पष्ट र व्यक्तिगत उदाहरण जुन चाहिँ विश्वास र विश्वास गरिएको आशा राखिएको कुराको निश्चयता हो। यसकारण विश्वास नदेखिएका कुराको दृढ भरोसा हो। यसकारण यो प्राकृतिक नियम भन्दा माथिको औजारले हृदयलाई नदेखिएको कुराको विश्वास दिलाउँछ। परमेश्वरको सम्बन्धमा, मुक्तिको सम्बन्धमा हृदयलाई नदेखेको कुराको विश्वास दिलाउँदछ। यी सबै प्रतिज्ञाहरू जुन विश्वासीहरूलाई विश्वासको माध्यमबाट प्रदान गरिएको छ र विश्वासीहरू यी नदेखिएका कुरामा दृढ भरोसा राख्दछन् र यी कुराहरू स्वीकार गर्दछन् कि एक दिन उहाँले तिनीहरूलाई सहायता गर्नेछन्। यसको अर्थ वास्तवमा विश्वास प्राकृतिक नियमभन्दा माथिको मुक्ति दिने औजार हो। फेरि हिब्रू 11 अध्यायको एक पदले भन्दछ, अब विश्वास चाहिँ आशा राखिएका कुराको निश्चय र नदेखिएका कुराको दृढ भरोसा हो। यहाँ विश्वास चाहिँ मुक्ति दिने औजारको रूपमा भनिएको छ, जसले आशा राखिएका कुराको निश्चयता र नदेखिएका कुराको दृढताको भरोसा गराउँदछ। त्यसपछि हामी यसलाई वस्तुको रूपमा देख्न सक्छौ। कसैले तपाईँलाई भन्न सक्छ, विश्वास भनेको अँध्यारोमा हानेको तीर हो, यद्यपि त्यो नचाहिने कुरा हो। जुन विश्वास त्यो होइन, तर विश्वास जहिले पनि त्यो चिज हो जसमा केही कुरामा भर पर्न सकिन्छ। जसरी हाम्रो परमेश्वर र मुक्तिदाताले हाम्रो बीचमा धर्मशास्त्रको सत्यता प्रकट गर्नु भएको छ कि ख्रीष्ट स्वयं त्यो साधारण विश्वासको वस्तु हुनुहुन्छ। जसरी प्रेरित 16 अध्यायको 31 पदमा पौलले फिलिप्पीको झ्यालखानाको हाकिमलाई उद्धार पाउनलाई मैले के गर्नुपर्छ भन्ने प्रश्नको उत्तरमा भन्दछन्, प्रभु येशू ख्रीष्टमा विश्वास गर्नुहोस् र तपाईँले उद्धार पाउनुहुनेछ। यसकारण विश्वास चाहिँ बचाउने औजार हो, किनभने यसले विश्वासीहरूलाई उहाँ क्रूसमा मर्नुभयो, त्यसै गरी धर्मशास्त्रमा उल्लेख गरेका छुटकाराको ठूलो काम उहाँले गर्नुभयो र उहाँमा भरोसा राख्न जुन उहाँ अदृश्य ख्रीष्टमा रहनलाई यसले स्वीकार गर्दछ। जो उहाँको नजिक आउनेछन् तिनीहरूलाई उहाँले अंगाल्नुहुन्छ। यसकारण विश्वास बचाउने औजार हो। एफिसी 2 अध्यायको 8 पदले भन्दछ, किनभने अनुग्रहबाट विश्वासद्वारा तिमीहरूले उद्धार पाएका छौ। विश्वास जसले बचाउँदछ त्यो सधैँ हाम्रो ख्रीष्ट येशू र उहाँको कार्यमा केन्द्रित हुन्छ। त्यहाँ विश्राम लिनुहोस्, उहाँमा भर पर्नुहोस्, जसरी उहाँले आफ्नो सुसमाचारमा परमेश्वरको उदेकको अनुग्रहको बारेमा हामीलाई प्रकट गर्नुभएको छ। यो विचारणीय छ जुन प्रेरित पौलले यहाँ हामीलाई भन्दछन् कि यसै विश्वासद्वारा प्राचीन मानिसहरूलाई परमेश्वरले ग्रहण गर्नुभयो। साँचो गवाही चाहिँ तिनीहरूले निरन्तर प्रयत्न गरे र अन्त्यसम्म तिनीहरूले जित हासिल गरे। यसकारण विश्वास अदृश्य हो र यसलाई देख्न सकिँदैन। विश्वास परमेश्वरद्वारा दिइएको अदृश्य र प्राकृतिक नियमभन्दा माथिको गुण हो, जसलाई हृदयमा उत्पन्न हुँदछ, जसमा व्यक्तिगत रूपमा अघि बढ्दै जानु पर्दछ र अन्त्यमा महिमामा पुग्दछ। आज म प्रार्थना गर्दछु कि परमेश्वरले तपाईँलाई विश्वास भनेको के हो भनेर उहाँको वचनद्वारा सिकाउनु भएको होस् र उहाँले तपाईँलाई ख्रीष्ट येशूमा विश्वास गर्नलाई आजदेखि उहाँलाई आफ्नो मुक्तिदाता र छुटकाराको रूपमा ग्रहण गरी उहाँमा भर पर्न विश्वास प्रदान गर्नु भएको होस्।
1: हामी कार्यक्रमको अन्त्यतिर छौं। आजको सन्देशद्वारा तपाईँले कुनै आशिष पाउनु भएको छ भने, जीवनको निम्ति चुनौती पाउनु भएको छ भने, वा अन्य कुनै जिज्ञासाहरू छन् भने, अथवा प्रभु येशू ख्रीष्टको बारेमा अझ बढी जान्न इच्छुक हुनुहुन्छ भने हामीलाई पत्र लेख्नुहोस् र हामी तपाईँलाई एउटा नयाँ प्रारम्भ नामको सानो पुस्तिका उपहार स्वरूप तपाईँको निम्ति पठाइदिनेछौ। पत्र पठाउने हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम बाइबललाई बोल्न देऊ, पोस्ट बक्स नम्बर 19572, काठमाडौँ। इमेल मार्फत पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हो paulgko@gmail.com, paulgko@gmail.com। हवस् त, भोलि यही समयमा अर्को नयाँ सन्देशको साथमा भेट्ने वाचा गर्दै बिदा हुन चाहन्छौ। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई आशिष दिउन्।
2: यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
3: 3 दिन भयो।
2: तिमीलाई थाहा छैन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
3: केही हुन्न मुआ, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
2: जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नु पर्छ है, पछि जेसुकै गर।
3: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा सुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
4: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
2: ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
5: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गर्नु।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: गुड न्यूज एफएम 105.1।
8: अब प्रस्तुत हुँदैछ कार्यक्रम आत्मिक यात्रा।

नमस्ते नमस्ते आदरणीय मित्र, दुवै हात जोडेर आज तपाईँलाई यस कार्यक्रममा स्वागत गर्न पाउँदा मलाई धेरै खुशी लागेको छ। जीवनमा हामी धेरैजनालाई मन पराउँछौ, माया गर्छौ, होइन त? बिस्तारै तपाईँले आफ्नो टाउको हल्लाइरहेको मैले देखिरहेको छु। आफूले माया गरेको व्यक्तिको भलो चिताउँछौ, उसको हित गर्ने इच्छा गर्छौ, तर पनि त्यस्तो प्रेमको के कुनै सीमा हुन्छ कि आफूले माया गरेको प्रेम गरेको व्यक्तिलाई हामी सबै कुरा दिन तयार हुन्छौ? यिनै महत्वपूर्ण प्रश्नहरूको जवाब लिएर म तपाईँको अगाडि आएको छु। म तपाईँको आफ्नै भाइ र अहिले तपाईँ सुन्दै हुनुहुन्छ बिलिभर चर्च समुदायको तर्फबाट प्रस्तुत तपाईँको आफ्नै नौलो नेपाली कार्यक्रम आत्मिक यात्रा।

तपाईले आफ्नो बहुमूल्य समय दिनुभएको छ यस कार्यक्रमको निम्ति, मेरो छेउमै आएर बस्नु भएको छ जस्तो मलाई लाग्छ। धेरै धन्यवाद। यस कार्यक्रमलाई आफ्नो घरमा यसरी स्वागत र प्रेम देखाउनु भएको निम्ति वास्तवमा परमेश्वरले हामी सबैको निम्ति यही चाहनुहुन्छ, हामीले यो संसारमा एक खुशी र आनन्दको जीवन बिताउन सकौं, हाम्रो जीवनमा सन्तुष्टता पाउन सकौं भन्ने उहाँको इच्छा छ। तर त्यसको निम्ति हामी उहाँ कहाँ आउनुपर्छ। आजको सन्देश सुनेर त्यसमाथि मनन गर्नुहोला। आफ्नो विचार पनि मलाई अवश्य नै लेखेर पठाउनुहोस्। आउनु सधैँ चाहिँ आज पनि एउटा मधुर अर्थपूर्ण गीत संगीत सुन्दै आजको सन्देशको निम्ति हाम्रो हृदय तयार गरौं।

तपाई एउटा परिवारमा बस्नुहुन्छ, परिवारमा को को छन्? हुन सक्छ तपाई आमा बुवा हुनुहुन्छ, तपाईँका छोरा छोरी छन्, तिनीहरूलाई तपाईँ प्रेम अनि वास्ता गर्नुहुन्छ, तिनीहरूका खाँचोहरू पूरा गरिदिने सक्दो प्रयास गर्नुहुन्छ, वा तपाईँ छोरा वा छोरी हुनुहुन्छ, तपाईँका आमा बुवा छन्, उनीहरूलाई तपाईँ आदर प्रेम अनि वास्ता गर्नुहुन्छ, उनीहरूलाई खुशी पार्ने कोसिस गर्नुहुन्छ, उनीहरूलाई सहायता गर्ने कोसिस गर्नुहुन्छ। छोरा छोरीहरूले साँच्चै आफ्ना आमा बुवा प्रति यस्तै व्यवहार गर्नुपर्छ, तब परिवारमा सुख र शान्ति हुन्छ। बाइबलले पनि यही कुरा भन्दछ। सायद तपाईँले 10 आज्ञाको बारेमा त सुन्नु भएको छ होला, होइन त? परमेश्वरले मानिसलाई 10 प्रमुख आज्ञाहरू दिनुभयो। त्यसमा एउटा आज्ञाले भन्छ, आफ्ना आमा बुवालाई आदर गर। छोरा छोरीको धर्म भनेको आमा बुवालाई आदर गर्नु पनि हो। यो परमेश्वरले दिनुभएको आज्ञा भएको कारण आफ्ना आमा बुवाको आदर गर्ने छोरा छोरीले परमेश्वरलाई समेत खुशी पारिरहेको हुन्छन्। आमा बुवालाई गरिने आदरमा उनीहरूप्रतिको प्रेम पनि मिसिएको हुन्छ। जसले आफ्ना आमा बुवालाई प्रेम गर्दैन, उसले उनीहरूलाई आदर पनि गर्दैन। हामीले आफ्ना छरछिमेकीहरूलाई पनि प्रेम गर्नुपर्छ, उनीहरूप्रति असल विचार राख्नुपर्छ, उनीहरूसँग मेलमिलापमा बस्नुपर्छ। नचिनेका मानिसहरूलाई प्रेम गर्न सकिँदैन, तर पनि मानिस भएको नातामा उनीहरूप्रति पनि हामीले सद्विचार राख्नुपर्छ। यो मानव मात्रको गुण हो। बाइबलमा अतिथि सत्कारलाई एउटा महत्वपूर्ण कुरा मानिएको छ। हाम्रो माझमा एउटा कथन पनि छ, अतिथि देवो भव। हाम्रो समाजले मान्यता दिएको कुरा हो। मानिसको माझमा एउटा मानिसले मानिसको वास्ता र प्रेम पाउनुपर्छ। थाहा छ मित्र, प्रेम कहाँबाट शुरू भएको छ? प्रेम परमेश्वरबाट नै शुरू भएको हो। परमेश्वरले मानिसलाई कसरी प्रेम गर्नुभयो भन्ने कुरा यसरी लेखिएको छ। परमेश्वरले मानिसतर्फको उहाँको प्रेम यसैमा प्रमाणित गर्नुहुन्छ कि हामी पापी छँदै ख्रिष्ट हाम्रो निम्ति मर्नुभयो। हामीले उहाँलाई प्रेम गरेका होइनौ, तर उहाँले पहिले हामीलाई प्रेम गर्नुभयो। परमेश्वर प्रेम हुनुहुन्छ। पवित्र ग्रन्थ बाइबलमा प्रेमको बारेमा लेखिएका केही कुराहरू म तपाईँलाई सुनाउन चाहन्छु। हेर, परमेश्वर पिताले हामीलाई कसरी प्रेम गर्नुभएको छ कि हामी उहाँका छोरा छोरीहरू कहलिएका छौं, र साँच्चै आऊ पनि। यसै कारण त संसारले हामीलाई चिन्दैन, किनभने त्यसले उहाँलाई चिनेन। परमेश्वरको सन्तान को हो र शैतानको सन्तान को हो? यसैबाट प्रष्ट हुन्छ कि ठीक काम नगर्ने व्यक्ति परमेश्वरको सन्तान होइन, त्यो व्यक्ति पनि परमेश्वरको सन्तान होइन जसले आफ्ना दाजुभाइलाई प्रेम गर्दैन। तिमीहरूले सुरुदेखि नै सुनेका कुरा यही हो कि हामीले एक अर्कालाई प्रेम गर्नुपर्छ। हामी जान्दछौं कि हामी त मृत्युबाट पार भएर जीवनमा सरिसकेका छौं, किनभने हामी आफ्ना दाजुभाइहरूलाई प्रेम गर्छौं। प्रेम जसले गर्दैन त्यो मृत्युमा रहिरहन्छ। आफ्नो दाजुभाइलाई घृणा गर्ने हरेक हत्यारा हो। कुनै हत्यारासँग अनन्त जीवन हुँदैन भन्ने तिमीहरूलाई थाहै छ। यसैबाट प्रेम के हो हामी थाहा पाउँछौ कि प्रभु येशूले हाम्रा निम्ति उहाँको प्राण अर्पण गर्नुभयो। हामीले पनि आफ्ना दाजुभाइका निम्ति आफ्नो प्राण दिनुपर्छ। कसैसित संसारको धन सम्पत्ति छ र पनि आफ्ना दाजुभाइलाई खाँचोमा परेको देख्दा उनीहरूप्रति आफ्नो मन कठोर पार्छ भने परमेश्वरको प्रेमले कसरी त्यसमा बास गर्छ? साना बालकहरू, हामी वचन र बोलीले मात्र प्रेम नगरौं, तर काम र सत्यताले प्रेम गरौं। यसैबाट हामी जान्न सक्छौं कि हामी सत्यका हौं। परमेश्वर प्रेम हुनुहुन्छ, र जो प्रेममा रहन्छ त्यो परमेश्वरमा रहन्छ, र परमेश्वर त्यसमा रहनुहुन्छ। हामी प्रेम गर्दछौं किनभने उहाँले पहिले हामीलाई प्रेम गर्नुभयो। यदि कसैले म परमेश्वरलाई प्रेम गर्छु भन्छ तर आफ्नो भाइलाई घृणा गर्छ भने त्यो झुटो हो, किनकि आफूले देखेको आफ्नो भाइलाई नै प्रेम नगर्नेले नदेखेको परमेश्वरलाई प्रेम गर्न सक्दैन। हामीले उहाँबाट यो आज्ञा पाएका छौं कि जसले परमेश्वरलाई प्रेम गर्छ त्यसले आफ्नो भाइलाई पनि प्रेम गर्नुपर्छ। मैले भर्खरै पाठ गरेको यो खण्ड बाइबलको यूहन्ना 4 अध्यायमा उल्लेखित छ। प्रभु येशूको प्रेम कस्तो छ?
उहाँको प्रेमको प्रमाण क्रूसमा पाइन्छ। उहाँले आफ्नो प्राण समेत बाँकी राख्नु भएन। हामीले पनि त्यसरी नै एकले अर्कोलाई प्रेम गर्नुपर्छ भन्ने परमेश्वरको इच्छा छ। हामीले आफ्ना दाजुभाइलाई प्रेम गर्दा अब आफ्नो प्राण नै अर्पण त गर्नु पर्दैन, किनकि त्यसको आवश्यकता नै छैन। हामीले प्राण अर्पण गर्दा कसैको पाप क्षमा हुँदैन, कसैले मुक्ति पाउँदैनन्। तर यसो भनिएको अर्थ यही हो कि हामीले आफ्नो प्रेमको निम्ति मूल्य चुकाउनु पर्छ। तपाईँलाई थाहा छ, मलाई पनि थाहा छ, मानिसहरू जबसम्म उनीहरूलाई असुविधा हुँदैन तबसम्म मात्र प्रेम गर्छन्। जब मूल्य चुकाउनु पर्ने समय आउँछ तब पछि सर्छन्। हेर्नुहोस् न, जब तपाईँ र मेरो खल्तीमा धेरै पैसा हुन्छ, थुप्रै मानिसहरू हाम्रो छेउमा हुन्छन्। जब हामी आपद विपदमा पर्छन्, ती छेउमा भएका मानिसहरू बिस्तारै पर सरिसकेका हुन्छन्, होइन त? जब आफ्नो कुनै आफन्त बिमारी हुन्छ र उसित औषधि किन्ने पैसा हुँदैन, जब उसको घरमा खाने भोजन हुँदैन, तब प्रेम गर्नेहरू उसलाई सहायता गर्न अघि आउँदैनन्। यो कस्तो देखावटी प्रेम हो! प्रभु येशूले यस प्रकारको प्रेम हामीलाई दिनुभएको छैन। उहाँले आफ्नो सर्वस्व हाम्रो निम्ति दिनुभयो। के तपाईँले जीवनमा कुनै बेला यस्तो कुराको अनुभव गर्नुभएको छ कि तपाईँलाई प्रेम गर्छु भन्नेहरूले तपाईँको खाँचोको समयमा तपाईँलाई छोडेर गए, वा तपाईँ आफैले पनि कसैसित यस्तो प्रकारको व्यवहार गर्नुभएको छ कि? यदि हामीले यसो गरेका छौं भने हाम्रो त्यो दोषले हामीलाई जीवनभरि खेदिरहन्छ। जवान भाइ बहिनीहरूको प्रेमलाई हेरौं। प्रेम गर्नु एउटा खेल जस्तो भएको छ। एउटा गीत रेडियोमा बज्ने गर्छ जसले आजको समयको प्रेमको झल्को दिन्छ। गीतले भन्छ, हिजो अर्कैसँग देखे, आज अर्कैसँग देखे, तिमीलाई धेरैसँग देखे। प्रेम भावनात्मक कुरा हो। भावनासँग खेल्नु एउटा मजाको खेल बनाएका छन् मानिसहरूले। कतिको त जीवन नै नाश भएर गएको छ, कोही रोएर जीवन काटिरहेका छन्। प्रेम त जीवनको शक्ति हुनुपर्ने, जीवनमा आशा दिनुपर्ने, जीवनको शक्ति बन्न पर्ने, तर अहिले प्रेम त जीवनलाई निराश तुल्याउने एउटा तमासा बनेको छ, जुन दुःखलाग्दो कुरा हो। कोही रूपमा प्रेम गर्छन्, कोही सुन्दरतालाई प्रेम गर्छन्, कोही समय कटाउन प्रेम गर्छन्। म सोच्ने गर्छु, अचेल मानिसको हृदयलाई के भएको छ? हृदयको कोमलता, संवेदनशीलताहरू मेटिएर गइसके कि? हेर्न पाए नि हुन्थ्यो जस्तो लाग्छ। तपाईँको हृदयमा संवेदनशीलता छ, वास्ता छ? मैले के भन्न खोजेको भने, के तपाईँको हृदयमा सत्यता छ? तपाईँको प्रेममा त्यागको भावना मिसिएको छ कि छैन? प्रेमको निम्ति मूल्य चुकाउन तयार हुनुहुन्छ? खोक्रो प्रेमले कसैको जीवनलाई नाश पार्छ, अरूको जीवन नाश पार्ने खेल नखेलौ। मलाई यस बेला हाम्रो एकजना श्रोता मित्रको याद आयो। तिनले पत्रमा आफ्नो वेदना पोखाउँदै यसरी लेखेकी थिइन्, दाई, मलाई मेरो प्रेमीले धोका दियो। उसले मसित विवाह गर्ने वाचा गरेको थियो, तर अब उसित मेरो कुनै सम्बन्ध नै छैन। उसले आफ्नो अनुहार देखाएको छैन। मैले उसमाथि ठूलो विश्वास गरेकी थिएँ, तर उसले यति ठूलो धोका दियो जसको कल्पना मैले कहिले पनि गरेकी थिइन। म के गरौं? मेरो जीवनमा यति ठूलो वज्रपात भयो। मानिसले मानिसलाई धोका दिनु आज एउटा सामान्य कुरा हो, तर हामीले त्यसो गर्नु हुँदैन। परमेश्वरले हामीलाई जसरी प्रेम गर्नु भएको छ, हामीले पनि त्यसरी नै प्रेम एक अर्कासँग गर्नुपर्छ। हामीले दिएको प्रेमले अरूलाई जीवनमा बाँच्ने साहस मिलोस्, अरूको जीवनलाई भत्काउने होइन तर बनाउने काम गरोस्। प्रभु येशूले हामीलाई यस्तै प्रकारले प्रेम गर्नु भएको छ र यसरी नै सबैसित प्रेम गर्नलाई हामीलाई शिक्षा दिनुभएको छ। प्रिय मित्र, तपाईँ र मैले जे अरूलाई दिन्छौ त्यही नै हाम्रो जीवनमा हामीले पाउँछौ। जीवन तपाईँको, आफ्नो जीवनको निम्ति असल कुरा रोज्ने हक र अधिकार र कर्तव्य पनि तपाईँको आफ्नै हो। हेर्नुहोस् त, प्रेमको कुरा गर्दा गर्दै हामी पनि कति भावुक भइसक्यौं। हामी सबैलाई प्रेम चाहिन्छ। जन्मेको एउटा सानो नानीदेखि मर्न लागेको एउटा वृद्ध व्यक्तिलाई पनि प्रेमको खाँचो छ। आउनुहोस्, परमेश्वरको प्रेमलाई आफ्नो जीवनमा बोकेर अरूलाई प्रेम गर्ने सेवा हाम्रो जीवनमा अंगीकार गरौं।
यदि आजको कुराकानी सुनेर तपाईँको मनमा प्रश्न र जिज्ञासा छन् भने निसंकोच लेख्नुहोस्, म जवाब दिनेछु। मेरो ठेगाना हो कार्यक्रम आत्मिक यात्रा, पोस्ट बक्स नम्बर 3342 काठमाडौँ। कार्यक्रम आत्मिक यात्रा, पोस्ट बक्स नम्बर 3342 काठमाडौँ। मलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। परमेश्वरले तपाईँलाई प्रशस्त आशीर्वाद दिउनुहोस्।

0: गुड न्युज एफएम 105.1
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: नम्रतामा रहेर बाइबल पढ्नुहोस्। जयमसी तथा नमस्कार, म जमुना तामाङ, कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अंक 51 यहाँहरूलाई स्वागत छ। जब हामी हाम्रो बाइबल पढ्नको लागि खोल्छौं, हामीसँग के अपेक्षाहरू हुन्छन्? के हामी परमेश्वरले हामीलाई उहाँसँगको हाम्रो दैनिक हिँडाइमा मदत गर्ने नयाँ सत्यहरू प्रकट गर्न उत्साहित छौं, वा के हामी गर्वको मनोवृत्ति बोक्छौ जहाँ हामी पहिले नै सत्य हो भनेर विश्वास गरेका कुरालाई प्रमाणित गर्न बाइबलमा जान्छौ? योहन्नाको पुस्तक 16 अध्यायको 13 पद, जब उहाँ अर्थात सत्यका आत्मा आउनुहुनेछ तब उहाँले तिमीहरूलाई सबै सत्यतामा डोर्याउनुहुनेछ। उहाँ आफ्नो तर्फबाट बोल्नुहुने छैन, उहाँले जे सुन्नुहुन्छ त्यही बोल्नुहुनेछ र हुन आउने कुराहरू तिमीहरूलाई घोषणा गरिदिनुहुनेछ। बाइबलमा लेख्ने उही परमेश्वर हुनुहुन्छ जसले हामीले आकाशमा देख्ने सबै ताराहरू सृष्टि गर्नुभयो। उहाँले सबै जनावरहरू, सबै चराहरू, समुद्रका सबै माछाहरू सृष्टि गर्नुभयो। र त्यसैले जब हामी बाइबल पढ्छौं र अध्ययन गर्छौं, हामी सधैँ नम्र रहनुपर्छ। हामीसँग सबै उत्तरहरू छन् भनेर सोच्नु हुँदैन, तर यो महसुस गर्नुपर्छ कि परमेश्वर नै सबै उत्तरहरू हुनुहुन्छ र हामीले उहाँबाट ती उत्तरहरू के हुन् भनेर सिक्नु आवश्यक छ। पहिलो कोरिन्थीको पुस्तक 3 अध्यायको 18 पद, कसैले आफूलाई धोका नदियोस्, तिमीहरू मध्ये कसैले यस युगमा आफूलाई बुद्धिमान सम्झन्छ भने त्यो मूर्ख बनोस् ताकि त्यो बुद्धिमान बन्न सकोस्। परमेश्वरले हामीलाई यहाँ के भनिराख्नु भएको छ भने उहाँको बुद्धि हाम्रो भन्दा धेरै ठूलो छ। त्यसकारण जब हामी बाइबलका पानाहरू पढ्नको लागि खोल्छौ, हामीले आफ्नै बुद्धि प्रयोग गरेर सबै कुरा पत्ता लगाउन सक्छौ भनेर सोच्नु हुँदैन। बरु हामीले परमेश्वरबाट बुद्धि खोज्नुपर्छ र उहाँलाई धर्मशास्त्रको सत्यता हामीलाई प्रकट गर्न अनुमति दिनुपर्छ। याकूबको पुस्तक 1 अध्यायको 5 पद, तर यदि तिमीहरू मध्ये कसैलाई बुद्धिको अभाव छ भने उदार चित्तसँग नझर्की दिनुहुने परमेश्वरलाई त्यसले मागोस् र त्यसलाई त्यो दिइनेछ। परमेश्वरको वचनबाट सिकेका सत्यहरू लागू गर्न बुद्धिको आवश्यकता पर्दछ। बाइबलबाट सिकेका कुराहरूलाई हाम्रो जीवनमा कसरी लागू गर्ने भन्ने बारेमा हामीले परमेश्वरबाट बुद्धि खोज्नुपर्छ। हितोपदेशको पुस्तक 18 अध्यायको 13 पद, जसले सुन्न अघि नै जवाफ दिन्छ त्यो त्यसको मूर्खता र शर्म हो। प्रिय श्रोता, यदि हामीलाई लाग्छ कि हामीलाई बाइबलले के भनिरहेको छ भनेर पहिले नै थाहा छ भने हामी यसबाट नयाँ कुराहरू सिक्न सक्दैनौ। हामीले बाइबलमा यो सोचेर कहिल्यै जानु हुँदैन कि यसले के भन्छ भनेर हामीलाई पहिले नै थाहा छ। बरु हामीले हाम्रा प्रश्नहरू लिएर धर्मशास्त्रमा आउनुपर्छ र हाम्रा प्रश्नहरूको जवाब परमेश्वरले दिनुहुन्छ भनेर खोज्नुपर्छ। परमेश्वरले हामीलाई यसबाट के सिकाउन चाहनुहुन्छ भनेर सुन्न तयार भएर हामीले बाइबल अध्ययन गर्नुपर्छ। हितोपदेशको पुस्तक 11 अध्यायको 2 पद, जब अहंकार आउँछ तब अपमान पनि आइलाग्छ तर नम्रताले बुद्धि ल्याउँछ। प्रिय श्रोता, जब तपाईँ बाइबल पढ्नुहुन्छ र अध्ययन गर्नुहुन्छ, संसारबाट प्राप्त तपाईँको पहिलेको ज्ञानले तपाईँको निर्णयलाई प्रभाव पार्न नदिनुहोस्। सक्दो प्रयास गर्नुहोस्, परमेश्वरको सामु आफूलाई नम्र बनाउनुहोस्। उहाँले तपाईँलाई सिकाउन चाहनु भएको सत्यहरू सिकाउन उहाँलाई अनुमति दिनुहोस्। ती सत्यहरू अरूले लोकप्रिय रूपमा विश्वास गर्ने कुरासँग असहमत हुँदा पनि, यदि कसैले यसलाई विश्वास गर्दैन भने पनि परमेश्वरको वचन अझै पनि सत्य छ। जब तपाईँ धर्मशास्त्र पढ्ने र अध्ययन गर्ने दृष्टिकोणमा नम्र हुनुहुन्छ, परमेश्वरले तपाईँलाई महान र अद्भुत सत्यहरू प्रकट गर्न सक्नुहुन्छ र गर्नुहुनेछ। उहाँको सत्यले तपाईँलाई प्रेरणा दिनेछ र तपाईँको जीवनलाई महान आत्मिक र विकासको मार्गमा निर्देशित गर्नेछ। तपाईँले गर्नुपर्ने भनेको परमेश्वरको वचन सुन्नु र पालना गर्नु हो। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्।
4: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
2: हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।
3: अब प्रस्तुत छ कार्यक्रम मधुर संगीत।
5: जय मसीह। साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम 105.1 MHz रेडियो तरंग पोखराबाट 105.6 MHz हामी छौं। कार्यक्रम मधुर संगीतको साथमा बिहिबार हो, हामी 9:05 to 9:30 कार्यक्रममा आउने गर्छौं। प्राविधिक मित्र विजय जी र म आइसकेका छौं। आधा घण्टाको लगभग अवधिभरि निकै मिठा मिठा भजनहरू आज लिएर आएका छौं। शुरूआतमा दिलान मंगारको आवाजको निकै नै मिठो गीत सुनाउँदैछौं।

भजनदेखि अर्थपूर्ण भजन हामीले सुन्यौं, पहिलो भजन पनि श्रोता मित्र हामीले परमेश्वरको महिमा गर्नु स्यासल कुरा हो, बिहान दिउँसो बेलुकी भनेर भजन सङ्ग्रह 92 अध्यायमा वर्णन गरिएको छ। त्यसरी अनुरूप आज हामी बिहान आएका छौं मधुर संगीत मार्फत परमेश्वरको महिमा पनि गर्ने, आफू पनि आशित आनन्दित हुने। फेरि पनि दोस्रो भजन यस्तै मिठो भजन रहेको छ, म सुनाउँदैछु।

हजुर, हामीले 623 नम्बरको भजन सुनिरहेका थियौँ, सृष्टिय भजन। अब भने दिलान मुङ्गारको आवाजमा अर्को एउटा भजन निकै मिठो रहेको छ, सुनाउँछु है त।

जब तपाईँ आउनुहुन्छ चन्काई आउँछ, छुटकारा आउँछ, कति मिठो शब्द छैन श्रोतामी त्यो। साँच्चै नै प्रभु येशू जब हाम्रो जीवनमा आउनुहुन्छ, हाम्रो जीवनका हरेक संकष्टहरू हरेर लानुहुन्छ भन्ने कुरा हामीले आज बिहान भजनमा सुनेका छौँ। र दिनभरि पनि हामी यसै भजनलाई मनन गर्दै चङ्गाई हुनेछौँ, छुटकारा हुनेछौँ भन्दै कार्यक्रम मधुर संगीतमा अर्को एउटा भजन फेरि पनि राख्छौँ।

यसकोतिर नै हामी छौं। जनजाँदै एउटा भाषण राख्छु राख्न चाहिँ, तर कतिको समयले हामीलाई साथ दिन्छ थाहा भएन। सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद, र प्राविधिक मित्र विजयजीलाई पनि धन्यवाद दिँदै यो अन्तिममा एउटा भजन राख्दै हामी विदा हुन्छौं। धन्यवाद चाहिँ।

0: जय मसी, म देविका लामा। तपाई अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम रेडियो 105.1 MHz।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स।
2: आशाको सन्देश नेपाल प्रस्तुत गर्दछ रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स, अर्थात् जोनी र साथीहरू।
3: अटल आनन्द नमस्ते तथा जय मसी, म जोनी एरिक्सन टाडा। मसँग एउटा यस्तो आनन्द छ जुन अटल छ। मसँग भएको यो आनन्द एउटा रोजाई पनि हो। जब म दीर्घकालीन पीड़ाका दिनहरूको सामना गर्छु, हरेक पटक म यो आनन्द रोज्ने निर्णय गर्छु, किनभने पीड़ा भनेको हाम्रो आनन्द चोर्ने सबैभन्दा ठूलो चोर हो। पीड़ाले तपाईँको हृदयबाट प्रभुको आनन्द खोज्नका लागि सक्तो प्रयास गर्छ। म भन्न चाहन्छु, म यति धेरै अनुभवी भए पनि र परमेश्वरमा निर्भर रहन सिकेको भए पनि यस्ता धेरै दिनहरू हुन्छन् जब मेरो पीड़ाले मलाई निरन्तर दुःख दिइरहन्छ र मलाई मेरो बाटोबाट भड्काउने प्रयास गर्छ। म मेरो भित्री कानले त्यसलाई यसो भनिरहेको सुन्न सक्छु, हो तिमी भन्छौ कि परमेश्वर भलो हुनुहुन्छ, तर आफैलाई त हेर, तिमी पक्षघातले यस्तो अवस्थामा छौ, तिमी व्हीलचेयरमा छौ, तिमी आफ्ना लागि केही पनि गर्न सक्दैनौ, र त्यसमाथि तिमी आफ्नो कम्बर र ढाडमा छुरी रोपे जस्तै पीड़ा महसुस गर्छौ। त्यो म नै हो, तिम्रो पुरानो साथी पीड़ा। तिमीलाई सम्झाउँदैछु कि तिमीसँग खुशी हुने कुनै कारण छैन, केही पनि छैन। यदि तिमीले एकछिन आफ्नै जीवनलाई फर्केर हेर्यो भने जोनी, तिमीले स्वीकार गर्नै पर्छ, तिम्रो अवस्था त निकै दयनीय र दुःखद छ। त्यसैले परमेश्वरलाई सराप र मर। पीड़ाले मलाई यही भन्न खोज्छ, तर तपाईँलाई थाहा छ मैले त्यसको कुरा नसुन्न सिकेकी छु। अझ भनौ, मैले त आनन्दको माध्यमबाट पीड़ा विरूद्ध लड्न सिकेकी छु। म पवित्र आत्माले मलाई दिनुभएको आनन्दलाई समात्छु र आफ्नो पीड़ाको अगाडि उभिएर भन्छु, हेर्दै जाऊ, बाहिरबाट मेरो शरीर दिन प्रतिदिन कमजोर हुँदै गएको हुन सक्छ, तर भित्रभित्रै म नयाँ बनाइदिएछु। मेरो उद्धारको प्रतिज्ञाले मलाई नयाँ बनाइरहेको छ। परमेश्वरको अनुग्रहको प्रतिज्ञाले मलाई बल दिइरहेको छ, र तिम्रो विरूद्धमा मेरो यो ईश्वरीय प्रतिक्रियाले स्वर्गमा मलाई ठूलो इनाम दिलाउनेछ भन्ने प्रतिज्ञाले मलाई उत्साहित बनाइरहेको छ। मसँग प्रभुको आनन्द छ र उहाँ नै मेरो बल हुनुहुन्छ। मसँग यस्तो आनन्द छ जुन वास्तविक चट्टान जस्तै बलियो, कसैले हल्लाउन नसक्ने र डगमगाउन नसक्नेछ। यी सबै केवल येशू र उहाँका प्रतिज्ञाहरूका कारणले सम्भव भएको हो। त्यसैले पीड़ा, तिमी जति प्रयास गरे पनि म हार मान्ने छैन। जब कसैले सबै परिस्थिति प्रतिकूल हुँदाहुँदै पनि आनन्दलाई डरसँग समाथि राख्छ, म त्यसलाई अठूट आनन्द भन्छु। अठूट आनन्द भएको व्यक्ति नकारात्मक आवाजहरूद्वारा दबिन वा बाधाहरूको चाङबाट डराउन अस्वीकार गर्छ। येशूका अनुयायीहरूको रूपमा हामीसँग संसारकै सबैभन्दा महान उदाहरण छ। हिब्रू 12 अध्यायले भन्छ, हाम्रा विश्वास शुरू गर्नुहुने र पूरा गर्नुहुने येशूलाई हेरौं, जसले उहाँको सामुन्य राखिदिएका आनन्दको निम्ति अपमानलाई केही जस्तो नठानी क्रुसको कष्ट भोग्नुभयो र परमेश्वरको सिंहासनको दाहिनेपट्टि विराजमान हुनुहुन्छ। कष्टबाट जन्मने आनन्द नै त्यो खुशी हो जुन निराशाको सामना गर्दा पनि डगमगाउँदैन। जब पीड़ाले चिच्याउँदै तपाईँलाई शंका र डर रोज्न बाध्य पार्न खोज्छ, तब पनि यो अटूट रहन्छ। यदि पीड़ाको सामना गर्दा परमेश्वरको आनन्द यसरी चम्किएर नआउने हो भने यो आनन्द कति बलियो र अटल छ भन्ने कुरा हामीले कहिले थाहा पाउने थिएनौं। आनन्द पवित्र आत्माको एउटा वरदान हो र यो हामीले सोचे भन्दा कैयौं गुणा बढी टिकाउ, कठोर र बलियो छ। त्यसैले जब तपाईँ आफ्नो क्रूस दैनिक उठाउनुहुन्छ, त्यसमा परमेश्वरमाथि भरोसा राख्ने निर्णय गर्नुहोस्, किनभने जब तपाईँ यसो गर्नुहुन्छ, तपाईँले वास्तवमा आनन्द रोजिरहनु भएको हुन्छ। त्यसैले कृपया तपाईँ अहिले जुनसुकै कठिन परिस्थिति भएर हिँड्दै हुनुहुन्छ, जुनसुकै पीड़ा, दुःख वा निराशाको सामना गर्दै हुनुहुन्छ, आनन्द रोज्नुहोस् र अहिले मसँगै यसरी प्रार्थना गर्नुहोस्। प्रभु येशू, म आज तपाईँको आनन्दमा हिँड्ने निर्णय गर्छु। तपाईँले इच्छापूर्वक विश्वासघात, क्रूसको आतंक र मेरा सबै पापहरूको कालो दाग सहनुभयो भने सोच्दा म नतमस्तक छु, म अचम्मित छु। तैपनि ती सबैभन्दा पर तपाईँले आनन्द देख्नुभयो। तपाईँलाई थाहा थियो कि तपाईँको दुःखले मलाई मृत्युबाट उद्धार गर्नेछ र मेरो लागि अनन्त जीवनको ढोका खोलिदिनेछ। त्यसैले तपाईँको अटुट आनन्दको अद्भुत उपहारलाई मेरो पीड़ाको विरूद्धमा कसरी प्रयोग गर्ने त्यो मलाई सिकाउनुहोस्। हाम्रा मुक्तिदाताको नाममा आमेन।
2: श्रोता, भर्खरै यहाँले सुन्नुभयो एक लोकप्रिय लेखिका, प्रभावशाली वक्ता र अन्तर्राष्ट्रिय जगतमा अपाङ्गता भएका व्यक्तिहरूमाझ आफ्ना उत्साहका वचनहरूद्वारा आशा र प्रोत्साहन दिने प्रसिद्ध व्यक्ति जोनी एरिक्सन टाडाद्वारा लिखित रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स अर्थात जोनी र साथीहरू। कार्यक्रमका बारेमा तपाईँका केही प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क नम्बर 9802840 70। आशाको सन्देश नेपाल, नखु, ललितपुर। हवस् त, कार्यक्रम जोनी र साथीहरूको अर्को भाग लिएर हामी पुनः आउने नै छौं। अहिलेलाई भने बिदा हुन्छौं। जय मसीह।

0: ओए साथी हेर न यो क्या खतरा समाचार आइसक्यो। बाफ्रे अब चाहिँ के हुने हो?
1: खोइ खै के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नआतिन, यसो त जसले नि लेखिहाल्छ नि।
0: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
1: तिमीलाई थाहा थिएन?
0: थाहा थिएन।
1: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
0: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
1: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
2: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
4: नेपाल सरकार।

0: तलाई मैले पृथ्वीको अन्तदेखि समातेर ल्याए र पृथ्वीको पल्लो छेउदेखि तलाई बोलाए। मैले भने, त मेरो दास होस्, मैले तलाई छानेको छु र तलाई इन्कार गरेको छैन। यसैले नडरा, किनकि म तसित छु। निरुत्साहित नहो, किनकि म तेरा परमेश्वर हुँ। म तलाई बलियो पार्नेछु, म तलाई सहायता गर्नेछु, मेरो धार्मिकताको दाहिने हातले म तलाई सम्हाल्नेछु। तँदेखि रिसाउनेहरू सबै निश्चय नै लज्जित हुनेछन् र शर्ममा पर्नेछन्। तेरो विरोध गर्नेहरू केही न केहीका हुनेछन् र नष्ट हुनेछन्। तेरो शत्रुहरूलाई तैले खोजे पनि उनीहरूलाई भेट्टाउने छैनस्। तेरो विरोधमा युद्ध गर्नेहरू पनि बिल्कुल निरर्थक हुनेछन् र नष्ट हुनेछन्। किनकि म परम प्रभु तेरा परमेश्वर हुँ, म तेरो दाहिने हात समात्छु र तँलाई यसो भन्छु, नडरा, म तँलाई सहायता गर्नेछु। यसैया 41:9-13।
1: टाइम चेक। यति बेला बिहानको 10 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
2: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
1: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
2: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
1: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
2: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
1: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न? नमस्कार उपप्रमुखज्यू।
3: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
1: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँ पारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
3: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ।
2: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो।
3: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
2: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
1: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
4: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: के तपाईँहरू आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ?
7: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ? अब चिन्ता नलिनुहोस्,
6: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली। हाम्रा सेवाहरू
7: स्पष्ट एचडी तस्विर, भिडियो, उज्यालो रंग, इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त,
6: कम बिजुली खपत, लामो आयु र भरपर्दो सेवा,
7: चर्च, सोरूम, रेस्टुरेन्ट, मल, इभेन्ट, जहाँ सुकै उत्कृष्ट प्रदर्शन।
6: आजै सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्।
7: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान, मोबाइल 9854124141, 9854124141। र यस नम्बरमा तपाईँले कल, एसएमएस, वाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ। साथै हाम्रो वेबसाइट रहेको छ www.leednepal.com।
6: ओहो, यो विवाह, भोज, मिटिङ, पिकनिक, सभा सम्मेलन हुँदा भरपर्दो र विश्वासिलो क्याटरिङ चाहिँ कहीँ पाएन हौ।
7: होइन भाइ, किन चिन्ता लिनुहुन्छ, सालोम क्याटरिङ एन्ड फुड सप्लायर छँदैछ नि।
6: कहाँ छ?
7: हजुर, विवाह, भोज, मिटिङ, पिकनिक, सभा सम्मेलन वा कुनै पनि कार्यक्रमको लागि हाफ एन्ड फुल क्याटरिङ चाहिएमा हामीलाई सम्झनुहोस्।
6: मिटिङको लागि खाजा अर्डर गर्नु परेमा साथै विशेष नेवारी खाजा र भोजको लागि पनि हामीलाई सम्झन सक्नुहुनेछ।
7: सम्पर्कको लागि प्रोप्राइटर पास्टर राम महर्जन रुबेन, सेवा मण्डली ललितपुर, महालक्ष्मी स्थान 4, फोन नम्बर 9841020196, 9841020196
6: र सरिता महर्जन 9841910094, 9841910094। ओहो, भरपर्दो र विश्वासिलो क्याटरिङ त यो सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स पर रहेछ त, अब चाहिँ यही क्याटरिङबाट सेवा लिने हो ठ्याक्क पारेर।

0: हेनरी बी इरिङ भन्नुहुन्छ उहाँ येशु ख्रीष्ट हाम्रो प्रेमिलो पिताको सिद्ध उपहार हुनुहुन्छ।
1: कार्यक्रम जीवनको वचन प्रत्येक दिन दिउँसो 3 बजेदेखि 3:30 सम्म सुन्न नभुल्नुहोला, मात्र गुड न्यूज एफएम 105.1 MHz।
2: अब प्रस्तुत छ कार्यक्रम थ्याङ्क यू गुड न्यूज।
3: जयमिसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम थ्याङ्क यू गुड न्यूजमा। आदरणीय श्रोता, कार्यक्रम थ्याङ्क यू गुड न्यूज लिएर प्राविधिक मित्र सन्ध्याजी र म पुनम हामी उपस्थित भइसकेको छौं। प्रत्येक हप्ता बिहिबार 10 बजेदेखि 11 बजेसम्म हामी तपाईँलाई साथ दिँदै आइरहेको छौं र कार्यक्रम मार्फत विशेष गरिकन हामी धन्यवाद दिन्छौं। धन्यवादी व्यक्तिहरूलाई धन्यवाद दिन्छौं जसले हाम्रो जीवनमा कुनै न कुनै समयमा विभिन्न तवरहरूबाट हामीलाई सहायता पुर्याउनु भएको छ। हाम्रो दिनको शुरूआत हामी परमेश्वरलाई धन्यवाद दिएर गर्छौं। हरेक समय हरेक परिस्थितिहरूमा धन्यवादी हुन परमेश्वरले हामीलाई सिकाउनु भएको छ। हरेक कुराहरूको लागि हामीलाई उहाँले धन्यवादी हुन सिकाउनु भएको छ र सँगसँगै हामीले ती व्यक्तिहरूलाई पनि सम्झेर धन्यवाद दिनुपर्छ जसले हाम्रो जीवनमा हामीलाई कुनै न कुनै समयमा प्रत्यक्ष अप्रत्यक्ष ढंगबाट सहायता पुर्याउनु भएको छ र त्यही कार्य चाहिँ हामी गर्छौं। र तपाईँले पनि फोन गरेर साथ दिन सक्नुहुनेछ, आफ्ना धन्यवादका कुराहरू कार्यक्रम मार्फत राख्न सक्नुहुनेछ र हाम्रो फोन नम्बर रहेको छ 01-47-70-754 र हाम्रो वाट्सएप नम्बर रहेको छ 98-023-46-46 र फोन गर्दै गर्नुहोला। एउटा मिठो गीतबाट कार्यक्रमको शुरूआत गर्न चाहन्छु म, गीतपछि उपस्थित हुनेछु।

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र कार्यक्रम थ्याङ्क यू गुड न्यूज तपाईँ सुन्दै हुनुहुन्छ र हामी धन्यवादका कुराहरू कार्यक्रमबाट राखिरहेको छौं राख्छौं र तपाईँले पनि फोन गरेर साथ दिन सक्नुहुनेछ। हाम्रो फोन लाइन एकदमै खुला रहेको छ र सबै परिस्थितिमा धन्यवादी हुन परमेश्वरले सिकाउनु भएको छ तपाईँ हामीलाई र सँगसँगै हाम्रो जीवनमा परमेश्वरले राखिदिनुभएका मानिसहरू व्यक्तिहरूप्रति पनि धन्यवादी हुन हामीलाई एकदमै महत्वपूर्ण छ। हाम्रो हृदयदेखिको आभार हृदयदेखिको धन्यवाद चाहिँ हामीले व्यक्त गर्नुपर्दछ र त्यही कार्यलाई चाहिँ हामी एकदमै प्रोत्साहन दिन्छौं र प्राथमिकता पनि दिन्छौं। कार्यक्रम मार्फत तपाईँले आफ्ना प्रियजनहरूलाई सम्झिन र एकमुष्टमा उहाँहरूलाई उहाँले गर्नुभएको प्रार्थना उत्साह यी विविध कुराहरूको लागि चाहिँ तपाईँले एकमुष्टमा धन्यवाद दिन सक्नुहुनेछ र त्यसको लागि चाहिँ अवश्य पनि तपाईँले हामीलाई फोन गरेर साथ दिन सक्नुहुनेछ। हाम्रो फोन नम्बर रहेको छ 01-47-70-754 01-47-70-754 हाम्रो टेलिफोन नम्बर रहेको छ र 98-023-44-46 98-023-44-46 हाम्रो व्हाट्सएप नम्बर रहेको छ र कार्यक्रम अवधिभर हामी धन्यवादका कुराहरूलाई राख्छौं र एउटा गीतको साथ फेरि पनि यो समयमा दिन चाहन्छौ। फोन गर्दै गर्नुहोला गीतपछि उपस्थित हुने नै छौं।

0: निकै मिठो गीत तपाईँको निम्ति राख्यौँ र फोन लाइनमा कोही श्रोता हुनुहुन्छ उहाँलाई स्वागत गरौं.
1: हेलो हेलो
0: हेलो अहँ कोही श्रोता हुनुहुन्थ्यो तर उहाँ फोन लाइनबाट बाहिरिसक्नु भएको छ र केही छैन, तपाईँले हामीलाई फेरि पनि फोन गरेर साथ दिन सक्नुहुनेछ र कार्यक्रम मार्फत तपाईँले एक मुष्टमा आफ्ना प्रियजनहरूलाई सम्झिनु भएर उहाँले गर्नुभएको उत्साह प्रार्थना सबै कुराहरूको लागि धन्यवाद दिन सक्नुहुनेछ र हामी धन्यवाद दिने गर्दछौं, हाम्रो हृदयको आभार व्यक्त गर्ने गर्दछौं र यही कार्यलाई चाहिँ हामी निरन्तर अगाडि बढ़ाउने गर्दछौं. कार्यक्रममा भने व्यक्तिगत जीवनमा पनि तपाईँ हामीले चाहिँ हरेक ती व्यक्तिहरूप्रति धन्यवाद दिने कार्यहरू चाहिँ निरन्तर गर्नुहोस्. सानो कुरा होस् ठूलो कुरा होस् धन्यवाद दिँदै एकले अर्कालाई उत्साह दिँदै अगाडि बढ़ने कार्य चाहिँ तपाईँ हाम्रो हो. एक अर्काको लागि प्रार्थना वास्ता सँगसँगै धन्यवादका कुराहरू महत्वपूर्ण छन्. फोन लाइनमा कोही हुनुहुन्छ उहाँलाई स्वागत गर्छु म. हेलो कोही हुनुहुन्थ्यो तर फोन लाइनबाट बाहिरिसक्नु भएको छ र कार्यक्रम थ्याङ्क यू गुड न्यूजमा तपाईँले फोन गरेर साथ दिन सक्नुहुनेछ र अनलाइन मार्फत पनि तपाईँ सुन्दै हुनुहुन्छ भने व्हाट्सएप कल गरेर हामीलाई साथ दिन सक्नुहुनेछ. कोही हुनुहुन्छ फोन लाइनमा उहाँलाई स्वागत गर्न चाहन्छु म. हेलो जय मसी सुमनजी, हामी एकदमै आरामै छौ, तपाईँ कस्तो हुनुहुन्छ?
2: म पनि ठिक हुँदैछु, स्वास्थ्य हुँदैछु. धेरै बाँच्नु सिकायो, नाच्नु सिकायो, जीवन यसो लाउनु सिकायो. साँच्चै नै परमेश्वरको यसुको जीवनद्वारा यसुले चाहिँ मलाई जिउनु सिकायो, नाच्नु सिकायो, हाँस्नु सिकायो, बाँच्नु सिकाएको छ. धेरै धेरै धन्यवाद धन्यवाद. अनि यसै गरी हाम्रो पुनः महिला धन्यवाद, सम्पूर्ण पुण्य एफएम परिवारलाई एकदमै सम्झनाको साथ न्यानो न्यानो अभिवादन जय मसी धन्यवाद दिन चाहन्छु. हाम्रो पुनः बहिनीको के छ खबर?
0: हजुर, हामी एकदमै ठिक छौ सुमनजी, एकदमै ठिक छौ र धेरै धेरै धन्यवाद यहाँको प्रार्थनाको लागि र आज कार्यक्रम मार्फत तपाईँको कसलाई किन धन्यवाद दिन चाहनुहुन्छ?
2: किनभनेदेखि मैले कति भने पनि अहिले साँच्चै नै परमेश्वरको अनुग्रहले कृपाले हाँसेको छु, बाँचेको छु, संसार देख्नु पाएको छु, रमाउनु पाएको छु, संसार घुम्नु पाएको छु. परमेश्वरलाई धेरै धेरै धन्यवाद. हरेक परिस्थितिमा हरेक स्थितिमा परमेश्वरको अनुग्रह परमेश्वरको महिमाद्वारा म बाँच्नु पाएको छु. प्रभुलाई धेरै धेरै धन्यवाद. अनि धन्यवाद साँच्चै नै हाम्रो गुणमेश्वर परिवारलाई, यसरी हामीलाई एकदमै एकदमै हरेक परिस्थितिमा हर समय हर घडी हर बखत झरे बादल अनि घाम पानी हरेक परिस्थितिमा हामीलाई एकदमै अतिथि भोजन खुवाउनु हुन्छ. हामी थाके तापनि हामी लडे तापनि गुणमेश्वर कहिले पनि थाकेको छैन, कहिले पनि लडेको पनि छैन, गिरेको पनि छैन. एकदमै यथावत रहेर हामीलाई आत्मिक भोजन खुवाउनु भएको छ. गुम्बी एफएम परिवारलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु. अनि विशेष गरी म धन्यवाद आज हाम्रो पूर्ण महिला धन्यवाद, अनि हाम्रो सन्ध्या महिला धन्यवाद, हाम्रो ज्ञानु महिला धन्यवाद, हाम्रो अपराम सरलाई धन्यवाद, हाम्रो सुनिता सरलाई धन्यवाद, जोनास्तानजीलाई धन्यवाद, विजय सरलाई धन्यवाद, हाम्रो सुजन सरलाई धन्यवाद, अनि हाम्रो यसै गरी चाजन गुरुङलाई धन्यवाद, अनि हाम्रो यसै गरी कुमार विश्व सरलाई धन्यवाद, हाम्रो राज सरलाई धन्यवाद, हाम्रो सिमन पाण्डेजीलाई धन्यवाद, हरिपित्तजीलाई धन्यवाद, रोक्काजीलाई धन्यवाद, यान्द्रु खटौडालाई धन्यवाद, आइजित राईलाई धन्यवाद, हाम्रो मङ्गलमान महजनजीलाई धन्यवाद, नारायण शर्माजीलाई धन्यवाद, चेतका सरलाई धन्यवाद, अनि हाम्रो यसै गरी हाम्रो सफलता उन्नतिमा जोड्याउनु हुने हाम्रो मिन कुमार सरलाई धन्यवाद, उहाँको परिवारलाई धन्यवाद दिन चाहन्छु. अनि धन्यवाद सम्पूर्ण सम्पूर्ण गुन्मी एफएम परिवारलाई, एफएममा रहेर एकदमै हामीलाई आत्मिक भजन खुवाउने मित्र परमेश्वरको जन आदरणीय दाजुभाइ तथा दिदी बहिनीहरूलाई म समुदायको सम्झनाको साथमा धेरै धेरै धनजीलाई धन्यवाद, नारायण शर्माजीलाई धन्यवाद, चेतका सरलाई धन्यवाद, अनि हाम्रो यसै गरी हाम्रो सफलता उन्नतिमा जोड्याउनु हुने हाम्रो मिन कुमार सरलाई धन्यवाद, उहाँको

0: महिलामा महिला धन्यवाद, अनि उहाँको साथीलाई धन्यवाद, उहाँको परिवारलाई धन्यवाद, हाम्रो अमिता बहिनीलाई धन्यवाद, उहाँको परिवारलाई धन्यवाद, अनि उहाँको जति पनि आफन्त जति पनि आमा बुवालाई म धन्यवाद दिन चाहन्छु, अनि धन्यवाद हाम्रो पम्पा रोकाजीलाई धन्यवाद, अनि यसै गरी हाम्रो पम्पा पोपाटीजीलाई धन्यवाद, अनि धन्यवाद दिन चाहन्छु हाम्रो यशु भक्तजीलाई धन्यवाद, अनि धन्यवाद सावित्री रोकाजीलाई धन्यवाद, हरि रोकाजीलाई धन्यवाद, उत्तम शिवकोटीजीलाई धन्यवाद, हाम्रो विद्या शेरजीलाई धन्यवाद, हाम्रो पुनाजीलाई धन्यवाद, तारा बहिनीलाई धन्यवाद, शर्मिला गौतम बहिनीलाई धन्यवाद, हाम्रो एली शिवाजीलाई धन्यवाद, जमुना राणाजीलाई धन्यवाद, हाम्रो लक्ष्मी सुन्दास बहिनीलाई धन्यवाद, लक्ष्मी मगर बहिनीलाई धन्यवाद, माया बहिनीलाई धन्यवाद, अनि यसै गरी हाम्रो शोभा मिश्रलाई धन्यवाद, अनि धन्यवाद दिन चाहन्छु हाम्रो जमुना, हाम्रो यसै गरी हाम्रो दुर्गा प्रसन्नजीलाई म धन्यवाद दिन चाहन्छु, अनि धन्यवाद दिन चाहन्छु सङ्गीता रिमालजीलाई धन्यवाद, अनि धन्यवाद दिन चाहन्छु हाम्रो हन्दा बहिनीलाई जसले ओल्डुङ्गाबाट कन्ट्याक्ट गर्नुहुन्छ उहाँलाई धन्यवाद, रूपा बहिनी जसले पोखराबाट कन्ट्याक्ट गर्नुहुन्छ उहाँको सेवा सुन्नु पाएको छैन मैले अचेल, अनि उहाँलाई पनि म धन्यवाद दिन चाहन्छु, अनि धन्यवाद हाम्रो टाढाबाट कन्ट्याक्ट गर्नुहुने हाम्रो कुमार राई दाईलाई म धन्यवाद, उहाँको परिवारलाई धन्यवाद, अनि जति पनि उहाँको इष्ट मित्र उहाँको मन्दिरलाई म धन्यवाद दिन चाहन्छु, अनि धन्यवाद विशेष गरी हाम्रो अर्जुन प्रधानजीलाई धन्यवाद दिन चाहन्छु म सम्झेर, हाम्रो यसै गरी सुशील मगरजीलाई धन्यवाद, दिल कुमार राईलाई धन्यवाद, हाम्रो तेजबहादुर प्रधानजीलाई धन्यवाद, चित्र मगरलाई धन्यवाद, अनि यसै गरी रामरी सिपाहीलाई धन्यवाद, चित्र मगरलाई धन्यवाद, अनि धन्यवाद हाम्रो माधवजीलाई धन्यवाद, लालमाङ तामाङजीलाई धन्यवाद, अनि धन्यवाद दिन चाहन्छु सोम कुमार जितकजीलाई धन्यवाद, हाम्रो राजु काब्रालाई धन्यवाद, विरेन्द्र काब्राजीलाई धन्यवाद, अनि धन्यवाद दिन चाहन्छु सम्पूर्ण गुरुमी एफएममा कन्ट्याक्ट गर्नुहुने मित्रहरूलाई म जति पनि हाम्रो हरिपुर बुढाथोकीजीलाई एकदमै उहाँको परिस्थिति एकदमै मलाई मनपर्छ, कता हुनुहुन्छ उहाँलाई धन्यवाद, रूपेन्द्रलाई धन्यवाद, सन्तोष राईलाई धन्यवाद, आशिष राईलाई धन्यवाद, प्रतिन्द्र राईलाई धन्यवाद, शान्ति राईलाई धन्यवाद, अनि यसै गरी सम्पूर्ण मित्रहरू अहिले कन्ट्याक्ट गर्दै हुनुहुन्छ, जाँदाबाट झुझुङ्खाबाट सुन्नु भएको छ यहाँहरूलाई म यस पुस्तामा सुमन्दलको तर्फबाट सम्झनाको साथमा म धन्यवाद धन्यवाद धन्यवाद दिन चाहन्छु बहिनी,
1: र तपाईँलाई पनि धेरै धेरै धन्यवाद सुमनजी, प्रभुले धेरै आशिष दिनुभएको छ, एकदमै खुसी लाग्यो फोन गरेर साथ दिनुभएको लागि, र आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोला भन्न चाहन्छौ, र अहिले चाहिँ हामी छुटौं सुमनजी,
0: धन्यवाद, जय मसी बहिनी, समय दिनुभएको छ परमेश्वरले प्रशस्ती मात्रामा हाम्रो हाम्रो पुनम बहिनीलाई हाम्रो सन्ध्या बहिनीलाई आशिष दिएको भन्न चाहन्छु, जय
1: मसी, जय मसी, र सुमन राईजी हुनुहुन्थ्यो पूर्णलाई उहाँले एकदमै सम्झिनु भएको छ, सँगसँगै आफ्नो हृदयको आभार धन्यवाद व्यक्त गरेर जानुभएको छ कार्यक्रम थ्याङ्क यू गुड न्यूज मार्फत, तपाईँले पनि यसरी नै फोन गरेर साथ दिन सक्नुहुनेछ, र धन्यवादी प्रणाली चाहिँ हामीलाई अझै प्रभुको कार्यहरू गर्न असल कुराहरू गर्नको लागि प्रोत्साहन पनि दिँदछ, उत्साह पनि दिँदछ, र हामीले अरू केही पनि नगरे पनि धन्यवाद दिँदै एकअर्काप्रति धन्यवादी हुँदै कार्य गर्नु चाहिँ एकदमै एकदमै महत्वपूर्ण छ, अनि यही कुराको प्रोत्साहन चाहिँ हामी कार्यक्रम मार्फत पनि तपाईँलाई दिइरहेको छौं, फोन गरेर साथ दिन सक्नुहुनेछ, एउटा गीतको साथ हामी दिन चाहन्छौ, गीतपछि उपस्थित हुने नै छौं।

0: निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौ र कोही हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गर्न चाहन्छु म। हेलो
1: हेलो, जय मसी म्याम।
0: जय मसी साराजी, कस्तो हुनुहुन्छ तपाईँ?
1: एकदमै आनन्दै छु, प्रभुको अनुग्रहले, हजुरहरूको प्रार्थनाले।
0: आमेन आमेन, प्रभुलाई धन्यवाद भएको होस् र आज तपाईँको कुशलाई धन्यवाद भनेर एकदमै आफ्नो हृदयको आभार व्यक्त गर्न चाहनुहुन्छ कार्यक्रम मार्फत।
1: हजुर, म प्रभुलाई म धन्यवाद दिन्छु, धेरै धेरै प्रभुलाई, किनभने प्रभुले चाहिँ यो दिन यो मौका दिनुभयो हजुरहरूसँग कुरा गर्ने मौका, अनि असल दिनहरू देख्ने इच्छा मौकाहरू दिनुभएको छ। प्रभुलाई धेरै धेरै धन्यवाद दिन्छु, अनि त्यसै गरी म प्रार्थना गर्छु, हाम्रो गुरुबालाई पनि म धन्यवाद दिन्छु, किनभने यो मौका छोरीलाई दिनुभएको छ। गुरुबालाई धेरै धन्यवाद दिन चाहन्छु, किनभने अलमलेर बसिरहेको थियो, त्यहाँ गएर चाहिँ धेरै खुसी भएको छ क्या, धेरै कुराहरू सिक्न पाएको छु भनेर। मेरो गुरुबालाई म धेरै हृदयदेखि नै धन्यवाद दिन चाहन्छु, अनि हजुरहरूलाई, गुड न्युज परिवारलाई, सबैलाई म मेरो हृदयदेखि नै म धन्यवाद दिन चाहन्छु। अनि खेरि जतिले फोन गर्नुहुन्छ, अनि खेरि जतिले सुनिरहनु भएको छ, उहाँहरूलाई सबैलाई म धन्यवाद दिन चाहन्छु हजुर। अनि हाम्रो मण्डली परिवार, होल परिवारलाई पनि म धन्यवाद दिन चाहन्छु, अनि सबैजनालाई, देश विदेशमा जति पनि हुनुहुन्छ, म धन्यवाद दिन चाहन्छु, किनभने प्रभुमा सधैँ आनन्द गर्न सिकेको छु। प्रभुलाई धन्यवाद, महिमा दिन्छु म्याम।
0: हुन्छ, र तपाईँलाई पनि धेरै धेरै धेरै धन्यवाद साराजी, र अहिलेलाई चाहिँ हामी छुटौँ।
1: हुन्छ, फेरि पनि भन्छु, थ्याङ्क यू, गुड न्युज।
0: हजुर हजुर, धेरै धेरै धन्यवाद, अहिलेलाई छुटौँ हामी। जय मसी,
1: जय मसी, धन्यवाद।
0: हजुर, हाम्रो सारा तामाङजी हुनुहुन्थ्यो र उहाँले धन्यवाद दिएर जानुभएको छ, थ्याङ्क यू, गुड न्युज भनेर जानुभएको छ। र तपाईँले पनि आफ्नो धन्यवादका कुराहरू यसरी नै राख्न सक्नुहुनेछ, फोन गर्नुहोला, हाम्रो फोन लाइन एकदमै खुला रहेको छ। र एउटा गीतको साथ हामी तपाईँलाई फेरि पनि दिन चाहन्छौ, र गीतपछि तपाईँसँग कुराकानी गर्न उपस्थित हुने नै छौं।

0: निकै मिठो गीत तपाईँको निम्ति राखेर फोन लाइनमा कोही हुनुहुन्छ उहाँलाई स्वागत गरौँ. हेलो
1: हेलो मिस जमेस हजुर.
0: जय मसी पम्फाजी, जय मसी. कस्तो हुनुहुन्छ तपाईँ? एकदमै आरामै छौँ हामी पनि. यहाँहरूको प्रार्थनाको लागि धन्यवाद.
1: फोन लगा त है, व्यस्तको व्यस्त हुन्छ. हजुरले चाहिँ टेलिफोन खाली छ खाली छ फोन छोडेर गयो हुन्छ गरेको
0: हजुर. एकदमै व्यस्त पनि भइरहेको थियो, फेरि कुराकानी पनि गर्न सकिरहेको थिएनौ हामीहरूले. कहिलेकाहीँ टेक्निकल कुराले साथ नदिएको होला पम्फाजी. र जुस फोन गर्नुभयो, एकदम धेरै धन्यवाद. र हामी धन्यवाद तर्फ नै जाउँ. कसलाई धन्यवाद भन्न चाहनुहुन्छ?
1: आजको दिन पनि परमेश्वरको ट्याक्स बाँध्दै चर्चमा के अरे अफिसमा आउने समय मौका दिनुभयो अनि परमेश्वरलाई धन्यवाद चाहन्छु. र मेरो काम गर्ने ठाउँमा पनि कति मान्छेहरूले प्रार्थना गरिदिनु भन्ने आउनुहुन्छ, म माथि काम गर्छु अनि उहाँहरू तलतिर हुनुहुन्छ अनि काम प्रार्थना गरिदियो भन्नु आउनुहुन्छ अनि कति मान्छे सँगै पाइसके अनि त्यहाँबाट मलाई धन्यवाद दिन आउनुहुन्छ अनि प्रविष्टलाई धन्यवाद दिनु प्रविष्ट भन्नु त भने भन्छन् अनि त्यहाँ धातु छ धन्यवाद दिनु भन्छु उहाँहरू दिनुहुन्छ अनि कति मान्छेले बाइबल मानेर लगिसक्नुभयो ल्याइदियो भन्नुभएको छ. अरूले नि हामी पनि चर्च जान्छु भएको छ अनि उहाँहरू केले रोक्छ केले रोक्छ जान्छु भन्नुहुन्छ. अफिसमा पनि शनिबार पनि छुट्टी हुँदैन उहाँहरूलाई, मलाई मात्रै हो छुट्टी छ अनि सबै कुराको लागि छोरालाई धन्यवाद चाहन्छु. हजुरहरूलाई गुनिजा परिवारलाई धन्यवाद, सबै सुनिरहने साथीहरू आग्रिने साथीहरू सबैलाई धन्यवाद.
0: हाम्रो पम्फा रोकाजी हुनुहुन्थ्यो र उहाँले समग्रमा सबैजनालाई धन्यवाद दिएर जानुभएको छ. र कार्यक्रम सङ्गीत न्यूज मार्फत तपाईँले पनि फोन गर्न सक्नुहुनेछ र आफ्नो धन्यवादका कुरा राख्न सक्नुहुनेछ. र हामी धन्यवाद दिइरहेको छौँ ती व्यक्तिहरूलाई सम्झिएर जसले हाम्रो जीवनमा प्रत्यक्ष अप्रत्यक्ष ढंगबाट साथ दिइरहनु भएको छ. कतिजनाले हामीलाई प्रभु चिनाउनु भएको छ, कतिजनाले हामीलाई प्रार्थना गराउनु भएको छ, कतिजना व्यक्तिहरूले हामीलाई प्रभुमा बलियो हुनको लागि हामीलाई एकदमै उत्साह दिनुहुन्छ. होइन, हरेक अवस्था परिस्थितिहरूमा हामीलाई एकदमै उत्साह दिने सम्हाल्ने कार्यहरू गर्नुहुन्छ. उहाँहरूलाई पनि सम्झेर हामी कार्यक्रम मार्फत धन्यवाद दिइरहेको छौँ. र तपाईँले पनि फोन गर्न सक्नुहुनेछ. एउटा गीतको साथ तपाईँलाई फेरि पनि दिन चाहन्छु यो समयमा. गीतपछि उपस्थित हुने नै छौं.

0: निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौँ र कोही श्रोता हुनुहुन्छ उहाँलाई स्वागत गरौँ। हेलो
1: हेलो बहिनी,
0: जयमसी पुनाजी, कस्तो हुनुहुन्छ तपाईँ?
1: हजुर, म एकदम आरामै छु बहिनी।
0: हजुर, प्रभुलाई धन्यवाद। र आज कार्यक्रम मार्फत तपाईँको कसलाई धन्यवाद दिन चाहनुहुन्छ?
1: हजुर, म परमेश्वरलाई धन्यवाद दिन्छु पहिला है। सङ्गति जान लगाएको, घरमा हुँदा पक्कै लागेन कुन पनि, एउटैमा जान्छ फेरि यता आएर पैसा हालेपछि बल्ल गएको, त्यही भएर गर्थ्यो गरे त्यहीबाटै देखिँदैन कि मोबाइलमा। अनि परमेश्वरलाई धन्यवाद छ धेरै धेरै धेरै, अनि मेरो प्रभुलाई बथन गरेर कुरा गरेर पैन गरेर नसक्नु मेरो परमेश्वरको मैले पाएको छु है। अनि मैले प्रेम गरिनँ, मलाई प्रेम गरेर आज यो दिन मैले पाएको छु। धन्यवाद छ प्रभुलाई, अनि विशेष गरी म धन्यवाद भन्दछु हजुरहरूलाई, म धेरै धन्यवाद दिन्छु म। अनि किनभने हजुरहरूले बिहान रेडियो यो कार्यक्रममा आउने बित्तिकै नै म कति उत्साह रमाइलो भएको, अनि सबैलाई बटुलेर सँगालेर हामी एउटै आवाज उठाएर सबैले यसरी बोल्न पाएका छौँ कि है। म धेरै खुसी भएको छु, अनि धन्यवाद छ हजुरहरूलाई, धन्यवाद दिन्छु म, किनभने मैले नै गुड न्युज भेटेँ, मैले प्रभुले भेटाउनु भयो। अब म साँच्चै नै मेरो प्रभुलाई मैले धन्यवाद, मैले यस्तो व्यक्तिलाई मैले दिएर नसक्नु छ धन्यवाद, अनि हजुरहरूलाई धन्यवाद दिन्छु, सम्पूर्ण गुड न्युज परिवारलाई म भन्दछु, अनि मेरो मण्डली परिवारलाई धन्यवाद दिन्छु म। अनि तपाईँलाई मैले जो जाति मलाई अप्ठ्यारो भला बिमारी आएको बेला मलाई उहाँले सबैले सम्झिनुहुन्छ, अनि धन्यवाद छ मेरो मण्डली परिवारलाई तपाईँलाई, अनि किनभने मलाई सुसमाचार सुनाउने बहिनी हुनुहुन्छ, म बेला बेलामा मेरो मन यस्तो खुसी भएर आइरहन्छ, किनभने उहाँले चाहिँ के एउटा पानीको बत्तल खान लिनुभयो भने नि मलाई कस्तो यस्तो खुसीको आँसु पनि झर्छ कि मान्छेलाई। अनि त्यो पानीको बत्तल पनि छ, कुना दिदी तपाईँ राख्नुहोस् यो ल भन्नुभयो कि अहिले, अनि त्यो प्रेम हो के, त्यो धेरै चिज धेरै चिज पोल्टो भरि कुनै झोला भरि दिएर मात्रै हुने कुरो होइन। अनि मलाई त्यो बत्तल कस्तो यो दिदीलाई ठिक्क हुन्छ भनेर, यो दिदीले चाहिन्छ खानुस् भनेर मलाई एक दिन दिनुभएको, साँच्चै नै मलाई त मेरो आमाले मलाई जन्म दिने आमाले मलाई कति ठोक गरे होला नि, हुर्काए बढाए है। मलाई यहाँनिर आएर म त्यो सम्झिन्छु के नानी, मलाई यति आँसु आउने खुसीको आँसुले म यस्तो भइरहेको छु कि, त्यो सम्झिन्न, त्यो बत्तल सानो सानो छ मलाई लाउनु तपाईँले चाहिन्छ दिदी छ भनेर भन्नुभयो दिनुभयो। अनि ठुलो बत्तलमा बोकेर हिँड्दा नि गरुङ्गो हुन्छ, दुई तिनवटा बत्तलमा अलिअलि हालेर बोकेर हिँड्छु, अनि मलाई सजिलो भएको छ है। अनि धन्यवाद दिएर नसक्नु छ प्रभुलाई, अनि म मलाई सुसमाचार सुनाउने बहिनीलाई धेरै धन्यवाद छ। एउटा दुई मिठी खुर्सानी भएछ भने पनि मलाई सम्झेर दिनुहुन्छ है, अनि धन्यवाद छ। नदिए कुनै चिज नपाए पनि म धन्यवादी छु, म धन्यवाद दिन्छु के है, अनि सम्पूर्ण कुरामा धन्यवाद छ, किनभने धन्यवादी हुनु नै परमेश्वरलाई त्यो आनन्द लाग्छ कि है, जो परमेश्वरमा रहन्छ भनेको छ त्यहाँ वचनमा नि, मैले बिहान पढ्दै थिएँ। अनि किनभने परमेश्वरलाई जहाँनिर त्यो रिस र दाहको आत्मा नआओस्, त्यो मलाई चाहिँ त्यो छैन जस्तो चाहिँ मलाई लाग्छ है। म जान्दिनँ नि त, परमेश्वर हुनुहुन्छ जात्ने है, अनि उहाँलाई थाहा छ, र पनि म खुसी खुसी भएर म बसिया छु, म एकजना हो विश्वासी, तर म खुसी भएर म बसिरहेको छु गुड न्युज चाहिँ मेरो सङ्गति नै हो भन्छु, अनि सङ्गति त जानुपर्छ, अनि घर बसिया होला मेरो सङ्गति नै हो यो भनेर म सुनिरहन्छु। अनि धन्यवाद छ धेरै धेरै, के भने मेरो परिवारलाई पनि म धन्यवाद दिन्छु, मेरो छोराछोरीलाई पनि है। अनि किनभने धन्यवाद त साँच्चै नै कसैले पियाएर घोटेर गएर र कसैले केही गरेर हुने चिज नै होइन के है, अनि आफूबाट कतिको आनन्दको मन हृदय छ त्यो नै परमेश्वरले देख्नुहुन्छ। म साँच्चै नै पहिला पनि म त्यस्तो चाहिँ भनिरहन्छु नि साथीहरूले, म थिइनँ छु, अनि अहिले पनि किनभने परमेश्वर मसँग जिउनु भएको छ, मसँग जिउनु भएको छ, म भित्र हुनुहुन्छ, कुनै कुरामा पनि कुनै कुरामा उथुर पुथुर कुनै कुरामा रिस हाँगा नभएको परमेश्वरले बनाउनु भएको छ नि त यो त मलाई यो जुन दिन परमेश्वरको हुनुहुन्छ परमेश्वरले जुन दिन चिन्नु भयो ग्रहण गरे मैले जुन दिन प्रभुको उपस्थितिमा गएँ तर पनि म फेरि जस्ता बिहावालाले दाउ गरेर मलाई बसाए पनि त्यो म निर्दोषी रहेछु मेरो प्रभुले खोजी फेरि मलाई आफ्नो बनाउनु भयो यो दिन पाउनु नै म खुसी छु के अचल दाइ मैले यो दिन भेट्नु नै म अति खुसी छु मेरो प्रभुलाई धन्यवाद दिएर नसक्नु छ अनि विश्व जहाँ छ आत्मा भन्ने कुराहरू छ मान्छेसँग विश्वास नगर्नेले पाएनन् प्रभुलाई अनि उहाँहरूमा त्यही छ त्यति छ अनि अब राख्ने ठाउँ पाएनन् बिछाउने ठाउँ पाएनन् अनि तर मैले चिनिन मलाई चिनेर मलाई यति ठुलो अनुग्रह गरेर धर्मिताको मुकुट पहिराउनु भयो मेरो प्रभुले है आज म खुसी साथमा हिँड्न पाएको छु बच्न पाएको छु अनि आनन्द साथ जसले जसरी हेरोस् जसरी बोलोस् त्यहाँनिर म आनन्द हुन्छु कि बहिनी मलाई जसरी हेरौँ जसरी हेरौँ जसरी बोलौँ म अति आनन्द छु अहिलेको बसेको ठाउँमा पनि छन् नि त अब उहाँहरू चाहिँ सच्चाइ हो अलिकति दिदी चाहिँ जुटिरहन खोज्छन् है कोठा बस्ने दिदी जुटिरहन खोज्छन् हेरिरहन त्यस्तै आँखाले हेरिरहन जुटिरहन खोज्छन् मलाई आनन्द छ फेरि आनन्द मान्छु म अति यो भित्र आत्माको आँखा अन्धकार छ के गर्नु प्रभु तपाईँ हुनुहुन्छ प्रेम गर्नुहोस् है प्रेम गर्नुहोस्
0: हजुर पुनाजी एकदमै धेरै धेरै धन्यवाद प्रभुले धेरै आशिष दिनुभएको तपाईँलाई र यसलाई चाहिँ हामी छुटाउँ जयमसी हजुर पुना थापाजी हुनुहुन्थ्यो र उहाँले आफ्नो धन्यवादका कुरा राखेर जानुभएको छ र तपाईँले पनि कार्यक्रम थ्याङ्क यू गुड न्यूज मार्फत आफ्नो धन्यवादका कुरा राख्न सक्नुहुनेछ र फोन गर्दै गर्नुहोला एउटा गीतको साथ फेरि पनि दिन चाहन्छौ हामी गीतपछि उपस्थित हुने नै छौं

0: निकै मिठो गीत तपाईँको निम्ति राख्यौं र हामी धन्यवादका कुराहरू राखिरहेको छौं, धन्यवाद दिइरहेको छौं, हामी धन्यवादी भइरहेको छौं र यही उत्साह दिन चाहन्छु सबै परिस्थितिमा तपाईँ हामी धन्यवादी हुने चाहिँ हामी भयौं भने सबै कुराहरूमा चाहिँ अन्तिममा परमेश्वरले राख्नु भएको योजना र उद्देश्यलाई चाहिँ हामीले बुझ्न सक्छौं। तर कतिपय अवस्था परिस्थितिहरूलाई हेरेर हामी निराश हुन्छौं, निरुत्साहित हुन्छौं अनि हामी गुनगुन गर्न शुरू गर्छौं, यो भएन त्यो भएन भन्न थाल्छौं अनि त्यसपछि चाहिँ कतिचोटि झन अवस्था परिस्थितिहरू बिग्रिँदै जान्छ। तर परमेश्वरमाथि भरोसा गर्दै प्रभुलाई धन्यवाद दिँदै हामी अगाडि बढ़्यौं भने प्रभुले राख्नु भएको असल कुराहरूसम्म हामी निश्चय पनि पुग्नेछौं, किनभने हामीले नदेखेका कुरा प्रभुले देख्नु भएको छ, हाम्रो भविष्य प्रभुलाई थाहा छ र सबै कुरामा हामीलाई सम्हाल्ने काम प्रभुले गर्नुहुन्छ। र फोन लाइनमा कोही हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो जयमसी हजुर।
0: जय मसी चन्द्रमायाजी, कस्तो हुनुहुन्छ तपाईँ?
1: म ठिक छु म्याम, एकदमै
0: हामी पनि एकदमै आरामै छौँ र आज तपाईँको धन्यवादका कुराहरू यो समय राख्न सक्नुहुनेछ।
1: हुन्छ म्याम, धन्यवाद। यो सर्वप्रथम परमेश्वरलाई धन्यवाद, हजुरलाई धन्यवाद मौका दिनुहुन्छ हामीलाई है, हजुरलाई पनि धन्यवाद। अनि मैले चाहिँ सुन्नु पाएको थिइनँ कि म्याम, म व्यस्त थिएँ, मेरो यहाँ पाहुना नन्दा हुँदा थियो अनि खाना पकाएर दिइरहेको थियो, पुना दिदी बोलेको मात्रै सुने, त्योभन्दा अगाडि को आउनुभयो कि मैले सुन्नै पाएको छैन। हजुरलाई धन्यवाद दिन चाहन्छु, गुणी सम्पूर्ण परिवारलाई धन्यवाद दिन चाहन्छु, जति पनि कार्यक्रम चलाउनुहुन्छ, आशिषमय वचनहरू बोल्नुहुने कार्यक्रमबाट हामीले आशिष बनाउने सम्पूर्णलाई धन्यवाद दिन चाहन्छु। अनि हाम्रो सन्ध्या म्यामलाई धन्यवाद, हाम्रो सुजन सरलाई धन्यवाद, हाम्रो विजय सरलाई धन्यवाद, हाम्रो अकाम सरलाई, अनि हाम्रो ज्ञानु म्यामलाई, टाजन गुरुङ सर, हाम्रो सुनिता सर लगायत सम्पूर्ण गुनिएफएम परिवारलाई धन्यवाद भन्न चाहन्छु। अनि गुनिएफएममा फोन गर्नुहुने अनि सुनिरहनु हुने सम्पूर्णलाई पनि धन्यवाद दिन चाहन्छु। हाम्रो मेरो मण्डली परिवारलाई धन्यवाद दिन चाहन्छु। अनि गुनिएफएममा फोन गर्ने हाम्रो सुमन दाईलाई धन्यवाद दिन चाहन्छु, यसो भक्त दाईलाई धन्यवाद दिन चाहन्छु, माधव विश्वकर्म दाईलाई धन्यवाद दिन चाहन्छु, हरि बोल बुढा चोकी दाईलाई धन्यवाद दिन चाहन्छु, अनि हाम्रो उत्तम शिवाकोटी गुरुबालाई धन्यवाद दिन चाहन्छु, सुशील मगया, अनि हाम्रो दीपक लामिछाने, अनि हाम्रो चित्र मगर, अनि रुबेन राई, अनि अर्जुन प्रधान, अनि कुमार राई, अनि जति पनि गुनिएफएममा फोन गर्नुहुन्छ, हाम्रो गुनिएफएमलाई सुन्नुहुने माया गर्नु सम्पूर्णलाई धन्यवाद दिन चाहन्छु। अनि हाम्रो पम्पा रोका दिजु, पम्पा गोपाल दिजु, मिस्पा महर्जन दिजु, अमिता महर्जन दिजु, अनि विद्या श्रेष्ठ दिजुलाई धन्यवाद भन्न चाहन्छु, अनि हाम्रो दुर्गा भन्ने दिजुलाई, हाम्रो लक्ष्मी सुन्दास दिजुलाई, लक्ष्मी मगर बहिनीलाई धन्यवाद दिन चाहन्छु, अनि हाम्रो नैना थापा, अनि हाम्रो रसिमिला बोहरा बहिनीलाई धन्यवाद दिन चाहन्छु, शर्मिला गौतम दिदीलाई सम्झिन चाहन्छु, उहाँलाई पनि धन्यवाद दिन चाहन्छु, अनि हाम्रो सारा तामा साथीलाई, शोभा मित्र साथीलाई धन्यवाद दिन चाहन्छु, अनि हाम्रो सङ्गीता रिमाल दिदीलाई पनि, अनि सावित्री खड्का दिदीलाई, अनि हाम्रो हरिरो लाई पनि सम्झिन चाहन्छु, धन्यवाद भन्न चाहन्छु, अनि हाम्रो जति पनि गुरुहरू सुन्नुहुन्छ, फोन गर्नुहुन्छ, हाम्रो रुद मक्राती दिजुलाई पनि धन्यवाद भन्न चाहन्छु, उहाँ कति धेरै समय मिलाएर गुरुहरूमा फोन गर्नुहुन्छ, कति आशिषमय गीतहरू भजनहरू गाउनुहुन्छ, आशिष कुरा बोल्नुहुन्छ, उहाँलाई पनि धन्यवाद दिन चाहन्छु, अनि यतिखेर जतिजनाले गुरुहरू सुनिरहनु भएको छ, माया गर्नुहुन्छ, फोन गर्नुहुन्छ, सुन्नुहुन्छ, सबैलाई धन्यवाद दिन चाहन्छु म्याम। मैले कतिजनाको नाम उठाएको छ, सबैजनालाई धन्यवाद दिन चाहन्छु, अनि मेरो यहाँ मलाई मेरो पसलमा मलाई सहायता गर्ने काम गर्ने सबै साथीहरूलाई पनि धन्यवाद दिन चाहन्छु, अनि मेरो मलाई धेरै काममा सहायता गर्नुहुन्छ उहाँलाई पनि धन्यवाद दिन चाहन्छु म्याम।
0: हजुर, तपाईँलाई पनि धेरै धेरै धन्यवाद चन्द्रमायाजी, कार्यक्रममा फोन गरेर आफ्नो धन्यवादका कुराहरू राखेर साथ दिनुभएको लागि प्रभुले धेरै आशिष दिनुभएको र अहिलेलाई चाहिँ हामी छुटौं चन्द्रमायाजी। हजुर जयमसी र चन्द्रमाया मगरजी हुनुहुन्थ्यो, सम्पूर्णलाई उहाँले आफ्नो हृदयको आभार व्यक्त गर्नुभएको छ। र अझै पनि हामी कार्यक्रमको अन्तिम अन्तिमतिर आइसकेको छौँ र श्रोता अब तपाईँको फोन कल लिन हामी असमर्थ छौँ र विदा माग्नुपर्ने बेला भइसकेको छ। र आज फोन गरेर साथ दिनुहुने, कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु। प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम थ्याङ्क यू गुड न्यूजबाट यो समय म पुनः बिदा हुन चाहन्छु। जय मसीह, नमस्कार।

0: गुड न्युज एफएम 105.1
1: किन आँखा मिचेको मिचै गरेको
2: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने
1: धेरै समय मोबाइल चलाइसी क्या
2: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
1: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
2: ए, त्यसो भए जोगिन के गर्ने त?
1: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने टाढा 20 फिट जति, बुझिस?
2: बुझे।
1: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
3: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाउँ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: ओहो, यो विवाह, भोज, मिटिङ, पिकनिक, सभा सम्मेलन हुँदा भरपर्दो र विश्वासिलो क्याटरिङ चाहिँ कहीँ पाएन हौ।
6: होइन भाइ, किन चिन्ता लिनुहुन्छ? सालोम क्याटरिङ एन्ड फुड सप्लायर छँदैछ नि।
5: कहाँ छ?
6: हजुर, विवाह, भोज, मिटिङ, पिकनिक, सभा सम्मेलन वा कुनै पनि कार्यक्रमको लागि हाफ एन्ड फुल क्याटरिङ चाहिएमा हामीलाई सम्झनुहोस्।
5: मिटिङको लागि खाजा अर्डर गर्नु परेमा, साथै विशेष नेवारी खाजा र भोजको लागि पनि हामीलाई सम्झन सक्नुहुनेछ।
6: सम्पर्कको लागि प्रोप्राइटर पास्टर राम महर्जन रुबेन, सेवा मण्डली ललितपुर, महालक्ष्मी स्थान 4, फोन नम्बर 9841-20-91-96, 9841-20-91-96
5: र सरिता महर्जन 9841-19-10-94, 9841-19-10-94। ओहो, भर पर्दो र विश्वासिलो क्याटरिङ त यो सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स पर रहेछ त। अब चाहिँ यही क्याटरिङबाट सेवा लिने हो ठ्याक्क पारेर।
1: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
7: दिदी, म पनि 12 वर्षमा बेचिए, आफन्तले नै फकाएर लगे, झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति, जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु। दिदी,
4: तपाई तथा तपाईका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
8: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
4: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
9: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: विभिन्न कारणले गर्दा तपाईँको बाइबल कलेज पढ्ने सपना अधुरो छ। अब हामी पूरा गर्छौ तपाईँको बाइबल कलेज पढ्ने सपना।
10: इन्टरनेशनल लोगोस बाइबल कलेजमा सीटीएच, बीटीएच, एमडी, पीएचडी मा भर्ना खुलेको जानकारी गराउँदछौ।
11: नेपाली भाषामा अनुवाद गरी तयार पारेको अन्तर्राष्ट्रिय युटिए मान्यता प्राप्त उच्च स्तरीय कोर्स घरमा बसी अध्ययन गर्ने अवसर नगुमाउनु होला।
12: तपाईँ स्वदेश अथवा विदेशमा जहाँ भए तापनि कोर्स मगाएर अध्ययन गर्न सक्नुहुनेछ।
11: अधिक जानकारीका लागि
12: प्रभुको सेवामा कुमार अब्राहम सुनाम, मोबाइल 9141687602, 9141687602 र 9818251240, 9818251240।
13: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
14: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
13: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
15: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो घटाइदिन्छु।
16: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
17: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
13: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
18: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
3: अरूको सम्मान गरौ, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौ।
19: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: के तपाईँहरू आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ?
10: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ? अब चिन्ता नलिनुहोस्,
5: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली। हाम्रा सेवाहरू
10: स्पष्ट एचडी तस्विर, भिडियो, उज्यालो रंग, इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त,
5: कम बिजुली खपत, लामो आयु र भरपर्दो सेवा,
10: चर्च, शोरूम, रेस्टुरेन्ट, मल, इभेन्ट, जहाँ सुकै उत्कृष्ट प्रदर्शन।
5: आजै सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्।
10: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान, मोबाइल 9514424141, 9514424141, र यस नम्बरमा तपाईँले कल, एसएमएस, व्हाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ। साथै हाम्रो वेबसाइट रहेको छ www.leednepal.com।

0: अमित थापा, तपाईँले सुन्दै हुनुहुन्छ गुडनिस एफएम रेडियो 105.1 MHz।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम बोलावट र दर्शन, प्रस्तोता कुमारको साथमा। जय मसीह, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएमसँग बसिराख्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम बोलावट र दर्शनमा। आदरणीय श्रोता, कार्यक्रम बोलावट र दर्शन लिएर म कुमार अब्राम
2: र म प्रस्तोता जनार्थन गिरी
1: र हामी दुवैजना कार्यक्रममा उपस्थित भइसकेका छौं र अब भने एक घण्टाभरि हामी तपाईँलाई कार्यक्रममा साथ दिनेछौं। विशेष गरिकन पास्टर जनार्थनको बारेमा भन्नुपर्दा निकै नै अर्थपूर्ण कार्यक्रमहरू गुड न्यूज एफएमबाट तपाईँले सुनि नै राख्नु भएको छ र आज केही रमाइला कुराकानी भलाकुसारी हामी कार्यक्रममा गर्ने नै छौं र यसको निम्ति त तपाईँले हामीलाई कार्यक्रम सुनेर साथ दिनुपर्ने हुन्छ।
2: हजुर, पक्कै पनि बोलावट र दर्शन कार्यक्रमको उद्देश्य भनेको चाहिँ संसारमा हामी जो छौं, जो चाहिँ प्रभु येशू ख्रीष्टलाई विश्वास गरेका छौं, कुनै पनि कारणले बिना उद्देश्य चाहिँ हामीले ख्रिस्ट येशूलाई विश्वास गरेका हुँदैनौं। परमेश्वरले केही न केही विशेष उद्देश्य चाहिँ राख्नुभएकै हुन्छ
1: र आजको कार्यक्रमबाट तपाईँले पनि तपाईँको उद्देश्य थाहा पाउनु भएको छैन भने आज तपाईँले थाहा गर्नुहुनेछ र अहिलेलाई भने कार्यक्रमको शुरूआत गर्न चाहन्छौ यो अर्थपूर्ण संगीतबाट।

0: यो अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा म स्वागत गर्न चाहन्छु र पोलाउट दर्शनमा छौँ हामी। पास्टर जोनाथनजी पनि हुनुहुन्छ र अघि पनि उहाँले भन्दै हुनुहुन्थ्यो, जोनाथनजी तपाईँले चाहिँ आफ्नो पोलाउटलाई कसरी थाहा गर्नुभयो? जस्तो लामो समयदेखि तपाईँ सेवकाईमा पनि हुनुहुन्छ, होइन, एउटा बाइबल स्कुलको स्कुलमा टिचरको रूपमा पनि आबद्ध हुनुहुन्छ, म चाहिँ सेवकाईकै लागि हो भन्ने कुरा चाहिँ कसरी आफूले थाहा गर्नुभयो?
1: परमेश्वर विभिन्न समयमा विभिन्न तरिकाले बोल्नुहुन्छ, यो तथ्य चाहिँ हामीले बिर्सन हुँदैन। कतिजना मानिसहरूसँग चाहिँ उहाँ सपना दर्शनबाट बोल्नुहुन्छ, बाइबलको वचन खण्डबाट बोल्नुहुन्छ र अधिकांश समयमा चाहिँ समय र परिस्थितिद्वारा बोल्नुहुन्छ क्या। अनि समय र परिस्थितिबाट बोल्दाखेरिमा जो व्यक्तिले त्यो समय र परिस्थितिको मागलाई बुझ्छ नि हो ऊ चाहिँ सफल हुन्छ। अनि मेरो पनि बोलावटको बारेमा मैले भन्नुपर्दाखेरिमा त्यही समय र परिस्थितिबाट प्रभु बोल्नु भएपछि मात्रै मैले थाहा पाएको हो। नत्र भने त्योभन्दा अगाडि चाहिँ मेरो एउटा धारणा के थियो भन्दा मैले यीशु ख्रीष्टलाई विश्वास गरिसकेपछि स्वर्ग गइहाल्छु, अब चाहिँ यस संसारमा बसेर पैसा पनि कमाउनु पर्छ, पैसा कमाउँछु, धन सम्पत्ति कमाउँछु र धन सम्पत्तिद्वारा प्रभुको भवनमा भेटीहरू दिएर सेवकाईमा पनि सघाउँछु र म आफै पनि एउटा सानो कुनै क्षेत्रमा रहेर प्रभुको सेवा गर्छु भन्ने मेरो चाहिँ त्यतिखेर आफ्नो विचार थियो। र यो विचार किन आयो भनेर भन्दाखेरिमा जब मैले यीशु ख्रीष्टलाई विश्वास गरेँ, विश्वास गरिसकेपछि एउटा कुरा मेरो मनमा के आयो भने प्रभु यीशु ख्रीष्टले हाम्रो पापको निम्ति मेरो अधर्मको निम्ति आफैलाई दिनुभयो भने हामीले पनि त हाम्रो तर्फबाट हामीले जे सक्छौ प्रभुलाई धन्यवादको भेटी स्वरूप त दिनु पर्यो, होइन? किनभने हामीले जहाँबाट एकतर्फी त हुनु भएन नि त, जहाँबाट पनि हामीले लिने लिने लिने अनि फेरि लिने मात्रै गरेर त त्यसरी त भएन, होइन? अनि हामीले पनि हामीसँग ठिक छ हाम्रो साथीले हामीले जति दिन्छ जे दिन्छ त्यही बराबरको हामीले केही फर्काउन त सक्दैनौँ र फर्काउनै पर्छ भन्ने पनि छैन, होइन? तर त्यसको रेस्पोन्सको रूपमा भनौँ न, एउटा प्रतिक्रियाको रूपमा हामीले अलिकति धन्यवाद स्वरूप केही त दिन पर्यो। अन्त दिने मामलामा सोच विचार गर्दै गर्दाखेरिमा हामीलाई पवित्र धर्मशास्त्र बाइबलमा के भनेको छ भने तिमीहरू चाहिँ ख्रिस्टको रगतद्वारा मोल तिरेर किनिएका हो भनेको छ क्या, होइन? ख्रिस्टले रगतको मूल्य तिरेर किनिएका हो, तिमीहरू चाहिँ अब किनिएको परमेश्वरको मण्डली हो भनिसकेपछि त अब म त मेरो होइन रहेछु नि त, होइन? म मेरो होइन, त्यस कारणले गर्दा मेरो जीवनमा अब मेरो मर्जी चल्दैन, होइन? अनि त्यो भनिसकेपछि त्यसो भए अब मैले यो जीवन चाहिँ के गर्ने त भन्ने कुरामा चाहिँ आउँदाखेरि हो, अब यसरी चाहिँ प्रभुलाई एउटा धन्यवादको भेटी स्वरूप दिने अनि प्रभुले जसरी प्रयोग गर्नुहुन्छ त्यसै गरी परिचालित हुने, प्रभुको महिमा पनि गर्ने अनि पैसा पनि कमाउने भन्ने मेरो धारणा थियो। तर परमेश्वरको इच्छा चाहिँ के रहेछ भन्दा मैले पैसा कमाएको चाहिँ चाहनु भएन, किन भनेपछि अब मैले जहाँ अब साँच्चै भनौँ मैले थुप्रै कामहरू मैले गर्न सक्छु र गरिरहे पनि हो, र मैले जहाँ काम गर्यो जति काम गर्यो मेरो मेहनत मात्रै जाने तर मेहनतको प्रतिफल नपाउने भइसकेपछि मेरो मनमा एउटा विचार के आयो भने होइन, मैले यसरी संसारको पैसाको निम्ति मेहनत गर्दाखेरिमा मेरो मेहनत खेर गइरहेको छ भने मैले अब संसारको कामको निम्ति मेहनत चाहिँ किन गर्ने? आखिरमा मैले यता मेहनत गर्दा नि दुःखै भोग्नु छ र प्रभुको राज्यमा पूरा समय मेहनत गरेँ भने पनि त्यहाँ मैले अभाव र दुःखै भोग्नुपर्छ भने मैले प्रभुको निम्ति दुःख भोग्दा बरू मेरो स्वर्गमा प्रतिफल होला हुन्छ, तर यहाँ संसारमा चाहिँ नि मैले दुःख भोगेर प्रतिफल नपाउँदाखेरि मात्र न स्वर्गमा भयो न यहाँ भयो के फाइदा भयो त भन्ने कुरा आइसकेपछि मैले चाहिँ सबै कामहरूलाई छोडेर प्रभुको सेवकाईमा हिँडेको हो। म चाहिँ
0: आदरणीय श्रोता, हामी पास्टर जोनाथन गिरीजीसँग कुराकानी गरिरहेका छौं र कार्यक्रम बोलावट र दर्शनमा हुनुहुन्छ र तपाईँ र मैले पनि एउटा जबसम्म बोलावट र दर्शन थाहा गर्दैनौ तबसम्म हामीले हिँडेका यात्राहरू अधुरै हुन्छन्, हामी गन्तव्यसम्म पुग्न सक्दैनौ। तर जब परमेश्वरको आवाज र परमेश्वरको योजना हाम्रो जीवनमा थाहा गर्छौं अनि चाहिँ हाम्रो यात्रा सहज हुन्छ जस्तो लाग्छ मलाई। र कयौं उपासकहरूको जीवनमा पनि कयौं बेमेलताहरू अन्यलताहरू आए, तर जब परमेश्वरबाट त्यो आवाज उहाँहरूले सुन्नुभयो अहिले यात्रा सहज छ। यस्तै अर्थपूर्ण कुराकानी हामी गर्ने नै छौं। अहिलेलाई मैले कार्यक्रममा राख्न चाहन्छु यो अर्थपूर्ण संगीतको साथ हजुरहरूको लागि।

आवाज उहाँहरूले सुन्नुभयो, अहिले यात्रा सहज छ। यस्तै अर्थपूर्ण कुराकानी हामी गर्ने नै छौं। अहिलेलाई मैले कार्यक्रममा राख्न चाहन्छु यो अर्थपूर्ण संगीतको साथ हजुरहरूको लागि।

0: अब अहिले पहिला चाहिँ एउटा कन्सेप्ट के थियो बाइबल कलेजमा भन्दाखेरि चर्चले तह लगाउन नसकेका केटाकेटीहरूले चाहिँ बाइबल कलेजले तह लगाउँछ भनेर एउटा तह लगाउनकै लागि भए पनि पठाउने चाहिँ त्यो चलन थियो र त्यो बेलामा बाइबल कलेजहरू शिक्षा दिने कम सुधार गृह बढी जस्तो भएको थियो भने अहिले चाहिँ अब बाइबल कलेजमा होइन अब जीवनको दुई दुई वर्ष तीन तीन वर्ष खर्च गरिसकेपछि केही चाहिँ गर्नुपर्छ भन्ने दर्शन र बोझका साथ आउने गरेको र शिक्षा नीति पनि त्यही अनुसार भइरहेको मैले भेटेको छु। हजुर,
1: भनेपछि पहिले चाहिँ सुधार्ने
0: सुधार्ने नै
1: अहिले चाहिँ बौद्धिक रूपमा पनि हामी अगाडि बढ्नुपर्छ
0: भन्ने त्यो
1: धेरै मात्रामा
0: त्यो छ।
1: जस्तो तपाईँले चाहिँ जस्तो विभिन्न ठाउँमा पढाउनुहुन्छ नि, कस्तो प्रकारको विद्यार्थीहरू भेट्नुहुन्छ? प्राय
0: जसो अहिलेको विद्यार्थीहरू साँच्चै भन्नुपर्दाखेरि बाइबलीय शिक्षाप्रति धेरै संवेदनशील र जान्न उत्सुक मान्छेहरू चाहिँ नि भेटेको छु मैले चाहिँ, होइन? अब हामीले क्लासमा कुनै पनि कुरा विषयमा लेक्चर दिँदै जाँदाखेरिमा धेरै प्रश्नहरू सोध्नुहुन्छ कि, अनि त्यो चाहिँ धेरै राम्रो कुरा हो र यो यसरी गर्दै जाँदाखेरि अब चाहिँ टिचरले पनि अलिकति वेल प्रिपेयर भएर चाहिँ जानुपर्छ भन्ने चाहिँ एउटा त्यो च्यालेन्ज
1: आउँछ क्या। जस्तो तपाईँ लामो समयदेखि सेवकाई र बाइबल स्कुलमा आबद्ध हुनुहुन्छ, एउटा प्रश्न मेरो मनमा लागेको कुरा चाहिँ के छ भने, कहिलेकाहीँ जीवनमा यस्तो मोड आयो तपाईँलाई किन यो सेवकाई रोजेछु जस्तो?
0: होइन, अहिलेसम्म त्यस्तो केही पनि आएको छैन, किनभने परमेश्वरको सेवकाईमा म चाहिँ आनन्द मनाउने मान्छे हो, बोझ ठान्दैन कहिले पनि।
1: हजुर, एउटा पास्टरले नि निर्धक्कसँग सेवकाई गर्नको लागि उसलाई के के चाहिन्छ, के केको सपोर्ट चाहिन्छ?
0: पहिलो कुरा त परमेश्वरको सपोर्ट र साथ बिना सेवकाई हुँदै हुँदैन। अरूको देखासेखी गरेर कोही सेवकाईमा हुनुहुन्छ भने उहाँले जस्तो दुःख अरूले पाउँदैन, होइन? तर साँच्चै परमेश्वरबाटको दर्शन हो, बोझ हो, उहाँको बोलावट छ भनिसकेपछि पहिला त परमेश्वर आफैले सहायता गर्नुहुन्छ। जब परमेश्वरले नै सहायता गर्न थाल्नुहुन्छ भनेपछि बाँकी कुरा सबैतिरबाट बिस्तारै सबै जुट्दै आउँछ क्या, होइन? र अब त्यसमा अब परिवारको सहयोग अनि मण्डलीको विश्वासी जनहरूको सहयोग त अब अनिवार्य भइ नै हाल्छ, तर सबभन्दा पहिला चाहिँ परमेश्वरकै साथ र सहयोग चाहिँ हुनुपर्छ। जब परमेश्वरको साथ र सहयोग हुन्छ त्यसपछि परिवारको सपोर्ट पनि मिल्छ र साथसाथै मण्डली परिवार विश्वासीहरूको पनि सपोर्ट चाहिँ मिल्छ।
1: एउटा एउटा पास्टरको सेवकाईमा श्रीमतीको भूमिका चाहिँ कतिको हुन्छ?
0: श्रीमतीको भूमिका धेरै ठूलो हुन्छ नि।
1: हजुर,
0: श्रीमती अब बिना श्रीमती पनि केही केही सेवकाई त गर्न सकिन्छ नै।
1: हजुर,
0: तर विशेष गरी मण्डली निर्माणको सेवकाईमा चाहिँ भने मण्डली निर्माण भन्दाखेरि भवन निर्माण होइन, अब प्रभु यीशुको महान आज्ञा पूरा गर्ने क्रममा त्यसमा चाहिँ एकदमै धेरै चाहिन्छ। किनभनेपछि मण्डलीमा अहिले हामी देख्छौँ भने आजको दिनसम्म पनि हामीले हेर्ने भने विश्वासीहरूको बाहुल्यता भनेको दिदी बहिनी नै हुन्छ, दाजुभाइहरू त एकदम नगन्ने हुन्छन्, थोरै हुन्छन्। भनिसकेपछि दिदी बहिनीहरूको बीचमा सेवकाई गर्दाखेरि पास्टर चाहिँ त्यहाँ एक्लै छ भने त्यहाँ गाह्रो पर्छ र त्यो ठाउँमा हामीसित पुग्न सक्दैन। अनि त्यसको लागि को चाहियो भन्दा दिदी बहिनी नै चाहियो। दिदी बहिनी भनेको को भन्दा आफ्नो पास्टरको श्रीमती हुनु पर्यो, होइन? त्यो भयो भनेदेखि चाहिँ राम्रो हुन्छ। यदि अब पास्टरको श्रीमती छैन भनेपछि अलिक गाह्रो पर्यो। हुन त यहाँ म कति पास्टरज्यूहरूलाई चिन्छु, उहाँहरू लगभग आफ्नो जीवनको करिब करिब उत्तरार्धतिर प्रवेश गर्न लागिसक्दा पनि अनम्यारिड नै हुनुहुन्छ क्या, होइन? अनि त्यो अवस्थामा चाहिँ पनि अब उहाँहरूले सेवकाई त गरिराख्नु भएको छ, तर उहाँहरूको एउटा रणनीति मलाई के मनपर्छ भने दिदी बहिनीहरूको बीचमा जानको लागि दिदी बहिनीहरूलाई नै उहाँले परिचालन गर्नुहुन्छ क्या, होइन? कुनै अब भनौँ न आफ्नो मण्डलीमा अलिकति लिडरसिप क्वालिफिकेसन भएको दिदी बहिनीहरूलाई सेवकाई कसरी गर्नुपर्छ भन्ने प्रकारको त्यो एउटा ट्रेनिङ दिएर अनि उहाँहरूले पठाउनुहुन्छ। यदि अब यो मैले किन ल्याउन खोजेको भन्दाखेरि, यदि तपाईँको भनौँ न अब श्रीमतीहरूले भनौँ कुनै पनि सेवकको श्रीमतीले साथ दिइरहेको छैन भने यो पनि एउटा विकल्प हो भनेर देखाउनको लागि हो कि,
1: होइन? जोनाथन जीसँग रमाइलो भलाकुसारी भइरहेको छ अहिलेलाई भने कार्यक्रममा यो अर्थपूर्ण संगीतको साथ तपाईँको लागि।

यो अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा म स्वागत गर्न चाहन्छु र बोलावट र दर्शनमा यतिखेर हुनुहुन्छ र जोनाथनजीसँग म कुराकानी गरिरहेको छु। नागार्जुन क्रिस्चियन मण्डलीको पास्टर पनि हुनुहुन्छ, उहाँ लामो समयदेखि गुड न्युज एफएममा पनि आबद्ध हुनुहुन्छ र अलिकति बाइबल कलेजको बारेमा अलिकति बताइदिनुहोस् न, पहिलेको तुलनामा र अहिलेको तुलनामा त्यो पढ्ने विद्यार्थीहरू चाहिँ कतिको भेटिन्छ?

0: यो अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा म स्वागत गर्न चाहन्छु। र आज हामी एकदमै हाम्रो मित्र जोनाथन जीसँग कुराकानी गरिरहेको छु म, र निकै रमाइलो कुराकानी पनि भइरहेको छ। र अहिलेको मण्डलीमा मैले के देखिरहेको छु भने जोनाथन जी अलिकति शिक्षा भएन, होइन जुन प्रकारको शिक्षा हुनुपर्ने हो त्यो प्रकारको शिक्षा भएन भनिरहेको अवस्था छ क्या विश्वासीहरूले। अहिलेको बेलामा कस्तो प्रकारको शिक्षा आवश्यक छ एउटा पुलपिटको सेवकाई गर्ने मान्छेहरूले अब चाहिँ कस्तो प्रकारका वचनहरू तयार गर्नुपर्छ जस्तो लाग्छ?
1: सबैभन्दा पहिलो कुरा चाहिँ हाम्रो यो मण्डलीमा विश्वासीहरू कतातिर आकर्षित हुन्छ, होइन अहिले अब विश्वासीहरू प्राय जसो आकर्षित हुने भनेको चाहिँ एउटा यो प्रस्पर थियोलोजी भन्छ क्या, त्यहाँ चाहिँ त्यो चाहिँ जहाँ बढी यस्तो प्रकारको शिक्षा तपाईँको प्रचार हुन्छ विश्वासीहरूको मानिसहरूको जमा त्यतै लागेको हामी पाउँदछौँ। र यो प्रस्पर थियोलोजी आफैमा सम्पूर्ण रूपले गलत त होइन, तर यसले मानिसहरूलाई आत्मिक जीवनमा चाहिँ वृद्धि गराउँदैन र बाइबलीय शिक्षामा पनि वृद्धि गराउँदैन। अनि अहिले अब कतिपय झुटा शिक्षाहरूले यही प्रस्पर थियोलोजीलाई हतियार बनाएर नि मानिसहरूलाई चाहिँ गलत बाटोतिर दोहोऱ्याइरहेका छन् कि, होइन त्यस कारणले गर्दाखेरि हाम्रो मण्डलीमा के गर्नुपर्छ भन्दा हुन त अब कतिजना अब पढे लेखेको हुनुहुँदैन तर पनि विश्वासी हुनुहुन्छ, अनि उहाँहरूलाई कुन शिक्षा के कुन शिक्षा के उहाँहरूले सिर्फ सुन्न चाहने भनेको एउटै कुरा हो कि येशूले तपाईँलाई निगो पार्नुहुन्छ, येशूले तपाईँलाई आशिष दिनुहुन्छ, पवित्र आत्माले तपाईँलाई अभिषेक गर्नुहुन्छ, पवित्र आत्मा तपाईँमा आउनुहुन्छ भन्ने प्रकारको शिक्षा नै उहाँहरूलाई मनपर्छ। तर अब हामीले चाहिँ यी सब कुराहरूले चाहिँ नि के कुरा बुझ्नुपर्छ भने यस्ता कुराहरूले मानिसलाई अनन्त जीवनको बाटोमा डोर्याउँदैन। त्यस कारणले गर्दा हामीले यी कुरालाई पनि सँगसँगै लाँदै गर्दाखेरि बाइबलको साँचो शिक्षा के हो त, हामीले किन यसलाई विश्वास गर्ने, र एउटा विश्वासी भइसकेपछि हाम्रो येशू ख्रिस्टप्रति हाम्रो कर्तव्य के, समाजप्रति हाम्रो कर्तव्य के, मण्डलप्रति हाम्रो कर्तव्य के भन्ने विषयलाई पनि हामीले सिकाउँदै सिकाउँदै बढाउन लग्यो बढाउँदै लग्यो भने चाहिँ अनि विश्वासीहरू अलिकति प्रतिफल अलिकति यो के भन्छ फलवन्त हुनुहुन्छ, अनि उहाँहरूले चाहिँ अलिकति मण्डलीको लागि भनौँ प्रभुको राज्यको निम्ति केही गर्न सक्ने एउटा सक्षम व्यक्ति बन्नुहुन्छ भन्ने मेरो धारणा हो। अनि हामीले अब शिक्षा दिने भन्दैमा हामीले अब विभिन्न प्रकारका हिब्रू ग्रिकका त्यो सबै प्रकारका थियोलोजी ल्याएर जबरजस्ती ठुस्ने काम पनि गर्नु हुँदैन, होइन त्यसले चाहिँ फेरि के गर्छ भनेदेखि विश्वासीहरूलाई कन्फ्युजन होइन एउटा चाहिँ त्यो प्रकारको कन्फ्युजनमा पार्छ, र अनि उहाँहरू हामीले जुन प्रकारले प्रभुको राज्यमा बढ्नु भएको होस् भन्ने चाहन्छौँ त्यो प्रकारले बढ्नुहुन्न क्या, होइन त्यस कारणले गर्दा हामीले सन्तुलित
0: अलिकति कडा शिक्षा दियो भने पनि पचाउन गाह्रो हुन्छ, होइन बुझ्न गाह्रो हुन्छ अब एउटा प्रश्न मनमा लागेको कुरा के छ भने जस्तो सुरुवातको दिनदेखि नै प्रभुका जनहरूले एक प्रकारको सतावट भोगि नै रहेको छ,
1: होइन
0: हाम्रो देशमा पनि कतिचोटि राज्य धर्म निरपेक्ष भनेको छ तर खुल्ला रूपले प्रचार गर्न नपाउने अवस्थाहरू पनि छ। अब हामी क्रिस्चियनहरू के सतावटको लागि तयारी हुनुपर्ने बेला आएको हो तपाईँको विचारमा कस्तो लाग्छ?
1: सर तपाईँलाई म एउटा कुरा के भन्छु भनेदेखि ख्रिस्टलाई विश्वास गर्नु आफैमा एउटा चाहिँ नि सतावटको भूमिमा खडा हुनु हो, किन येशू ख्रिस्टले त्यही भन्नुभएको छ जसले आफ्नो क्रुस उठाएर मेरो पछि हिँड्दैन त्यो मेरो योग्यको हुँदैन भन्नु मतलब के हो, ख्रिस्टको निम्ति दुःख भोग्नलाई तयारी हुनु
0: होइन
1: ख्रिस्ट यसलाई विश्वास गर्नु भनेकै एउटा चाहिँ च्यालेन्जलाई स्वीकार गरेर त्यसको लागि फाइट गर्नको लागि तयारी हुनु हो
0: क्यार
1: हुनु हो। त्यस कारणले गर्दाखेरि धर्मनिरपेक्ष भन्दै गर्दा पनि धर्मनिरपेक्षताको चाहिँ हामीले पूर्ण रूपले अनुभूति गर्नै पाउँछौ गर्छौ नै भन्ने चाहिँ हामीले त्यो पूर्ण रूपले अपेक्षा राख्न सक्दैनौ, र यहाँसम्म कि इसाई राष्ट्र भनिएको अमेरिकामा पनि जो प्रचारक सड़क सड़कमा प्रचार गर्दै हिँड्छ उनीहरूलाई पनि कसैले चाहिँ हेट स्पीच अथवा भनौ त्यो एउटा मलाई घृणा लाग्दो कुरा बोल्यो भनेर उजुर हालिदियो भने त्यहाँ उजुर लाग्छ क्या, होइन भनेपछि हामीले यो धर्मनिरपेक्ष भयो भन्दैमा हामीले स्वतन्त्र रूपले प्रचार गर्न पाउँछौ प्रचार गर्नुपर्छ भन्ने चाहिँ भनेर हामीले अपेक्षा राख्न सक्दैनौँ. तर बाइबलले हामीलाई के भन्छ, हाम्रो चाहिँ ऊ त्यही एउटा कुरो चाहिँ के हुनुपर्छ भने, मैले परमेश्वरले दिनुभएको आज्ञालाई कसरी चाहिँ पूरा गर्ने भन्ने कुरा चाहिँ हामीले सोच्नु पर्यो. र त्यसको लागि हामीले राज्यको जुन माग छ त्यो मागलाई सम्बोधन गर्दै ईश्वरीय आज्ञा पनि पूरा गर्नु पर्यो, होइन? यो कुरा हो. र अनि हामीले प्रचार गर्नु त साँच्चै भन्नुपर्दा हामीले बाइबल अनुसार हो भने यो त हाम्रो एउटा धर्मविधि अन्तर्गत पनि पर्यो क्या, होइन? र राज्यले भन्न त भनेको छ, कसैले पनि आफ्नो धर्मविधिलाई अवलम्बन गर्दा, धर्म पालन गर्दा स्वतन्त्र छ, तर त्यसले कसैलाई खलल पार्नु भएन भन्ने कुरा हो. र हाम्रो धारणा चाहिँ के हुनुपर्छ भने पनि, फेरि प्रभु यीशुको आज्ञालाई हामीले हेर्ने हो भने, कसैलाई पनि कसैको पनि धार्मिक आस्थालाई चोट पुर्याउ भन्ने चाहिँ उहाँको आज्ञा होइन फेरि. र यीशुले पनि त्यसो गर्नु भएन नि, होइन? यहुदीहरूको आफ्नो धर्म संस्कृति थियो, होइन? उहाँले अनि त्यसै गरी उहाँ फेरि ग्रीकहरूको बीचमा पनि जानुभएकै हो, होइन? उहाँले कसैले पनि गएर चाहिँ नि मलाई पछ्याउँदाखेरि तिमीले यो नगर त्यो नगर यसो नगर उसो नगर भनेर भन्नु भएन, होइन? अनि उहाँले सिधै के मात्रै प्रचार गर्नु, परमेश्वरको राज्य नजिक आएको छ, पश्चाताप गर, पश्चाताप सुहाउँदो फल फलाऊ, होइन? अनि हामीले पनि दिने सन्देश त्यही नै हुनु पर्यो, सबैलाई दिनुपर्छ यो. तर यसको मतलब अब तपाईँ पश्चाताप गर्ने हो भने तपाईँले हिन्दू छोड्नुपर्छ, मुस्लिम छोड्नुपर्छ, किराँत छोड्नुपर्छ, यो छोड्नुपर्छ, त्यो छोड्नुपर्छ, यो परम्परा बन्द गर्नुपर्छ भनेर हामीले भन्न मिल्दैन. र यीशु ख्रीष्ट साँच्चै भन्नुपर्दा कसैलाई पनि धर्मान्तरण गराउन आउनुभएको होइन, र हामीलाई पनि धर्मान्तरण गर भनेर चाहिँ नि उहाँले आज्ञा दिनुभएको छैन. हामीलाई यति मात्र भन्नुभएको छ, परमेश्वरको राज्य नजिक आएको छ, त्यसकारण पापबाट पश्चाताप गर, पश्चाताप सुहाउँदो फल फलाऊ, होइन? यसरी गर्दै जाँदाखेरिमा जो कोही व्यक्ति पनि हामीलाई लाग्छ हामीले कसैलाई पनि हामीले चाहिँ त्यो धर्मान्तरण गराएको भन्ने आरोप चाहिँ लाग्नु हुँदैन भन्ने हाम्रो धारणा हो क्या, होइन? यो त हाम्रो ईश्वरको आज्ञा हो नि त. आज्ञा अब हामीलाई धर्मविधिक रूपमा हाम्रो हामीले आराधना गर्दै गरेको ईश्वरले के दिनुभएको छ भने, गएर राज्यको कुरा सबैलाई भन हामीले भन्ने त्यति नै हो.
0: तर कस्तो अचम्मको कुरा के छ भने नि जनाथन, धर्म प्रचार गर्न पाइँदैन भनेर चाहिँ, धर्म भनेको त राम्रो होइन र तर त्यो प्रचार गर्न पाइँदैन भनेपछि के प्रचार गर्ने त पाप?
1: अरे पहिलो कुरो के छ भन्दाखेरि, संसारका मान्छेहरूले धर्मको परिभाषा बुझिदिएन क्या. यदि धर्मको परिभाषा बुझिदिन्थ्यो भनेदेखि उसले बुझ्थ्यो हामीहरूले धर्म प्रचार गर्दै छैनौ. हामीले हाम्रो चर्चमा गर्ने व्यवहारका कुराहरू, हामीले चर्चमा गर्ने विधि विधान त हामीले प्रचार गरेका छैन, त्यो प्रचार गर्ने कुरो पनि होइन, होइन? अनि त्यसपछि फेरि के अरे, यीशु ख्रीष्ट आफैले चाहिँ कुनै इसाई धर्मको प्रवर्तन गर्न आउनुभएको पनि होइन. उहाँले हामीलाई कुनै विधि विधान दिनु, अरू त अरू एउटा कुरा, हामी एउटा मण्डलीमा आराधना सेवा चलाउँछौ, यीशु ख्रीष्टले आराधना सेवा चलाउँदा तिमीहरूले पहिला यो गर, त्यसपछि यो गर, त्यसपछि यो गर, त्यसपछि यो गर भनेर एउटा विधि पनि दिनु भएन क्या. त्यही भएर हामी देख्छौँ प्रत्येक मण्डलीमा जानु, प्रत्येकको आफ्नो तरिका छ आराधना गर्ने, होइन? अनि त्यसै गरेर बप्तिसम लिने तरिका पनि कुरा त्यस्तै छ, यीशुले पुरै चाहिँ यसरी नै ल्याऊ भनेर फ्याक्टै भन्नु भएन, तर उहाँले अभ्यास गर्नुभयो र हामीले त्यही अभ्यासलाई पछ्याइरहेको मात्रै हौ. तर हामीले हेर्ने हो भने कतिजनाले चाहिँ बप्तिसमा हात राखेर पनि दिन्छ, कतिले छिड्काएर दिन्छ, कतिले के गरेर दिन्छ, प्रभुले स्वीकारिराख्नु भएको छ. भनेपछि यीशु ख्रीष्ट किन संसारमा आउनुभयो त, होइन? यीशु ख्रीष्ट कुनै पनि धर्म विधि विधान तन्त्र मन्त्र इत्यादि स्थापित गर्न आउनुभएकै होइन. उहाँले त मान्छेको जीवन जो चाहिँ पहिला खराब बाटोतिर लाग्दै थियो, त्यो व्यक्तिलाई परिवर्तन गरेर ईश्वरीय राज्यको निम्ति आफूलाई योग्य बनाऊ भन्नको लागि आउनुभयो नि त, होइन? अनि फेरि हामीले हेर्ने हो भने सृष्टिकर्ता परमेश्वर जो हुनुहुन्छ, जसले आफ्नो नामले पुकारला, कसैले के भन्ला, कसैले के भन्ला, तर उहाँ त को हो भन्दाखेरि सबै मानिस जातिको आत्माको परमेश्वर हो नि त. उहाँले त मान्छेको धर्मसँग सरोकार राख्नुहुन्न, मानिसको आत्मासँग सरोकार राख्नुभएको छ. भनेपछि आत्मा बचाउने कुरा यीशुले भन्नुहुन्छ भनेपछि, आत्मा बचाउने कुरा हामीले प्रचार गर्दैछौँ भनेपछि त, अनि यहाँ यो हामीले कहाँबाट धर्म प्रचार गर्यौँ र भन्ने कुरा आयो क्या. आत्मा बचाउनु पर्छै पर्छ, कसैले भन्नुहोस् त म मेरो आत्मा बचाउन चाहन्न, म बाँच्न चाहन्न भन्नुहोस् न बरू, कोही छ त्यसो भन्ने? सबै बाँच्न चाहन्छ नि, होइन र? भन्न खोजेको कुरो थियो। र अनि हामीले चाहिँ त्यही जीवन दिने कुरालाई चाहिँ त्यो पनि हाम्रो मन मर्जीबाट हाम्रो मनबाट चलो हामी एउटा इसाई सम्प्रदाय बढाउँ भनेर प्रचार गरे होइन नि त। हामीले आत्मा बचाउनुपर्छ, आत्मा बाँच्ने कुरा हो, आत्मा बचाउनको लागि प्रभु यीशुले बचाउनुहुन्छ आउनुहोस् भन्ने मात्रै हो नि। आऊ नआऊ त त्यो त उहाँहरूको आफ्नो कुरा हो नि होइन। एउटा कुरा थियो र अर्को कुरा, मैले कसैलाई कुनै कुरा यो कुरा प्रचार गरेँ ऊ आयो भने व्यक्तिगत रूपमा मलाई पनि केही फाइदा हुँदैन र ऊ नआउँदैमा व्यक्तिगत रूपमा मलाई केही हानि पनि हुँदैन। त मैले किन गर्दैछु भन्दा मैले मेरो ईश्वरको परमेश्वरको आज्ञा पालन गर्छु एक कुरा, र अर्को कुरा प्रभुको आज्ञा के छ, तिमीले आफ्नो छिमेकीलाई आफूलाई चाहिँ प्रेम गर भन्नुभएको छ। त मैले कसरी प्रेम गर्दैछु, मेरो आत्मा बच्यो अब यो मान्छे कुनै आत्मा बच्नुपर्छ भनेर मेरो समय मेरो श्रम र मेरो साधन स्रोतलाई प्रयोग गरेर मैले उसको लागि बोल्दैछु नि त होइन। जबकि ऊ उसको आत्मा बाँच्यो भने मलाई केही फाइदा हुँदैन र नमात्र पनि मलाई नोक्सानी छैन नि त, कि म त बाँचेँ नि त होइन। भनेपछि हामीले कसरी धर्म के अरे प्रचार गर्दैछौँ त भन्ने कुरा यहाँ आयो क्या।
0: निकै नै अर्थपूर्ण कुराकानी भइरहेको छ अहिलेलाई भन्दै एउटा अर्थपूर्ण संगीतको साथ कार्यक्रममा।

0: आदरणीय श्रोताहरू भने लगभग समयले हामीलाई बिदा दिइसकेको छ। आज एक घण्टा अघिको समय एकदमै आशिषमय रह्यो। हामीलाई पशु जोनाथनजीले साथ दिनुभयो केही महत्वपूर्ण कुराहरूको बारेमा, र भने प्राविधिक मित्र विजयजीलाई धेरै धेरै धन्यवाद दिँदै र जोनाथनजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई भने हामी दुवैजना कार्यक्रमबाट बिदा हुन्छौं। धन्यवाद।
1: जय श्री।

0: गुड न्यूज एफएम 105.1।
1: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
2: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
3: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
4: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
5: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
6: नेपाल सरकार विज्ञापन हो।
7: ए याकुब दाजु, कता हो हतार हतार गर्दै?
8: कहाँ हुनु नि नानी, आज भोलि किस्ता बन्दुना ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दुमा पाइन्छ रे। त्यही भएर यो सिर्जना इलेक्ट्रोनिक सप कहाँ छ भन्दै खोल्दै हिँडेको नि ठ्याक्क पारेर।
7: याकुब दाजु, यो सृजना इलेक्ट्रोनिक सप त जोरपाटी मेडिकल कलेजको ठ्याक्कै अगाडि छ नि।
8: ए हो र, ल म त हिँडे सिर्जना इलेक्ट्रोनिक सप खोज्दै ठ्याक्क पारेर।
7: हजुर, तपाई पनि ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा लिन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस्। साथै मोबाइल पसलको लागि चाहिने सम्पूर्ण सामानहरू होलसेल मूल्यमा पनि पाइन्छ।
9: थप जानकारीका लागि
7: प्रोप्राइटर कुमार नेपाली, मोबाइल 9851906625, 9851906625 र 9862424210, 9862424210।
9: सिर्जना इलेक्ट्रोनिक सप झोरपाटी मेडिकल कलेजको ठिक अगाडि।
10: हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। हिमाडोल ज्वेलर्स, हिमाडोल कृष्ण मन्दिर चोक, ललितपुर।
11: प्रोप्राइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-38, 98-5-11-25-38।
12: ओस्वाल्ड च्याम्बर्स, सुसमाचार प्रचारक साथै शिक्षक, भन्नुहुन्छ हामीले हाम्रा आँखा परमेश्वरमा लगाएर प्रार्थना गर्नुपर्छ, कठिनाइहरूमा लगाएर होइन।
13: होइन, यो झोलाभित्र के छ?
14: होइन हौ, यो झोलाभित्र चाहिँ के छ?
13: यो झोलाको पोकाहरूमा के छ?
14: होइन, यो झोलाभित्र चाहिँ के छ? छिटो खोल्नु न खोल्नु।
15: हजुर, कार्यक्रम झोलाभित्र के छ प्रत्येक बिहीबार बेलुका 4 बजेदेखि 5 बजेसम्म सुन्न र फोन गर्न नभुल्नुहोला।
16: प्रस्तोता कुमार अब्राहमको साथमा।
14: ओहो, झोलाभित्र भएको पोकाहरू खोल्नुहोस्, आफ्नो प्रतिभा देखाउनुहोस् र टन्न उभार रिचार्ज कार्ड पनि जित्नुहोस् ठ्याक्क बारेर।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम आदम इव।
2: दैवसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम 105.1 मेगाहर्जको डीडी तरंग पोखराबाट 105.6 मेगाहर्जमा हामी छौं। कार्यक्रम आदम इवको साथमा आइसकेको छु। प्रत्येक बिहिबार हामी 11 देखि 12 बजीसम्म कार्यक्रममा आउने गर्छौं। श्रोता कार्यक्रममा वैवाहिक सम्बन्धका कुराहरू गर्ने गर्छौं अनि विवाह असल हुनुपर्छ भनेर विवाह पवित्र हुनुपर्छ यस्तै कुराहरू नै हामी गर्ने गर्छौं। दाम्पत्य जीवनका कुराहरू गर्ने गर्छौं। प्राविधिक मित्र सुरञ्जीलाई धन्यवाद दिन चाहन्छु। कार्यक्रमको शुरूआतमा साँचो शान्ति बोलको निकै नै मिठो भजन छ सुनाउन चाहन्छु।

हजुर श्रोता मित्र, निकै नै अर्थपूर्ण भजन हामीले सुनेका छौं कार्यक्रम माधवीमा। दाम्पत्य जीवन, वैवाहिक सम्बन्ध पश्चातको दाम्पत्य जीवन कसरी हामीले अगाडि बढ़ाउन सक्छौं भन्ने कुराहरूमा, विवाह कसरी गर्ने अनि त्यसपछिका दिनहरू कसरी बिताउने भन्ने कुराहरू चाहिँ हामीले कतिजनासँगको उदाहरण हेरेर पनि आफूलाई त्यस अनुसार ढाल्न सक्छौं। कति अवस्थामा हामीलाई सिक्न खाँचो पनि छ श्रोता, किनभने मानिसले हाम्रो जीवन रहेसम्म नै सिकिरहेका हुन्छौं, कति कुराहरू चाहिँ हामीलाई आफै गर्न आउँदैन पनि, र पवित्र वचन बाइबलले जसरी हामीलाई बताएको छ ती अनुसार गर्न पनि हामीलाई कतिपय अवस्थामा गाह्रो पनि भइरहेको हुन्छ, र अरूको उदाहरण देखेर पनि, असल दाम्पत्य जीवनलाई देखेर पनि हामीले त्यो अनुरूप हिँड्न सक्छौं। विवाह पश्चात आफ्नी पत्नी वा पति बाहेक अरू कसैसँग सम्बन्ध राख्नु वा अरूलाई मन दिनु वा मन पराउनु वा प्रेम गर्नु सरासर गलत र पाप कर्म हो भनेर बाइबलले भन्दछ। विवाह अगावै पनि त परमेश्वरले छुट त दिनुभएको छैन हामीलाई स्वतन्त्र भएर हिँड्न, त पापमा डुबेर हिँड्न चाहिँ हामीलाई परमेश्वरले त्यो अनुमति दिनुभएको छैन। अझ विवाह पश्चात त उहाँले हामीलाई कसैलाई मन पराउनु आफ्नो श्रीमती बाहेक यो चाहिँ छुट छैन, यो चाहिँ पाप हो भनेर भनिएको छ। कसैलाई यस्तो गर्न छुट छैन, कसैले भन्छन् कि रगतको नाता भन्दा भावनाको नाता अझ असल हुन्छ। आफ्ना दिदीबहिनी वा दाजुभाइ नहुनेका लागि यो विवाह पूर्व ठिकै होला, तर विवाह भइसकेपछि पनि आफ्नो पति वा पत्नीलाई गरिने माया अरू कसैलाई बाँड्छन् भने त्यस्तालाई भनिन्छ, त्यस्तामा कुनै अप्ठ्यारो परिस्थिति आउन सक्छ, त्यो चाहिँ कुनै एउटा शंकाको घेराभित्र हुन सक्छ। त्यसैले गर्दाखेरि श्रोता, विवाह अगावै चाहिँ हामी हाम्रा असल साथीहरू हुन्छन्, लोग्ने मानिसको आइमाई अथवा स्त्रीको पुरूष, पुरूषको स्त्री साथी पनि हुन सक्छ, तर विवाह पश्चात चाहिँ जस्तो साथीत्वको सम्बन्ध थियो शुरूमा त्यस्तै नै भएर हिँड्न चाहिँ हामीलाई मिल्दैन। अलिकति हामीले व्यवस्थापन चाहिँ पक्कै पनि गर्नुपर्छ। उनीहरूलाई परमेश्वरको प्रेमले हामी हेर्न सक्छौ, तर आफ्नो पतिलाई जस्तो, पत्नीलाई जस्तो प्रेम चाहिँ गर्न पक्कै पनि सक्दैनौं। तर विवाह भइसकेपछि पनि आफ्नो पति वा पत्नीलाई गरिने माया अरू कसैलाई बाँड्छन् भने त्यस्तालाई परमेश्वरले छुट दिनुभएको छैन। शारीरिक स्वार्थको माया आफ्नो पति वा पत्नी बीच बाहेक अरू कसैलाई गर्नुहुँदैन। कसै कसैले आत्मिक दाई वा आत्मिक बहिनी बनाउने चलन पनि छन्। मान्छेहरूले के भन्छन् भने, मसँग एकदमै नजिक भएको आत्मिक दाई हुनुहुन्छ अथवा आत्मिक बहिनी हुनुहुन्छ भनेर भनिन्छ, र विवाह पश्चात चाहिँ यस्तो कुरो पनि अलिकति हामीले विचार गर्नुपर्ने हुन्छ। परमेश्वरको सम्बन्धको नाता, आत्मिक नाता त हामीसँग हुन्छ नै, तर हामीले कसरी ती कुराहरूलाई ब्यालेन्समा राख्ने भन्ने कुरा चाहिँ पक्कै पनि जान्नुपर्ने हुन्छ र सन्तुलनमा राख्नुपर्ने हुन्छ। कार्यक्रम आधवीमा यतिखेर एउटा निकै नै मिठो गीत सुनाउन चाहन्छु, त्यसपछि म फेरि पनि आउनेछु।

हजुर, श्रोता मित्र, निकै नै अर्थपूर्ण भजन थियो सन्तोष तिरवार र अञ्जु पन्तको आवाजमा हुन सक्छ यो भजन। तिमी मेरो शरीर हौ, कसरी चाहिँ हामी एकअर्काको दुईटा परस्परमा एक शरीर भन्न सक्छौ भन्ने भजनले पनि बताइरहेको थियो, किनभने बेग्लै बेग्लै पृष्ठभूमिबाट आएका श्रीमान अनि श्रीमती हुन्छौं हामी विशेषतः, र हामी एकै रातका दुई पाङ्रा भएर हिँड्नुपर्ने हुन्छ। र तिमी मेरो शरीर हौ पक्कै पनि भन्नुपर्छ, किनभनेदेखि आदमको करङबाट स्त्रीलाई परमेश्वरले सृष्टि गर्नुभएको हो, र स्त्री पुरूष बिना चाहिँ विवाह हुँदैन, अनि स्त्री पनि त्यतिकै महत्वपूर्ण र पुरूष पनि त्यतिकै महत्वपूर्ण छ वैवाहिक सम्बन्धको निम्ति। र स्त्री जातिको कुरा गर्दाखेरि आज मलाई साराको विषयमा केही कुरा भन्न मन लागेको छ। हामी किनभने बेग्लै बेग्लै पृष्ठभूमिबाट आएका श्रीमान अनि श्रीमती हुन्छौं हामी विशेषतः, र हामी एकै रातका दुई पाङ्रा भएर हिँड्नुपर्ने हुन्छ। र तिमी मेरो शरीर हौ पक्कै पनि भन्नुपर्छ, किनभने

अध्यायदेखि 23 अध्यायसम्म गरिएको छ। तिनको नाउँ साराई हुँदा हाम्रो तिनीसँग पहिलो परिचय गराइएको छ र साराईको अर्थ प्रबल हो र यस नाउँले संकेत गर्दछ। तिनी आफ्नो युवा अवस्थामा झगडालु र बहस गर्न इच्छुक रहन्थिन् भनेर पनि कुरा बुझिन्छ हामीले। तर साराई 89 वर्ष कि वृद्धावस्थामा हुँदा परमेश्वरले तिनको नाउँ सारामा परिवर्तन गर्नुभयो। यस नाउँको अर्थ राजकुमारी राजाहरूकी आमा हुन्। उत्पत्ति 17:15-16 हामी थाहा पाउँछौ। सारा त्यसपछि अरू 38 वर्षसम्म बाँचिन्। जीवनको यस उत्तरार्धमा तिनको स्वभाव र तिनले गरेको प्रबलता भन्दा अधीनताको आनन्दमा जिइन्। त्यस्तो वृद्धावस्थामा हुँदा पनि सारासँग परमेश्वरले गर्नुभएको व्यवहारको यस उदाहरणले हामी सबैलाई परमेश्वरले हाम्रो लागि समेत एउटा योजना र उद्देश्य बनाउनु भएको छ भन्ने आशा प्रदान गर्दछ। उहाँका योजनाले समय लिन्छ, तर उहाँले हाम्रो आवश्यकता सिद्ध तुल्याउनुहुनेछ भन्ने कुरा हामीले त्यहाँबाट थाहा पाउँछौ। फेरि परमेश्वरले अब्राहमलाई भन्नुभयो, तेरी स्वास्नी साराईलाई चाहिँ अबदेखि साराई नाउँले नबोलाउनु, तर त्यसको नाउँ सारा हुनेछ। म त्यसलाई आशिष दिनेछु, निश्चय नै त्यसबाट म तलाई छोरो दिनेछु। म त्यसलाई आशिष दिनेछु र त्यो धेरै जातिकी आमा हुनेछ। जाति जातिका राजाहरू त्यसबाट उत्पन्न हुनेछन् भनेर उत्पत्ति 17:15-16 भनेको छ। यहाँ हामी परमेश्वरले अब्राहम र सारासँग प्रतिज्ञा गर्नुभएको देख्छौं। यो सबै जातिहरू र राजाकी आमा हुने परमेश्वरको पक्का प्रतिज्ञा हो र तिनी एक अधिपत्य जमाउने नारीबाट राजकीय स्त्री अर्थात राजकीय माता हुने अवस्थामा कसरी पुगिन्? उत्तर साह्रै सरल छ। चयनहरूद्वारा तिनी त्यस अवस्थामा पुगिन्। आफ्नो जीवन यात्राको क्रममा साराईले विकल्पहरू रोजिन्। केही चयनहरू असल थिए, केही खराब। तथापि साराईले आफ्नो असफलताहरू र गल्तीहरूबाट पाठ सिकिन्। साराईले विनम्रता सिकिन्, अरूको अधीन हुने पाठ पढिन्, तिनले परमेश्वरमाथि विश्वास गर्न सिकिन्, साराईले आफ्ना इच्छा अर्पण गर्न सिकिन्, तिनले परमेश्वरलाई आफ्ना खातिर परमेश्वर हुन दिइन्। यसै कारणले तिनको नाउँ सारामा परिवर्तन भयो। स्वतः जबसम्म परमेश्वरले कसै न कसैलाई मन पराउनुहुन्छ, जब अनि उहाँले हामीलाई एउटा नाउँ दिनुहुन्छ, जुन असल नाउँ कहिले पनि कसैले बिर्सन सक्दैन। त्यसैले आज सारा परमेश्वरमा विश्वास योग्य भएको हुनाले उहाँले साराईबाट सारामा परिवर्तन गर्नुभयो। कहिलेकाहीँ हामी मण्डलीमा अथवा हाम्रो परिवारमा पनि पहिले हामीले राखेको नाउँ मन परेन भने बाइबलका नाउँहरू रोजेर राख्ने गर्छौं। यो उपयुक्त पनि हो, किनभने कहिलेकाहीँ हामीलाई चित्त बुझ्दैन अनि नाउँ बाइबलका नाउँहरू राख्दाखेरि हामीलाई एउटा आश्रित भएको महसुस पनि हुन्छ। पक्कै पनि यहाँ सारा नाउँ परिवर्तन गरिएको छ, साराईबाट सारा, र यसरी हामीले पनि नाउँ परिवर्तन गरेर आनन्द मनाउन सक्छौं। तर परिवर्तन गर्नु नै महत्वपूर्ण कुरो त होइन, तर यहाँ त परमेश्वरले परिवर्तन गरिदिनु भएको छ, त्यसको पनि केही कारण होला भन्दाखेरि पहिलेको स्वभावबाट नयाँ मानिसमा ल्याउने परमेश्वरको योजना हो। अलिकति झगडालु स्वभावकी थिइन् होला, अलिकति रिसाउने स्वभावकी थिइन् होला साराई हुँदाखेरि, तर सारा भइसकेपछि परमेश्वरको अनुशासनमा रहने, परमेश्वरको अन्डरमा रहने स्त्री बनिन्। त्यसैले गर्दाखेरि नाउँ अनुसार कहिलेकाहीँ हामीलाई परिवर्तन पनि ल्याउँछ नाउँले पनि। श्रोता, साराले परमेश्वरलाई कामहरू पूरा गर्न दिइन्, तिनले उहाँलाई आफ्नो सुरक्षा हुन दिइन्। एक नारीले आफ्नो रक्षा आफै गर्न सक्छिन् वा तिनले आफ्नो संरक्षण गर्न परमेश्वरलाई दिनुपर्छ। स्त्रीहरू नम्र र शान्ति आत्माकी भएकी परमेश्वर चाहनुहुन्छ। धर्मी स्त्रीले आफू र आफ्ना इच्छाहरूलाई निरन्तर समर्थन गर्ने र औचित्य पुष्टि गर्ने गरेमा तिनी त्यस लक्ष्यमा कहिल्यै पुग्ने छैनन्। यो परमेश्वरको शुद्ध र पवित्र स्त्री बन्नुको एउटा आधारभूत सत्य हो। यदि हामी इच्छा गर्छौ भने वृद्धावस्थामा समेत सम्भव हुने परिवर्तनको सारा एउटा चहकिलो उदाहरण हुन्। परमेश्वरको वचनले भन्दछ, मानिसमा असम्भव भएको कुराहरू परमेश्वरमा सम्भव हुन्छ भनेर भनिएको छ। र सारा बुढेसकालमा हुँदाखेरि पनि परमेश्वरले यो प्रतिज्ञा गर्नुभयो, तैँले चाहिँ बालक जन्माउनेछस्। र यसरी असम्भव कुराहरू पनि परमेश्वरबाट सम्भव भएको छ भने आज हाम्रो तपाईँ र मेरो जीवनमा पनि, श्रोता मित्र, हामी दाम्पत्य जीवन होस् अथवा एक्लो जीवनमा होस्, जे कुराहरू हुन्छ भलाइको लागि नै हुन्छ। हामीलाई रोमीको पुस्तकले पनि भन्दछ।

हजुर सदनभित्र फेरि पनि त्यस्तै अर्थपूर्ण भजन हामीले दानियल राई र अञ्जुवन्तको आवाजमा सुन्यौं। परमेश्वरको कस्तो योजना हामी दुईलाई एकै गराउनु भयो। गुड न्यूज एफएम प्रसारण कार्यक्रममा आदम इभ सुन्दै हुनुहुन्छ। कार्यक्रम आदम इभमा हामी चाहिँ विवाह सम्बन्धी गीतहरू पनि तपाईँमा आज राख्ने गर्छौ र मिठा मिठा गीतले पनि हामीलाई भन्दछ परमेश्वरको कस्तो योजना छ विवाहमा जोड्ने, अनि विवाह सम्बन्ध चाहिँ परमेश्वरबाट आउँछ भन्ने कुरा नै हामीलाई भन्दछ। हामीले साराको विषयमा केही कुराहरू गरिरहेका थियौं। सारा बाह्य सौन्दर्यका विषयमा धर्मशास्त्रमा धेरै बखान गरिएको छ साराको बाहिरी सुन्दरताको विषयमा, तर यसले यसभन्दा बढ़ी कुरोको लागि पनि तिनको प्रशंसा गर्छ। त्यो कुरो परमेश्वरद्वारा धन्य तुल्याइएको तिनको भित्री सौन्दर्य हो। नारीको बाह्य सुन्दरतामा धेरै जोड़ दिन्छन् आज नारीहरूले, चाहिँ नारीको बाहिरी सुन्दरतामा चाहिँ धेरै जोड़ दिन्छन्। तर परमेश्वर यस विषयमा निम्न बाइबलीय दृष्टान्त प्रयोग गर्दै आफ्नो हृदय हामीलाई देखाउनुहुन्छ। परमेश्वरले भन्नुहुन्छ, केशको श्रृंगार, सुनको गहनापात, दामी वस्त्र तिमीहरूको बाहिरी श्रृंगार पटार नहोस्। तिमीहरूका भित्री हृदयलाई भलो र शान्त अविनाशी रत्नले सजाओ। परमेश्वरको दृष्टिमा साह्रै मूल्यवान छ, किनकि यही किसिमले अघिकी परमेश्वरमा आशा राख्ने पवित्र स्त्रीहरूले पनि श्रृंगार गर्थे र आफ्ना पतिका अधीनमा बस्थे। साराले जसले अब्राहमलाई स्वामी भनेर तिनको आज्ञा पालन गर्थिन्, यदि तिमीहरूले उचित काम गर्यो र कुनै कुरामा भयभीत भएनौ भने तिमीहरू उनकै छोरीहरू ठहरिनेछौ भनेर एक पत्रुस तीनको तीनदेखि छमा पत्रुसले लेख्दछन्। यदि हामी पनि सारा जस्तै अब्राहमको अण्डरमा बस्ने अथवा अब्राहमलाई एउटा पतिलाई झैं आदर गर्ने भएर बस्ने यदि हौ भनेदेखि चाहिँ हामी पनि साराको छोरी भन्न कहलाइनेछौं भनेर कति स्त्री जातिहरूले चाहिँ यसरी आफूलाई भन्न सक्छन्, म साराको छोरी हुँ, साराद्वारा जन्मेको छोरी हुँ, किनभने उहाँहरूबाट नजन्मिए पनि उहाँहरूद्वारा नै फैलिएको सन्तान हामी हौं भनेर हामी भन्न सक्छौ। माथिका यी अंशहरूमा हामीले एउटा वाक्यांशमा ध्यान दिनुपर्छ। यदि तिमीहरूले उचित काम गर्यो र कुनै कुरामा भयभीत भएनौ भने तिमीहरू उनकै छोरीहरू ठहरिनेछौ। साराकी छोरी कहलाइन, हामीले पनि उनकै पाइलामा अनुसरण गर्नुपर्छ। आज कति स्त्रीहरू हुनुहुन्छ, कति दिदी बहिनीहरू आमाहरू हुनुहुन्छ, उहाँहरूले पनि साराकै पाइलामा टेकेर अगाडि बढ्न खोज्यो भने चाहिँ परमेश्वरले हामीलाई पक्कै पनि मन पराउनुहुन्छ। किनभने सारालाई मन पराएको हुनाले परमेश्वरले नाम पनि परिवर्तन गरिदिनु भएको हामीले अघि थाहा पायौं। साराकी छोरी कहलाइन, हामीले उनकै पाइलामा अनुसरण गर्नुपर्छ। हामीले हाम्रो नाउँ र स्वभाव परिवर्तन गर्ने हो भने वृद्धावस्था कि साराले झैं प्रतिक्रिया जनाउनु पर्दछ। त्यसरी प्रत्येक नारीले परमेश्वरमाथि भरोसा गर्न सिक्नै पर्छ। तिनले उन्मत्ततामा र भयमाथि विजय प्राप्त गर्नुपर्छ। परिस्थितिहरूमा आफू खुशी चल्नुहुन्न। विश्वास र आज्ञा पालन बढ़दै गएपछि शान्त हुने यो योग्यता आउँदै जान्छ। स्त्रीहरूले भलो र शान्त आत्मा धारण गर्नुपर्दछ। यो परमेश्वरको दृष्टिमा बहुमूल्य छ। नम्र र शान्त आत्मा परमेश्वरको निम्ति धेरै महत्वपूर्ण छ भने यो हाम्रो निम्ति पनि उस्तै महत्वपूर्ण छ। साराको नाउँ एउटा त्यतिकै परिवर्तन भएको थिएन, एउटा हचुवाको भरमा चाहिँ परिवर्तन भएको थिएन। यो तिनको आफ्नै रोजाई समेत थिएन, परमेश्वरले यो परिवर्तन गर्नुभएको थियो। नाउँको परिवर्तन उनको उद्देश्यको एउटा चिन्ह थियो। तिनी जाति जातिहरूकी आमा हुन् भनेर नै यो नाउँ परिवर्तन गरिदिनु भएको थियो परमेश्वरले। यहाँ एउटा कुरो बुझ्न महत्वपूर्ण हुन्छ। यो नाम परिवर्तन धेरै वर्ष अघि शुरू भएको एउटा प्रक्रियाबाट भएको थियो। स्मरण गर्नुहोस्, तिनी 89 वर्ष कि नहुन्जेल तिनको नाउँ परिवर्तन भएन। परमेश्वरसँगको उनको हिँडाईमा साराईका सामान्य चयन पनि पछि चयन आए। आफूले भ्याएसम्म आफ्नो जीवनमा तिनले परमेश्वरका व्यवहारहरूमा उचित प्रतिक्रिया जनाउने चेष्टा गरिन्। केही समयहरूमा तिनी जाँचमा सफल भइन्, तर कहिलेकाहीँ तिनी असफल पनि भइन्। आफ्नो बाँझोपनाको वेदनामा साराई एउटा अति महत्वपूर्ण जाँचमा असफल भएको कुरा देख्छौ, किनभने त्यतिखेर साराई हाँसेकी थिइन्। होइन, मैले कसरी यतिखेर गर्भधारण गर्ने भनेर चाहिँ एउटा असम्भव कुरा सम्झेर हाँसेका थिए। एउटा स्वाभाविक पनि थियो, किनभने हामी पनि असम्भव कुरा हुँदैछ हाम्रो जीवनमा भनेदेखि हामीलाई पनि पत्यार लाग्दैन। अनि त्यो नै उसको गल्ती थियो, अनि हाँसेकी थिइन्। अनि तिनले अब्राहम र आफ्नी
चाकर हगारलाई शारीरिक सम्बन्ध कायम गर्न प्रोत्साहन पनि गरेकी थिइन्। अर्को गल्ती पनि साराले गरेकी थिइन्। फलस्वरूप पाप स्वभावको एउटा छोरो इस्माइल जन्म्यो। एउटा छोरो जन्मेपछि परमेश्वरको प्रतिज्ञा अपूर्व नै रह्यो, किनभने प्रभुले त्यो एकतालाई मंजूर गर्नुभएन। हाम्रा निम्ति कति ठूलो शिक्षा छ यहाँ। परमेश्वरलाई सहायता गर्ने हाम्रा आफ्ना प्रयत्नहरू परिणाममा सधैँ दुःख कष्ट र पीड़ामा पुग्छन्। यसकारण हामीले प्रभुको विश्वसनीयतामा भरोसा गरेपछि मात्र जीवन अगाडि आउन सक्छ भन्ने कुराहरू थाहा पाउँछौं। साराले मद्वारा चाहिँ बालबच्चा हुँदैन भनेर हगारमा चाहिँ आफ्नो श्रीमानलाई हगारको निम्ति केही समयको लागि दिइसकेपछि यो चाहिँ मानिसको एउटा योजना थियो। मानिसको एउटा सन्तान जन्माउने योजनाले चाहिँ परमेश्वरको प्रतिज्ञालाई पूरा गर्न सकेन, अनि साराबाट नै परमेश्वरले जन्माउन चाहनुहुन्थ्यो। त्यसैले गर्दाखेरि नै मानिसले गरेका आज ठूल्ठूला प्रयत्नहरू चाहिँ दुःख कष्टमा परिणत हुन पुग्छन् कहिलेकाहीँ, सधैँ नै प्राय। अनि परमेश्वरको इच्छालाई छोडिदिनुपर्छ र हाम्रो जीवनमा पनि, दाम्पत्य जीवनमा पनि, तपाईँ श्रीमान अथवा श्रीमती हुनुहुन्छ, परमेश्वरलाई प्रार्थना गरेर भन्ने हाम्रो जीवन कसरी चलाउन चाहनुहुन्छ परमेश्वर, हामीलाई थाहा छैन यो जीवन कहाँ पुगेर टुङ्गिन्छ, तर पनि तपाईँले चलाउनु भयो भने मात्रै हामी चल्न सक्छौं भनेर यसरी प्रार्थनाका साथ श्रीमान श्रीमती अगाडि बढ्नुपर्छ। अनि तपाईँलाई सन्तान प्राप्ति अनि धन सम्पत्तिका कुराहरू, आत्मीय कुराहरू, सम्पूर्ण कुराहरू परमेश्वरले दिन पक्कै पनि तयार हुन्छ। हुन्छ, कार्यक्रम आरम्भमा यतिखेर एउटा निकै नै मिठो गीत सुनाउँछु फेरि पनि, अनि विविध कुराकानीहरू दिएर आउनेछु।

हजुर, फेरि पनि अर्को अर्थपूर्ण वचन हामीले सुनेका छौँ श्रोता मित्र। त्यसले गर्दा हामीले जसरी साराका कुराहरू गर्यौं, सारा कस्तै स्त्री थिइन् अनि परमेश्वरले कसरी मन पराइन् अनि कसरी नाउँ परिवर्तन गरिदिनुभयो अनि मानिसको आफ्नै कोशिशले गरेका कामहरूले चाहिँ कति दुःख ल्यायो, परमेश्वरको प्रतिज्ञा त्यहाँ थिएन तर साराबाट जन्मिएको इसहाकमा चाहिँ प्रतिज्ञा थियो भन्ने कुराहरू हामीले थाहा पाएका छौं। त्यसैले गर्दा अब यो हाम्रो जीवन परमेश्वरको हो, हामी पवित्रतामा रहनुपर्छ, विवाह गर्ने व्यक्ति पनि पवित्रतामा रहनुपर्छ, विवाह नगरी बसे पनि हामी पवित्र भएर नै रहनुपर्छ। परमेश्वरको वचनले भन्दछ हाम्रो शरीर पवित्र आत्माको मन्दिर हो अनि यस मन्दिरलाई अपवित्र पार्नु हुँदैन भनेर भन्दछ। त्यसैले पाउलले जवान अगुवा तिमोथीलाई भन्छन्, जवान छौ भन्दैमा कसैले तिमीलाई तुच्छ नठानोस्। अझ उनी थप्छन्, यसकारण जवानीका अभिलाषाहरू त्याग, शुद्ध हृदयले प्रभुको नाउँ लिनेहरूका साथसाथै धार्मिकता, विश्वास, प्रेम र शान्तिको लक्ष्य राख। मानिसले जे रोप्द छ त्यही उम्रन्छ अनि त्यसको कटनी पनि गर्दछ, तर व्यभिचार गर्ने मानिस विनाश माझको विनाश सहितको हुन्छ। यस्तो काम गर्नेले आफूमाथि बर्बादी ल्याउँछ, त्यसले मुक्का र बेइज्जती पाउनेछ र त्यसको अपमान कहिले मेटिँदैन अनि पाप धुरीबाट कराउँछ, लुकाउन सकिँदैन। तिमीहरूले परमप्रभुको सामु पाप गर्नेछौ र तिमीहरूका पापले अवश्य तिमीहरूलाई फेला पार्नेछ भनेर गन्तीको पुस्तक 32:23 पनि परमेश्वर इजरायलीहरूलाई भन्नुभएको छ। अब यदि तपाईँले प्रभुलाई विश्वास गर्नु अघि वा पछि पनि जानी जानी वा नजानेर यस्तो पाप गर्नुभएको छ भने, यदि साँच्चै पश्चाताप गर्नुभयो भने तपाईँको पाप क्षमा हुन्छ। यदि हामीले हाम्रा आफ्ना अपराधहरू स्वीकार गर्यौं भने उहाँले हामीलाई क्षमा गर्नुहुन्छ र सबै अधर्मबाट शुद्ध पनि पार्नुहुन्छ, किनकि उहाँ विश्वासयोग्य र धर्मी हुनुहुन्छ र उहाँले भन्नुहुन्छ अब आओ हामी सँगसँगै बसेर आफ्ना कुराको छलफल गरौं। तिमीहरूका पापहरू सिन्दुरी रंगका भए तापनि हिउँ जस्तै सेता हुनेछन्, ती गाढा राता रंगका भए पनि उन जस्तै सेता हुनेछन् भनेर यसैया 1:18 भन्दछ। र यदि व्यभिचारको पापमा हामी पर्दछौं भने, पश्चाताप गरेर पनि घरिघरि हामी यस्ता कुराहरू गरिरहन्छौं भने यो चाहिँ एउटा अनिजाति सहनै हामी हुन्छौं र परमेश्वरले हामीलाई एक्सेप्ट गर्नुहुन्न अथवा स्वीकार गर्नुहुन्न। तपाईँ र हाम्रो अवस्था फरक फरक हुन सक्छ श्रोता, र हाम्रो परम्परा संस्कारको कारण विवाह बिना नै परपुरूष वा स्त्री सम्बन्धमा छौं भने होशियार पनि हुनुपर्छ। यस्तो कुरालाई पनि परमेश्वरले छोड दिनुभएको छैन। आज समलिङ्गी विवाहका कुराहरू गरिन्छन्, पुरूषले पुरूषसँग विवाह गर्ने, स्त्रीले स्त्रीसँग विवाह गर्ने, यो पनि बाइबलले एकदमै पाप भनेर चाहिँ भनेको छ र यस्ता कुराहरू पनि हुन दिनुहुँदैन। कुनै कुनै समाजमा धेरै किसिमका परम्पराहरू विद्यमान छन् जुन परम्पराले चाहिँ परमेश्वरको कामलाई समर्थन गर्दैन। यस्तो प्रचलन भनेको व्यावसायिक रूपमा मात्रै हुन सक्छ तर चाहिँ असल परमेश्वरलाई मनपर्ने जीवन चाहिँ हाम्रो नहुन सक्छ। हुन सक्छ कि हामी आफ्नो जोडीको खोजीमा छौं अनि पाएका छैनौं भने वास्तवमा हामीले चाहेको व्यक्ति हाम्रो जीवनसाथी नबन्न पनि सक्दछ, किनकि सृष्टिमा नै परमेश्वरले हाम्रो जीवनसाथी निर्धारण गरिसक्नु भएको छ। देखेको पाइने होइन, चाहेको पनि पाइने होइन, केवल परमेश्वरले जुटाउनु भएको मात्र पाइन्छ। त्यसैले ढुक्क भएर परमेश्वरमा भरोसा गर्नुहोस्, बरु उपवास सहित प्रार्थना गर्नुहोस्। हामीले कसैलाई गफमा मख पार्दैनौ, नकल झकल गर्दैनौ, किनकि लेखिएको छ परमप्रभुको पत्रको मुठामा हेर र पढ, यिनमा एउटै पनि हराउने छैन। कसैलाई आफ्नो जोडीको अभाव हुँदैन, किनकि उहाँको मुखले यो हुकुम गर्नुभएको छ र उहाँका आत्माले तिनीहरूलाई एकसाथ जम्मा गर्नुहुनेछ भनेर यसैया 34:16 भन्दछ। त्यसैले गर्दा श्रोता मित्र, कति अवस्थामा तपाईँको विवाह भएको छैन होला, कति अवस्थामा तपाईँको विवाह भइसकेको छ होला, यी सबै कुरा चाहिँ बाटो चाहिँ कसरी हामीले पाठ सिक्न सक्छौ भन्दाखेरि, विवाहित अथवा अविवाहित भएर पनि परमेश्वरलाई कसरी महिमा दिन सक्छौ भन्ने कुरा चाहिँ हामीले पवित्र धर्मशास्त्र बाइबलबाट जान्नै पर्ने हुन्छ। र यतिखेर हामी कार्यक्रममा आदम इबमा वैवाहिक सम्बन्धका कुराहरू नै गरिरहेका छौं। आज अलिकति फरक विषयवस्तु लिएर पनि कुराकानी मैले गरिरहेको छु। यतिखेर भने फेरि पनि हामी गीतकै पालो भएको छ, गीत सुन्छौं, त्यसपछि म आउने नै छु।

हजुर, रोहित थापाको आवाजमा निकै अर्थपूर्ण भजन हामीले सुनिरहेका छौं श्रोतामित्र। र अन्तमा पत्नी हो प्रभुको अधीनमा रहे जस्तै आफ्नो पतिको अधीनमा बस्छ, किनकि पत्नी पतिको पति पत्नीको शिर हो, जसरी ख्रिष्ट मण्डलीको शिर हुनुहुन्छ, जुन मण्डली उहाँको शरीर हो र उहाँ स्वयं त्यसको मुक्तिदाता हुनुहुन्छ भनेर हामीलाई वचनले भनेको छ। आज श्रोता मित्र, आज हामीले जति कुराहरू गरेका छौं, दाम्पत्य जीवन सुखमय होस् अनि जोडी छुट्नु हुँदैन अथवा दाम्पत्य जीवन टुट्नु हुँदैन भन्ने कुराहरू नै हामीले गर्ने गर्छौं, र यी कुराहरू गर्दा गर्दै समयको अन्ततिर हामी आइसकेका छौं र वैवाहिक सम्बन्धका कुराहरू फेरि पनि आउने समयमा ल्याउनेछु म, र कसरी हामी अगाडि बढ्नुपर्छ, परमेश्वरको महिमा गर्दै हाम्रो जीवनलाई सजाउँदै अगाडि बढ्नुपर्छ भन्ने कुरा पक्कै पनि म गर्नेछु। र सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु र प्राविधिक मित्र सुजनजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम आदमीबाट म विदा हुन्छु। धन्यवाद। जय मसीह।

0: गुड न्यूज एफएम 105.1
1: मरेको के हो?
2: हेर त रगत रगत भयो छ्या, म त त्यस्तो हेर्न नि सक्दिन।
1: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको। एम्बुलेन्स एम्बुलेन्स ल ल ल उठाउ त उठाउ, लगिहाल लगिहाल।
2: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
1: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त अब
2: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
3: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौं, जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
4: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नमस्ते डाक्टर साहब.
1: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो.
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन. बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ. के गर्ने होला?
1: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ. ओहो, अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन.
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो. बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्. यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ. विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ. 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ.
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब.
1: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको. टाउको दुख्ने कारण पनि यही नै हो. यसले पछि माइग्रेन हुने जोखिम रहन्छ. उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ.
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब.
1: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो. मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ.
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ.
3: नेपाल सरकार, विज्ञापन बोर्ड.

0: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
1: डर लाग्नु, निद्रा नलाग्नु,
0: अनौठा विचार आउनु,
1: निराशा बढ्नु, खुसी नहुनु,
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
1: छटपटी हुनु, चिटचिट पसिना आउनु,
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
0: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
1: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: प्रभुले सिकाउनु भएको प्रार्थना। हे हाम्रा पिता जो स्वर्गमा बस्नुहुन्छ, तपाईँको नाम पवित्र होस्, तपाईँको राज्य आओस्, तपाईँको इच्छा स्वर्गमा जस्तो छ त्यस्तै यस पृथ्वीमा पूरा होस्, हामीलाई आज हाम्रो दैनिक भोजन दिनुहोस्, हाम्रो अपराध क्षमा गर्नुहोस् जसरी हामीले पनि आफ्ना अपराधीहरूलाई क्षमा गरेका छौ, हामीलाई परीक्षामा पर्न नदिनुहोस् तर दुष्टबाट छुटाउनुहोस्, किनभने राज्य पराक्रम र महिमा सदा सर्वदा तपाईँकै हुन्।

0: गर्दैछौ। सबैलाई जय मसी।
1: मानसिक समस्याबाट बच्ने उपायहरू।
2: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
1: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
2: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
1: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
2: असल साथीहरूसँग मात्रै संगत गरौं।
1: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
2: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
1: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: अब सुन्नुहोस् पूरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
0: मद्यपान र धूम्रपान सेवन नगरौ।
1: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे। अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
1: हो आमा, मैले पनि सुनेको हुँ। त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
0: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
1: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
0: ए हो र बाबु?
1: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
0: ए
1: हुलाकको अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
0: हस् हस् बाबु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: हेलो
1: हेलो बहिनी, सन्चै छौ?
0: हजुर, सन्चै छु। हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
0: अनि हुलाकमा पो जानु?
1: हो नि, हुलाकमा जाऊ न।
0: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
1: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
0: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
0: ए, सहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
0: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नमस्कार स्वयं सेविका दिदी।
1: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
2: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
1: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
0: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
1: हो त,
2: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
1: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: खै जन्म दर्ता दिनुहोस् त।
1: जन्म दर्ता गरेको छैन नि म्याडम।
0: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
1: हो र, मलाई त थाहा नै थिएन म्याडम।
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
1: पहिला कसैले भनेनन्?
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: एक युनिट रगतले तीनजना सम्मको ज्यान बचाउन सकिन्छ।
1: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
0: 45 किलो भन्दा बढ़ी तौल भएका 18 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
1: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
0: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
1: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
0: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
1: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत छ कार्यक्रम बाइबललाई बुझौं।
2: प्रिय श्रोता मित्र, जयमसी तथा हार्दिक स्वागत छ गुड न्यूज एफएमको यो बिल्कुलै नयाँ कार्यक्रम बाइबललाई बुझाउमा। यस कार्यक्रमको हरेक श्रृंखलामा हामी पवित्र बाइबलसँग सम्बन्धित केही प्रश्नहरूका साथमा ती प्रश्नका उत्तरहरूलाई प्रस्तुत गर्दै अर्थपूर्ण गीत संगीतलाई सुन्दै यीशु ख्रीष्टको जीवित वचन बाइबलबाट पनि केही कुरालाई हेर्नेछौ। र म हुँ तपाईहरूकै कार्यक्रम प्रस्तोता आइजेक राई। मित्र, अब आउनुहोस् आजको विषयवस्तुमा प्रवेश गर्नुभन्दा अघि एउटा अर्थपूर्ण अनि मधुर ख्रीष्टीय वचनलाई सुनौं।

0: श्रोता, यो अर्थपूर्ण अनि मधुर ख्रिष्टीय भजन पछि कार्यक्रम बाइबललाई बुझाउमा स्वागत छ। यस कार्यक्रमलाई तपाईँले गुडन्युज एफएम 105.1 MHz काठमाडौँबाट र गुडन्युज एफएम 105.6 MHz पोखराबाट हरेक हप्ता यही समयमा म आइजक राईको साथमा सुन्न सक्नुहुन्छ। र मित्र, गुडन्युज एफएम को अनलाइन प्रसारणमा सुन्नको लागि चाहिँ तपाईँले www.goodnewsfm.com.np मा लगन गर्नुपर्ने हुन्छ।
1: प्रिय श्रोता मित्र, कार्यक्रम बाइबललाई बुझाउमा स्वागत छ। मित्र, अहिले हामीहरू चारवटा सुसमाचारका पुस्तकको अध्ययनमा छौं, जसमा हामी आज चाहिँ भाग छमा छौं। गत श्रृंखलामा हामीले तपाईँलाई भाग पाँचमा येशूको बप्तिस्मा, येशूको परीक्षा, पहिलो चेलाहरू र कानामा विवाहको भोजको विषयमा केही कुरा बताएका थियौं, जसले तपाईँलाई अवश्य पनि बाइबललाई बुझ्नको लागि सहायता पुर्याएको छ भन्ने हामी विश्वास गर्दछौं। र आज भने हामी तपाईँलाई यहुदिया र समरियामा प्रारम्भिक कार्यहरू, येशूका प्रारम्भिक कार्यहरू यहुदिया र समरियामा भन्ने विषयमा केही कुरा बताउनेछौ र बाइबललाई बुझ्नको लागि तपाईँलाई मदत पुर्याउनेछौ र उत्साह प्रदान गर्नेछौ, जसमा हामी तपाईँलाई मन्दिरको शुद्धिकरण योहन्ना 2:13-25 रहेका केही कुरा, अनि त्यसै गरेर त्यसपछि येशू र निकोदेमस योहन्ना 3:1-21 र त्यसपछि बप्तिस्मा लिने योहन्नाको काम पूरा भएको योहन्ना 3:22-26 पद, अनि येशू सामरियामा योहन्ना 4:1-42 पदका केही कुराहरूलाई बताउनेछौ। यसरी हामी आज तपाईँलाई यहुदिया र सामरियामा येशूका प्रारम्भिक कार्यहरूको बारेमा बताउनेछौ र आगामी श्रृंखलामा हामी तपाईँलाई गालिलमा प्रारम्भिक काम येशूका कामको बारेमा बताउनेछौ। आउनुहोस् आजको बाइबल बुझाइ क्रमाङ्क भाग छ तर्फ लागौ। यहुदिया र समरियामा प्रारम्भिक कार्यहरू, मन्दिरको शुद्धिकरण, योहन्ना 2:13-25 तपाईँले यस कुरालाई पढ्न सक्नुहुन्छ। प्रिय मित्र, कफरनहमबाट येशू निष्ठा चाडका निम्ति यरुसलेम जानुभयो, योहन्ना 2:13 तपाईँले यस कुरालाई पढ्न सक्नुहुन्छ। मन्दिरमा जानुहुँदा उहाँले त्यसको बाहिरी चोक अर्थात अन्य जातिहरूको चोकमा यहुदी व्यापारी र पैसा साट्नेहरूको भीड देख्नुभयो। व्यापारीहरूले बलि चढाउने पशुहरू बेचिरहेका थिए र पैसा सतही गर्नेहरूले विदेशी पैसाका निम्ति मन्दिरका अधिकृतहरूलाई स्वीकार्य हुने पैसा साटिरहेका थिए। त्यो प्रार्थना गर्ने ठाउँ होइन, तर बजार लाग्ने ठाउँ जस्तो देखिन्थ्यो। येशूले जे देख्नुभयो त्यसद्वारा अति क्रोधित हुनुभयो र मन्दिरलाई सबै व्यापारिक गतिविधिहरूबाट शुद्ध पार्न उहाँले साहसिक कार्य गर्नुभयो। यस कुरालाई तपाईँले योहन्ना 2:14-16 पढ्न सक्नुहुन्छ। मित्र, येशूले मन्दिरमा हस्तक्षेप गर्नुभएको कुराको यहुदीहरूले विरोध गरे, अनि उहाँले त्यस्तो कार्य गर्ने अख्तियार परमेश्वरबाट पाएको प्रमाणको रूपमा केही आश्चर्य कर्म गर्ने चुनौती दिए। येशूले उहाँको अधिकारको रूपमा उहाँका पुनरुत्थानको चिन्हलाई संकेत गर्नुभयो, तर त्यसबेला त्यो कुरा कसैले बुझेन। परमेश्वरको घरको शुद्धताका निम्ति उहाँमा भएको जोशको कारण नै आखिरमा युदीहरूले उहाँलाई मार्नेछन्, तर उहाँ मृतकबाट पुनर्जीवित हुनुहुनेछ र संसारका निम्ति जीवनको नयाँ युग ल्याउनुहुनेछ भन्ने कुरा येशूले जान्नुहुन्थ्यो। योहन्ना 2:17-22 तपाईँले यस कुरालाई पढ्न सक्नुहुन्छ र अझ राम्ररी बुझ्न सक्नुहुन्छ। मित्र, त्यसबेला थोरै मानिसले मात्र येशूमा साँचो रूपले विश्वास गर्थे, धेरैजनाले उहाँमा विश्वास गर्छौ त भन्थे, तर तिनीहरूका विश्वास सही कुरामा आधारित थिएन। तिनीहरू यीशुका आश्चर्य कर्मद्वारा प्रभावित भएका थिए, तर मसीहका चेलाहरू हुनका निम्ति के गर्नुपर्छ भन्ने कुराका थोरै मात्र ज्ञान थियो। यीशुले उहाँका चमत्कारपूर्ण कार्यप्रतिको जोसभन्दा केही बढ्ता उहाँमा विश्वास नभएका मानिसहरूलाई उहाँका साँचो अनुयायीहरूको रूपमा विश्वास गर्न सक्नु भएन। यस कुरालाई तपाईँले योना 2:23-25 पढ्न सक्नुहुन्छ। मित्र, यसरी हामीले मन्दिरको शुद्धिकरणको विषयमा रहेको केही कुरा योना 2:13-25 रहेका केही कुरालाई हेरेका छौं। अब आउनुहोस् यीशु र निकोदेमसको बारेमा योना 3:1-21 हेरौं। यहुदीहरूका परिषद वा महासभाका एक सदस्य निकोदेमस यीशुका आश्चर्य कर्महरूद्वारा प्रभावित भएका थिए, तर आश्चर्य कर्महरूमा आधारित विश्वास मात्र पर्याप्त थिएन। भित्री रूपमा शुद्धिकरण हुनुपर्छ। परमेश्वरका आत्माको रचनात्मक शक्तिद्वारा हृदय पूर्ण रूपले परिवर्तन हुनुपर्छ। तब मात्र एकजना व्यक्ति परमेश्वरको राज्यमा प्रवेश गर्न सक्छ। यस कुरालाई तपाईँले योना 3:1-5 र इजकियल 36:25-27 पढेर पनि अझ बुझ्न सक्नुहुन्छ। मित्र, यहुदीहरू आफू जन्मजात यहुदी भएकोमा गर्व गर्थे र यसैको कारण तिनीहरू निश्चय परमेश्वरको राज्यमा पस्नेछन् भनी सोच्थे। यीशुलाई शारीरिक जन्म वा सांसारिक राज्यसँग कुनै सरोकार थिएन। उहाँले त परमेश्वरका आत्माको कामको विषयमा गरिरहनु भएको थियो, जसले पश्चाताप गर्ने पापीहरूलाई नयाँ जीवन दिन्छ र तिनीहरूलाई परमेश्वरको राज्यमा प्रवेश गर्न सक्ने बनाउँछ। बतास चाहिँ आत्माको काम रहस्यमय हुन्छ, त्यसलाई देख्न सकिँदैन, तर त्यसको प्रमाण निश्चय देख्न सकिन्छ। यसको लागि तपाईँले योना 3:6-8 पढ्न सक्नुहुन्छ र अझ बुझ्न सक्नुहुन्छ। मित्र, जसले व्यक्तिगत रूपले परमेश्वरलाई अनुभव गरेका छन् तिनीहरूले यो नयाँ जीवन के हो जान्दछन्। सांसारिक थोकहरूको रूपमा मात्र सोच विचार गर्नेहरूले यसलाई कहिल्यै पनि जान्न सक्दैनन्। योना 3:9-12 ईश्वरलाई तपाईँले पढेर अझ बुझ्न सक्नुहुन्छ। मित्र, वास्तवमा कुनै पनि व्यक्ति परमेश्वर र उहाँका मार्गहरूबारे सबै कुरा जान्नका निम्ति माथि स्वर्ग गएको छैन, तर यीशु ख्रीष्ट स्वर्गबाट ओर्लिआउनुभयो र परमेश्वर कस्तो हुनुहुन्छ भनी मानिसहरूलाई देखाउनुभयो। उहाँ संसारलाई दिइएको परमेश्वरको दान हुनुहुन्छ। उहाँको क्रुसको मृत्यु परमेश्वरको उद्धारको मार्ग हो र यदि दण्डको आज्ञा पाएका मानिसहरू उहाँतिर फर्कन्छन् र विश्वास गर्छन् भने तिनीहरूले अनन्त जीवन पाउनेछन्। योना 3:13-15 तपाईँले यस कुरालाई पढ्न सक्नुहुन्छ र अझ पनि बुझ्न सक्नुहुन्छ। मित्र, परमेश्वरले उहाँका पुत्रलाई संसारमा पठाउनुको उद्देश्य सकारात्मक थियो। उहाँ मानिसहरूले यीशुमा विश्वास गरी अनन्त जीवन पाउन् भन्ने चाहनुहुन्थ्यो, तर यदि मानिसहरूले यीशुद्वारा पाइने उद्धारको ज्योतिलाई भन्दा तिनीहरूका पापको आफ्नै अन्धकारलाई रुचाए भने तिनीहरूले आफ्नै निर्णयद्वारा आफूमाथि दण्ड ल्याउँछन्। योना 3:16-18 तपाईँले यसलाई बुझ्न सक्नुहुन्छ। मित्र, अब यीशु संसारमा आउनुभएपछि ज्योति र अन्धकार असल र खराब बीचको भिन्नता स्पष्ट देखिएको छ। मानिसहरू कि शुद्धिकरणका निम्ति यीशुको ज्योतिमा आउँछन् वा त तिनीहरूकै पापको अन्धकारमा रहन्छन्। एकपल्ट तिनीहरू परमेश्वरको ज्योतिमा आएपछि तिनीहरूका नयाँ जीवनको प्रत्येक कार्य परमेश्वरले तिनीहरूका निम्ति गर्नुभएको कामको नतिजा हो भनी तिनीहरूले देख्नेछन्। यस कुरालाई तपाईँले योना अध्याय 3 पद 19 21 पढेर पनि बुझ्न सक्नुहुन्छ। मित्र, येशु र निकोदेमसको बारेमा रहेको योना अध्याय 3:1-21 रहेको केही कुरा यिनै हुन्। हामी तपाईँलाई यस विषयमा आगामी दिनमा पनि अवश्य बताउनेछौ। अब भने हामी तपाईँलाई बप्तिस्मा दिने योहन्नाको काम पूरा भएको बारेमा केही कुरा बताउनेछौ। योहन्ना अध्याय 3:22-36। मित्र, येशु र उहाँका चेलाहरूले यहुदियामा प्रचार र बप्तिस्मा दिने कार्य गरिरहेका बेला बप्तिस्मा दिने योहन्नाले उत्तरतिर यर्दन उपत्यका क्षेत्रमा प्रचार गर्दै र बप्तिस्मा दिँदै तिनको सेवकाईका आखिरी दिनहरू बिताइरहेका थिए। यस कुरालाई तपाईँले योहन्ना 3:22 हेर्न सक्नुहुन्छ। योहन्नाका कुनै कुनै चेलाले येशूको लोकप्रियतासँग ईर्ष्या गर्न लागेका थिए र योहन्नाले तिनीहरूलाई हप्काउनु परेको थियो। तिनले उनीहरूलाई यो स्मरण गराए, तिनको काम येशूका निम्ति बाटो तयार पार्नु थियो। त्यो काम अब समाप्त भएको थियो। योहन्ना एक दुलहाका मित्र जस्ता थिए जसले विवाहका निम्ति आवश्यक तयारीहरू गर्दछ, तर दुलहा आएपछि ऊ पछि हट्छ। यस कुरालाई तपाईँले योहन्ना अध्याय 3:25-30 पढ्न सक्नुहुन्छ र आफै पनि बुझ्न सक्नुहुन्छ। योहन्ना अरू कुनै व्यक्ति जस्तै यो संसारमा जन्मेका एक साधारण व्यक्ति थिए, तर येशु परमेश्वरका वचनहरू बोल्दै स्वर्गबाट आउनुभयो। धेरैजना मानिसले स्वर्गबाट आउनुभएको यस सन्देशवाहकलाई इन्कार गरे, तापनि कसै कसैले विश्वास गरे। योहन्ना अध्याय 3:31-33 पदलाई योहन्ना अध्याय 1:11-12 पदसँग तुलना गरेर तपाईँले यसलाई अझ बढी बुझ्न सक्नुहुन्छ। मित्र, परमेश्वरले आफैलाई येशूद्वारा संसारमा प्रकट गर्नुभयो र येशूले उहाँद्वारा काम गर्नुहुने परमेश्वरको आत्माको शक्तिद्वारा आफ्नो काम सिद्ध रूपमा पूरा गर्नुभयो। येशूको शिक्षालाई ग्रहण गर्नेहरूले परमेश्वरमा आफ्नो विश्वास भएको प्रकट गरे, तर त्यसलाई इन्कार गर्नेहरूले आफैलाई परमेश्वरको दण्डमा पारे। यस कुरालाई तपाईँले योहन्ना 3:34-36 पढेर पनि बुझ्न सक्नुहुन्छ। मित्र, अहिले भर्खर हामीले तपाईँलाई बप्तिस्मा दिने योहन्नाको काम पूरा भएको बारेमा योहन्ना अध्याय 3:22-36 रहेका केही कुरा बताएका छौ। हामी यस विषयमा आगामी दिनमा पनि अवश्य हेर्नेछौ र आजको लागि चाहिँ हामीले तपाईँलाई बताएका केही कुरालाई फेरि पनि स्मरण गराउन चाहन्छु। मित्र, हामीले आज तपाईँलाई येशु र निकोदेमसको बारेमा रहेका केही कुरा, अध्याय योहन्ना अध्याय 3:1-21 कुरा र त्योभन्दा अगाडि हामीले बप्तिस्मा दिने योहन्नाको काम पूरा भएको बारेमा योहन्ना अध्याय 3:22-36 रहेको केही कुरा बतायौं र शुरूमा चाहिँ आजको श्रृंखलामा हामीले तपाईँलाई मन्दिरको शुद्धिकरणको विषयमा बताएका थियौं, जुन चाहिँ योहन्ना अध्याय 2:13-25 पदमा रहेका केही कुरा हुन्। मित्र, हामी तपाईँलाई आगामी श्रृंखलामा गालिलमा येशूको प्रारम्भिक कामको बारेमा बताउनेछौ। कृपया प्रतीक्षा गर्नुहोला। अहिलेसम्म हामीलाई यस कार्यक्रममा सुनेर साथ दिइरहनु भएको लागि तपाईँलाई धेरै धेरै धन्यवाद। हामी आशा गर्छौं कि तपाईँले 4 समाचारका पुस्तकको बारेमा आजको यस अध्ययनद्वारा थप जानकारी र बाइबललाई अझ बुझ्नको लागि केही उत्साह प्राप्त गर्नुभएको छ र पवित्र आत्मा परमेश्वर तपाईँसँग बोल्नु भएको छ भने हामी आशा गर्छौ आजको यस वचन अध्ययन वा पढाइद्वारा। अहिले तपाईँ सुनिरहनु भएको छ गुड न्युज एफएम 105.1 MHz काठमाडौँबाट र गुड न्युज एफएम 105.6 MHz पोखराबाट। हामीलाई तपाईँले अनलाइनमा पनि www.goodnewsfm.com.np बाट सुनिरहनु भएको छ। अब आउनुहोस् कार्यक्रमको अर्को भागतर्फ लागौं र अर्को भागलाई शुरू गर्नको लागि हामी तपाईँलाई अहिले चाहिँ एउटा अर्थपूर्ण संगीतको साथ दिन चाहन्छौं।

श्रोता मित्र, यो अर्थपूर्ण संगीतपछि तपाईँलाई कार्यक्रम बाइबललाई बुझाउमा स्वागत छ। अब आउनुहोस् कार्यक्रमको अर्को भागतर्फ लागौं। श्रोता मित्र, अहिले तपाईँ कार्यक्रम बाइबललाई बुझाउमा हुनुहुन्छ। हामीले तपाईँलाई यस कार्यक्रमको गएको श्रृंखलामा पवित्र बाइबलमा रहेका कुराहरू बताउने क्रममा पुरानो करारका पुस्तकहरूबाट केही कुरा बताएका थियौं। यस पुस्तकमा के कस्ता कुराहरू रहेका छन् भन्ने कुरा बुझाउनको लागि तपाईँलाई पवित्र बाइबलमा रहेका पुस्तकहरूको परिचय र उद्देश्य खण्डहरूलाई बताउँदै आएका छौ। हामीले तपाईँलाई अहिलेसम्ममा उत्पत्तिको पुस्तक, प्रस्थानको पुस्तक, लेवीहरूको पुस्तक, गन्तीको पुस्तक, व्यवस्थाको पुस्तक, योशुको पुस्तक, न्यायकर्ताहरूको पुस्तक, रुटको पुस्तक, पहिलो समुएल र दोस्रो समुएलको पुस्तक, पहिलो राजाहरू र दोस्रो राजाहरूको पुस्तक, पहिलो इतिहास र दोस्रो इतिहासको पुस्तक, एजरा, निहमिया, एस्तर, अयुब, भजन संग्रह, हितोपदेश, उपदेशक र श्रेष्ठ गीतका पुस्तकहरूबाट केही कुरा बताइसकेका छौं। र आज चाहिँ हामी यस श्रृंखलामा यसायाको पुस्तकबाट केही कुरा बताउनेछौ, अर्थात् यस पुस्तकको परिचय र उद्देश्यलाई बताउनेछौ। मित्र, अगमवक्ताका ठूलो पुस्तकहरू मध्ये यसायाको पुस्तक पनि एक हो। यसाया, एर्मिया, बिलाप, इजकियल र दानियलका पुस्तकहरूलाई अगमवक्ताका ठूला पुस्तक भनिन्छन्, अनि होसेदेखि मलाकीसम्मका पुस्तकलाई अगमवक्ताका

साना पुस्तक भनिन्छन्। अगमवक्ताका ठूला पुस्तकले 250 देखि 300 वर्षको अवधिलाई छोएका छन् अनि त्यो अवधिमा राष्ट्रको पतन, कैद र त्यसपछि प्रवासबाट स्वदेशमा फिर्तीका महान घटनाहरू उल्लेख गरिएका छन्। यसैया 700 शताब्दीको अन्त्यमा यरुसलेममा बाँचेका महान अगमवक्ता हुन्। अध्याय 6 उनको परमेश्वरीय बोलावटको उल्लेख भएको छ। 40 वर्षसम्म उनले अगमवाणी गरे। कति कति वर्षसम्म यसैयाको वचन मानिसहरूले र राजाहरूले टेरेनन् सुनेनन्। तर हिजकिया राजाको समयमा राजाले नै दुश्मनको आक्रमणको समयमा यसैयाको सल्लाह लिएर सहरलाई बचाए। यो पुस्तकमा यसैयाले भविष्यको महान राजाको राज्यको विषयमा अचम्मका भविष्यवाणी गरेका छन्। यी अगमवाणी, भविष्यवाणी र दर्शनहरूको कारणले नै यसैयाको पुस्तकलाई र यसैया अगमवक्तालाई नै पनि अगमवक्ताहरूमा सर्वोच्च स्थान मिलेको छ। अनि मित्र, यसैयाको पुस्तकका 3 उद्देश्यहरू छन्। पहिलोमा, अगमवक्ताले मानिसहरूका पाप र आउँदै गरेको परमेश्वरको न्यायको विषयमा परमप्रभुको वचनबाट पहिला आफ्ना जातिलाई र त्यसपछि अरू समकालीन जातिहरूलाई चेतावनी दिए। दोस्रोमा, त्यसपछि यसैयाले प्रकाशयुक्त दर्शनहरू र अगमवाणीको पवित्र आत्माद्वारा निर्वासनमा लागिएका यहुदीहरूका भावी पुस्ताका निम्ति आशाको वाणी गरे। समय आएपछि परमेश्वरले तिनीहरूलाई निर्वासनको कैदबाट पुनर्स्थापना गर्नुहुनेछ र तिनीहरूलाई अन्य जातिहरूका निम्ति ज्योति बन्न उद्धार गर्नुहुनेछ भन्ने कुरा यसैयाको पुस्तकको 3 उद्देश्यमध्ये एउटा हो। र तेस्रोमा, अन्त्यमा परमेश्वरले दाउद वंशीय मसीह पठाउनुहुनेछ। ख्रिस्ट पठाउनुहुने अगमवाणी गरे। उहाँबाट आउने उद्धार आखिरीमा पृथ्वीका सारा जातिहरूले प्राप्त गर्ने भएकोले यसले पुरानो करार र न्याय करार दुवैका परमेश्वरका मानिसहरूलाई आशा दियो। मित्र, पवित्र बाइबलको पुरानो करारमा रहेको यसैयाको पुस्तकको उद्देश्यलाई र परिचयलाई हेर्दा हामीले यही कुरा पाउँदछौ। यस पुस्तकको लेखक यसैया हुन् अनि यस पुस्तकको मुख्य विषय न्याय र उद्धार हो अनि यस पुस्तकलाई लेखिएको मिति चाहिँ ईसापूर्व 780 हो। हामी आशा गर्छौ आज भनिएका कुराद्वारा तपाईँले पवित्र बाइबललाई बुझ्नको लागि केही उत्साह पाउनु भएको छ र ज्ञान प्राप्त गर्नुभएको छ। हामी तपाईँलाई अनुरोध गर्न चाहन्छौ कि तपाईँले पनि जसै हामीले पवित्र बाइबलको बारेमा भन्दै गइरहेका हुन्छौं यस पुस्तकमा रहेका पुस्तकहरूको खण्डलाई नियमित रूपमा पढ्दै जानुहोस् र अझ आशिषित हुनुहोस् र परमेश्वरको अनुग्रह प्राप्त गर्नुहोस् भन्ने हाम्रो चाहना छ। अहिलेसम्म हामीलाई यस कार्यक्रममा साथ दिइरहनु भएको लागि तपाईँलाई धेरै धेरै धन्यवाद।

0: प्रिय श्रोता मित्र, कार्यक्रम बाइबललाई बुझौं मा स्वागत छ। ख्रिस्ट येशूको नाममा अहिले तपाईँ गुनिज एफएम 105.1 MHz काठमाडौँबाट र गुनिज एफएम 105.6 MHz पोखराबाट सुनिरहनु भएको छ र भने हामी तपाईँलाई बाइबल अध्ययनतर्फ तान्न चाहन्छौ। येशू ख्रिस्टको नाममा तपाईँलाई आजको यस बाइबल अध्ययन कार्यक्रममा स्वागत छ। आज हाम्रो अध्ययनमा हामीले हेर्न गइरहेको पद बाइबलको अर्को भागमा पाउँदछौ र हामीले अध्ययन गर्ने वचन योहन्नाको पुस्तक अध्याय 1:29 छ। योहन्नाको पुस्तक बाइबलको नयाँ नियम भनिने भागमा रहेको पुस्तकहरू मध्येको एउटा पुस्तक हो। यो सुसमाचारको पुस्तक हो। योहन्ना अध्याय 1:29 हामी पढ्छौ, भोलिपल्ट उनले येशूलाई आफू कहाँ आइरहनु भएको देखेर भने, हेर संसारको पाप उठाइ लैजानु हुने परमेश्वरका थुमा। मित्र, हामीले वास्तवमा ध्यान केन्द्रित गर्नुपर्ने यस वचनको भाग चाहिँ हेर संसारको पाप उठाइ लैजानु हुने परमेश्वरको थुमा भन्ने भाग हो। तपाईंलाई अवश्य याद छ होला कि हामीले हाम्रो पछिल्लो अध्ययनमा हामी आदम र हब्बासित अरनको बगैँचामा उभिरहेका थियौं। उनीहरूले परमेश्वरको विरूद्धमा विद्रोह गरेका थिए। परमेश्वरले उनीहरूलाई श्राप दिनुभयो। परमेश्वरले उनीहरूमाथि मृत्युदण्डको सजाय घोषणा गर्नुभयो। परमेश्वरले संकेत दिनुभयो कि संसार श्रापित भएको छ र त्यसपछि उनीहरूलाई लुगा लगाइदिनुभयो, छालाको वस्त्र लगाइदिनुभयो। परमेश्वरले उनीहरूलाई जनावरको छालाको लुगा लगाइदिनुभयो। परमेश्वरले ती छालाद्वारा उनीहरूको नाङ्गोपनालाई छोपिदिनुभयो र मैले तपाईंलाई संकेत गरेको थिएँ कि मानिसको निम्ति परमेश्वरले गर्नुभएको यो एउटा एकदमै सुन्दर कार्यको चित्र थियो। यहाँ योहन्ना अध्याय 1 हामी पढ्दछौं कि परमेश्वरले कुनै व्यक्तिको बारेमा बताइरहनु भएको छ जसलाई परमेश्वरको ठुमा भनिएको छ। पवित्र बाइबलले भन्दछ, हेर संसारको पाप उठाइ लैजानु हुने परमेश्वरका ठुमा। यस पदको अर्थ पूर्ण रूपमा बुझ्नको निम्ति हामीले योहन्ना अध्याय 1 पुरैलाई नै बुझ्नु आवश्यक छ र यस अध्यायको विषयमा म तपाईंलाई छोटकरीमा बताउनेछु। मित्र, बप्तिसा दिने योहन्ना नाउँ गरिएको एकजना मानिस थिए जसले इसरायल देशमा रहेको यर्दन नदीमा मानिसहरूलाई बप्तिस्मा दिइरहेका थिए। यो घटना करिब 2000 वर्ष अघि घटेको थियो। एक दिन योहन्नाले मानिसहरूलाई बप्तिस्मा दिइरहेको बेलामा येशू नाउँ भएको एकजना मानिस उनी कहाँ आए। येशूको अर्थ उद्धारकर्ता हो। यस मानिसको नाउँ येशू राखियो किनभने पवित्र बाइबलको अर्को ठाउँमा परमेश्वरले घोषणा गर्नुभएको छ, तिमीले उहाँको नाउँ येशू राख्नेछौ किनभने उहाँले आफ्ना मानिसहरूलाई तिनीहरूका पापबाट उद्धार गर्नुहुनेछ। यही येशू बप्तिस्मा दिने योहन्ना कहाँ आउँदै हुनुहुन्छ र बप्तिस्मा दिने योहन्नाले त्यहाँ उपस्थित भएका सबै मानिसहरूलाई थाहा दिनको निम्ति घोषणा गरिरहेको छ, हेर संसारको पाप उठाइ लैजानु हुने परमेश्वरका ठुमा। र यस घोषणालाई पनि पवित्र बाइबलमा परमेश्वरले लेख्नुभयो किनभने यो कुरा हामीले पनि थाहा पाएको होस् भनी परमेश्वर चाहनुहुन्छ। त्यसैले बप्तिस्मा दिने योहन्नाले घोषणा गरिरहेको छ कि येशू एउटा ठुमा जस्तो हुनुहुन्छ, एउटा भेडा जस्तो हुनुहुन्छ र यही येशूले नै कुनै प्रकारले यस संसारको पापलाई उठाइ लैजानुहुनेछ। यो हामीहरूको निम्ति एउटा अद्भुत र खुशीको कुरा हो कि अरू कसैले हामीहरूको पाप आफूमाथि लिइरहेको छ, हामीहरूको पापको मोल तिरिरहेको छ। याद राख्नुहोस् मित्र, जब आदम र हब्बाले पाप गरे परमेश्वरले भन्नुभयो, जुन दिनदेखि तैले असल र खराबको ज्ञान दिने रुखको फल खान्छस् त्यसै दिन त मर्नेछस्। र मित्र, तपाईँलाई थाहा छ होला कि जब हामीले यस विषयमा छलफल गरेका थियौं त्यस बेलामा हामीले थाहा पायौं कि परमेश्वरले त मर्नेछस् भन्नुभएको अर्थ थियो कि उनीहरूको शारीरिक मृत्युको साथमा आत्मिक मृत्यु पनि हुनेछ। उनीहरू सदा सर्वदाको निम्ति नरकदण्डको भागीदार हुनेछन्। उनीहरू सदा सर्वदाको निम्ति परमेश्वरको क्रोधमुनि हुनेछन्। अनन्तकालको निम्ति उनीहरूले भयंकर डरलाग्दो शासना दण्डलाई भोग्नुपर्नेछ। र त्यसै कारणले यदि हामीले हामीमाथि रहेको परमेश्वरको क्रोध, परमेश्वरको न्याय र परमेश्वरले दिनुभएको श्रापबाट छुटकारा पाउने उपाय पाउन सक्षम भयौं भने कति आनन्ददायक हुने थियो। यदि हामीले केवल हाम्रा पापहरूलाई छोप्ने मार्ग भेटायो भने पनि कति असल हुने थियो, किनभने हामीहरूमा रहेका हाम्रा पापहरूका कारणले गर्दा नै हामीहरू नरकको भागी हुन गइरहेका छौं र परमेश्वरको क्रोधमुनि सदाको निम्ति हुन गइरहेका छौं। र मित्र, यहाँ योहन्ना अध्याय एकले हामीलाई बताइरहेको छ कि येशु ख्रीष्ट नै त्यो व्यक्ति हुनुहुन्छ जो संसारको पाप उठाइ लैजानुहुने परमेश्वरका ठुमा हुनुहुन्छ। परमेश्वरले हामीहरूको लक्ष्यलाई केन्द्रित गर्दै भनिरहनु भएको छ कि प्रभु येशु ख्रीष्ट मात्र केवल त्यो व्यक्ति हुनुहुन्छ जसले हामीहरूको पाप हटाउन सक्नुहुन्छ। यदि येशुले हामीहरूको पाप हटाउन सक्नुहुन्छ भने त त्यसपछि हामीमाथि रहेको हाम्रो पापको कारणले गर्दा आउने दोषबाट हामी मुक्त हुनेछौ। हामीहरूमाथि कुनै पनि सजायमा परमेश्वरको न्याय हुने छैन। हामीहरू परमेश्वरको न्यायदेखि मुक्त हुनेछौ। त्यसैले हामीहरू यस येशु ख्रीष्टमा तीव्रतापूर्ण अभिरुचि राख्दछौ। प्रभु येशूलाई किन परमेश्वरको ठुमा भनिएको हो र हामीहरूको पाप उठाइ लैजानु हुनेसित ठुमाको के सम्बन्ध छ त? मलाई यस विषयमा केही कुरा बताउन दिनुहोस्। जो उद्धारकर्ता आउनेवाला हुनुहुन्थ्यो उहाँलाई दर्शाउनको निम्ति, उहाँको विषयमा हामीलाई बताउनको निम्ति परमेश्वरले पवित्र बाइबलमा कुनै चित्र या नमूना दिनुभएको थियो। पवित्र बाइबलमा रहेको एउटा चित्र या नमूना यो थियो कि इस्रायलीहरू जो पुरानो नियममा परमेश्वरका मानिसहरू थिए उनीहरूलाई प्रभु येशु ख्रीष्ट आउनुभन्दा अगाडिको समयहरूमा परमेश्वरले उनीहरूलाई बलिहरू चढाउने आज्ञा दिनुभएको थियो। उनीहरूले परमेश्वरको सामु ठुमा अथवा गाई अथवा साँडे अथवा परेवा ल्याउनु पर्दथ्यो र उनीहरूले त्यस जनावरलाई मार्नु पर्दथ्यो र त्यसलाई होमबलीको रूपमा परमेश्वरलाई चढाउनु पर्दथ्यो। उनीहरूले त्यस जनावरको रगतलाई बहाउनु पर्दथ्यो, त्यस जनावरलाई बलिदान गर्नु पर्दथ्यो। अब यस किसिमको बलिदानद्वारा उनीहरूले यो कुरालाई दर्शाइरहेका थिए कि हामीहरूको पाप क्षमा हुनको लागि या हाम्रो पाप हटाउनका लागि कुनै किसिमको बलिदानको खाँचो थियो। कस्तो बलिदानको खाँचो थियो त? पवित्र बाइबलले बताउँदछ कि हाम्रा पापहरूका कारणले हामीहरूलाई अनन्त नरक दण्डको सजाय दिइनेछ। हामी अनन्त मृत्युको भागीदार हौ। हामीले हाम्रो पापको मूल्य चुकाउनु नै पर्छ। तर यदि केही गरी हामीले कसैलाई भेटायौं भने जो हाम्रो सट्टामा मृत्युदण्ड भोग्न तयार छ, हामीहरूको सट्टामा अनन्त नरक दण्डको सजाय भोग्न तयार छ भने त्यसपछि हामीहरू हाम्रा पापका कारणले अनन्त नरक दण्डमा पर्ने छैनौं। अर्थात् त्यो व्यक्तिले हामीहरूको तर्फबाट हामीहरूको ठाउँमा भएर सबै कुराको मूल्य चुकाउँदछ। मित्र, पवित्र बाइबलमा उल्लेख गरिएका इस्रायलीहरू पुरानो नियमको राष्ट्र जससित परमेश्वरले पुरानो नियमको समय अवधिभरि काम गर्नुभयो। त्यस बेलामा जब उनीहरूले जनावरको बलिदान चढाउँथे तब त्यस कार्यद्वारा उनीहरूले प्रभु येशु ख्रीष्टलाई दर्शाइरहेका हुन्थे, जो केवल एकमात्र व्यक्ति हुन् जसले केवल उनीहरूको पाप उठाइलान सक्नुहुन्थ्यो। यसै कारणले गर्दा उहाँलाई परमेश्वरको ठुमा भनिएको हो, जसले संसारको पाप उठाइलैजान सक्नुहुन्थ्यो। उहाँलाई परमेश्वरका ठुमा भनिन्छ किनभने उहाँ नै त्यो व्यक्ति हुनुहुन्छ जुन व्यक्तिको बारेमा पूर्वाभास दिलाउनको निम्ति यी सबै जनावरहरूलाई मारिएका थिए। उहाँ उही व्यक्ति हुनुहुन्छ जो यस संसारमा हरेक आवश्यक माग पूरा गर्न आउनुभयो, जसले गर्दा हामीहरूको पापको कारणले गर्दा हामीमाथि रहेका परमेश्वरको क्रोधबाट हामीले छुटकारा प्राप्त गर्न सक्दछौ। येशु हामीहरूको ठाउँमा हाम्रो सत्तामा मर्नलाई आउनुभयो। उहाँ परमेश्वरको ठुमा हुनुहुन्छ। मित्र, हाम्रो अबको आउने बाइबल अध्ययनमा हामी अर्को पदलाई हेर्नेछौं जुन पद पुरानो नियममा छ, र त्यस पदले यो तथ्यलाई प्रकट गर्नेछ कि परमेश्वरको ठुमा आउनुहुनेछ। पुरानो नियमको त्यस वचनले हामीलाई स्पष्ट पार्नेछ कि कसरी यो परमेश्वरको ठुमाले हामीहरूको पाप उठाइ लैजानुहुनेछ। मित्र, यही भन्दै आजको लागि हाम्रो यस बाइबल अध्ययनलाई यहीँ टुङ्ग्याउन चाहन्छु, र म तपाईँलाई अनुरोध गर्न चाहन्छु कि यदि तपाईँसँग बाइबल छ भने योहन्नाको सुसमाचारलाई पढ्न शुरू गर्नुहोस् र परमेश्वरले हामीलाई बुझाउन चाहेको आत्मिक सत्यतालाई प्रार्थना साथ बुझ्दै जानुहोस् भनी म अनुरोध गर्न चाहन्छु। अहिलेसम्म हामीलाई यस बाइबल अध्ययनमा साथ दिइरहनु भएको लागि तपाईँलाई धेरै धेरै धन्यवाद। मित्र, यो हाम्रो बाइबल अध्ययन क्रमाङ्क 49 हो।
1: हजुर, बास संसारमा सबैभन्दा अनमोल थोक के होला?
2: नानी, संसारमा सबै थोक भन्दा अनमोल थोक चाहिँ ख्रिस्ट येशूले आफ्नो प्राण दिनुहुँदा कलवरीको क्रुसमा बगाउनु भएको रगत नै हो।
1: के त्यो सुन चाँदी हिरा मोतीहरू सबै रत्नहरू भन्दा अनमोल छ?
2: नानी, यीशुको रगतको तुलना संसारमा भएको कुनै पनि थोकसँग गर्न सकिँदैन, किनभने संसारमा भएको जति नै रुपियाँ पैसा, धन सम्पत्ति, मानिसले गरेको पाप र अधर्मको क्षमा त्यसले हुन सक्दैन, न त अरू कुनै पशु प्राणीको रगतले क्षमा हुन सक्छ। तर केवल येशुको अनमोल रगतले मात्र मानिसको पाप र अधर्मको क्षमा हुन सक्छ। त्यसै कारण येशुको रगत अति नै अनमोलको छ, त्यो सस्तो छँदै छैन। नानी, कुरा बुझ्यौ?
1: मलाई त बुझ्नै गाह्रो भयो हजुर बुवा।
2: लौ आऊ, म तिमीलाई स्पष्टसँग बताउनेछु।

प्रिय श्रोता मित्र, अब भने आजको लागि हाम्रो निर्धारित समय सिद्धि नै लागेको छ र आउँदो सातासम्मको लागि विदा माग्नु पर्ने बेला भइसकेको छ। यसैले मित्र, अब जाँदा जाँदै हामीलाई सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोता र प्राविधिक मित्रलाई पनि धन्यवाद दिन चाहन्छौ। हामी आशा गर्छौ कि तपाईँले हामीलाई फेरि पनि बाइबललाई बुझौ कार्यक्रमको अर्को श्रृंखलामा अवश्य साथ दिनुहुनेछ। तबसम्मलाई म आइजेक राईलाई विदा दिनुहोस्। जय मसीह। गुड न्यूज एफएमलाई सुन्दै गर्नुहोला।

0: दाई पख्नुहोस् त पख्नुहोस्, के गर्नु भएको?
1: देख्नु भएन, औषधि हालेको।
0: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विसाल्ने?
1: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
0: हेर्नुहोस् भाइ, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
1: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
0: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
1: अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
0: सुन्नुहोस् भाइ, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
1: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
2: नेपाल सरकार विज्ञापन बोर्ड। टाइम चेक। यति बेला अपराह्नको 3 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जीवनको वचन।
2: रेडियो कार्यक्रम जीवनको वचन हो।

0: जयमसी तथा ख्रिष्टीय अभिवादन। यहाँहरू सम्पूर्ण हाम्रा प्रिय श्रोताहरूलाई कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्दछु। म कार्यक्रम प्रस्तोता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक मण्डलीद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचनको यो नयाँ श्रृंखला लिएर आज पनि तपाईँको घर आँगनको रेडियो स्टेशन मार्फत हामी उपस्थित भइसकेका छौं। प्रिय श्रोता, रेडियो कार्यक्रम जीवनको वचन तपाईँको आफ्नै कार्यक्रम हो। हाम्रो विश्वासको आधार धर्मशास्त्र बाइबल हो। धर्मशास्त्र बाइबलको यहुन्नाको पुस्तक 3:16 पदमा यसरी लेखिएको छ, किनकि परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। यो कार्यक्रमको मुख्य व्यक्ति प्रभु येशू ख्रीष्ट हुनुहुन्छ। उहाँ मानिसको पाप उठाइ लैजाने परमेश्वरको थुमा हुनुहुन्छ। उहाँ स्वयं परमेश्वर हुनुहुन्छ, तर आजभन्दा धेरै वर्ष पहिले उहाँ मानवको रूप धारण गरेर यो संसारमा तपाईँ र मेरो लागि आउनुभयो। त्यसकारण वचनमा भनिएको छ कि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश हुने छैन तर त्यसले अनन्त जीवन प्राप्त गर्नेछ। यस्तै सन्देश हामी तपाईँको माझमा लिएर आउने गर्दछौ र आज पनि हामी तपाईँको बीचमा धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन लिएर आएका छौं। मलाई विश्वास छ तपाईँले हामीलाई शुरूदेखि अन्त्यसम्म सुनेर साथ दिनुहुनेछ। आउनुहोस्, अब ढिलो नगरिकन वचनतर्फ लाग्नेछौ।
1: आजको प्रवचन सेवामा जीवित वचन सुन्नका लागि उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई मेरो तर्फबाट हाम्रा मुक्तिदाता उद्धारकर्ता यीशु ख्रीष्टको पवित्र र उच्च नाउँमा ख्रिष्टीय अभिवादन तथा जयमसी भन्न चाहन्छु। आजको प्रवचन सेवाको लागि यहाँहरूको बीचमा बाइबल धर्मशास्त्रबाट युहन्नाद्वारा लिखित पत्र पहिलो युहन्ना 1:5-2:14 यहाँहरूको बीचमा म पाठ गर्नेछु। आशा छ यहाँहरूले ध्यान दिएर सुन्नु हुनेछ भनिकन आउनुहोस्, म पाठ यसरी गर्नेछु यहाँहरूको बीचमा। जुन सन्देश हामीले उहाँबाट सुन्यौं र तिमीहरूलाई सुनाउँछौ त्यो यही हो कि परमेश्वर ज्योति हुनुहुन्छ र उहाँमा कति पनि अँध्यारो छैन। यदि उहाँसँग हाम्रो संगति छ भने हामी भन्छौ र अन्धकारमा नै हिँड्छौ भने त हामी झूठ बोल्छौ र सत्यमा चल्दैनौ। तर उहाँ ज्योतिमा हुनुभए चाहिँ, यदि हामी पनि ज्योतिमा हिँड्छौ भने एक अर्कासित हाम्रो संगति हुन्छ र उहाँको पुत्र येशूको रगतले हामीलाई सबै पापबाट शुद्ध पार्छ। यदि हामीमा पाप छैन भने हामी भन्छौं भने त हामीले आफैलाई धोका दिन्छौं र हामीमा सत्य हुँदैन। यदि हामीले आफ्नो पापहरू स्वीकार गर्यौं भने उहाँले हाम्रा पाप क्षमा गर्नुहुन्छ र सबै अधर्मबाट हामीलाई शुद्ध पार्नुहुन्छ, किनकि उहाँ विश्वासयोग्य र धर्मी हुनुहुन्छ। यदि हामीले पाप गरेका छैनौं भने हामी भन्छौं भने हामी उहाँलाई झुटा तुल्याउँछौ र उहाँको वचन हामीमा हुँदैन। मेरा साना बालकहरू, तिमीहरू पाप नगर भनी म यी कुरा तिमीहरूलाई लेखिरहेछु, तर कुनै मानिसले पाप गर्यो भने पनि पितासँग हाम्रो पक्षमा बोलिदिनुहुने एकजना हुनुहुन्छ, अर्थात धार्मिक येशू ख्रीष्ट। उहाँ हाम्रा पापको निम्ति प्रायश्चित हुनुहुन्छ र हाम्रो निम्ति मात्र होइन तर सारा संसारको पापको निम्ति पनि। यदि हामीले उहाँको आज्ञाहरू पालन गर्यौं भने यसैबाट हामी थाहा पाउन सक्छौ कि हामी उहाँलाई चिन्दछौ। जसले म उहाँलाई चिन्छु भन्छ तर उहाँका आज्ञाहरू उल्लंघन गर्छ त्यो झुटो हो र त्यसमा सत्य छैन। तर जसले उहाँको वचन पालन गर्छ त्यसमा परमेश्वर प्रतिको प्रेम साँच्ची नै सिद्ध भएको हुन्छ। हामी उहाँमा छौं भन्ने कुरामा यसैबाट निश्चित हुन्छौ। उहाँमा रहन्छु भन्ने व्यक्ति आफै पनि उहाँको चाल अनुसार चल्नुपर्छ। प्रिय हो, म तिमीहरूलाई कुनै नयाँ आज्ञा होइन तर त्यही पुरानो आज्ञा लेखिरहेछु जो शुरूदेखि तिमीहरूसँग थियो। यो पुरानो आज्ञा तिमीहरूले सुनेकै वचन हो, तापनि एउटा नयाँ आज्ञा म तिमीहरूलाई लेख्दैछु जो उहाँमा र तिमीहरूमा साँचो छ, किनभने अन्धकार बितिरहेछ र साँचो ज्योति अघिदेखि नै चम्किरहेछ। जसले आफू ज्योतिमा छु भनी भन्छ तर आफ्नो भाइलाई घृणा गर्छ त्यो अझै पनि अन्धकारमै छ। जसले आफ्नो भाइलाई प्रेम गर्छ त्यो ज्योतिमा रहन्छ र त्यसमा ठक्करको कारण हुँदैन। तर जसले आफ्नो भाइलाई घृणा गर्छ त्यो अन्धकारमा हुन्छ र अन्धारोमा हिँड्छ र त्यो कहाँ गइरहेछ सो थाहा पाउँदैन, किनभने अन्धकारले त्यसलाई अन्धो पारेको हुन्छ। मेरा साना बालकहरू, म तिमीहरूलाई लेखिरहेछु किनभने उहाँको नाउँको खातिर तिमीहरूको पाप क्षमा भएको छ। पिताहरू, म तिमीहरूलाई लेखिरहेछु किनभने शुरूदेखि नै हुनुहुनेलाई तिमीहरू चिन्दछौ। युवकहरू, म तिमीहरूलाई लेखिरहेछु किनभने तिमीहरूले त्यस दुष्टलाई जितेका छौ। मेरा ससाना केटाकेटीहरू, म तिमीहरूलाई लेखिरहेछु किनभने तिमीहरूले पितालाई चिनेका छौ। पिताहरू, म तिमीहरूलाई लेखिरहेछु किनभने शुरूदेखि नै हुनुहुनेलाई तिमीहरू चिन्दछौ। युवक हो, म तिमीहरूलाई लेखिरहेछु किनभने तिमीहरू बलिया छौ र परमेश्वरको वचन तिमीहरूमा रहन्छ र तिमीहरूले त्यस दुष्टलाई जितेका छौ। आदरणीय श्रोता, यो खण्डमा हामीले विशेष गरेर परमेश्वरको आज्ञा पालनले परमेश्वरलाई चिनेको प्रमाण दिन्छ। जसले परमेश्वरलाई चिनेको छु अथवा चिनेका छन् भन्छन् भने उनीहरूले परमेश्वरको आज्ञा पालन गर्छन्। परमेश्वरसँग उसले विश्वास गरेका व्यक्ति, परमेश्वर सत्य हुनुहुन्छ भनेर येशूलाई विश्वास गरेका मानिसहरूले परमेश्वरलाई विश्वास गरेको हुन्छ। येशूलाई विश्वास गर्ने प्रत्येक व्यक्तिले परमेश्वरलाई विश्वास गरेको हुन्छ र परमेश्वरलाई विश्वास गरेको प्रमाण भनेको चाहिँ के हो भन्दा देखिने प्रमाण चाहिँ आज्ञा पालन हो भनेर लेखकले यहाँ स्पष्ट पारेका छन्। धेरैजनाले परमेश्वरलाई विश्वास गरेको छु भन्छन्, तर के त्यसको प्रमाण दिन सक्छ? नदेखिएको परमेश्वरलाई विश्वास गरेको छु भन्नेहरूले के प्रमाण दिन सक्छ? यदि प्रमाण दिन सक्छ भने यो बाइबलले बताउँछ कि प्रमाण त्यही हो, परमेश्वरलाई विश्वास गर्छु भन्नेले उहाँको आज्ञा पनि पालन गर्दछन्। त्यसैले यस ठाउँमा लेखकले विशेष गरेर के हो त प्रमाण, प्रमाण के हो यो कुरा स्पष्ट यहाँ पारेका छन्। र विशेष गरेर यहाँ के भन्छ भनेदेखि जुन सन्देश हामीले उहाँबाट सुन्यौं र तिमीहरूलाई सुनाउँछौ त्यो यही हो कि परमेश्वर ज्योति हुनुहुन्छ र उहाँमा कति पनि अँध्यारो छैन। र लेखकले यहाँ स्पष्ट के भन्छ भने परमेश्वर को हुनुहुन्छ, परमेश्वरको चरित्र, परमेश्वरको गुण, नैतिक गुणको बारेमा, उहाँको स्वाभाविक गुणको बारेमा, उहाँको स्वभावको बारेमा लेखकले स्पष्ट पार्न चाहन्छन्। उहाँ सर्वशक्तिमान, सर्वज्ञानी, सर्वव्यापी हुनुहुन्छ। उहाँको स्वाभाविक गुण, उहाँ अनन्त अपरिवर्तनीय परमेश्वर हुनुहुन्छ, उहाँ एकमात्र परमेश्वर हुनुहुन्छ, उहाँको स्वभाव, र उहाँ चाहिँ पवित्र, न्याय र प्रेमिलो हुनुहुन्छ, उहाँको नैतिक गुणहरू हुन्। र यसरी उहाँको बारेमा लेखकले के पास भन्दछन् भने उहाँ ज्योति हुनुहुन्छ र उहाँमा अँध्यारो छैन भनेर स्पष्ट यहाँ पारेका छन्। र यदि उहाँसँग हाम्रो संगति छ भने हामी भन्छौ र अन्धकारमै हिँड्छौ भने त हामी झूठ बोल्छौ र सत्यमा चल्दैनौ। र बोल्ने एउटा, गर्ने एउटा भयो भने त्यो कुरा मिल्दैन भन्ने कुरा यहाँ स्पष्ट छ, किनभने उहाँ त ज्योति हुनुहुन्छ र उहाँसँग हाम्रो संगति छ भनेदेखि त ज्योतिको सन्तान भएर जिउनु पर्यो। तर अन्धकारमै हिँड्छ भनेदेखि त त्यो त झूठ हो। मुखले भन्ने बेलामा चाहिँ विश्वास गर्छु भन्ने तर पालन नगर्ने त्यस्तो व्यक्ति चाहिँ झुटा हो भनेर स्पष्ट रूपमा बताएका छन्। धेरैले नदेखेको परमेश्वरलाई विश्वास गर्छु भनेर कसरी पत्याउने, त्यसको लागि त आज्ञा पालन हुनु पर्यो नि। लेखकले यही कुरोमा जोड़ दिइराखेको छ कि यहाँ भन्छ यदि उहाँसँग हाम्रो संगति छ भने हामी भन्छौं, उहाँसँग संगति छ भने उहाँसँग हाम्रो विश्वास, उहाँसँग हाम्रो एउटा नाता जोडिएको छ भने, परमेश्वरसँग जोडिएको जीवन हो भने त परमेश्वरमा हुनुपर्ने गुणहरू हुनुपर्छ भन्ने कुरा यहाँ छ। र अर्को चाहिँ तर उहाँ ज्योतिमा हुनुभए चाहिँ यदि हामी पनि ज्योतिमै हिँड्छौ भने एक अर्कासित हाम्रो संगति हुन्छ र उहाँको पुत्र यीशुको रगतले हामीलाई सबै पापबाट शुद्ध पार्दछ उहाँसँगको संगति, उहाँसँगको विश्वास, उहाँसँगको घनिष्ठ सम्बन्धमा रहेका मानिसहरूको पाप, सबै पाप चाहिँ उहाँको रगतले शुद्ध पार्दछ भनिएको छ। त्यति मात्रै होइन, यहाँ यदि हामीमा पाप छैन भने हामी भन्छौ, भन्ने बेलामा त हामी पाप छैन भने हामी भन्छौ भने त हामीले आफूलाई धोका दिन्छौ र हामीमा सत्य हुँदैन। किन? यदि हामीले आफ्नो पाप स्वीकार गर्यो भने उहाँले हाम्रो पाप क्षमा गर्नुहुन्छ, सबै अधर्मबाट हामीलाई शुद्ध पार्नुहुन्छ, किनकि उहाँ विश्वास योग्य र धर्मी हुनुहुन्छ। एउटा व्यक्तिले आफूलाई पापै छैन, म पापी होइन भनेर भन्दछ भने उसले धोका दिन्छ, किनभने उसले पापी हो भनेर स्वीकार गरेपछि उसको पाप अधर्महरू प्रभु कहाँ ल्याएर क्षमा मागेपछि त्यो सबै पापहरू उहाँले क्षमा गरिदिनुहुन्छ र शुद्ध पवित्र पारिदिनुहुन्छ। र आज सारा मानव जातिले पाप गरेका छन् भनेर बाइबल धर्मशास्त्रमा स्पष्ट बताएका छन्। पापको कारणले गर्दा मानिसहरू मृत्युमा जाँदैछन् भन्ने कुरा बाइबल धर्मशास्त्रले स्पष्ट बताउँदछ। र पाप यदि स्वीकार गर्छ भने त्यो पाप स्वीकार गरेर आउनेहरूलाई प्रभु येशु ख्रीष्टले पापको क्षमा गरिदिनुहुन्छ र उहाँको रगतले सबै पाप बाट शुद्ध पार्नुहुन्छ भन्नुहुन्छ भने र उहाँले चाहिँ सबै अधर्मबाट हामीलाई शुद्ध पार्न सक्नुहुन्छ भनेर लेखिएको छ। श्रोताहरूले श्रोता, यदि येशु ख्रीष्टमा विश्वास गर्छु भन्ने व्यक्तिहरूले उहाँको वचन अनुसार जिउनु नै पर्छ, त्यो चाहिँ प्रमाण हो। त्यसकारणले यदि येशूलाई विश्वास गर्नुहुन्छ भने के हुन्छ त भन्दाखेरि, एउटा व्यक्ति येशू आफै ज्योति हुनुभएकोले उहाँसँग हिँड्नेहरूले अन्धेरोमा हिँड्नु पर्दैन र त्यसै गरिकन उहाँले पाप क्षमा गर्नुहुने भएकोले, उहाँको रगतबाट पाप क्षमा हुने भएकोले सबै अधर्मबाट मानिसहरू शुद्ध हुन्छन् र उसको पापहरू सबै उहाँले क्षमा गरिदिनुहुन्छ। र दुई अध्यायमा यहाँनिर लेखकले पाप नगर्नका लागि यहाँ सन्देश उपदेश दिएका छन्। मेरा साना बालकहरू, तिमीहरू पाप नगर भने म यी कुरा तिमीहरूलाई लेखिरहेछु, तर कुनै मानिसले पाप गर्यो भने पनि पितासँग हाम्रो क्षमा पक्षमा बोलिदिनु हुने एकजना हुनुहुन्छ, अर्थात धार्मिक यीशु ख्रीष्ट। उहाँ हाम्रो पापको निम्ति प्रायश्चित हुनुहुन्छ, र हाम्रो निम्ति मात्र होइन तर सारा संसारको पापको निम्ति उहाँ प्रायश्चित हुनुहुन्छ। पहिलो प्रवचनको सेवामा मैले यो पनि भनेको थिएँ कि उहाँको मृत्यु, उहाँको बलिदानले मानव जातिको पापको प्रायश्चित गरेको छ भनेर मैले पहिला पनि यहाँहरूको बीचमा भनेको थिएँ, र यो खण्डमा पनि हाम्रो निम्ति मात्र होइन तर सारा संसारको पापको निम्ति उहाँ प्रायश्चित हुनुहुन्छ। उहाँको मानव शरीरको मृत्युले गर्दाखेरि सारा मानव जातिको पापको प्रायश्चित उहाँले गर्नुभएको छ, मूल्य तिरिदिनु भएको छ भन्ने कुरा हो। त्यसकारण पाप नगर, पाप घरिघरि गर्नु हुँदैन, किनभने पाप गरेको, जति पनि पाप गरेको छ त्यसको लागि प्रायश्चित भएको छ, क्षमा भएको छ। फेरि पाप नगर्नका लागि यहाँ यो पुस्तकले भनिराखेको छ, यदि हामीले उहाँको आज्ञाहरू पालन गर्यौं भने यसैबाट हामी थाहा पाउन सक्छौ कि हामी उहाँलाई चिन्छौ, र उहाँलाई चिन्छु भन्नेहरूले, उहाँलाई विश्वास गर्छु भन्नेहरूले येशु ख्रीष्टको आज्ञाहरू पालन गरेर प्रमाण दिन सकिन्छ। के आज हामीले प्रमाण दिन सकेका छौं? हृदयले नै येशूलाई विश्वास गरेको हो भने हाम्रो जीवनमा परिवर्तन आउनुपर्ने होइन, र येशूलाई विश्वास गर्छु मात्रै भनेर होइन, उहाँलाई विश्वास गरेर उहाँको आज्ञा पालन गर्नेहरूको जीवनमा ठूलो परिवर्तन हुन्छ। ज्योतिमा उनीहरू हिँड्छन्, पाप क्षमा उनीहरूले पाउँछन्, उनीहरू आज्ञाकारी भएर जिउँछन्। त्यसै कारणले आज हरेकले उहाँलाई विश्वास गरेर मात्र होइन, आज्ञा पालन गरेर परमेश्वरलाई चिनेको प्रमाण दिनु पर्छ। जसले म उहाँलाई चिन्छु भन्छ तर उहाँको आज्ञाहरू उल्लङ्घन गर्छ त्यो झुटा हो र त्यसमा सत्य छैन। आज येशूलाई विश्वास गर्छु भन्नेहरूले यो स्पष्ट हुनुपर्छ कि उसले आज्ञाहरू नै पालन गर्नुपर्छ, तर जसले उहाँको वचन पालन गर्छ त्यसमा परमेश्वर प्रतिको प्रेम साँच्चै नै सिद्ध भएको हुन्छ। हामी उहाँमा छौं भन्ने कुरामा कसैबाट यसैबाट निश्चित हुन्छौ। उहाँमा रहन्छु भन्ने व्यक्ति आफै पनि उहाँको वचन अनुसार चल्नुपर्छ। वचन अनुसार चलेर आज्ञा पालन गरेर यो प्रमाण दिन सक्नुपर्छ, विश्वासको प्रमाण दिन सक्नुपर्छ। र प्रिय हो, म तिमीहरूलाई नयाँ कुनै नयाँ आज्ञा होइन तर त्यही पुरानो आज्ञा लेखिरहेछु। शुरूदेखि तिमीहरूसँग थियो यो पुरानो आज्ञा, तिमीहरूले सुनेकै वचन हो, तापनि एउटा नयाँ आज्ञा म तिमीहरूलाई लेख्दैछु जो आमा र तिमीहरूमा साँचो छ, किनभने अन्धकार बितिरहेछ, साँचो ज्योति अघिदेखि नै चम्किरहेछ। येशु ख्रिस्ट ज्योति हुनुहुन्छ, उहाँ चाहिँ सबै मानव जातिको निम्ति उहाँ चम्किरहनु भएको छ। र जसले आफू ज्योतिमा छु भनी भन्छ तर आफ्नो भाइलाई घृणा गर्छ त्यो अझै पनि अन्धकारमा नै छ। यो चाहिँ प्रमाण दिन सकेका छैन कि म ज्योतिमा छु भनेर भन्नेहरूले भाइलाई प्रेम गरेर देखाउनुपर्छ। यो चाहिँ आज्ञा पालन गरेर प्रमाण दिनुपर्छ। जसले आफ्नो भाइलाई प्रेम गर्छ त्यो ज्योतिमा रहन्छ र त्यसमा ठक्कर कारण हुँदैन। तर जसले आफ्नो भाइलाई घृणा गर्छ त्यो अन्धकारमा हुन्छ र अँध्यारोमा हिँड्छ र त्यो कहाँ गइरहेछ सो थाहा पाउँदैन, किनभने अन्धकारले त्यसलाई अन्धो पारेको छ। आदरणीय श्रोताहरू, वचन पालन गरेर परमेश्वरलाई चिनेको प्रमाण हामीले दिनुपर्छ। परमेश्वरलाई मुखले मात्रै प्रभु प्रभु भनेर हुँदैन र उहाँको आज्ञा पालन गर्नेहरू स्वर्गको राज्यमा प्रवेश गर्नेछ। त्यसकारण यहाँ बालकहरूलाई, पिताहरूलाई र जवानहरूलाई लेखकले सम्बोधन गरेका छन् कि पाप नगर, पालन गरेर परमेश्वरको आज्ञा पालन गरेर परमेश्वरलाई चिनेको प्रमाण दिनुपर्छ भनिकन तीनैजनालाई, बालकहरूलाई पनि, जवानहरूलाई पनि, पिताहरूलाई पनि लेखकले यो एउटा चुनौती दिइराखेको छ कि परमेश्वरको आज्ञा पालनले परमेश्वरलाई चिनेको प्रमाण दिइरहनु पर्छ, अथवा परमेश्वरको आज्ञा पालन गरेर परमेश्वरलाई चिनेको प्रमाण दिइराख्नु पर्छ। यहाँहरूको बीचमा पनि यो कुरा स्पष्ट छ, यदि यहाँहरूले परमेश्वरलाई विश्वास गरेर, यीशुलाई विश्वास गरेर प्रमाणहरू दिन सकेको छ कि छैन। भाइलाई प्रेम गर्छु भन्नेले परमेश्वरको आज्ञा पालन गरेको छ कि छैन। ज्योतिमा हिँड्छु भन्नेले भनौ आफ्नो छिमेकीलाई प्रेम गरेको छ कि छैन। यदि छैन भने आज हामी पश्चाताप गरौं, आज हामी फेरि एकपटक विचार गरौं, येशूलाई विश्वास गरेको, परमेश्वरलाई विश्वास गरेको, चिनेको प्रमाण चाहिँ आज्ञा पालन गरेर नै हो भनिएकोले गर्दा हामी सबैजनाले आज्ञा पालन गरौं, परमेश्वरलाई चिनौं र आज्ञा पालन गरौं र परमेश्वरको आशीर्वाद सबैले प्राप्त गरौं। यति भन्दै आजको प्रवचन सेवालाई यहाँ अन्त गर्न चाहन्छु। यदि परमेश्वरले अर्को समय दिनुभयो भने यहाँहरूको बीचमा फेरि प्रवचनको सेवा लिएर आउने नै छु। त्यतिन्जेल समय यहाँहरू सबैलाई प्रभुले आशीर्वाद दिनुभएको होस्। धन्यवाद।
0: हवस् त श्रोता, तपाईँलाई हाम्रो कार्यक्रम के कस्तो लाग्यो? यदि कार्यक्रम मन परेमा हामीलाई तपाईँको प्रतिक्रिया दिन सक्नुहुनेछ। त्यसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349, 9868553349। हामीलाई तपाईँको प्रतिक्रियाको निकै प्रतीक्षा रहनेछ। हवस् त, आजका लागि जीवनको वचनको सम्पूर्ण टीम एकैसाथ बिदा हुन्छौ। तपाईँलाई परमेश्वरले धेरै आशिष दिनुभएको होस्।

0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
0: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: टाइम चेक। यति बेला अपराह्नको 4 बज्यो।

0: गुड न्यूज एफएम 105.1
1: शुभ प्रभात गुरुआमा।
2: शुभ प्रभात, बस आज हामी के विषयमा छलफल गर्छौ?
1: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
2: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
3: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
2: हो, अरू भन त।
4: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
5: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
2: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
6: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
7: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
5: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
2: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: कार्यक्रम वरदान सुन्न नभुल्नुहोला प्रत्येक मंगलबार 11 बजेदेखि 12 बजेसम्म प्रस्तुता कुमार अब्राहमको साथमा।
10: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट। सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन ज्वेलरी बेल बुके सबै एकैसाथ भाडामा उपलब्ध गराइन्छ।
11: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
12: अधिक जानकारीको लागि मोबाइल 9841-87-68-02 9841-87-68-02
13: र 9818-25-12-40 9818-25-12-40

0: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
1: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौं।
0: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
1: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
0: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
1: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं।
0: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: जय मसी, म कलाकार चिप्ले बाजे, तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 MHz काठमाडौँबाट र 105.6 MHz पोखराबाट। म त सुन्छु, तपाईँहरू पनि सुन्नुहोस् है। क्याटे
4: अब प्रस्तुत हुँदैछ कार्यक्रम झोलाभित्र के छ।

0: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम बसिराख्नु भएका सम्पूर्ण श्रोतालाई। कार्यक्रम झोलाभित्र के छ, आदरणीय श्रोता, कार्यक्रम झोलाभित्र के छ लिएर प्राविधिक मित्र सुजन र मराम उपस्थित भइसकेका छौं र अब भने एक घण्टा भरि हामी तपाईँलाई कार्यक्रममा साथ दिनेछौं र कार्यक्रम झोलाभित्र के छमा 12 पोकाहरू छन् र यो पोका चाहिँ मैले खोल्न मिल्दैन, तपाईँले खोल्नुपर्ने हुन्छ र त्यो भित्र जे छ त्यसलाई हामीले मानिलिनुपर्ने हुन्छ र कार्यक्रम झोलाभित्र के छमा तपाईँले दुईचोटिसम्म भाग लिन सक्नुहुन्छ र तपाईँको व्यापार व्यवसाय छ, म पनि गिफ्ट ह्याम्पर दिएर सहायता पुर्याउँछु जस्तो तपाईँलाई लागेको छ भने हामीलाई गिफ्ट ह्याम्पर अथवा रिचार्ज कार्ड स्पोन्सर पनि गर्न सक्नुहुन्छ, हामी तपाईँको व्यापार व्यवसायको प्रचार प्रसार पक्कै पनि गर्नेछौ र हामीलाई अहिलेलाई चाहिँ भने मेसेज अफ गड टिभीले चाहिँ हामीलाई रिचार्ज कार्ड स्पोन्सर गर्नुभएको छ र तपाईँले मेसेज अफ गड टिभीलाई युट्युबमा गएर हेरेर लाइक सेयर कमेन्ट पनि गर्न सक्नुहुन्छ, सब्सक्राइब पनि गर्न सक्नुहुन्छ र विशेष गरिकन यो मेसेज अफ गड टिभीमा चाहिँ परमेश्वरको जीवित वचन हामीले सुन्न सक्छौ र अहिलेलाई भन्ने हाम्रो फोन नम्बर रहेको छ 4770754 अथवा 4770754 भने हाम्रो वाट्सएप नम्बर रहेको छ 9803444 9803444। हजुर, कार्यक्रममा भने कोही मित्र आइसकेको जानकारी मैले पाइसकेको छु, उहाँलाई स्वागत गर्न चाहन्छु म। हेलो,
1: तिम्रै यादमा बित्छन् हप्ता, तिम्रै सम्झना आउँछ दिनभरि भरि। तिम्रै यादमा बित्छन् हप्ता, तिम्रै सम्झना आउँछन् दिनभरि भरि। उत्साह र उमङ्गको भारी लिएर आउँछौ झोलाभित्र के छ, सम्झिन्छु तिमीलाई नै घरिघरि, सम्झिरहन्छु तिमीलाई नै घरिघरि। यसैले त झोलाभित्र के छ तिमीलाई सम्झेर हुन्छु हर्षित दिनभरि भरि। यसैले त झोलाभित्र के छ तिमीलाई सम्झेर हुन्छु हर्षित दिनभरि भरि। तिमीलाई बिर्सन कसरी सकौँला र अब हामी, तिमीलाई बिर्सेर कसरी सकौँला र अब हामी, सम्झिन्छु अब त घरिघरि, सम्झिन्छु अब त घरिघरि। अस्तिको हप्ता फल्लाउन पाइन, झन्डाले झर्या थियो आँसु। अस्तिको हप्ता फल्लाउन पाइन, झन्डाले झर्या थियो आँसु। अब त तिमीसँग भेटघुट गर्न नपाउँदा हुन थाल्यो है रौँ कि हाँसौ। अब त तिमीसँग भेट गर्न नपाउँदा हुन थाल्यो है हाँसौ कि रौँ।
0: आमेन, हालेलुया, हालेलुया। कति राम्रो कुरा सुरुमै कार्यक्रमको ओपनिङ नै तपाईँले गरिदिनु भयो, खुसी लाग्यो, खुसी लाग्यो, मनैदेखि धन्यवाद पम्फा रोक्काजीलाई। कति मजाले, कतिखेर लेख्नुहुन्छ यो? म आरामै छु हजुर, तपाईँ कस्तो हुनुहुन्छ? ड्युटीतिरै हुनुहुन्छ? ल, कार्यक्रम झोलाभित्र हुनुहुन्छ र कति नम्बरको पोका खोलौँ यतिखेर?
1: 10 नम्बरको
0: ड्याङ्गै मैले खोले है त। भनेपछि 10 नम्बरमा के रहेको छ भने तपाईँको नराम्रो बानी के छ, त्यागी आजदेखि गर्दिन भनी प्रतिज्ञा गर्नुहोस् हजुर।
1: जसले एक वचन मिठो बोल्यो भने त्यो मेरै मान्छे झन् लाग्न थाल्छ भने, जसले मिठो वचन एक शब्द बोल्छ कि त्यो आफ्नै मान्छे झन् लाग्छ, खोल्न थाल्छु मन पेट सबै, त्यो आखिरमा त्यो मदेखि भाग्छ, आखिरमा मदेखि त्यो मान्छे भाग्छ।
0: भनेपछि तपाईँको मान्छेलाई चाँडै विश्वास गर्ने नराम्रो बानी छ?
1: नराम्रो बानी छ हजुर, अबदेखि विश्वास गरौँ कि नगरौँ सबै मान्छेलाई म परमेश्वरको परमेश्वर बनाउनु भएको भनेर म यति माया लाग्छ नि हजुर, यति माया लाग्छ नि हजुर। तर त्यसको दुःख यसो मलाई बताउँछ अनि यसो सहायता गर्छ, त्यो मान्छे भाग्छ अनि बोलचाल बन्द गर्छ।
0: भनेपछि आजदेखि अब परमेश्वरको वचनलाई भरोसा
1: गरौँ कि नगरौँ, मान्छे परमेश्वर बनाउनु खोज्छ, मान्छे प्रेम गर भन्नुभएको छ, प्रेम नगरौँ कसरी, दुःख देखाउँछन् त्यो दुःखमा साधन नगरौँ कसरी, भोक लाग्यो भन्छ नखाउँ कसरी, तिर्खा लाग्यो भन्छ पानी नदिउँ कसरी,
0: एकदमै
1: दोधार्नु पर्या छ हजुर, यो कुरामा म त दोधार्नु अब
2: परमेश्वरको वचनतिरै जाम, अब मान्छेमाथि भरोसा नगर पनि भन्नुभएको छ. अब विचार
1: साँच्ची नै भरोसा गरेको त होइन, त्यो प्रेम गरेको हजुर, प्रेम मानेको हजुर.
2: कतिचोटि कस्तो हुन्छ भने हामी मान्छेलाई यति प्रेम गर्छौँ यति प्रेम गर्छौँ, त्यो सर्प जस्तै हुन्छ क्या, सर्पलाई दुध दिएर पाल्यो भने अन्तिममा त्यसले डस्छ नि त होइन, त्यो हुन्छ. तर सबै चाहिँ त्यस्तो हुँदैनन् है, फेरि मान्छेहरू सबै त्यस्तो हुँदैनन्. कतिको चाहिँ स्वभाव कस्तो हुन्छ भने गुण बिर्सिने होइन, त्यो अतीतलाई बिर्सिने हुन्छ नि, त्यो प्रकारका मानिसहरू पनि हुन्छन्. तर त्यस्तो मानिसहरूदेखि चाहिँ होसियार हुनुपर्छ. र एउटा कुरा चाहिँ के भने, कुनै पनि एउटा घटनाले हामीलाई धेरै पाठ चाहिँ सिकाउँछ,
1: पाठ सिकाउँछ नि.
2: त्यो भएर पनि हामी कतिचोटि होसियारी हुनुपर्छ जस्तो लाग्छ है मलाई चाहिँ. र एकदमै खुसी लाग्यो हजुर साथ दिनुभयो सुरुको कविताको लागि. भन्नुहोस् न
1: हजुरले दुईचोटि भाग लिन भनिसकेको छ, अब साथीहरू नयाँ नयाँ साथीहरू बढ्दै जानु भएको छ. साथीहरू हामीले एक एकचोटि मात्र भाग लियो, जब सरले टेलिफोन खाली छ भने भन्नुभयो भने मात्रै हामी पहिला गरिसकेले गरौँला, होइन भने हप्ता पर्छ. हामी दुई दुईचोटि नगरौँ, नयाँ नयाँ साथीहरूलाई चान्स दिउँ है भन्न
2: चाहन्छु.
1: बोलेछु भने क्षमा चाहन्छु.
2: सल्लाह सुझावको लागि पनि हजुरलाई मनैदेखि धन्यवाद. पम्फाजी अहिलेलाई छुटौँ.
1: हस्
2: धन्यवाद. जय मसी. पम्फा रोक्काजी हुनुहुन्थ्यो, हामीलाई कोटेश्वरबाट फोन गरेर साथ दिनुभएको थियो र यो कार्यक्रमलाई एकदमै शुरूआतमै उहाँले अर्थपूर्ण बनाइदिनु भएको छ. र यतिखेर पनि फोन लाइनमा कोही मित्र आएको जानकारी मैले पाइसकेको छु, उहाँलाई स्वागत गर्न चाहन्छु. हेलो हेलो हेलो कोही मित्र त हुनुहुन्थ्यो, उहाँको आवाजलाई मैले सुन्न सकिरहेको छैन. हेलो उहाँ बाहिरिसक्नु भएको छ र तपाईँले हामीलाई फटाफट फोन गरेर साथ दिन सक्नुहुन्छ. कोही हुनुहुन्छ फोन लाइनमा? हेलो हेलो हजुर जय मसी. हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ?
3: सिन्धुपाल्चोकदेखि हिरा माया तामाङ.
2: हिरा माया तामाङ सिन्धुपाल्चोक
3: हजुर.
2: कुन ठाउँ सिन्धुपाल्चोक?
3: सिन्धुपाल्चोक
2: बाह्रविसे. हिरा माया के भन्नुभयो?
3: तामाङ.
2: अनि हजुरले रेडियोबाट सुन्नुहुन्छ कि हामीलाई अनलाइनबाट सुन्नुहुन्छ हिरा मायाजी?
3: मलाई एकजना दिदीले के अरे पठाउनु भएको थियो अस्तिको लाइभ
2: हजुर,
3: अनि त्यहाँबाट सुनेको.
2: ए हजुर हजुर हजुर. ल खुसी लाग्यो हिरामाया तामाङजी. यो कार्यक्रम झोलाभित्र के छ हो है, अनि यसभित्र चाहिँ हाम्रो बाह्रवटा झोला हुन्छ, जो झोलाभित्र बाह्रवटा पोका हुन्छ, जुन पोका खोल्नुहुन्छ त्यहाँ जे छ हजुरले त्यही प्रस्तुत गर्नुपर्ने हुन्छ. कति नम्बर एकदेखि तपाईँलाई बाह्र नम्बरसम्म छ, दस नम्बर चाहिँ हाम्रो पम्फाजीले रोजिसक्नु भएको छ. पाँच नम्बरमा चाहिँ के छ भने, पाँच नम्बरको पोका मैले खोलिसकेको छु र तपाईँलाई चाहिँ एउटा किताब पाउनु भएको छ, जुन किताब चाहिँ लेखक जेम्स तामाङले लेख्नु भएको किताब तपाईँले प्राप्त गर्नुहुनेछ.
3: धन्यवाद.
2: हस् धन्यवाद. तिरमायाजी अहिलेलाई छुटौँ. जय मसी. हिरामाया तामाङजी हुनुहुन्थ्यो, सिन्धुपाल्चोकबाट हामीसँग जोडिनु भएको थियो भने तपाईँले पनि हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ. विशेष गरिकन यो कार्यक्रममा एउटा फाइदा चाहिँ तपाईँलाई के हुन्छ भने, एउटा डर पनि चाहिँ हराउँछ है, निर्धक्कको साथ जुनै पोकाभित्र जे परे पनि म चाहिँ त्यसको लागि म तयार छु भन्नुभयो भने चाहिँ एक प्रकारको डर पनि हामीमा हराउन सक्ने नै छ. यतिखेर पनि फोन लाइनमा कोही मित्र, उहाँलाई स्वागत गरौं भित्र. हेलो हेलो हेलो कोही मित्र हुनुहुन्छ? हेलो
4: हेलो जय मसी दाई.
2: जय मसी हजुर. कहाँबाट को बोल्दै हुनुहुन्छ?
4: शान्ता सुनवार हरिसिद्धिबाट.
2: शान्ताजी कस्तो हुनुहुन्छ?
4: हजुर दाई म ठिकै छु, अनि हजुर सन्चै हुनुहुन्छ होला नि?
2: म पनि एकदमै ठिकठाक छु शान्ताजी, जिन्दगी चलिरहेको छ भन्नुपर्छ. तपाईँको के छ नयाँ नौलो बताउनुहोस्.
4: ठिकै छ दाई, मेरो पनि नयाँ नम्बर केही छैन, गुड न्युज एफएम सुन्नु पाएको छ, एकदमै आशिषमय कार्यक्रम राख्नु भएको छ।
0: शान्ताजी ल भन्नुहोस्, कति नम्बरको पोका खोलौ त ठ्याक्क पारेर?
4: सात नम्बरको हेरौँ न दाई। आज चाहिँ
0: आज सातमा पर्नु भयो, मैले खोले है त सात नम्बर। ल साह्रै लक्की हुनुहुँदो रहेछ तपाईँ, रिचार्ज कार्ड प्राप्त गर्नुभएको छ।
4: ए हजुर, धन्यवाद दाई।
0: धन्यवाद, साथ दिनुभयो, बधाई छ हाम्रो शान्ताजीलाई। अहिलेलाई छुटौँ शान्ताजी।
4: हस् दाई, धन्यवाद।
0: उहाँ हुन्थ्यो शान्ताजी, शान्ता सुनवारजी, उहाँलाई रिचार्ज कार्ड परेको छ, कार्यक्रममा सात नम्बर रोज्नु भएको थियो। र श्रोता तपाईँले पनि यतिखेर हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ, हाम्रो फोन नम्बर रहेको छ 4470754 अथवा 4770754। कोही हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौँ। हेलो
5: हेलो, जय मसी हजुर।
2: जय मसी, जय मसी, ठिकै हुनुहुन्छ
5: हजुर?
2: पुनाजी खाजा भयो?
5: खाजा होइन, म त खानै खानु पर्छ अहिले, अब एकछिन पछि
2: खाने
5: बेला भयो होइन है?
2: हजुर
5: हजुर,
2: तयार हुनुहुन्छ?
5: हजुरहरूको सङ्गति, त्यहाँको आवाजले, सबैको प्रार्थनाले मैले त धेरै शक्ति पाएको थाहा पाएको छु के।
2: हजुर हजुर हजुर हजुर। पुनाजी कति नम्बरको पोका खोलौ यतिखेर?
5: हजुर म चाहिँ अब सात नम्बर है।
2: सात नम्बर त हाम्रो शान्ता सुनवारजीले खोलिसक्नु भएको छ।
5: ए भन्नाले आठलाई राखौँ न त।
2: आठ राख्नु भयो नि त। ल आठ नम्बरमा चाहिँ के परेछ भने नि आज रमाइलो परेको छ जोस पुनाजीलाई। केही समय अगाडि त रिचार्ज पनि परेको थियो होइन, यसमा चाहिँ जे परे पनि हामी खुसी हुनुपर्छ, किनभने हामीलाई मेरो भागमा जे परे पनि म चाहिँ यसको सामना गर्न तयार छु भन्नु नै सबैभन्दा ठुलो कुरो हो नि त होइन। के छ भने एक करोड पैसा पाउनु भयो भने के गर्नुहुन्छ तपाईँ? के पाउनु भयो? ल सुनौ त हामी पनि के गर्नुहुन्छ?
5: मलाई एक करोड पैसा पाउने भए मैले पाए पनि है
2: हजुर,
5: अब त्यो चाहिँ म मनैबाट म परमेश्वरको सेवा काहीँ गर्नेलाई म चाहिँ एकदम मुठी फुकार म दिन चाहन्छु, बाँड्न चाहन्छु।
2: कति राम्रो कुरा, सेवकाई गर्नेहरूलाई दिनुहुन्छ सुसमाचार मण्डलीमा।
5: हजुर गुड न्युज छ, ठाउँ ठाउँमा छ, ठाउँ ठाउँमा छ है, अनि सबैको मन खुसी पारेर म सेवकाईमा म पुर्याउन चाहन्छु।
2: मलाई चाहिँ कति दिनुहुन्छ?
5: ए हजुरलाई हजुरलाई नि पुग्छ, त्यहाँ भाग लाउँदा त अब हजुरलाई दिन्छु, दुई चार लाख दिन्छु म।
2: ल एकदमै आज साह्रै खुसी लागेर आयो मलाई,
5: म त एकदमै खुसी भए।
2: ल खुसी लाग्यो, जो साथ दिनुभयो यो रमाइलो कार्यक्रममा, तपाईँको रमाइलोको लागि पनि धेरै धेरै धन्यवाद। अहिलेलाई छुटौँ।
5: मेरो मन ठुलो थियो, मलाई त्यस्तै परेछ त।
2: होइन तपाईँको मन त ठुलो छ नि, त्यो त हामीलाई पनि थाहा छ नि, त्यो भएर तपाईँलाई परेको जस्तो लाग्यो क्या मलाई। ल प्रभुले तपाईँलाई चाहिँ ढोका खोल्नु भएको होस् हामी प्रार्थना गर्छौँ। डरो प्रार्थना गर्ने हो, किनभने मेरो भागमा पनि तिनदेखि चार लाख परिसकेको छ होइन। ओके धेरै धेरै धन्यवाद, साथ दिनुभयो, खुसी लाग्यो, अहिलेलाई छुटौँ।
5: हुन्छ हजुर, जय मसी।
0: जय मसी। पुनाजी हुनुहुन्थ्यो, कस्तो राम्रो कुरा है। एउटा भनाइ छ नि, जस्तो धन हुनेको मन हुँदैन होइन, मन हुनेको धन हुँदैन। पुनाजी एकदमै सङ्घर्षबाट भएर जाँदा पनि उहाँले चाहिँ एउटा कुरा चाहिँ मलाई के आशिष लाग्छ भने, केही समय अगाडि उहाँ जोस कतै बसेर चिया बेच्नुहुन्थ्यो क्या, अनि चिया बेचेर पनि गुड न्युज एफएमलाई चाहिँ खालि मुठी खोल्नुहुन्थ्यो। कस्तो राम्रो कुरा, किनकि गुड न्युज एफएमले परमेश्वरको काम गरिरहेको छ भन्नुहुन्थ्यो। त्यो कुराले पनि हामीलाई एकदमै उत्साह दिँदछ, किनभने केही छैन, सबैभन्दा धनी त हाम्रो बुवा हुनुहुन्छ नि होइन, प्रभु नै हुनुहुन्छ होइन, त्यो प्रति पनि धनी त हाम्रो बुवा हुनुहुन्छ, त्यो प्रति पनि हामी धन्यवादी हुनुपर्छ। केही छैन, मान्छेको संसार छ तर कतिको जीवनमा यीशु हुनुहुन्न होइन, तपाईँ र मैले त यीशु पाएका छौँ नि, त्योभन्दा ठूलो सम्पत्ति के हुन सक्छ होला र है। यतिखेर भने कोही मित्र फोन लाइनमा हुनुहुन्छ, उहाँलाई स्वागत गरौँ। हेलो
6: हेलो, जय मसी।
2: जय मसी हजुर। नैनाजी नैनाजी नैना नैना नैना नैनाजी कस्तो हुनुहुन्छ? म त एकदमै ठिकठाक छु। तपाईँहरू जस्तो मेरो लागि प्रार्थना गर्ने जो साथीहरू दिनुभएको
6: छ,
2: एकदम एकदम म एकदम स्वास्थ्य छु हजुर, सबै कुरा ठिक छ। अनि तपाईँको के छ नयाँ नौलो बताउनुहोस्।
6: म ठिकै छु, आज त झन्डै बिर्सेछु, ठ्याक्कै फेरि घर हेर्ने बित्तिकै ठ्याक्कै सम्झेर कार्यक्रममा फोन गरिहाले
2: लागिहालिस है, हामीलाई नबिर्सिनुहोस्।
6: मैले बिर्सेको छुइनँ।
2: ल, झोलाभित्र के छ? कार्यक्रममा हुनुहुन्छ, 12 पोका छन्। कति नम्बरको पोका खोलौँ त हजुर?
6: कति कति नम्बर गएको छ?
2: 5 गयो, 7 गयो, अनि 8 गयो, 10 गयो, 4 गयो।
6: फर्स्ट नम्बरै चुज गर्छु ल आज। 1 नम्बर,
2: 1 नम्बर है। कति राम्रो पर्यो तपाईँलाई। जे होस्, तपाईँलाई मन पर्ने एउटा भजन गाएर सुनाउनुहोस् भन्नुभएको छ झोलाभित्रले पोकाले।
6: मैले गीत गाउनु पर्ने
2: पर्यो त अब हजुरले एउटा भजन गाइदिनु पर्यो नैनाजीको मिठो आवाजमा। हुन्छ, प्रभुको भजन जुनै गाए पनि हुन्छ, एउटा कोरस र अन्तरा गाइदिनु।

0: धेरै धेरै धन्यवाद तपाईँको साथको लागि नैनाजी, अहिलेलाई छुटौँ।
1: हजुर
0: धन्यवाद। जय मसिंह। नैना थापाजी हुनुहुन्थ्यो, हामीलाई कार्यक्रममा फोन गरेर साथ दिनुभएको थियो र तपाईँ भर्खरै रेडियो ट्युन गर्दै हुनुहुन्छ भने यो हो कार्यक्रम झोलाभित्र के छ, र झोलाभित्र 12 पोका छ र त्यो पोका तपाईँले खोल्न सक्नुहुन्छ। यतिखेर भने कोही मित्र हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो
2: हेलो, जय मसिंह।
0: जय मसिंह। चन्द्रमायाजी आरामै हुनुहुन्छ? अनि खाजा भयो हजुरको? हजुर। अब भने कति नम्बरको पोका खोलौँ हजुर? ओ, जे पर्ला त्यही टर्ला होइन त?
2: अप्ठ्यारो पर्यो भने त म त सर, म एउटा कुरा भन्छु है, मैले जस्तै अब दुई नम्बर खोल्छु अनि त्यसमा मैले सकेन भने त्यो नम्बरमा अर्को साथीले फोन गर्नु पाउनु पर्छ है सर।
0: आयो, तपाईँले त नयाँ नियम ल्याउन लाग्नु भयो त, यसको लागि त नयाँ सरकारै आउनु पर्छ होला हौ, यो संविधान चेन्ज गर्न।
2: भोलिपछि धेरै साथीहरू भएपछि त हामीलाई झोला पुग्दै पुग्दैन नि।
0: त्यो चाहिँ हो, त्यो चाहिँ हो होइन त?
2: कस्तो अप्ठ्यारो पर्यो भने त म त सर, म एउटा कुरा भन्छु है, मैले जस्तै अब दुई नम्बर खोल्छु अनि त्यसमा मैले सकेन

0: त्यो पनि हो, त्यो पनि हो। ल सजिलो छ हजुरलाई, तपाईँको जीवनमा हाँसो उठ्ने कुनै घटनाहरू छ भन्नुहोस्। जस्तो जीवनमा क्या कस्तो हाँसो उठ्ने घटनाहरू हुन्छ नि त होइन, त्यो घटना बस्नु पर्यो क्या हजुरले। अब त्यस्तै आफ्नो जीवनमा हाँसो उठ्ने कुनै घटनाहरू हुन्छ नि त, जस्तो कहिले काहीँ मान्छेले के गरेको हुन्छन् भने कुचो कहाँ परो परो खोज्दा खोज्दा भेटिन भनौँ भने कुचो हातमै हुन्छ क्या, त्यस्तो प्रकारको हुन्छ नि त कति
1: छ। बिराम भएर अनि काठमाडौँ आएको हो, अनि यता सानो कोठामा मेरो दिदी नजिकै हुनुहुन्थ्यो है, अनि मेरो दिदीले त्यो सानो कोठा खोजेर राख्नु भएको थियो, अनि म चाहिँ बिरामी अनि मेरो बच्चाहरू सानो सानो, अनि मेरो श्रीमान काममा जानु हुन्थ्यो, अनि मेरो देवर बाबु पनि हामी सँगै थियो है, अनि मेरो कोठामा चाहिँ कुकर थिएन है, अनि दिदीले दाल पकाएर खुवा बाबुलाई भनेर एक दिन कुकर ल्याइदिनु भएको रहेछ, अनि दाल पकाएको अनि माथि खाना पनि जस्ताको थियो सर, अनि सानो झुल्किएको थियो कि, अनि दाल पकाएर अनि बाबुहरूलाई स्कुल पठाउनु भनेर, अनि दाल पकाएपछि त्यो ऊ नै नगइकन त्यो बिर्को निकालिदिएछ सर, अनि सबै दाल जति त माथि खानाभरि अनि कुकरमा दालै थिएन, धेरै हाँसे, हामी त थक्क पनि परे, अनि अस्ति हाम्रो बाबु विदेशबाट आएर अनि देउरानीको अभिसन गरे, हामी धेरै दिनसँगै बस्यो, अनि त्यस्तो कुराहरू निकालेर हामी हाँसी बस्यो, पहिले हामी यस्तो जस्तै भनेर, अनि त्यो दालको त्यो नगइकन त्यो बिर्को निकालिदिएपछि त सबै जाँदो रहेछ नि त,
0: साभरि
1: त्यस्तो भएको
0: कोठाभरि तपाईँले स्प्रे लगाउनु भयो नि त,
1: त्यो हाँसुले एउटा चाहिँ थाहा भयो सर, त्यति धेरै अरू त थाहा भएन।
0: कस्तो राम्रो आफ्नो जीवनमा भएका हाँसोहरू पनि त एकदमै रमाइलो हुन्छ नि त होइन।
1: हजुर, अनि सल्लाह सुझाव भन्नुपर्दा चाहिँ सर, अघि पम्फा दिदीज्यूले भन्नुभएको पनि मेरो हामी दुई बहिनीको सल्लाहले राखेको है त्यो, कति साथीहरूले कति फोन लगाए सुरुदेखि अन्तिमसम्म लागेन भन्नुभएको थियो क्या, अनि
0: हुन्छ हुन्छ तपाईँहरूको सल्लाहको लागि पनि धेरै धेरै धन्यवाद, अहिलेलाई छुटौँ,
1: हस्
0: धन्यवाद छ। नमस्ती, उहाँ हुनुहुन्थ्यो चन्द्रमाया मगरजी, हामीलाई कार्यक्रममा फोन गरेर साथ दिनुभएको थियो, र हजुरहरू पनि जोडिन सक्नुहुन्छ, र कार्यक्रमको नाम रहेको छ झोलाभित्र के छ, प्रत्येक बिहिबार 4 बजेदेखि 5 बजेसम्म तपाईँले हामीलाई साथ दिन सक्नुहुन्छ, र झोलाभित्र के छ त्यसको लागि त हजुरले फोन गर्नै पर्छ। यतिखेर कोही मित्र फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो, जय मसी हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: म नैना थापा नै बोलेको,
0: नैना थापा नै बोल्नुभयो नैनाजी, कति नम्बरको पोका रोज्नुहुन्छ यतिखेर?
2: कति नम्बर गयो अहिलेसम्म?
0: अहिलेसम्म 1 नम्बर गयो, 2 नम्बर गयो, 5 नम्बर गयो, 7 नम्बर गयो, 8 नम्बर गयो, 10 नम्बर गयो,
2: 5 नम्बर
0: गइसकेको छ।
2: ए, 7 नम्बर,
0: 7 नम्बर पनि गइसकेको छ।
2: अब कति भन्नु, 12 भनौँ।
0: हुन्छ हुन्छ, एकदम एकदमै ल, अब 12 नम्बरको झोला मैले खोले है त।
2: हजुर, हुन्छ।
0: झोलाभित्र के छ भनेपछि तपाईँले नढाटी भन्नुहोस् है, सानोमा आमा बुवाको के चोर्नु भएको छ अथवा के चोर्नु भएको थियो, सानोमा आमा बुवाको के चोर्नु भएको थियो,
2: के चोर्नु भएको थियो भने?
0: हजुर,
2: मलाई खासै त के चोरेको छुइनँ, तर पनि एउटा माया चोरेको थियो, साँच्ची नै भन्नु पर्दाखेरि त्यस्तो चोर्ने काम त गरेको छुइनँ,
0: हजुर,
2: के भन्ने थाहा छैन उत्तर।
0: होइन, सानोमा त जे पनि गरिन्छ नि थाहा हुँदैन नि त, जब हामी हामीमा ज्ञान आउँछ नि, चोर्नु हुँदैन, ढाक्नु हुँदैन भनेपछि त हामी गर्दैनौ नि त होइन, तर सानोमा चाहिँ हामी कति बदमास त हुन्छौ नि।
2: हजुर, चोर्ने काम चाहिँ अहिलेसम्म गरेको नि छुइनँ, साँच्चै भन्नुपर्दा तपाईँको इमान्दारीमा चोर्ने चाहिँ अहिलेसम्म गरेन, तर मम्मीलाई दुःख चाहिँ दिए, त्यो नै होला एउटा होइन, मम्मीलाई दुःख दिने, मम्मीको दुःख नबुझेको।
0: दुःख चाहिँ कसरी दिनुहुन्थ्यो?
2: अलिक उहाँलाई कस्तो भन्दा रोएर, अनि उहाँले कामहरू गर्दै गर्दाखेरि डिस्टर्ब गर्ने, बोल्नु नदिने, मुख बन्द गरेर बोल्नु नदिने।

0: त्यस्तो स्वभावको थिएँ म.
1: आफू मात्रै बोल्नु पर्ने?
0: हजुर, म आफै बोल्नु पनि, मैले नै मै एकदमै टप भएर एकदम मै जित्नु पर्ने, मम्मीलाई चाहिँ बोल्नु नदिने, केही गर्नु नदिने, त्यस्तो स्वभावको.
1: भनेपछि नैनाजी त रेडियोमा पो बोल्नु पर्ने रहेछ त सानैदेखि.
0: हजुर हजुर, हो नि,
1: तालिम भइरहेको छ गुड न्युज एफएममा, त्यो तालिम चाहिँ तपाईँले लिनुपर्ने थियो क्या.
0: हजुर, अलिक मलाई डर डर लाग्छ त्यस्तोमा चाहिँ, अलिक म बोल्नु अलिक गाह्रो लाग्छ नि, अलिक नर्मल्ली बोल्न यसो तपाईँहरूसँग कुरा गर्नु चाहिँ सक्छु, तर त्यो लाइभमा यस्तो रेडियोहरूमा चाहिँ अहिलेसम्म मैले बोल्नु चाहिँ अलिक सक्दिनँ, डर लाग्छ.
1: एकदमै खुसी लाग्यो, जो साथ दिनुभयो, रमाइलो कुरा गरिदिनुभयो, अहिलेलाई छुटाउँ.
0: हजुर,
1: नमस्ते. र कार्यक्रममा हामीलाई नैनाजीले पनि साथ दिनुभएको थियो र हामीले एकअर्कालाई रिफ्रेस पनि गराउन सक्छौँ होइन. यो कार्यक्रमबाट चाहिँ एउटा रमाइलो पनि हुन्छ, किनभने कति हामी झोक्रेर बसिरहेको हुन्छौँ, यो भएन त्यो भएन भनेर होइन, तर एकअर्कालाई उत्साह दिइरहेका हुन्छौँ होइन, हँसाइरहेका हुन्छौँ. सुरु आज कार्यक्रम सुरुमै रमाइलो भयो, किनभने हाम्रो पम्फाजीले कति मजाले त्यो कविता लेख्नु भएको थियो, त्यो कविताले पनि मलाई एकदमै उत्साह दियो. वास्तवमा भन्नुपर्ने त मैले हो त्यस्तो कविताहरू होइन कार्यक्रमको ओपनिङमै, तर हाम्रो पम्फाजीले नै यति राम्रो ओपनिङ गरिदिनु भयो, त्यो भएर कार्यक्रम अर्थपूर्ण छ. कोही हुनुहुन्छ यतिखेर फोन लाइनमा, उहाँलाई स्वागत गरौँ. हेलो हेलो
2: हेलो, जय मसी सर.
1: जय मसी पम्फाजी.
2: हजुर, पक्कै पनि पम्फाजी हो. चन्द्रमा बहिनीले चाहिँ साह्रै हँसाएर जानुभयो, अब मेरो चाहिँ के भाग पर्छ होला.
1: साह्रै मजाले आज सबैले नै एकदमै रमाइलो गरिराख्नु भएको छ, खुसी लाग्यो मलाई. म पनि एकदमै आशिषित भइरहेको छु, त्यो महसुस गरिरहेको छु.
2: कोही कार्यक्रम त मैले यहाँ सुन्नै पाएन नि, यहाँ बच्चाहरू अब स्कुल छुट्टी भयो, बच्चाहरू पसलमा आएको कारणले उहाँको चाहिँ राम्रोसँग बुझ्यो क्या, सुन्यो पनि कस्तो हाँसो उठ्यो.
1: भनेपछि उहाँले होइन सिटीको बिर्को निकालेर गर्नुसम्म गर्नुभयो होइन. सुरु सुरुमा हुन्छ नि त, एकजनाले भन्नुहुन्थ्यो क्या रेडियोमा, रेडियो सुन्दाखेरि सुरुमा यो रेडियोमा को मान्छे बोल्दो रहेछ भनेर खोलेर हेर्नु भएको थियो अरे, त्यस्तै हुन्छ नि त सुरु सुरुमा त होइन. पम्फा गोपालीजी, अब भने हजुरले पोका खोल्नु पर्ने हुन्छ, कति नम्बर? चार नम्बर बाँकी छ, तीन नम्बर बाँकी छ, छ नम्बर बाँकी छ, नौ नम्बर बाँकी छ, एघार नम्बर बाँकी छ.
2: आज चारतिरै लाग्नु पर्ला जस्तो छ, जे त होला नि,
1: जे पर्छ त्यही टर्छ नि होइन.
2: जस्तो पर्छ उस्तै त. अब चन्द्रमा बहिनीले भनिसक्नु भयो, अब हामीले नसकेको पास गरेर अर्को अर्को व्यक्तिलाई दिने भनेर होइन, के को डर झन् ढुक्क साथले पो फोन गर्छु.
1: हो नि, ल अब हजुरलाई पनि रमाइलै परेछ. तपाईँ पाँचजना गायक गायिकाको नाम भन्नुहोस् भनेर यहाँ चाहिँ झोलाभित्र रहेको छ.
2: पाँचजना गायिक, एकजना अन्जु पन्त,
1: एकजना अन्जु पन्त,
2: अरू त त्यति कस्तो
1: बिर्सिन्छु. अब तपाईँले गुड न्युज एफएममा धेरै कलाकारको गीत सुन्नुहुन्छ नि त होइन, एकचोटि नाम भनिदिनुहोस्.
2: अगेर समी भन्न लागेपछि फेरि बिर्सिन्छ.
1: अन्जु पन्त पम्फा रोक्का गायिका हो त, तीन चारवटा गीत
2: गाउनुहुन्छ,
1: उहाँको गीत सुनिरहेको छौँ एफएममा मजाले, अनि उहाँ पनि त गायिका हो नि त.
2: हो नि त, हो त्यही भने कस्तो अनि कस्तो बिर्सिएको होइन सर.
1: अब पाँचजनाको भन्नु भएन भने चाहिँ सजाय हुन्छ, त्यो चाहिँ तपाईँले अर्को हप्ता एकजनालाई रिचार्ज कार्ड दिनुपर्छ है फेरि.
2: कस्तो बिर्सिहाल्छु भने अरे के
1: सलोमी तिमोथी, ल मैले भन्दै है, सलोमी तिमोथी.
2: हजुर हजुर.
1: अरू
2: कस्तो, म भन्न खोज्छु फेरि भन्नै आउँदैन अरे, के भएको?
1: चन्दा देवान.
2: हजुर, चारवटा भइगयो, अब एउटा
1: धनुषा घले.
2: ल पाँचवटा त भइहाल्यो सरलाई, धेरै धन्यवाद यहाँ मेरो पसलमा बोलाउँछ.
1: हजुर धेरै धेरै धन्यवाद, मैले तपाईँलाई साथ दिने मौका पाएँ यसको लागि पनि धन्यवाद। अहिलेलाई छुटौँ।
2: हुन्छ सर, म यहाँ पसलमा
1: पम्फा गोपालीजी हुनुहुन्थ्यो, चितलाङबाट जोडिनु भएको थियो भने यतिखेर फोन लाइनमा कोही मित्र हुनुहुन्थ्यो, तर त्योभन्दा अगाडि एउटा गीत राख्न चाहन्छु। गीतको बोल रहेको छ हजार कारण छन् धन्यवाद दिने, तपाईँलाई बोलको गीत राख्न चाहन्छु किनभने हामीले परमेश्वरलाई धन्यवाद दिनै पर्छ। कतिजना होइन त्यो धन्यवाद दिने कारणहरू धेरै छन्। यतिखेर कार्यक्रममा यो संगीतको साथ

यो अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र तपाईँले भने हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ र कार्यक्रम झोलाभित्र के छ र कार्यक्रममा 12 पोका रहेको छन्, अझै पनि हामीसँग 4 पोका बाँकी छ र तपाईँले हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ। के थाहा आजको उत्कृष्ट प्रस्तुति तपाईँको पनि रहन सक्छ होइन, र कार्यक्रममा विशेष गरिकन पोकाभित्र जे छ त्यसको म सामना गर्छु भन्ने तपाईँमा त्यो हिम्मत त्यो आँट हामीले ल्याउनु पनि पर्छ। ए कार्यक्रमबाट चाहिँ अलिकति डरपनलाई पनि हटाउँछ जस्तो लाग्छ मलाई। र हामीसँग यतिखेर 3, 6, 9 र 11 बाँकी रहेको छ र हामीलाई 4770754 अथवा 4770754 र हाम्रो वाट्सएप नम्बर रहेको छ 9803244646 तपाईँले हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ। र यतिखेर कोही मित्र फोन लाइनमा हुनुहुन्छ, उहाँलाई स्वागत गर्न चाहन्छु म। हेलो हेलो हेलो, कोही मित्र त हुनुहुन्थ्यो तर बाहिरको जानकारी मैले पाइसकेको छु र तपाईँले पनि हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ 4770754 अथवा 4770754 हाम्रो फोन नम्बर रहेको छ अनि हाम्रो वाट्सएप नम्बर रहेको छ 9803244646 9803244646।

र कार्यक्रम झोलाभित्र के छ मा तपाई हुनुहुन्छ र तपाईँले हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ। कोही मित्र हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौँ। हेलो हेलो,

0: कार्यक्रम झोलाभित्रमा के छ म तपाईँ हुनुहुन्छ र विशेष गरिकन कार्यक्रममा कार्यक्रम झोलाभित्रमा 12 पोकार रहेका छन् र तपाईँले हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ। हाम्रो फोन नम्बर रहेको छ 4770754 अथवा 4770754 हाम्रो फोन नम्बर रहेको छ र यतिखेर कोही मित्र हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौँ। हेलो
1: हजुर, जयमसी।
0: जयमसी पुनाजी, आरामै हुनुहुन्छ?
1: एउटा बोलेको मलाई साह्रै रमाइलो लाग्यो यो कार्यक्रम, अनि अब एकपल्ट त लगाएँ बहिनीहरूले त्यसो नभने अब हुन्थ्यो
0: होइन। ठिकै छ, ठिकै छ, कहिले काहीँ उहाँहरूले यो पनि त भन्नुभएको छ नि त, कहिले काहीँ अब कोही आएन भने मात्रै हजुर हजुर। यति कति नम्बर पोका यतिखेर खोल्न चाहनुहुन्छ?
1: एकपल्ट सरीमा आइहाले है, अब कति कुन चाहिँ बाँकी छ लाग्छन?
0: 11 नम्बर, 9 नम्बर, 6 नम्बर र 3 नम्बर बाँकी छ।
1: म 6 नम्बर भन्छु ल।
0: 6 नम्बरको पोकाभित्र चाहिँ के छ भने, जीवनमा कुन दिन धेरै रुनु भएको छ तपाईँ, कहिले रुनु भएको छ धेरै?
1: जीवनमा रुन त ब्याउली बनाइदिन धेरै रुवाई अनि त्यसपछि घरमा आएपछि एकपल्ट मलाई ससुरा बाजेले हाम्रो धेरै ठुलो दाउराको खलिया थियो क्या, अनि मलाई चाहिँ म अर्कै घरमा हो, अनि उहाँ मेरो ससुरा लस्की त्यो मिन्थ्यो यति लामो, अनि मलाई चाहिँ त्यो खलियाको दाउरा चोरेर लै भनेर जात्रै गरिदियो क्या मलाई है। अनि मैले चाहिँ म रुँदै बान्ना एउटा बान्नु छ आँगेनमा बान्ना बसेर जम्मै न्यारो हट्टेसम्म सुनाइदिएँ कि मैले त, अनि मैले त्यो दाउरा मैले छोएको नि छैन, त्यस्तो किन चोरेर ल्याउने मैले भने, अनि रोएँ नि म त, रोइदिएँ पनि, धेरै रुनु मन लाग्यो, रोएँ नि, आँसु कति आयो कति आयो, अनि अर्घ्यले नगरेको कुरो मलाई यस्तो दाउरा चोरी भनेर लाउने भनेर त्यसरी चाहिँ रोएँ कि त्यो बेला म बजार न्यारो हट्टे जम्मै सुनेका हुन् है ल।
0: भनेपछि त्यतिखेर ससुरा बाले गर्दा धेरै रुनु भएको छ?
1: रोएँ म त, नचोरेको कुरो चोरी भनेर लगाइदिनु भयो, अनि मोल खातामा मोल पनि बोक्न गएको लौरीले भाग लगाइदिएर बोक्नै नदिने, अनि त्यहाँ पनि रोएँ कि म त, दुःख लाग्यो यसरी है, त्यति हो नि, त्यसमा चाहिँ बेसी दुःख लाग्यो।
0: हुन्छ, धेरै धेरै धन्यवाद, साथ दिनुभयो, खुसी लाग्यो। जयमसी पुनाजी हुनुहुन्थ्यो, हामीलाई कार्यक्रममा साथ दिनुभएको थियो भने तपाईँले पनि हामीलाई साथ दिन सक्नुहुन्छ। अझै पनि हामीसँग 3 पोकाहरू बाँकी छन्, पोका नम्बर 3 र पोका नम्बर 9 र 11 र फोन गरेर साथ दिन सक्नुहुन्छ। हाम्रो फोन नम्बर रहेको छ 4770754 अथवा 4770754 हाम्रो फोन नम्बर रहेको छ र हाम्रो वाट्सएप नम्बर रहेको छ 9800243746। कोही हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौँ। हेलो
2: हेलो, जयमसी हजुर।
0: जयमसी चन्द्रबाईजी,
2: अनि समय सिद्धिनलाई पोकोहरू बाँकी छ त सर, आइदिए म त
0: मनले मानेन होइन त। हुन्छ, ठिक छ, अब यो पोकाहरू तपाईँकै लागि पनि हुन सक्छ नि त। हुन्छ हजुर, 11 नम्बर, 9 नम्बर र 3 नम्बर।
2: 3 नम्बरमा
0: चाहिँ तपाईँले प्राप्त गर्नुभएको छ रिचार्ज कार्ड। त्यही खोज्नु भएको थियो होइन, अब कहिले काहीँ त होइन खोज्नु पनि, फेरि खोज त तिमीले भेटाउने छौ पनि भन्ने छ नि त होइन, भेटायो भेटायो, आज चाहिँ जे होस् ठ्याक्कै लाग्यो। धन्यवाद, साथ दिनुभयो, खुसी लाग्यो, अहिलेलाई छुटौ। तपाईँको नम्बर हाम्रो प्राविधिक मित्रलाई टिपाइदिनको लागि पनि म अनुरोध गर्न चाहन्छु है त। चन्द्रमाया मगरजी हुनुहुन्थ्यो, हामीलाई कार्यक्रममा फोन गरेर साथ दिनुभएको थियो र
3: तपाईँ पनि हामीसँग जोडिन सक्नुहुन्छ, अझै पनि हामीसँग समय छ र कोही मित्र हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौं भन्दै थिए। केही छैन, हामीसँग 11 र 12 नम्बरको पोका पनि खाली रहेका छ, कोही हुनुहुन्छ उहाँलाई स्वागत गरौं। हेलो हेलो
4: हेलो,
3: हजुर जयमसी, हजुर जयमसी रुचि,
2: हजुर म त प्रायः गर्दा गर्दा बिर्सेछु, आज त अघि नै हेरे देख्नलाई, पनि फेरि यता काममा भुलिहाल्यो, बिर्सेछु।
3: तर तपाईँले बिर्से पनि हामीले बिर्सेका छैनौँ, धेरैले भन्दै हुनुहुन्थ्यो आज रुचि कहाँ जानुभएछ भनेर। ल रुचि यतिखेर चाहिँ अब 11 नम्बर र 9 नम्बर बाँकी छ, तपाईँ आज भोलि त सुरुमै हुनुहुन्थ्यो, आज विशेष कारणले गर्दा चाहिँ तपाईँ ढिला आउनुभयो, र पनि हामी एकदमै खुसी छौ। 9 नम्बर र 11 नम्बरमा कुन चाहिँ पोका खोल्न चाहनुहुन्छ?
2: एघार
3: नम्बरमा रहेको छ। तपाईँको जीवनका तीनजना महत्वपूर्ण व्यक्तिहरू जसलाई तपाईँ कहिले पनि बिर्सनुहुन्न र पहिलो ठाउँमा राख्नुहुन्छ, तीनजना व्यक्ति?
2: पहिलो ठाउँमा राख्ने भनेको चाहिँ अब परमेश्वरलाई हो पहिलो स्थानमा चाहिँ,
3: पहिलो स्थान परमेश्वर,
2: बिर्सिन नसक्ने चाहिँ,
3: हजुर
2: बिर्सिन नसक्ने चाहिँ है प्रभु यीशु, अनि दोस्रो भन्नु पर्दा अब दोस्रो चाहिँ आफ्नै परिवार हो होइन, त्यसको चाहिँ अब मन्दारी परिवार।
3: धेरै धेरै बाठी हुनुहुँदो रहेछ रुचि, सबैलाई समेट्नु हो नि त यति कुरा भन्दा त होइन, खुसी लाग्यो।
2: मन्दारी नभई नहुने मण्डली हो, अनि सर्वप्रथम प्रभु होइन, सबैभन्दा हामीलाई बनाउनु हुने सृष्टिकर्ता नै प्रभु हुनुहुन्छ, अनि उहाँलाई विशेष पहिलो प्रथम उत्तम भाग प्रभुलाई हुन्छ, अनि दोस्रोमा
3: होइन
2: अनि अब परिवार भयो, परमेश्वरले भन्नुभएको छ नि त प्रेरित 1:13 जब पवित्र आत्मा तिमीहरूमा आउनुहुन्छ अनि तिमीहरू शक्ति पाउनेछौ, तिमीहरू एरुसलेममा सामरियामा पृथ्वीको अन्तिम थियो छ मेरा साथी हुनेछ होइन, त्यही भएर प्रभु अनि परिवार अनि मण्डली छ। जैन श्री देश भाग लिनु पाए धन्यवाद। नेट गयो क्या हो मेरो त? हुन्छ तपाईँको आवाज आएन है जैनश्री।
3: हजुर धेरै धेरै धन्यवाद साथ दिनुभयो, खुसी लाग्यो, रुचि हुनुहुन्थ्यो र तपाईँले पनि हामीलाई साथ दिन सक्नुहुन्छ, र अब भने एउटा मात्रै पोका बाँकी छ र तपाईँले हामीलाई साथ दिन सक्नुहुन्छ। हाम्रो फोन नम्बर रहेको छ 4770754 अथवा 4770754, र हाम्रो वाट्सएप नम्बर रहेको छ 98023446, र तपाईँले पनि हामीलाई फोन गरेर साथ दिन सक्नुहुनेछ, र एउटा पोका हामीसँग बाँकी रहेको छ र हामीलाई तपाईँले साथ दिन सक्नुहुन्छ, र अहिलेलाई भने एउटा अर्थपूर्ण संगीतको साथ तपाईँको लागि कार्यक्रममा

आदरणीय श्रोता, हामी कार्यक्रमबाट तपाईँलाई क्षमा माग्न चाहन्छौँ र किनभने अलिकति प्राविधिक गडबडी भएको कारण, हाम्रो प्रसारणमा अलिकति समस्या भएको कारण पनि तपाईँसँग हामी पूरा मनैदेखि बोल्न सकेनौ। यसको लागि क्षमा माग्दै र जो जतिले कार्यक्रममा फोन गरेर साथ दिनुभयो तपाईँहरूलाई पनि धेरै धेरै धन्यवाद दिँदै र प्राविधिक मित्रहरूलाई पनि धन्यवाद दिँदै कार्यक्रमबाट बिदा हुन्छु। धन्यवाद। जय मसीह। नमस्कार।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम महिमाको विधि।
2: तिम्रो विश्वासले तिमीलाई निको पारेको छ। आमेन। जयमसी तथा हार्दिक स्वागत छ कार्यक्रम महिमाको वेदीको अर्को एउटा नयाँ श्रृंखलामा। कार्यक्रम प्रस्तुता जोनाथन गिरी तर्फबाट हार्दिक स्वागत तथा न्यानो अभिवादन चढाउन चाहन्छौ। प्राविधिक कक्षबाटका प्राविधिक मित्रको साथ प्रेसता यो कार्यक्रम हरेक हप्ता बिहिबार साँझ 5 बजेदेखि 5:30 बजेसम्म मात्र गुड न्यूज एफएम 105.1 मेगाहर्जको रेडियो तरंग काठमाडौँ र 105.6 मेगाहर्जको रेडियो तरंग पोखरा मार्फत तपाईँले सुन्दै आइराख्नु भएको छ। कार्यक्रममा हामी विभिन्न मिठा मिठा गीत संगीतहरू प्रस्तुत गर्नुको साथसाथै सुसमाचारीय भक्ति गीतहरू अनि त्यसै गरेर सुसमाचारीय प्रवचनहरू जो जीवन गवाईहरू र परमेश्वरको महिमा हुने सबै कुराहरूलाई हामी तपाईँको बीचमा प्रस्तुत गर्ने गर्दछौ। श्रोता, यो कार्यक्रमको मुख्य उद्देश्य भनेको तपाईँको जीवनमा परमेश्वरको महिमा प्रकट हुन सकेको होस् र अब आउन लागेको परमेश्वरको महिमामय राज्यमा तपाईँले प्रवेश पाउनु भएको होस् भन्ने उद्देश्यको साथ हामीले यस कार्यक्रमलाई शुरूआत गरेका छौ। तापनि श्रोता, आज पनि हामी त्यही उद्देश्य अनुरूप अबको आधी घण्टासम्मको लागि तपाईँसँग बातचित गर्न हामी उपस्थित भइसकेका छौ। प्रिय श्रोता, यो कार्यक्रम तपाईँको आफ्नो कार्यक्रम हो र यस कार्यक्रमलाई नियमित रूपले सुनेर जो जो श्रोताहरूले प्रतिक्रिया दिइराख्नु भएको छ हामी उहाँहरूलाई हृदयदेखि धन्यवाद दिन्छौ र साथसाथै तपाईँले पनि आफ्नो अमूल्य सल्लाह सुझाव र प्रतिक्रिया भनी दिन नभुल्नुहोला, जसको लागि ठेगाना अहिले हामी कार्यक्रमको अन्तमा दिने नै छौ। आदरणीय श्रोता, अहिलेलाई भने मन र आत्माको तयारीको निम्ति सुनौ एउटा सुमधुर अर्थपूर्ण सुसमाचारीय भक्ति गीत। त्यसपछि यो गीतपछि म अवश्य पनि आउने नै छु। अहिले भने सुनौ एउटा मिठो गीत।

यो सुमधुर गीतपछि पुनः स्वागत छ कार्यक्रममा। र अब भने हामी ढिला नगरिकन आजको बसाईलाई अगाडि बढाउन गइरहेका छौ। तदनुसार श्रोता, हामीले मर्कुस चार अध्यायको 26 पददेखि तल हेर्दै जाने हो भने 34 पदसम्म यसरी लेखिएको छ। उहाँले भन्नुभयो, परमेश्वरको राज्य यस्तो हो, कुनै एकजना मानिसले जमिनमा बिउ छर्छ र ऊ सुते पनि जागा रहे पनि रात दिन त्यो बिउ चाहिँ टुसाउँछ र बढ्छ, तर त्यो कसरी बढ्छ सो उसले जान्दैन। जमिन आफैले उमार्छ, पहिले टुसा त्यसपछि बाला, तब बाला पूरा भएपछि दाना लाग्छ, तर जब अन्न पाक्छ तब तुरुन्तै उसले हँसिया लगाउन थाल्छ, किनभने फसलको बेला आइपुगेको हुन्छ। उहाँले फेरि भन्नुभयो, परमेश्वरको राज्यको तुलना केसँग गरौं, अथवा कुन दृष्टान्तमा यसको व्याख्या गरौं? यो त रायोको बिउको दाना जस्तो छ, जो जमिनमा छरिन्छ। पृथ्वी भरिमा सबै बिउहरूमा सानो भए तापनि जब त्यो छरिन्छ तब त्यो बढ्छ र त्यो सागपातहरू भन्दा त्यो ठूलो हुन्छ र त्यसले ठूला ठूला हाँगाहरू हाल्छ र आकाशका पंक्षीहरूले त्यसका छहारमा गुण लाउँछन्। तिनीहरूले बुझ्न सकेसम्म उहाँले धेरै यस्ता दृष्टान्तहरू भनेर तिनीहरूलाई वचन सुनाउनु भयो। दृष्टान्त बिना उहाँले तिनीहरूसँग बोल्नु भएन, तर आफ्ना निज चेलाहरूलाई उहाँले गुप्तमा सबैको अर्थ खोलिदिनुहुन्थ्यो। आमेन। आदरणीय श्रोता, हामीले यहाँ परमेश्वरको राज्यको कुरा गरेका छौँ। परमेश्वरको राज्यको कुराकानी गर्दै गर्दा हामीले बुझ्नुपर्ने कुरा के छ भने, त्यो राज्यमा जो चाहिँ राजा सृष्टिकर्ता आफै हुनुहुनेछ। सृष्टिकर्ता परमेश्वरको राज्य हामीले विचार गर्ने हो भनेदेखि अदनको बगैँचामा पूर्ण रूपले थियो। यो तबसम्म त्यहाँ अदनको बगैँचामा रह्यो जबसम्म आदमले पाप गरेनन्। जब आदम र हब्बाले पाप गरे तब परमेश्वरको त्यो पूर्ण रूपले सिद्ध राज्यबाट उनीहरू बाहिर निकालिए। अदनको बगैँचाको राज्य कस्तो थियो परमेश्वरको? त्यहाँ कुनै पनि प्रकारको हत्या हिंसा जस्ता कुराहरू थिएन। त्यहाँ मांसाहारी प्राणीहरू पनि मासु नखाने थिए। साथै त्यहाँ एक अर्कामा गहिरो सठिक तालमेल थियो, एक अर्कामा प्रेम थियो, अनि त्यहाँ मृत्यु भन्ने कुराको नाउँ निशानै थिएन। त्यहाँ कुनै पनि प्रकारको रोग बिरामी जस्ता कुराहरू नै थिएन। यो थियो परमेश्वरको सिद्ध र पवित्र राज्य। आदरणीय श्रोता, जब आदमले परमेश्वरको राज्यको नियमलाई तोड्यो, त्यसपछि परमेश्वरको राज्य अब पृथ्वीबाट हटेर गयो र अब चाहिँ दियाबोलसले राज्य गर्न थाल्यो। दियाबोलसकै भरमाईमा उत्पत्ति 3 अध्यायमा हामीले हेर्छौँ भने उसैले भरमाएर परमेश्वरको विरुद्धमा पाप गर्न उक्साएको थियो र त्यो दियाबोलस आफै पनि स्वर्गबाट परमेश्वरको विरुद्धमा विद्रोह गरेर निक्लिएको दुष्ट स्वर्गदूत थियो। आदरणीय श्रोता, त्यसले बगैँचामा सुन्दर सर्पको रूप लिएर आयो र उसले आदम र हब्बालाई छकाएर पापमा फसायो र यसरी सारा पृथ्वी र स्वर्ग बाहेकका सम्पूर्ण बाँकी ठाउँहरूमा उसले आफ्नो कब्जा जमाउन सफल भयो। प्रिय श्रोता, त्यसपछि यो क्रम धेरै नै लामो समयसम्म चल्यो र मानिसहरू भ्रष्ट भए र मानिसहरूलाई भ्रष्ट पारेर पृथ्वीमा उसले परमेश्वरलाई जल प्रलय ल्याउन बाध्य तुल्यायो र जल प्रलयद्वारा सारा संसार नष्ट भयो। तर नुवाको एउटा परिवार, नुवा र नुवाको एउटा परिवार भने त्यहाँ परमेश्वरको नजरमा नुवाको धार्मिकताको कारणले गर्दा बचाइयो। प्रेसवता र यसरी परमेश्वरले फेरि पनि अब नुवासँग करार बाँध्दै गर्दा आफ्नो राज्यलाई पृथ्वीमा पुनः आत्मिक रूपमा स्थापित गर्न थाल्नुभयो र त्यही क्रममा हामी देख्छौ परमेश्वरले इसरायलीहरूलाई अब्राम पछि उसका सन्तान र उसका सन्तान पछि याकुबका सन्तान लगायतका इसरायलीहरूलाई आफ्नो राज्यको करारको सन्तान अथवा भनौ आफ्नो राज्यको पहिलो प्रजाको रूपमा चुन्नु भएको हामी पाउँदछौ। र हामीले हेर्यो भने पृथ्वीमा असंख्य मानिसहरू थिए र ती असंख्य मानिसहरू मध्ये सानो एउटा बिउको रूपमा उहाँले इसरायल राष्ट्रलाई चुन्नु भएको थियो। इसरायलका विशेष गरी 12 गोत्रका मानिसहरूलाई, जसले सम्पूर्ण रूपले परमेश्वरको अधीनस्थलाई स्वीकार गरेर उहाँप्रति वफादार र उहाँप्रति इमानदार र आज्ञाकारी भएर जीवन
यापन गरेर उनीहरूले आफ्नो जीवनबाट परमेश्वरको राज्य पृथ्वीमा स्थापित हुँदै गरेको कुरालाई देखाउनु पर्ने थियो। तर दुःखको कुरो, दियाबोलसले उनीहरूलाई पनि परमेश्वरको विरुद्धमा बागी हुनलाई सुर्यायो र उनीहरू पनि पूर्ण रूपले परमेश्वरको निजी प्रजा बनेर उहाँको राज्यलाई पृथ्वीमा प्रदर्शन गर्न असफल भएको कुरा हामी पाउँदछौ। यतिकैमा सृष्टिकर्ता परमेश्वरले फेरि पनि उनीहरूलाई त्याग्नु भएन र आफ्नो राज्य गर्ने, आफ्नो राज्यलाई पुनर्स्थापना गर्ने उहाँको मनसुबालाई उहाँ अझै दृढ रूपले पक्रिराख्नुहुन्छ र त्यही राष्ट्रद्वारा दियाबोलसको शिरलाई कुच्याएर त्यसको हातबाट सम्पूर्ण राज्यलाई खोसेर परमेश्वरको राज्यमा विलीन गराउनको लागि ख्रिस्ट यीशु संसारमा आउनुभयो, जसले त पहिला आफ्नो मानिसहरू लगायत सारा संसारका मानिसहरूलाई पापहरूद्वारा शुद्ध पार्न, जो दियाबोलसको कारणले गर्दा यसरी बागी भएका थिए, त्यो बगावतको मूल्य चुकाउन आफैलाई बलिको रूपमा चढाउनु भयो। फेरि त्यसपछि अन्तिम शत्रु मृत्यु, जो दियाबोलस आफै हो, त्यसलाई हराउनु भयो र त्यससँग भएका सबै अधिकारहरू, जसले आदम र हब्बालाई छक्काएर उसले लिएको थियो, त्यो अधिकारहरूलाई पुनः आफ्नो हातमा लिनुभयो र मत्ती 28 अध्यायको 20 भन्नुभयो, सारा संसारको अधिकार, सारा सृष्टिको अधिकार अब मेरो हातमा छ भनेर भन्नुभयो। श्रोता, र यसरी परमेश्वरले अब प्रभु यीशु ख्रीष्टलाई यस पृथ्वीमा अब पूर्ण रूपले आफ्नो राज्य स्थापना गर्नको लागि एउटा बिउको रूपमा, सानो रायोको दानाको बिउको रूपमा यस पृथ्वीमा पठाउनु भएको कुरा हामी थाहा गर्न सक्छौ। आदरणीय श्रोता, त्यो बिउ जस्तै बनेर प्रभु यीशु ख्रीष्ट क्रुसमा मर्नुभयो र माटोमा गाडिनुभयो र उहाँ त्यो माटोबाट प्रकट भएर टुसाएर बाहिर निस्किनु हुँदा अब उहाँको राज्य अब बढ्दै जाने तरिका एउटा बिरुवाको रूपमा उहाँ बढ्नु भएको हामी पाउँछौ। आदरणीय श्रोता, जसरी एउटा टुसा टुसाउँछ त्यो बिउलाई रोपेपछि अनि त्यो बढ्दै जान्छ, त्यसै गरी अब यीशु ख्रीष्टको राज्य पनि बढ्दै बढ्दै बढ्दै बढ्दै सारा संसार नै भरिन आँटिसक्यो। श्रोता, यो देखेर दियाबोलस आफू हारेको र आफ्नो राज्य पतन भएकोमा धेरै दुखी छ र अब उसले ख्रीष्ट यीशुलाई आफ्नो जीवनको प्रभु र मुक्तिदाता भनेर विश्वास गर्नेहरूका विरुद्धमा विगतका दिनहरूमा थुप्रै तरिकाको षड्यन्त्रहरू रचेर उनीहरू विश्वासमा नबढुन् भन्नको लागि रोक्ने भर मकदुर प्रयत्न गर्यो र त्यसको प्रयत्न आज पनि जारी रहेको छ। विभिन्न नाममा, विभिन्न समूहमा मानिसहरूलाई दिग्भ्रमित पारेर मान्छेहरूको हृदयलाई उसले भ्रम छरेर मानिसहरूको आँखालाई, जो आत्मिक आँखा हो, त्यसलाई पर्दा हालेर कुबाटोतिर डोर्याएर र विभिन्न प्रपञ्चहरू रचेर, साथै झुटा सिद्धान्तहरू स्थापित गरेर, झुटा धर्महरूलाई बढावा दिएर, नयाँ नयाँ पन्थहरू शुरूआत गराएर ख्रिस्ट येशूको यो बढ्दै गरेको राज्यलाई ओझल पार्न चाहन्छ र मानिसहरूलाई आफ्नै अधीनमिनि राखेर अन्तमा नरकको यात्रामा आफूसँगै लिएर जान चाहन्छ। आदरणीय श्रोता, यो मैले तपाईँलाई यस अर्थमा भने, किनभने दियाबोलस जुन दिन परमेश्वरको विरुद्धमा विद्रोह गरेर स्वर्गबाट निस्कियो, त्यो र त्यसको पछि लाग्ने अन्य दुष्ट स्वर्गदूतहरू, तिनीहरू सबैको न्याय भइसकेको छ र तिनीहरू अब कहिले ननिभ्ने आगो र गन्धकको कुण्डमा फ्याँकिनेवाला छन् र यो पटक दियाबोलसले ऊ आफू मात्रै र आफ्नो सेना मात्रै, जो आत्मिक छन्, तिनीहरूलाई लिएर जान चाहँदैन, तर परमेश्वरको स्वरूपमा सृजिएका मानिसहरूलाई, धेरै भन्दा धेरै मानिसहरू, यहाँसम्म कि ख्रीष्ट येशूलाई विश्वास गरिसकेका मानिसहरूलाई पनि विश्वासबाट पछि हटाएर उनीहरूलाई पनि सँगै लिएर जान चाहन्छ। सिधा अर्थमा भन्ने हो भनेदेखि दियाबोलसले अब परमेश्वरको नयाँ सृष्टिमा अथवा नयाँ स्वर्गीय राज्य, जो देखिने राज्य हो, त्यस राज्यमा उहाँलाई उहाँको प्रजा रहित देश बनाउन चाहन्छ दियाबोलस। तापनि श्रोता, यही कुराहरू प्रभु यीशुले भन्नुभयो, तर दियाबोलस न त हिजो सफल भयो, न आज सफल भएको छ, न त भोलि नै सफल हुनेछ, किनभने दियाबोलसको औकात केही पनि छैन र प्रभु यीशु ख्रीष्ट, जसले त्यसलाई जित्नु भयो र ऊ यीशु ख्रीष्टको नाउँमा सदाको लागि हारेको छ। श्रोता, परमेश्वरको राज्य जसरी पनि बढ्दै बढ्छ नै बढ्छ र यहाँ ख्रीष्ट येशूको राज्य अब बढ्दैछ, त्यो भनेको ख्रीष्ट येशूले दिनुहुने मुक्ति र उद्धारको सुसमाचार हो र आत्मिक रूपमा उहाँको राज्य मण्डलीहरूमा
ख्रिस्टीय विश्वासीहरूको हृदयमा आइसकेको छ र उहाँको राज्यमा कस्तो हुनेछ भनेर अहिलेदेखि नै उहाँले झलक देखाइराख्नु भएको छ। अहिले ख्रिस्ट येशूलाई विश्वास गर्नेहरूले विभिन्न प्रकारका रोगहरूबाट मुक्ति र छुटकारा पाउँछन्, विभिन्न प्रकारका गरिबी र समस्याहरूबाट छुटकारा पाउँछन् भनेदेखि यी छुटकाराहरू केवल अस्थायी हुन् र पनि यसले के झलक दिन्छ भने परमेश्वरको राज्यमा अब कस्तो तरिकाको शासन हुनेछ अथवा कस्तो तरिकाको त्यो राज्य हुनेछ भन्ने कुराको सानो रसस्वादन चाहिँ अहिले भइरहेको छ। प्रेश्वता तर अब प्रभु येशू ख्रिस्टले दिने चंगाई छुटकारा जस्ता अनन्तका कुराहरू अब अनन्तसम्म रहनको लागि उहाँको देखिने राज्य आउनु पर्दछ र उहाँको देखिने राज्य यसै संसारमा 1000 वर्षको लागि आउनेछ। तर त्यसपछि उहाँको 1000 वर्षको राज्य पनि एउटा उहाँको अनन्त राज्यको एउटा झलक मात्रै हुनेछ। प्रेश्रोता वास्तवमा ख्रिस्ट येशूको राज्य अनन्तको राज्य हो र त्यो अनन्तको राज्य शुरू हुनुभन्दा अगाडि यसै संसारमा 1000 वर्षको लागि उहाँले प्रत्यक्ष शासन गर्नुहुनेछ र 1000 वर्षको राज्य पछि अनन्त राज्य कस्तो हुनेछ भन्ने कुराको झलक हामी सबै मानिस ख्रिस्टलाई विश्वास गर्ने नगर्ने सबैलाई उहाँले देखाउनु हुनेछ। श्रोता र यो कार्य शुरू हुनको लागि प्रभु येशू ख्रिस्टले अझै यो संसारमा थुप्रै चरणहरूद्वारा आफ्नो नदेखिने राज्यलाई लिएर अगाडि बढाउनु पर्नेछ र ती कुराहरूको चर्चा म आजको यो कार्यक्रममा गर्ने छैन। र मेरो भनाइको अर्थ अब तपाईँलाई एउटा प्रश्न सोध्न चाहन्छु, के तपाईँ परमेश्वरको राज्यमा प्रवेश गर्न चाहनुहुन्छ? स्मरण रहोस्, परमेश्वरको राज्य यहुदीहरूको प्रतीक्षाको प्रमुख विषय हो र यो राज्य पहिले यहुदीहरूको लागि र फेरि अनि हामी गैर यहुदीहरूको लागि हो। तर अनन्तको राज्य चाहिँ यहुदी र अयहुदी अर्थात गैर यहुदी दुवैको लागि परमेश्वरले तय गर्नु भएको छ। र तपाईँलाई म बताउन चाहन्छु, परमेश्वरको यो देखिने तर 1000 वर्षको राज्यमा चाहिँ पापी र धर्मी दुवैले यसको रसस्वादन गर्न पाउँछन्, किनभने त्यतिखेर पनि ख्रिस्टका विश्वास नगर्नेहरू यस संसारमा रहन सक्छन् र हुनेछन्। तर येशू ख्रिस्टको अनन्त राज्यमा चाहिँ कोही पनि पापीहरू जसको पाप क्षमा भएको छैन तिनीहरू प्रवेश गर्न पाउने छैनन्। र प्रभु येशू ख्रिस्टको अनन्तको राज्यमा प्रवेश गर्नको निम्ति सम्पूर्ण रूपले अहिले यस संसारमा जो हामी जिउँदैछौ पूर्ण रूपले निष्पाप र निष्कलङ्क भएर जिउनु पर्दछ। श्रोता, के तपाईँ निष्कलङ्क र निष्पाप भएर जिइराख्नु भएको छ? तपाईँको मनमा जवाफ आउला, म त पाप गरेको छैन। तर पख्नुस, कोही पनि मानिस यस संसारमा छँदा आफूले आफूलाई निष्पाप छु भनेर भन्न सक्दैन। रोमी 3:23 भन्दछ, सबैले पाप गरेका छन् र परमेश्वरको महिमा रहित हुन पुगेका छन् भनेर बताउँदछ। दादनी श्रोता, त्यसो हो भने तपाईँ र म यस संसारमा जिउँदै गर्दा दैनिक जनजीवन हामी कसरी पाप गर्न सक्छौ? हामीले मनले सोचेर, मुखले बोलेर र काम गरेर हामीले पाप गरिरहेका हुन सक्छौ, जुन कुरा हामीलाई थाहा पनि नहुन सक्छ। स्मरण रहोस्, पाप पाप नै हो, चाहे थाहा पाएर गरौं अथवा नथा पाई गरौं। र यसकारणले गर्दा हामीले थाहा पाएर गरेको पाप र नथा पाइकन गरेको पापको पनि सबैले दण्ड र जरिवाना तिर्नै पर्ने हुन्छ। जसरी एउटा देशको कानून लागू भइसकेपछि कसैले जानाजानी कानून तोडेमा अथवा नजानिकन कानून तोडेमा पनि ती सबैलाई एउटै सजाय छ, त्यो हो दण्ड र जरिवाना। पापको पनि त्यस्तै हो प्रेश्रोता। यसकारणले गर्दा तपाईँ हाम्रो पापको क्षमा हुनुपर्छ, जुन हाम्रो धर्म कर्म र रीति रिवाजद्वारा असम्भव छ। त्यसो भए के गरी हामीले पापको क्षमा प्राप्त गर्न सक्छौ त? हामीले हाम्रो पापको क्षमा चाहिँ प्रभु येशू ख्रिस्टमाथि विश्वास गरेर उहाँको बलिदानलाई हामीले स्वीकार गरेर उहाँलाई आफ्नो जीवनको प्रभु र मुक्तिदाता हो भनेर विश्वास गर्यो भने हामीले यस संसारमा हाम्रो पापको क्षमा प्राप्त गर्न सक्छौ। श्रोता, अहिले तपाईँको उमेर कति भएको छ त्यसले केही फरक पर्दैन। आज यदि तपाईँले यो सन्देश सुन्दै हुनुहुन्छ भने मानौ तपाईँ अहिले 95 वर्षको वृद्ध हुनुहुन्छ अथवा 99 वर्षको वृद्ध हुनुहुन्छ भने पनि यतिखेर तपाईँले ख्रिस्ट येशूलाई आफ्नो जीवनको प्रभु र मुक्तिदाता भनेर विश्वास गर्नुभयो र आफ्ना पापहरू सबै मानिलिएर क्षमा माग्नुभयो भने ख्रिस्ट येशूले तपाईँले जीवनभरि गर्नुभएका पापहरूलाई क्षमा गरिकन परमेश्वरको अनन्तको राज्यमा पस्नलाई योग्य हुने गरी तपाईँलाई उहाँले तयार गर्नुहुनेछ। यदि आज ख्रिस्ट येशूलाई विश्वास गर्नुभयो र त्यसको केही मिनट पछि नै तपाईँले यस संसारलाई छोड्नुभयो भने तापनि तपाईँले ख्रिस्ट येशूलाई विश्वास गर्नुभएको कारण तपाईँका सबै पापहरू क्षमा भएका हुनेछन् र तपाईँ परमेश्वरको अनन्तको राज्यमा प्रवेश गर्ने
योग्यता प्राप्त गर्नुहुनेछ। आदरणीय श्रोता, तर यदि जो कोही व्यक्ति ख्रिस्ट रहित भएर यस संसारबाट विदा भएर गयो भने उसले परमेश्वरको अनन्तको राज्यमा प्रवेश गर्ने योग्यता गुमाएको हुन्छ र बरु त्यसको साटो उसले परमेश्वरबाट अनन्त तिरस्कार र दियाबलस र त्यसको सेनाले पाउने दण्डमा ऊ सहभागी हुनेछ भनेर पवित्र धर्मशास्त्र बाइबलले बताउँदछ। श्रोता, अब निर्णय तपाईँको हातमा छ। तपाईँ परमेश्वरको अनन्तको राज्यमा प्रवेश गर्न चाहनुहुन्छ अथवा उहाँको राज्यदेखि बाहिर अनन्त अन्धकारमा रहन चाहनुहुन्छ? सृष्टिकर्ता परमेश्वरले तपाईँ हामीलाई यस संसारमा जे जति दिनुभएको छ त्यो सबै उहाँकै हो, तर परमेश्वरले हामीलाई यस संसारमा एउटा कुरा चाहिँ यो मेरो हो भनेर चाहिँ एउटा अधिकार दिनुभएको छ जसमा परमेश्वरले कुनै पनि हस्तक्षेप गर्नुहुन्न। त्यो के हो तपाईँलाई थाहा छ? म बताउन चाहन्छु, त्यो तपाईँको इच्छा हो, तपाईँको छनौट हो। तपाईँको इच्छा र छनौटलाई तपाईँले मेरो भन्न चाहनुहुन्छ र तपाईँले त्यो मेरो भन्ने इच्छा र छनौट गर्ने अधिकारलाई तपाईँ कतातिर प्रयोग गर्न चाहनुहुन्छ? त्यसैको आधारमा तपाईँ अब परमेश्वरको अनन्तको राज्यको प्रजा बन्ने अथवा नबन्ने भन्ने कुराको निर्धारण गर्दछ। स्मरण रहोस्, फेरि पनि म तपाईँलाई भन्दछु, तपाईँले यदि गलत छनौट गर्नुभएको खण्डमा यसले तपाईँको अनन्त जीवनलाई भयंकर ठूलो नोक्सानी पुग्नेछ। र तपाईँलाई यो पनि स्मरण गरौं, यहाँ मैले कुनै पनि पन्थ वा धर्मको कुरा गरेको छैन, यो विशुद्ध हाम्रो मृत्यु पछिको जीवनमा हुनेवाला घटनाको विषयमा कुरा गरेको छु। र यो कुरा पहिले प्रभु येशू ख्रीष्टले गर्नुभयो, हामीले सुन्यौं अनि फेरि अब हामीले भोग्यौं, देख्यौं र विश्वास गर्यौं र उहाँले हामीलाई निश्चयता दिनुभयो र त्यसैको आधारमा अब तपाईँलाई पनि हामी भन्दैछौ र बताउँदैछौ। अब तपाईँ के गर्नुहुन्छ? प्रेसरता ख्रिस्ट येशूले यिनै कुरा बताउनको लागि उहाँले मौलाउने बिउको दृष्टान्त र रायोको तपाईँलाई यो पनि स्मरण गरौं, यहाँ मैले कुनै पनि पन्थ वा धर्मको कुरा गरेको छैन, यो विशुद्ध हाम्रो मृत्यु पछिको जीवनमा हुनेवाला घटनाको विषयमा कुरा गरेको छु। र यो कुरा पहिले प्रभु येशू

0: सकेको छ। अब कसैले जो कोहीले पनि रोक्न खोजेर अब रोकिने वाला छैन, छेक्न खोजेर छेकिने वाला पनि छैन, न त यसलाई ढाकेर अब मानिसहरूको नजरबाट लुकाउन नै सकिनेछ। श्रोता, परमेश्वरको राज्य कुनै मानिसले रोक्न छेक्न नसक्ने राज्य हो। यदि कसैले यसलाई रोक्छु भनेर लाग्छ भने मानौ त्यसले सूर्यलाई हत्केलाले छेक्न कोसिस गर्दैछ, जो कदापि सम्भव हुँदैन। न त सूर्यलाई भाङ्राले छोप्न सकिन्छ, श्रोता, त्यो प्रकट हुन्छ अथवा त्यहाँसम्म पनि नपुगौ न याद कि त के तपाईँले घरमा बाली राखेको आगोलाई तपाईँले आफ्नो हातले छोपेर निभाउन सक्नुहुन्छ र कदापि सक्नुहुन्न। प्रिय श्रोता, त्यो अवश्य पनि प्रकट हुन्छ। अथवा आगो कहीँ बालिसकेपछि धुवा निकाल्दिन भनेर हामीले कोसिस गर्छौ भन्दैमा कोसिस गर्यौं भने पनि धुवा ननिस्कि छोड्दैन। श्रोता, परमेश्वरको राज्य अन्तिम सत्य हो। येशू ख्रिस्ट अन्तिम सत्य हुनुहुन्छ र सत्यहरूको बीचमा सबैभन्दा अन्तिम सत्यलाई नै हामीले अंगाल्नु तपाईँ र मेरो निम्ति बुद्धिमानी हुन्छ। प्रेसोता, आजको कुराकानी सुनेर तपाईँलाई कस्तो लाग्यो? तपाईँले के आजको कुराकानी सुनेर तपाईँलाई कुनै अर्थ लाग्यो? यदि तपाईँको मनमा कुनै अर्थ लाग्यो भने र तपाईँले येशू ख्रिस्टलाई विश्वास गर्ने इच्छा गर्नुभयो भने तपाईँले यसरी येशू ख्रिस्टलाई आजबाट प्रार्थना गरेर ग्रहण गर्न सक्नुहुन्छ। प्रभु येशू, आज मैले तपाईँको वचन सुने र म तपाईँको अनन्त राज्यको भागीदार हुन चाहन्छु। यसकारण म मेरा सबै पापहरूबाट पश्चाताप गरेर क्षमा प्राप्त गरी तपाईँतिर फर्कन चाहन्छु। मलाई तपाईँको आफ्नो हुन ग्रहण गर्नुहोस् र म तपाईँलाई मेरो जीवनको प्रभु र मुक्तिदाता भनेर ग्रहण गर्छु र म विश्वास गर्छु तपाईँ मेरो जीवनको प्रभु हुनुहुन्छ भनेर मुखले स्वीकार गर्छु र तपाईँ मरेकाबाट जीवित भई बौरी उठ्नु भएको हो भनेर म विश्वास गर्छु। येशू प्रभुको नाउँमा आमेन। आदरणीय श्रोता, यदि तपाईँले यसरी प्रार्थना गर्नु भएको छ भने तपाईँ निश्चिन्त हुनुहोस्, आजबाट तपाईँ परमेश्वरको अनन्तको राज्यको प्रजा हुनु भएको छ र अब तपाईँ सङ्घी इसाई विश्वासीहरू जहाँ सत्य शिक्षा दिइन्छ ती मण्डलीहरू नजिक जहाँ छन् त्यहाँ गएर तपाईँ आफ्नो विश्वासको यात्रालाई अगाडि बढाउन सक्नुहुनेछ। प्रिय श्रोता, आजको कुराकानी सुनेर तपाईँलाई कस्तो लाग्यो? तपाईँले आफ्नो अमूल्य सल्लाह, सुझाव र प्रतिक्रिया भने दिन नभुल्नुहोला। जसको लागि हाम्रो ठेगाना रहेको छ, कार्यक्रम महिमाको वेदी, गुड न्यूज एफएम प्राली, पोस्ट बक्स नम्बर 25605, अनामनगर, काठमाडौँ, नेपाल। र हाम्रो इमेल jonathangiri2015@gmail.com मा पनि तपाईँले आफ्नो अमूल्य सल्लाह, सुझाव र प्रतिक्रिया दिन सक्नुहुनेछ। अवस्थ श्रोता, भने आजको कार्यक्रमबाट प्राविधिक कक्षबाटका प्राविधिक मित्रको साथ प्रस्तुता जोनाथन गिरीलाई अर्को कार्यक्रम समयको लागि आज्ञा दिनुहोस्। अवस्थ, जय मसीह।
1: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: गुड न्यूज एफएम 105.1।
4: अब प्रस्तुत हुँदैछ कार्यक्रम गोस्पल फर अल।

नेपालगंज सुसमाचार प्रसार मण्डली रामनगरको प्रस्तुति कार्यक्रम सुसमाचार सबैका लागिमा आस्मीको हार्दिक स्वागत तथा जय मसीह। श्रोता, यो कार्यक्रम अस्ट्रेलियाको रेडियो रिच बैण्डका साथै नेपालका विभिन्न 15 रेडियो स्टेशनहरूबाट प्रसारण भइरहेको छ। साथै हाम्रो अनलाइन अफिसियल एप्लिकेशन गुड न्यूज नेपालबाट पनि अनलाइन मार्फत यहाँहरूले चाहेको समयमा 24 घण्टा सुन्न सक्नुहुनेछ। श्रोता, यो कार्यक्रम विशुद्ध ईश्वरीय यथार्थताको बारेमा जानकारी दिने कार्यक्रम हो, जसले तपाईँ हामीलाई मुक्ति र उद्धारको सुसन्देश प्रदान गर्दछ। साथै यस कार्यक्रमले संसारका प्रत्येक व्यक्तिलाई सत्यको ज्ञानमा आई अनन्त स्वर्गीय राज्यको हकदार बन्न आग्रह गर्दछ। प्रिय श्रोता, आजको यो कार्यक्रम सुनिसकेपछि तपाईँको मनमा लागेका जिज्ञासा, प्रतिक्रिया र सल्लाह सुझावका लागि तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हामी कार्यक्रमको अन्तमा हाम्रो कार्यक्रमको सम्पर्क नम्बर र इमेल एड्रेस प्रदान गर्नेछौ। कृपया सम्पर्क नम्बर र इमेल एड्रेस प्राप्त गर्नेलाई तयारी अवस्थामा रहनुहोला। श्रोता, आजको कार्यक्रममा हामी मुक्ति येशु ख्रीष्टमा मात्र छ भन्ने विषयमा हेर्नेछौ। प्रिय श्रोता, आज हामीले संसारमा हेर्यौं भने मुक्ति

0: मोक्षको लागि मानिसहरूले विभिन्न खालका गतिविधिहरू गरेको हामी पाउँदछौ। तर ती गतिविधिले मानिसलाई मानिसले चाहेको मुक्ति कहिले पनि दिन सक्दैनन्। यसर्थ प्रिय मित्र, आजको यही विषयको सेरोफेरोमा रहेर पवित्र धर्मशास्त्र बाइबलबाट विविध विषयहरूको बारेमा जानकारी दिनको लागि तपाई हाम्रो माझमा आदरणीय पास्टर प्रवचन साई उपस्थित हुनु भएको छ।
1: आदरणीय श्रोता, सुसमाचार सबैका लागि म प्रवचन साई सधैँ यहाँहरूको यो सुसमाचार सबैका लागि कार्यक्रमको मित्र यहाँहरूका बीचमा फेरि पनि पवित्र परमेश्वरको वचन लिएर आज उपस्थित भएको छु। आदरणीय मित्र, तपाईँ र हामीले यो धरतीमा धेरै प्रकारका उपलब्धिहरू गरे होला, धेरै प्रकारका नाम इज्जत कमाए होला, धेरै प्रकारका सम्पत्तिहरू र धनमालहरू आर्ज्यौं होला। तर श्रोता, सबैभन्दा मुख्य कुरा चाहिँ मुक्ति र मोक्ष हामीले पाएका छौं कि छैनौ, यो कुराको महत्व बुझाउन र यो कुराको रहस्य खुलाउन यो कार्यक्रम हामीहरूका बीचमा प्रसारण हुँदै आइरहेको छ। आदरणीय श्रोता, जो जतिले यो सुन्नुहुन्छ, साँच्चै नै तपाईँ पनि एक भाग्यशाली व्यक्ति हुनुहुन्छ जसले जीवनको अर्थ बुझ्दै हुनुहुन्छ, जसले साँचो सत्य ईश्वरको वास्तविकता बुझ्दै हुनुहुन्छ। जहाँ अन्धविश्वास, रूढिवादी र असत्य कुराहरू र सत्य र मुक्ति मोक्षको वास्तविकता बुझ्दै हुनुहुन्छ, यो एउटा यस्तो अवसर हो, अपर्चुनिटी हो, जुन पवित्र आत्मा परमेश्वरले नै दिन सक्नुहुन्छ। आदरणीय मित्र, यहाँहरूका बीचमा हामी यो कार्यक्रम प्रसारण गर्दछौ, सबैले यो कार्यक्रम सुन्न पाउँदैनन्। जो जतिले सुन्नुहुन्छ र यो सुनेको कुरा बुझेर यसमा विश्वास गर्नुहुन्छ, हजुरहरू साँच्चै नै लक्की पर्सन, भाग्यमानी व्यक्ति हुनुहुन्छ र परमेश्वरको अनुग्रह आशिष तपाईहरूको जीवनमा परेकै कारण तपाईले यो कार्यक्रम सुनिराख्नु भएको छ। श्रोता, धेरै जसोलाई यो कार्यक्रम मन नपर्न सक्छ, किन त भने यो पवित्र ईश्वरको वाणीको कार्यक्रम हो, पवित्रताको कार्यक्रम हो, स्वर्गीय वास्तविकता र रहस्यको खुलासा हो। तर धेरै जसो मान्छे यही धरतीमै रमाउन चाहन्छन्, यही धरतीमै खान बस्न र ऐश आराम गर्न चाहन्छन्, यही धरतीमै नाम र इज्जत मात्रै कमाउन चाहन्छन्। मरिसकेपछि जे हुन्छ हुन्छ, उनीहरू नदेखिएको कुरालाई विश्वास गर्दैन भन्छन्, र यो भनेको अनन्तको जीवन, स्वर्गीय रहस्यको अज्ञानताको प्रमाण हो। श्रोता, तपाईँ हामीहरूलाई आत्मिकी आँखा खुलेका छन् भने ईश्वरको डर मान्छौ र ईश्वरको व्यवस्थालाई हामी बुझ्छौ र ईश्वरका वाणीहरूलाई हामी गहिरो रूपले अध्ययन गर्छौ। त्यो अध्ययन गर्ने हो भने स्वर्ग र नरक पक्कै पनि छ, र स्वर्ग जानलाई एउटा मात्र बाटो ईश्वरले बनाउनु भयो, त्यो हो मसीह अथवा जीसस क्राइस्टको बलिदानमा विश्वास गर्नु। आदरणीय श्रोता, मैले आज यहाँहरूका बीचमा एउटा पवित्र धर्मशास्त्र बाइबलको खण्ड ल्याएको भजन संग्रहको पुस्तकबाट, त्यो छ अध्याय 91। यहाँनिर ईश्वरका वाणी यति मिठा, मह भन्दा पनि मिठा, यति शक्तिशाली, संसारका कुनै पनि अरू शक्ति भन्दा पनि महाशक्ति हुनुहुन्छ, जो प्रभु येशु ख्रीष्ट, पवित्र आत्मा परमेश्वर, पिता परमेश्वर, उहाँको अगुवाईमा मानवको हातमा आइ परेको छ। म यो यहाँहरूका बीचमा पाठ गर्नेछु। आदरणीय मित्र, भजन संग्रह 91 अध्यायको 1-16 पदसम्म छ। म यो सरसर्ती पाठ गर्नेछु, यहाँहरूले ध्यान दिएर सुनिदिन हुन म हार्दिक अनुरोध गर्दछु। पद 1 यसरी शुरू भएको छ, जो परमप्रभुको शरणमा बास गर्दछ त्यो मानिस सर्वशक्तिमानको छत्र छाया मुनि रहन्छ। परमप्रभुको बारेमा म भन्नेछु, उहाँ मेरो शरण स्थान र किल्ला हुनुहुन्छ, मेरा परमेश्वर जसमाथि म भरोसा राख्दछु। निश्चय नै उहाँले तिमीलाई सिकारीको पासोबाट र घातक रूढीबाट बचाउनु हुनेछ, उहाँले तिमीलाई आफ्ना प्वाखहरूले छोप्नु हुनेछ र उहाँका पखेटा मुनि तिमीले शरण पाउनेछ, उहाँको विश्वसनीयता तिम्रो ढाल र प्रखाल हुनेछ, तिमी रातको ठूलो त्रासदेखि र दिनमा उडेर आउने बाणदेखि डराउने छैनौ, न त अन्धकारमा फैलिने रूढीदेखि, न मध्य दिनमा नाश गर्ने महामारीदेखि डराउनेछौ। 1,000 जना तिम्रो नजिक लोडलान् र तिम्रो दाहिने हाततर्फ 10,000 जना तर तिम्रो नजिक त्यो आउने छैनन्। तिमीले आफ्ना आँखाले मात्रै त्यो अवलोकन गर्नेछौ र दुष्टहरूको प्रतिफल देख्नेछौ। यदि तिमीले सर्वोच्च प्रभुलाई आफ्नो बास स्थान बनायो भने परम प्रभुलाई जो मेरो शरण स्थान हुनुहुन्छ तिम्रो कुनै अनिष्ट हुने छैन, तिम्रो घरको नजिक कुनै विपत्ति आउने छैन, किनकि उहाँले आफ्ना स्वर्गदूतहरूलाई तिम्रा सबै मार्गमा रक्षा गर्नलाई आज्ञा दिनुहुनेछ। तिनीहरूले तिमीलाई आफ्ना हात हातै थाम्नेछन्, नत्र त तिम्रो खुट्टा ढुङ्गामा ठोकिनेछ। तिमीले सिंह र गोमानलाई कुल्चनेछौ, जवान सिंह र सर्पलाई तिमीले पैतला मुनि लतार्नेछौ। परमप्रभु भन्नुहुन्छ, त्यसले मलाई प्रेम गरेको हुनाले म त्यसलाई छुट्याउनेछु, त्यसले मेरो नाउँ ग्रहण गरेको छ यसकारण म त्यसको रक्षा गर्नेछु, त्यसले मेरो पुकारा गर्नेछ र म त्यसलाई उत्तर दिनेछु, त्यसका दुःखको घडीमा म त्यससँग हुनेछु र त्यसलाई छुटकारा दिनेछु र आदर गर्नेछु, लामो आयु दिएर म त्यसलाई सन्तुष्ट तुल्याउनेछु र त्यसलाई म उद्धारको दर्शन दिनेछु। आमेन। परमेश्वरको वचन पढाइमा प्रभुको कृपा रहोस्। परमेश्वरलाई धेरै धन्यवाद हामीलाई यो अवसर दिनुभयो। आदरणीय श्रोता, तपाईँ हामीले के सुने? मैले भर्खर पढेको पवित्र धर्मशास्त्र बाइबलका ईश्वरीय वाणीहरू हुन्, जहाँ तपाईँ र मेरा एकमात्र सत्य ईश्वरले आफ्नो पवित्र आत्माको प्रेरणाद्वारा मानिसहरूको हातमा यी नीति वचनहरू दिनुभएको छ। श्रोता, तपाईँ हामी विश्वास गरौं या नगरौं, मैले सधैँ भनिरहन्छु, तपाईँ हामी यसमा गम्भीर हौ या नहौ आफ्नो स्वतन्त्रता छ, तर सत्यता भने एउटै छ, येशु बिना मोक्ष छैन। जति हामीले धर्म ग्रन्थहरू जम्मा गरे पनि, जति हामीले धर्म गुरुहरू जम्मा गरे पनि, जति हामीले कम्प्युटरहरूमा अध्ययन गरे पनि, वास्तविकता मुक्ति र मोक्षको लागि येशु नै हुनुभएको कुरा धर्मशास्त्रहरूमा प्रष्ट छ। आदरणीय श्रोता, आज यो पाठ गरेको धर्मशास्त्रका वाणीहरू अलि विस्तृत रूपमा व्याख्या गर्न अघि हामी एउटा गीत सुन्नेछौ, जुन गीतले परमधामका परमेश्वरको महिमा होस् र तपाईँ र हामीलाई पनि बुझ्न सहाय

0: आदरणीय श्रोता, हामीले हेर्यौं हामीलाई सुरक्षा दिन एकमात्र सबैभन्दा उच्चको परमेश्वर, जसले सधैँ हाम्रो चारैतिर असल स्वर्गीय दूतहरू खटाइराख्नुहुन्छ। आदरणीय मित्र, धेरै हामी हाम्रो देशका ऐतिहासिक घटनाहरू हेरौं। हाम्रो देशमा कति धेरै ऐतिहासिक घटनाहरू छन्, धेरै जस्ता घटनाहरू साह्रै दुःखमय छन्। र ऐतिहासिक घटनाहरू या भारतका हेरौं, या नेपालका हेरौं, या चाइनाका हेरौं, या अमेरिकाका हेरौं, सबै ठाउँका एकदमै दुःखद घटनाहरू छन्। श्रोता, हाम्रै देशको एकदमै हृदय चुडाले घटना हेरौं। हाम्रै राजा बडा महाराज वीरेन्द्र विक्रम शाहको सपरिवारको हत्याकाण्ड। श्रोता, त्यहाँ सुरक्षा नभएको होइन, त्यहाँ थाहा नभएको होइन, त्यहाँ सुरक्षा कर्मी नभएका होइन, तर त्यस्तो घटना भयो। त्यस्तो एक एकदमै सुरक्षित ठाउँमा पनि राज दरबार भित्र जो कोही पस्न पाउँदैन थिए, त्यहाँ धेरै सुरक्षा कर्मीहरूका घेरा थिए। ती घेराहरू पास गरेर भित्र जान पर्ने ठाउँमा तर सपरिवार नै नाश हुने गरेर हमला भयो। के त्यहाँ सुरक्षा कर्मी थिएनन्? के त्यहाँ सुरक्षाको बन्दोबस्त थिएन? पक्कै पनि थियो आदरणीय श्रोता। तर एउटा कुरा थिएन, त्यो के हो त? त्यो हो परमधामका परमेश्वरका साँचो सत्य स्वर्गीय दूतहरूको रक्षा थिएन। स्वर्गबाट झारिएका 33 करोड आत्माहरू मध्येका केही आत्माको आशामा र केही आत्माहरूको भरोसामा बसिरहेका सपरिवारहरू धरतीका सेना प्रहरीहरूको आशा भरोसा विश्वासमा जिइरहेका थिए। तर श्रोता, हामी मानिस कुनै पनि व्यक्तिहरूको हृदयबाट त्यो स्वर्गबाट कालान्तरमा झारिएको दियाबलस जोसँग 33 करोड आत्माहरू आए, त्यो समूहले नकारात्मक रूपमा काम गर्न सक्छ। श्रोता, त्यो आत्माले रिस गर्छ, त्यो आत्माले डाह गर्छ, त्यो आत्माले लोभ गर्छ, त्यो आत्मा अर्काको हत्या गर्न रमाउँछ, त्यो आत्मा हिंसा गर्न रमाउँछ, त्यो आत्माले मानिसलाई दण्ड दिन रमाउँछ, त्यो आत्माले मानिस मरेर नरकमा जाओस् भन्ने सोचमा ऊ सधैँ लागि परेको हुन्छ। र त्यही योजनामा आज धरतीका धेरै जना मानिसहरूलाई भ्रम पार्दै ईश्वरलाई आराधना गर्नुपर्ने ठाउँमा ढुङ्गा मुढाहरूलाई, करोडौं आत्माहरूलाई, बोट वृक्षहरूलाई, सूर्य चन्द्रमा ग्रह उपग्रहहरूलाई ईश्वर बनाउन लगाएर साँचो सत्य परमधामका सृष्टिकर्ता ईश्वर जो आत्मा हुनुहुन्छ, जसको मन्दिर तपाईँको र मेरो शरीर हो, ती ईश्वरबाट टाढा लिँदैछ। आदरणीय मित्र, यो कुनै स्वार्थमा होइन कि निस्वार्थ रूपले यो सुसमाचार सबैका लागि कार्यक्रमले यो रेडियो मार्फत बताइरहेको छ। मुक्ति मोक्ष कसरी पाइन्छ, साँचो सुरक्षा र सत्य आशिष कहाँबाट पाइन्छ, साँचो शान्ति कहाँबाट पाइन्छ, यो कुरा प्रमाण सहित यी वचन प्रसारण हुँदैछन्। श्रोता, तपाईँ हामीले विश्वास गरौं या नगरौं त्यो ठूलो कुरा होइन, तर हामीले सुन्न पाउनु नै भाग्यको कुरा हो, र सुनेर यसमाथि विश्वास गर्नु चाहिँ उपलब्धिपूर्ण भाग्य हो। त्यसैले आदरणीय मित्र, पवित्र धर्मशास्त्र बाइबलको 91 अध्याय हामीले हेर्यौं। जो परम प्रधानको शरणमा बास गर्दछ, त्यो मानिस सर्वशक्तिमानको छत्र छायामुनि रहन्छ। यसको मतलब जो परम प्रधानको शरण भनेको, परम प्रधान भन्नाले संसारका सबैभन्दा मुख्य, स्वर्ग र पृथ्वीका मुख्य, परम प्रधान भन्नाले परमेश्वर जो सृष्टिका मालिक हुनुहुन्छ, उहाँ येशु हुनुहुन्छ, जो येशुको चरणमा आउँछ, जसले येशुमा पूर्ण रूपले विश्वास गर्छ, जसले येशुको बारेमा अझ धेरै जान्ने इच्छा अनुसार मण्डलीहरूमा जान्छ, सबै आफन्त दाजुभाइ दिदीबहिनी एक ठाउँ भेला भएर येशु मसीहको नाममा परमेश्वरमा प्रार्थना गर्छन्, तिनीहरूलाई धन्यका हुन् भनेर यहाँ प्रस्तै बताइएको छ। किनभने जो परम प्रधानको शरणमा बास गर्दछ, को परम प्रधानको शरणमा बास गर्ने व्यक्ति हो त आदरणीय, ती हुन् येशु ख्रीष्टमा पाप पश्चाताप गरेर परम धामका एकमात्र सृष्टिकर्ता परमेश्वरमा भरोसा राख्नेहरूलाई परम प्रधानका शरणमा बास गर्नेहरू भनिन्छ। र तिनीहरूलाई यो नीति वचनमा, यो पवित्र धर्मशास्त्रको वाणीमा धन्यका हुन् ती मानिसहरू भनिएको छ। किनभने तिनीहरू सर्वशक्तिमानको छत्र छाया मणि रहन्छन्। जो व्यक्तिले येशूमा विश्वास गर्छ, जो व्यक्तिले येशूलाई मात्रै प्रभु र मुक्तिदाता भनेर स्वीकार्छ, त्यो व्यक्ति परमधामका परमेश्वर सर्वशक्तिमानको छत्र छायामुनि रहेको हुन्छ। यदि हामी परमधामका परमेश्वरको निगरानीमा निगाहमा र उहाँको बाहुलीको तल छौं भने संसारमा कसले हाम्रा विरोधमा न्याय गर्न सक्छ र कसले हाम्रो विरुद्धमा योजना रच्न सक्दछ त? कोही पनि व्यक्ति हुँदैन, किनभने हाम्रा पक्षमा सर्वशक्तिमान परमेश्वर हुनुहुन्छ। कसैले हाम्रो विरोधमा योजना रच्दैछ भने पनि सजिलै फेल गराउन सक्ने सर्वशक्तिमान परमेश्वर येशू हाम्रो साथमा हुनुहुन्छ। त्यसैले आदरणीय मित्र, यो कुरा जानिराख्नुपर्छ कि सर्वशक्तिमान परमेश्वरको छत्र छायामुनि हुनेहरू एकदमै सुरक्षित हुन्छन्। परम प्रभुको बारेमा म भन्नेछु, उहाँ मेरो शरण स्थान र किल्ला हुनुहुन्छ, मेरा परमेश्वर जसमाथि म भरोसा राख्दछु। पद दुईमा भनिएको कुरा हो, अब तपाई म धरतीका सारा मानिसले धन दौलत इज्जतमान र विभिन्न सैनिक बलमा होइन घमण्ड गर्ने र पूर्ण विश्वास गर्नु छ र पूर्ण घमण्ड गर्नु छ भने एकमात्र प्रभु येशू ख्रीष्टको नाउँमा घमण्ड गरौं, एकमात्र उद्धारकर्ता र सर्वशक्तिमान नाउँ येशूको नाउँमा भरोसा गरौं, त्यही नै उत्तम हुनेछ। र उहाँले यो कुरा आफ्नै बाणीमा बोल्नु भएको छ, निश्चय नै उहाँले तिमीलाई सिकारीको पासोबाट र घातक रूढीबाट बचाउनु हुनेछ। आदरणीय श्रोता, परमेश्वर बचाउन सक्ने, जुटाउन सक्ने सर्वशक्तिमान यहोवा इरे हुनुहुन्छ। त्यसैले उहाँमा विश्वास गरौं, येशू ख्रीष्टको नाउँमा र येशू प्रभुका बाणी बाइबल पाठ गरौं, चर्चमा जाउँ, प्रार्थना गरौं। तपाईँ र हामीलाई परमेश्वरले अति अति अति अति प्रेम गर्नुहुन्छ र उहाँका वाणी तपाईँ र मेरो जीवनमा पूरा भएको उहाँ चाहनुहुन्छ। उहाँले तिमीलाई आफ्नो पंखहरूले छोप्नु हुनेछ र उहाँका पखेटा मुनि तिमीले शरण पाउनेछौ, उहाँको विश्वसनीयता तिम्रो ढाल र प्रखाल हुनेछ। वाओ, परमेश्वरको महिमा होस्। परमेश्वरको विश्वसनीयता अथवा परमेश्वरमा हामीले गरेको विश्वास र विश्वास योग्यता तपाईँ र मेरो सबै मानव जाति उहाँमा विश्वास गर्ने जातिहरूको ढाल हुनेछ। यसले हरेक खतराबाट जोगाउनेछ। उहाँको वाणीले भनेको छ, यसमा कुनै पनि डाउट छैन, पूरा भइरहेको छ, पूरा हुनेछ। तिमी रातको ठूलो त्रासदेखि र दिनमा उडेर आउने बाढदेखि डराउने छैनौ। यदि तपाईँ र मैले सर्वशक्तिमान परमेश्वर येशूमा विश्वास गर्यौं भने, परमेश्वरमा भरोसा गर्यौं भने, चर्चमा गएर सधैँ सधैँ प्रार्थना गरिराखेका छौ भने अथवा गर्ने निर्णय गरेका छौ भने तपाईँ र मेरा सहारा परमेश्वर हुनुहुन्छ। उहाँले स्वर्गीय दूत हाम्रो चारैतिर खटाउनुहुन्छ र जुन स्वर्गीय दूत स्वर्गबाट आएका हुन् र धरतीका सबै आत्माहरू भन्दा पनि उनी बलवान बलिया हुन्छन्। न त अन्धकारमा फैलिने रूढीदेखि न मध्य दिनमा नाश गर्ने महामारीदेखि डराउनेछौ। 1,000 जना तिम्रो नजिक लोडलान र तिम्रो दाहिने हात तर्फ 10,000 जना तर तिम्रो नजिक त्यो आउने छैनन्। मित्र, हामीहरूका कति शत्रु हुन्छन्, कति मित्र हुन्छन्। कहिले पनि मसँग कोही पनि शत्रुता छैन भनेर नसोचौं र शत्रु सानो हुन्छ भनेर पनि नसोचौं र हामीहरू सबैसँग मित्रता छ भनेर पनि नसोचौं, किनभने बाइबलले प्रष्ट भन्छ, यो धरती हो, जे पनि यहाँ हुन सक्छ, जसले पनि यहाँ धोकेबाज भूमिका खेल्न सक्छ। त्यसैले पूर्ण विश्वास गर्नु छ त एकमात्र ईश्वर येशू ख्रीष्टमा विश्वास गरौं, तब मात्र उहाँ विश्वास योग्य काम तपाईँ र मेरो जीवनमा गरेर देखाउनु हुनेछ। तिमी रातको ठूलो त्रासदेखि अथवा दिनको बाढदेखि भनेको कुनै बेला पनि कुनै खतरादेखि डराउनु पर्ने छैन, परमेश्वर यदि साथमा हुनुभयो भने। त्यसैले उहाँको जीवित बाणीले भन्छ, हाम्रो विरुद्धमा लड्न आउने 1,000,000,000 भए तापनि उनीहरू देब्रे दाए स्वतर भएर पल्टिनेछन्, किनभने परमेश्वरमा यदि म सही छौ र उहाँकै महिमाको लागि म हर मेरो जीवन अर्पण गर्ने निर्णय गर्दैछु भने परमेश्वर तपाईँ र मलाई अति प्रेम गर्नुहुन्छ। उहाँले तपाईँ र मबाट केही लिन चाहनुहुन्न, 5 रुपियाँ पनि उहाँलाई दिनु पर्दैन, एउटा कुखुराको चल्ला पनि दिन पर्दैन, तर परमेश्वरमा प्रार्थना भने रात दिन गर्नुपर्छ, माग्न चाहिँ भने हर बेला हामी पछि हट्नुहुन्न। आदरणीय मित्र, किनभने परमेश्वरले त्यही नै चाहनु भएको छ। 1,000 जना हाम्रो नजिक हाम्रो विरूद्धमा लड्न आए तापनि तिनीहरू आफै पल्टिनेछन् भनेर भजन संग्रहको पुस्तक 91 को 7 पदमा क्लियर लेखेको छ। तिमीले आफ्ना आँखाले तिनीहरूलाई देख्नेछौ मात्र, तर अवलोकन गर्नेछौको प्रतिफल देख्नेछौ। यदि तपाईँहरूमा प्रभु येशू ख्रीष्टमा सही विश्वासी र उहाँमा सही भक्त छौ भने कोही पनि हाम्रा शत्रु हाम्रो विरूद्धमा लड्न आए भने उनीहरू आफै विषयमा खतम भएर भागा भाग पर्नेछ। यो कुरा परमेश्वरको वाणीले बताएका कुराहरू हुन्। आदरणीय मित्र, तपाईँहरूमा के विजय चाहन्नौ त? के तपाईँहरूमा सुरक्षा चाहन्नौ त? के तपाईँहरूमा धन दौलत इज्जत मान शान्ति चाहँदैनौ त? सबैले चाहन्छौ, तर त्यो सबै कुरा मेसो मिलेर प्राप्त हुने उपाय भनेको येशु ख्रीष्टमाथिको विश्वास हो। हामी पैसा कमाउन देश विदेश जाउँला, क्षणिक रूपले हामीले पैसा कमाउला, तर त्यो हाम्रो घर होइन आदरणीय मित्र, त्यो हाम्रो जन्म थल होइन। हाम्रो जन्मस्थल भनेको नेपाल हो, र नेपालमा हामीले पसिना सुहायौ भने, नेपालमै हामीले येशूको नाममा परिश्रम गर्यौं भने, येशू प्रभुले जब आशिष दिन शुरू गर्नुहुन्छ नि, त्यो कसैले पनि रोक्न सक्ने छैन। नन स्टप अथवा नरोकिएर आउने आशिष हो। र पहिलो कुरा येशूलाई विश्वास गर्नु र बुझ्नुको मुख्य उद्देश्य यो हो कि हामी सबै मानिस पापी छौं, पापीका पाप क्षमा गर्नलाई येशू ख्रीष्टको नाममा पाप पश्चातापको प्रार्थना गर्नुपर्छ। परमेश्वरतिर हामीले यो हात उचालेर गर्न सक्छौ। त्यसैले आदरणीय मित्र, सजिलो छ तर महँगो, हामीले तिर्नै नसक्ने मूल्य तिरिदिनुहुने प्रभु येशू तपाईँ मेरो साथमा हुनुहुन्छ। यदि तिमीले सर्वोच्च प्रभुलाई आफ्नो वासस्थान बनायो भने परम प्रभुलाई जो मेरो शरण स्थान हुनुहुन्छ तिम्रो कुनै अनिष्ट हुने छैन। आमेन, हालेलुया। तपाईँ र मैले येशूलाई प्रभु र मुक्तदाता भनेर स्वीकार्यौं भने र परमेश्वरको महिमा गर्नलाई उहाँको चरणमा सधैँ हरेक हप्ता हरेक दिन भयौं भने परमेश्वरले तपाईँ र मलाई कुनै पनि अनिष्ट आउन दिनुहुने छैन। यो उहाँकै जीवित वचन 91 को 10 पदले क्लियर बताएको छ। किनकि उहाँले आफ्ना स्वर्गदूतहरूलाई तिम्रो सबै मार्गमा रक्षा गर्नलाई आज्ञा दिनुहुनेछ भनेर 11 पदमा बताएको छ। त्यसैले विश्वास गरौं, येशूमा भरोसा गरौं, कुनै अन्य कसैको डर नमानौं। येशूको हातमा माथि स्वर्गका तल पृथ्वीका साँचाहरू चाबीहरू छन्, अथवा सबै अधिकार येशूका हातमा छ। त्यसैले हामी यदि बुद्धिमती गर्छौं भने, बुद्धिमान छौं भने, छिटै येशू प्रभुमा विश्वास गरेर तब आफ्नो जीवनका अन्य पाइलाहरू चाल्दै र परमेश्वरमा प्रार्थना गर्दै अगाडि बढ्ने हो। आदरणीय मित्र, तपाईँ हामी यदि प्रभु येशू ख्रीष्टलाई विश्वास गर्न ग्रहण गर्न चाहन्छौ भने हामी हाम्रो कार्यक्रमको अन्तमा दिएको फोन नम्बरमा कन्ट्याक्ट गरेर ग्रहण गर्न पनि सक्छौ, र नजिकको चर्चमा गएर पनि हामी पाप पश्चातापको प्रार्थना गर्न सक्छौ, र परमेश्वरबाटको सहारा, परमेश्वरबाटको उत्साह, परमेश्वरको वाणी बाइबल हामी लिएर हामीले पनि आफ्नो जीवनको अर्थ, जीवनको महत्व बुझ्नेछौ। बुझ्नुपर्छ, यो सबैको नैसर्गिक अधिकार। आदरणीय मित्र, त्यसरी जब शत्रु हाम्रो अगाडि आउन थाल्छन्, आफ्ना आँखाले मात्र त्यो देख्नेछौ, तर त्यसमा हामीले हात चलाउनु पर्ने छैन भनेर 8 पदमा बताएको छ। यदि तिमीले सर्वोच्च प्रभुलाई आफ्नो वास स्थान बनायो भने परम प्रभुलाई जो मेरो शरण स्थान हुनुहुन्छ तिम्रो कुनै अनिष्ट हुने छैन, कुनै पनि अप्ठ्यारा अनिष्टताबाट परमेश्वर बचाउनुहुन्छ। किनकि उहाँले आफ्ना स्वर्गदूतहरूलाई हाम्रो चारैतिर खटाउनु भएको हुन्छ। हामी यात्रामा जाँदा हाम्रो अगाडि पछाडि स्वर्गदूत हुनुहुन्छ। हामी जहाँ बसेका छौँ त्यसको चारैतिर परमेश्वरका असल स्वर्गीय दूत हुनुहुन्छ। हाम्रो चारैतिर परमेश्वरले आफ्ना असल स्वर्गीय दूतहरू खटाउनु भएको हुन्छ। जसले येशूमा विश्वास गर्छ उसले स्वर्गीय हकदार पाएको हुन्छ। जसले स्वर्गीय हकदार पाएको हुन्छ उसले स्वर्गीय दूतहरू, स्वर्गदूतहरू, स्वर्गीय सेनाहरूको सुरक्षा गार्ड पाएका हुन्छ। हामीले बाहिर आँखाले देख्न सक्दैनौ आदरणीय मित्र, उहाँ आत्मा स्वर्गदूत हुनुहुन्छ, तर उहाँले परिस्थिति बदलिदिनुहुन्छ। उहाँले त्यो गम्भीर सिचुएसनलाई बदलेर असल र सजिलो पारिदिनुहुन्छ। त्यो स्वर्गदूतहरूले तपाईँ र मेरो निम्ति गर्ने सेवा हो। त्यसैले आदरणीय मित्र, तपाईँ र हामीले आज निर्णय गर्नुपर्छ, छिटो निर्णय गर्नुपर्छ, येशूलाई प्रभु र मुक्तिदाता भनेर स्वीकार्ने र येशूको नाममा पूर्ण भरोसा र विश्वास गर्ने, पवित्र धर्मशास्त्र बाइबल पाठ गर्दै हामी अगाडि बढ्ने। त्यसैले आदरणीय मित्र, यहाँ धेरै कुराहरू हामीले पाठ गर्यौं, हामीले सुन्यौं। परमेश्वर येशू कति महान हुनुहुन्छ भन्ने कुरा मानिसहरूले अझै बुझेका छैन। प्रभु येशू ख्रीष्टको महत्व कति छ भन्ने कुरा अहिले 21 औं शताब्दीको अन्त्यतिर पनि मान्छेले बुझ्न सकेका छैनन्। हामीहरूलाई धिक्कार होस्, मान्छे कहाँ पुगिसके, मान्छे कुन जमानामा छन्, हामीले आजसम्म येशूलाई चिनेका छैनौ। आजसम्म येशूको बारेमा जानेका छैनौ। त्यसैले आदरणीय मित्र, लाज लाग्दा लाग्दै पनि यो कार्यक्रम सञ्चालन गरेका छौ। धेरै भन्दा धेरै मात्र नभएर सबै मानिसले येशू बिना मोक्ष छैन, येशू बिना मुक्ति छैन, येशू मात्र ईश्वर हुनुहुन्छ र येशूको चरण पाउमा हामी रह्यौं भने उहाँले हाम्रो सुरक्षाको लागि स्वर्गबाट स्वर्गीय दूत पठाउनुहुन्छ। तब हाम्रो जीवनमा अनिष्ट आउनबाट तिनीहरूले बचाउनेछन् र शैतानको परीक्षाबाट उहाँले जोगाउनुहुनेछ। हामी यो कुरा छर्लङ्ग बुझेर जानेर विश्वास गरेर हामी अगाडि बढौं। येशूका नाउँमा संगति प्रार्थना गर्न शनिबारको दिन नजिकको चर्चमा जाउ। आदरणीय मित्र, यो कार्यक्रमको अन्तमा फोन नम्बर हाम्रो ठेगाना आउने नै छ, त्यसको लागि तयार हुन सक्नुहुन्छ ताकि पछि हामी फेरि कुरा गर्न सकौं। हुन्छ आदरणीय मित्र, परमेश्वरले यहाँहरू सबै जो जति वचन सुन्नुभयो सबैलाई परमेश्वरले प्रशस्त प्रशस्त आशिष दिनुभएको होस्। परमेश्वरको कृपा, प्रभु येशू ख्रीष्टको अनुग्रह, पवित्र आत्माको बल शक्ति र सामर्थ्य सुन्ने सबैलाई र सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरू हरेकको साथमा प्रभु येशू ख्रीष्टको दोस्रो आगमन नहुन्जेल भइरहोस्। हस्त नमस्कार, जय मसीह। परमेश्वरले सबैलाई सुरक्षा दिनुभएको होस्।
1: धन्यवाद पास्टर प्रभुजन साईलाई, साँच्चीकै आजको वचन अत्यन्तै आशिषमय थियो। आशा छ आजको वचनबाट यहाँहरूले भरपूर शिक्षा प्राप्त गर्नु भएको छ। वचनमा भने जस्तै येशू ख्रीष्ट अर्थात परमेश्वर मानव जीवनको मुख्य स्रोत हुनुहुन्छ, जहाँ सुरक्षा, शान्ति, आशिष, आनन्द, प्रेम, दया, सद्भाव आदि जस्ता थुप्रै कुराहरू पाइन्छ। तर श्रोता, त्यो भन्दा अझै महत्वपूर्ण कुरा चाहिँ उहाँ जीवनदाता अर्थात जीवन दिनुहुने परमेश्वर हुनुहुन्छ, जुन जीवन क्षणिक होइन तर अनन्त जीवन अर्थात स्वर्गीय जीवन दिन सक्ने परमेश्वर हुनुहुन्छ। किनकि परमेश्वर स्वर्गबाट येशू ख्रीष्टको रूपमा पृथ्वीमा आउनुको मुख्य उद्देश्य नै मानिसहरूलाई अनन्त जीवन दिन थियो, जसको विषयमा हामी बाइबलको थुप्रै ठाउँमा भेट्टाउन सक्छौ। जसमध्ये येशूले सुसमाचारी योहन्ना 10:10 भन्नुभएको छ, चोर त चोर्न, मार्न र नाश पार्न मात्र आउँछ, म त तिनीहरूले जीवन पाउन् र त्यो प्रशस्त मात्रामा पाउन् भन्ने हेतुले आए। यसकारण प्रिय श्रोता, मुक्ति चाहिँ येशू ख्रीष्टमा मात्र हामीले पाउन सक्छौ, जुन मुक्तिले हामीलाई अनन्त स्वर्गीय राज्यको भागीदार हुने स्वर्णिम अवसर प्रदान गर्दछ। यसकारण येशू ख्रीष्टमा विश्वास गरौं, उहाँमा जीवन समर्पण गरौं र अनन्त मुक्ति र उद्धारको हकदार बनाऊ। प्रिय श्रोता, तपाईँलाई आजको यो कार्यक्रम कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव दिन चाहनुहुन्छ? कार्यक्रम प्रति तपाईँको केही प्रतिक्रिया छ वा यस कार्यक्रमको बारेमा तपाईँ थप जानकारी लिन चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। जसको लागि तपाईँले हामीलाई हाम्रो कार्यक्रम सुनिरहनु भएको स्टेशनमा चिठी पत्र वा फोनको माध्यमबाट पनि सम्पर्क गर्न सक्नुहुनेछ। त्यसै गरी हाम्रो नेपालगंज स्थित स्टुडियोको टेलिफोन नम्बर रहेको छ 081-521-835, 081-521-835। हाम्रो मोबाइल नम्बरहरू रहेका छन् 98-587-454, 98-587-454, 98-481-4557, 98-481-4557 र हाम्रो इमेल एड्रेस रहेको छ gnnepal17@gmail.com gnnepal17@gmail.com। हवस् श्रोता, कार्यक्रमको समय सकिएको छ। प्राविधिक मित्रलाई धन्यवाद। परमेश्वरले तपाईँ हामीलाई आफ्नो शान्ति, सुरक्षा र आशिषमा राख्नु भएको होस्। कार्यक्रम सुसमाचार सबैका लागि बाट हामी बिदा चाहन्छौ। नमस्कार, जय मसीह।
2: टाइम चेक, यति बेला साँझको 6 बज्यो।

0: गुड न्युज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: नम्रतामा रहेर बाइबल पढ्नुहोस्। जयमसी तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अङ्क 51 यहाँहरूलाई स्वागत छ। जब हामी हाम्रो बाइबल पढ्नको लागि खोल्छौं, हामीसँग के अपेक्षाहरू हुन्छन्? के हामी परमेश्वरले हामीलाई उहाँसँगको हाम्रो दैनिक हिँडाइमा मदत गर्ने नयाँ सत्यहरू प्रकट गर्न उत्साहित छौं, वा के हामी गर्वको मनोवृत्ति बोक्छौं जहाँ हामी पहिले नै सत्य हो भनेर विश्वास गरेका कुरालाई प्रमाणित गर्न बाइबलमा जान्छौं? योहन्नाको पुस्तक 16 अध्यायको 13 पद, जब उहाँ अर्थात सत्यका आत्मा आउनुहुनेछ तब उहाँले तिमीहरूलाई सबै सत्यतामा डोर्याउनुहुनेछ। उहाँ आफ्नो तर्फबाट बोल्नुहुने छैन, उहाँले जे सुन्नुहुन्छ त्यही बोल्नुहुनेछ र हुन आउने कुराहरू तिमीहरूलाई घोषणा गरिदिनुहुनेछ। बाइबलमा लेख्ने उही परमेश्वर हुनुहुन्छ जसले हामीले आकाशमा देख्ने सबै ताराहरू सृष्टि गर्नुभयो। उहाँले सबै जनावरहरू, सबै चराहरू, समुद्रका सबै माछाहरू सृष्टि गर्नुभयो। र त्यसैले जब हामी बाइबल पढ्छौं र अध्ययन गर्छौं, हामी सधैँ नम्र रहनुपर्छ। हामीसँग सबै उत्तरहरू छन् भनेर सोच्नु हुँदैन, तर यो महसुस गर्नुपर्छ कि परमेश्वर नै सबै उत्तरहरू हुनुहुन्छ र हामीले उहाँबाट ती उत्तरहरू के हुन् भनेर सिक्नु आवश्यक छ। पहिलो कोरिन्थीको पुस्तक 3 अध्याय 18 पद, कसैले आफूलाई धोका नदियोस्, तिमीहरू मध्ये कसैले यस युगमा आफूलाई बुद्धिमान सम्झन्छ भने त्यो मूर्ख बनोस् ताकि त्यो बुद्धिमान बन्न सकोस्। परमेश्वरले हामीलाई यहाँ के भनिराख्नु भएको छ भने उहाँको बुद्धि हाम्रो भन्दा धेरै ठूलो छ। त्यसकारण जब हामी बाइबलका पानाहरू पढ्नका लागि खोल्छौ, हामीले आफ्नै बुद्धि प्रयोग गरेर सबै कुरा पत्ता लगाउन सक्छौ भनेर सोच्नु हुँदैन। बरु हामीले परमेश्वरबाट बुद्धि खोज्नुपर्छ र उहाँलाई धर्मशास्त्रको सत्यता हामीलाई प्रकट गर्न अनुमति दिनुपर्छ। याकूबको पुस्तक 1 अध्यायको 5 पद, तर यदि तिमीहरू मध्ये कसैलाई बुद्धिको अभाव छ भने उदार चित्तसँग नझर्की दिनुहुने परमेश्वरलाई त्यसले मागोस् र त्यसलाई त्यो दिइनेछ। परमेश्वरको वचनबाट सिकेका सत्यहरू लागू गर्न बुद्धिको आवश्यकता पर्दछ। बाइबलबाट सिकेका कुराहरूलाई हाम्रो जीवनमा कसरी लागू गर्ने भन्ने बारेमा हामीले परमेश्वरबाट बुद्धि खोज्नुपर्छ। हितोपदेशको पुस्तक 18 अध्यायको 13 पद, जसले सुन्न अघि नै जवाफ दिन्छ त्यो त्यसको मूर्खता र शर्म हो। प्रिय श्रोता, यदि हामीलाई लाग्छ कि हामीलाई बाइबलले के भनिरहेको छ भनेर पहिले नै थाहा छ भने हामी यसबाट नयाँ कुराहरू सिक्न सक्दैनौ। हामीले बाइबलमा यो सोचेर कहिल्यै जानु हुँदैन कि यसले के भन्छ भनेर हामीलाई पहिले नै थाहा छ। बरु हामीले हाम्रा प्रश्नहरू लिएर धर्मशास्त्रमा आउनुपर्छ र हाम्रा प्रश्नहरूको जवाब परमेश्वरले दिनुहुन्छ भनेर खोज्नुपर्छ। परमेश्वरले हामीलाई यसबाट के सिकाउन चाहनुहुन्छ भनेर सुन्न तयार भएर हामीले बाइबल अध्ययन गर्नुपर्छ। हितोपदेशको पुस्तक 11 अध्याय 2 पद, जब अहंकार आउँछ तब अपमान पनि आइलाग्छ तर नम्रताले बुद्धि ल्याउँछ। प्रिय श्रोता, जब तपाईँ बाइबल पढ्नुहुन्छ र अध्ययन गर्नुहुन्छ, संसारबाट प्राप्त तपाईँको पहिलेको ज्ञानले तपाईँको निर्णयलाई प्रभाव पार्न नदिनुहोस्। सक्दो प्रयास गर्नुहोस्, परमेश्वरको सामु आफूलाई नम्र बनाउनुहोस्। उहाँले तपाईँलाई सिकाउन चाहनु भएको सत्यहरू सिकाउन उहाँलाई अनुमति दिनुहोस्। ती सत्यहरू अरूले लोकप्रिय रूपमा विश्वास गर्ने कुरासँग असहमत हुँदा पनि, यदि कसैले यसलाई विश्वास गर्दैन भने पनि परमेश्वरको वचन अझै पनि सत्य छ। जब तपाईँ धर्मशास्त्र पढ्ने र अध्ययन गर्ने दृष्टिकोणमा नम्र हुनुहुन्छ, परमेश्वरले तपाईँलाई महान र अद्भुत सत्यहरू प्रकट गर्न सक्नुहुन्छ र गर्नुहुनेछ। उहाँको सत्यले तपाईँलाई प्रेरणा दिनेछ र तपाईँको जीवनलाई महान आत्मिक र विकासको मार्गमा निर्देशित गर्नेछ। तपाईँले गर्नुपर्ने भनेको परमेश्वरको वचन सुन्नु र पालना गर्नु हो। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो रेडियो कार्यक्रम स्पार्क माई फेथ। मेरो विश्वासमा चमक ल्याउनुहोस्।
4: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
2: हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्।

0: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
1: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
0: के रे, नानी त भर्खर 17 की लागि होइन र?
1: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
0: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
1: ए हो र?
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन्, वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन्, वा ठाउँको अभाव भइरहेको छ, वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन्? यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ। विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आटिन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान। तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ। विशेष कुरा त के हो भने, तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सधैँको लागि रहनेछ, र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ। नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ। आटेन लाइब्रेरी पुस्तकालय, नयाँ बानेश्वर, बुद्धनगर, काठमाडौँ, नेपाल। थप जानकारीको लागि सम्पर्क नम्बर 01-49-62-461, 01-49-62-461, र हाम्रो वाट्सएप नम्बर रहेको छ 98-49-83-16-84, 98-49-83-16-84, र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@atenlibrary.org। आटेन पुस्तकालय लाइब्रेरी, पुस्तक दान गरौं, ज्ञान बाँडौं। शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ। 461, र हाम्रो वाट्सएप नम्बर रहेको छ 98-49-83-16-84, 98-49-83-16-84, र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai

0: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
1: उनीहरूमा रहेको ज्ञान सीप र अनुभवलाई पुष्टान्तरण गरौं।
0: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार माया र सम्मान गरौं।
1: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउँ।
0: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
1: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
0: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: आशाको सन्देश रेडियो कार्यक्रम हरेक शनिबार बेलुकी 7:30 बजेदेखि 8 बजेसम्म गुड्डिज एफएम रेडियो 105.1 मेगाहर्जमा तिहारले सुन्न सक्नुहुनेछ।

0: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
2: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
3: धूम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार, विज्ञापन बोर्ड।

0: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं र हामी आशा गर्दछौं तपाईँहरू सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ र आजको अध्ययनको निम्ति पनि एकदमै तयारी अवस्थामा आफ्नो हृदयलाई पूर्ण रूपले तयारी गरिकन आउनु भएको छ भनेर। र हामी यस कार्यक्रमबाट हरेक दिन र हरेक समय नयाँ कुराहरू सिक्दैछौ र हाम्रो व्यवहारिकतामा हामी लागू गर्दैछौ भन्ने म आशा राख्दै आजको हाम्रो यो कार्यक्रमलाई हामी शुरू गरौं। दाई, अघिल्लो अध्ययनमा हामीले भजन संग्रहको पुस्तकको परिचय अध्ययन चाहिँ शुरू गरेका थियौं र समग्र पुस्तकको बारेमा जानकारी प्राप्त गरेका थियौं। आज चाहिँ हामी यस भजन संग्रह अध्ययनको पुस्तकबाट चाहिँ अगाडि कुन चाहिँ अध्ययनमा चाहिँ हामी बढ्नेछौ दाई?
1: भाइ, आज हामी मुक्तिको मार्ग अध्ययन यात्रामा भजन संग्रहको पहिलो अध्यायबाट हाम्रो यो अध्ययनको यात्रालाई शुरू गर्नेछौ। यो अध्ययनले हामीलाई दुई प्रकारका मानिसहरू, दुई प्रकारका जीवनका मार्गहरू र तीनका फरक फरक परिणामहरूको बारेमा गहिरो शिक्षा दिनेछ। वास्तवमा यो अध्ययनले जीवन परिवर्तन गर्ने सत्यताहरू हामीलाई सिकाउनेछ।
0: तपाईँले बताउनु भएको ती दुई प्रकारका मानिसहरू, बाटोहरू र परिणामहरू चाहिँ के हुन्, यसलाई अझ हाम्रो श्रोताहरूमा स्पष्ट पारिदिनुहुन्छ?
1: अवश्य पनि भाइ। हामीले जीवनमा देख्ने सबै कुरा सही वा सत्य हुँदैनन्। समाजमा विभिन्न प्रकारका मानिसहरू हुन्छन्। केहीले हामीलाई परमेश्वरतर्फ र जीवनतर्फ डोर्याउँछन् भने केहीले विनाशतर्फ लैजान सक्छन्। त्यसैले हामी कुन मार्गमा हिँडिरहेका छौं र कसको प्रभावमा छौं भन्ने कुरा बुझ्न एकदमै आवश्यक छ। भजन संग्रह अध्याय एकले यही विषयलाई स्पष्ट रूपमा प्रस्तुत गर्दछ।
0: त्यसो भए हामीले हरेक कुरा परमेश्वरको वचनको आधारमा चाहिँ जिउनुपर्छ भन्ने कुरा होइन त?
1: हो, तपाईँले एकदम ठिक कुरा गर्नुभयो। परमेश्वरको वचन नै सत्यको मापदण्ड हो। आजको अध्ययनले हामीलाई साँचो आनन्द र आशिषको मार्ग के हो भन्ने कुरा सिकाउनेछ। त्यसैले खुल्ला हृदय र सिक्ने मन लिएर यो अध्ययनको यात्रामा सहभागी हुनुहोस् र परमेश्वरको वचनबाट आशिष प्राप्त गर्नुहोस्।
2: हा मित्र, आज हामी बाइबल अध्ययन भजन संग्रह एक अध्यायबाट देख्न गइरहेका छौं। यहाँ हामी मुख्य विषय देख्छौ, दुई मानिस, दुई बाटो र दुई लक्ष्य। यो नै त्यो भजन हो जुनले उत्पत्ति खण्डको आरम्भ गर्दछ। यो अध्याय

0: यो भौतिक संसारको सट्टामा मानिसको उल्लेख हुँदै आरम्भ हुन्छ। यो भजनले धन्य मानिसको यानि हर्षित खुशीको मानिसको बारेमा कुरा गर्दछ। धन्य मानिस अईश्वरीय अधर्मी मानिसको ठिक विपरीतको हो। यो अन्तिममा आदम ख्रिष्टको तस्विर पनि हो, यानि यो अन्तिम आदम ख्रिष्टको तस्विर पनि हो, जो अईश्वरीय दुष्ट अधर्मी र उपहास गर्नेहरू गिल्ला गर्नेहरूको बीचमा हुनुहुन्छ। कहिले कहीँ प्रभुको बारेमा सोच्दछौ कि उहाँ दुःखको शोकको खिन्नताका मानिस हुन्, अनि पेन्टिङ गरिएका उहाँका तस्विरमा उहाँलाई अति नै निराशको दुःखको व्यक्तिको रूपमा प्रस्तुत गरिएको छ। यो सत्य हो कि यसैयाले भन्छ उहाँ दुःखको शोकको कष्टको मानिस हुनुहुन्थ्यो, तर तपाईँ आगे निरन्तर किन पढ्नुहुन्न? यसैयाको पुस्तकमा तपाईँ देख्नुहुन्छ कि ख्रिस्टसँग आफैको दुःख कष्टहरू थिएन। यो कुरा याद राखौ। यसैया 53 अध्याय 4 पदले भन्दछ, उसलाई मानिसबाट तुच्छ ठानियो र ऊ शोकले पीड़ित दुखी मानिस थिए, ऊ मानिसहरूबाट घृणित भयो र हामीले उनलाई कुनै मोलको गनेनौ। मित्र, यो हाम्रो शोक दुख पीड़ा थियो जुन उहाँले बोकिरहनु भएको थियो। उहाँ हर्षित आनन्दित ख्रिष्ट हुनुहुन्थ्यो। यो नै उहाँको तस्विर हो। त सबभन्दा पहिले हामी देख्नेछौ धन्य मानिसको अभ्यास। भजन संग्रह 1 अध्याय 1 पदमा भनिएको छ, त्यो मानिस धन्य हो जो दुष्टहरूको युक्तिमा चल्दैन, न त पापीहरूको मार्गमा खड़ा हुन्छ, न गिल्ला गर्नेहरूको बैठकमा बस्दछ। यो पदले धन्य मानिसको अभ्यासको बताउँछ। यो भजनको अलिकता आगे हामी धन्य मानिसको शक्तिको र अन्तिममा उसको स्थिरताको देख्नेछौ। यो पहिलो पदमा हामी धन्य मानिसको अभ्यासको नकारात्मक पक्षको देख्छौ। हामीलाई भनिएको छ कि धन्य मानिसले त्यसो गर्दैन। यहाँ हामी 3 स्थितिहरूको देख्छौ। त्यो मानिस धन्य हो, अर्थात त्यो मानिस खुशी हो जो दुष्टहरूको युक्तिमा चल्दैन, न त पापीहरूको मार्गमा खड़ा हुन्छ, न गिल्ला गर्नेहरूको बैठकमा बस्दछ। जुन व्यक्तिले यो गर्छ त्यो धन्य यानी खुशी व्यक्ति होइन। त्यो 3 स्टेजहरूमा स्तरमा भएर जान्छ। पहिलो, ऊ दुष्टहरूसँग सामेल हुँदछ। दोस्रो, पापीहरूको मार्गमा आउँदछ। र तेस्रो, अन्तिममा ऊ गिल्ला गर्नेहरूको बैठकमा बस्दछ, मतलब तिनीहरूसँग मिल्दछ। त्यहाँ निश्चय नै प्रतिगमन यानी पछि हटाई, अवनति यानी रास र अधपतन छन्। धन्य मानिस दुष्टहरूको युक्ति सल्लाहमा चल्दैन, उसले दुष्टहरूको कुरा सुन्दैन। के तपाईँले यो कुराको ध्यान दिनुभएको छ कि प्रभु येशूले त आफ्नै स्वयंको कारण वा आफ्नो स्वयंको दिमागको निर्णयको निम्ति कहिले पनि आधारको रूपमा आफैलाई सहायता लिनु भएन? उहाँले आफ्ना चेलाहरूलाई कहिले यो भन्नुभएन कि केटाहरू हो, फेरि हामी गलिलमा गइरहेका छौं? मैले यस विषयमा केही समयदेखि गम्भीर तरिकामा विचार गरिरहेको छु र म तिमीहरूभन्दा बुद्धिमान अकलवाला हुँ र म सोच्दछु कि मेरो विचार दृष्टिकोण अनुसार यो काम गर्न एकदम उत्तम कुरा हो। मित्र, यस तरिकामा उहाँ आफ्ना चेलाहरूसँग पेश आउनु भएन। उहाँले सधैँ भन्नुहुन्थ्यो, म यरुसलेममा गइरहेको छु किनभने यो मेरो पिताको इच्छा हो। उहाँले आफ्नो पितासँग समय बिताउनुहुन्थ्यो र उहाँ जान्नुहुन्थ्यो कि पिताको इच्छा के थियो, अनि त्यस आधारमा उहाँ निश्चित क्षेत्रहरूमा सर्नुहुन्थ्यो, लाग्नुहुन्थ्यो। मेरो मित्र, सल्लाहको सुन्ने एउटा कुरा हो भने अनि असल सल्लाह यथोचित असल हुन्छ। सल्लाहको सुन्ने एउटा कुरा हो भने अनि असल सल्लाह यथोचित असल हुन्छ, तर निश्चय नै दुष्टहरूको सल्लाहको सुन्नु हुँदैन। हामी विश्वासद्वारा हेर्नुपर्छ। दुष्टहरू को हुन्? तिनीहरू ती मानिस हुन् जसले परमेश्वरलाई वास्ता नराखिकन छोड्छन्। तिनीहरूका आँखाहरूका सामने परमेश्वरको डर भय केही छैन। तिनीहरू त्यस किसिमको जीवन जिउँदछन् मानौ त्यहाँ परमेश्वर नै हुनुहुन्न। हाम्रा वरिपरि हजारौं मानिसहरू यस्तै छन्। तिनीहरू एकाभ्यानै उठ्छन्, तिनीहरू कहिले पनि परमेश्वर कहाँ प्रार्थनामा फर्कन्दैनन्, उहाँलाई कहिले पनि धन्यवाद दिँदैनन् पूरा रात सुरक्षा राख्नु भएको निम्ति, या असल भोजनहरूको प्रबन्ध गर्नुभएको निम्ति, वा कुनै असल भलाइ काम गर्नुभएको निम्ति। तिनीहरूले उहाँलाई वास्ता नगरी आफ्नो बाटोमा आफ्नो इच्छा अनुसार आगे बढ्छन्। तिनीहरू दुष्ट हुन् र दुष्टलाई अंग्रेजी बाइबल अनुसार अईश्वरीय मानिस भनिएको छ, जसले परमेश्वरलाई व्यवस्था छोड्छन्। दुष्टले कुनै मानिसलाई सल्लाह परामर्श दिन्छ र अहिले हामी उसलाई पनि पापीहरूको चालमा, दुष्टहरूको चालमा, तरिकामा उभिरहेको देख्छौं, किनकि उसलाई कुनै दुष्टले, कुनै पापीले सल्लाह परामर्श दिन्छ। यो नै पापीले उसलाई त्यहाँबाट लिँदछ। पापको अर्थ हो निश्चित मार्ग, चिन्हलाई चुकाउनु। तिनीहरूले यथोचित जीवन जिउँदैनन्। तिनै व्यक्तिहरूको बारेमा शास्त्रले बताउँछ जब यसले भन्छ हितोपदेश 14:13, कुनै बाटो मानिसलाई सिधा देखिएला तापनि आखिरमा त्यसले मृत्युमा नै पुर्याउने हुन्छ। फेरि शास्त्रले भन्छ मानिसको सारा चाल चलन उसको आफ्नै दृष्टिमा शुद्ध होला। पापीले सोच्ला कि ऊ बिल्कुल ठिक छ, तर ऊ पापी हो। परमेश्वरको वचनले भन्छ यसैया 55:7, दुष्टले आफ्नो बाटो र अधर्मीहरूले आफ्नो विचार त्यागोस्। फेरि शास्त्रले यो पनि भन्दछ यसैया 53:6, हामी सबै भेडाहरू झैं बरालिएका छौं, हामी हरेक आफ्नै बाटोतिर लागेका छौं, औ परमप्रभुले उसमाथि हाम्रा सबै अधर्म हालिदिनुभयो। परमेश्वर पिताले हाम्रा दोषका सबै भार उहाँमाथि हालिदिनुभयो। हामी पापीहरू हौ, त्यो नै हाम्रो तस्विर हो। अमित्र, हामीले पहिले देख्यौ दुष्टले कुनै मानिसलाई सल्लाह दिन्छ, त्यसपछि हामी थाहा पाउँछौ कि त्यो मानिस पनि त्यो दुष्टको, पापीहरूको चालमा, मार्गमा उभिएको। त्यसपछि पापीहरूको चालमा उभिने कुराबाटको अर्को एक कदम गिराएको स्तर चाहिँ गिल्ला गर्नेहरूको बैठकमा बसाई हो। गिल्ला गर्नेहरू चाहिँ नास्तिकहरू हुन्। अहिले पापीले, कुनै दुष्ट मानिसले जवान मानिसलाई त्यहाँ बसाउँदछ। हामीलाई भनिएको छ कि तेस्रो स्तर हो, ऊ गिल्ला गर्नेहरूको बैठकमा बस्दछ। गिल्ला गर्ने नास्तिक हुन्। उसले केवल परमेश्वरलाई मात्र अस्वीकार गर्दैन, तर उसले परमेश्वरको विरूद्ध घृणाको र शत्रुताको प्रदर्शन गर्दछ। यो कुरा हामी आज पनि देख्छौं। गिल्ला गर्नेहरू, उपहास गर्नेहरू तिनीहरू नै ती व्यक्ति हुन् जसले बिल्कुल परमेश्वरलाई विरोध गर्दछन्। तिनीहरू बाइबलको कुरा सुन्न चाहदैनन्, इन्कार गर्छन्, अस्वीकार गर्छन्। मित्र, परमेश्वरलाई अस्वीकार गर्नु वा इन्कार गर्नुभन्दा निज कुरा केही पनि छैन संसारमा। यदि तपाईँ तिनीहरूको बारेमा परमेश्वरको मनोवृत्तिको जान्न चाहनुहुन्छ भने यो यहाँ छ, सुन्नुहोला हितोपदेश 3:34। अभिमानी गिल्ला गर्नेहरूलाई परमेश्वरले त्यस्तै व्यवहार गर्नुहुन्छ, तर नम्रहरूमाथि उहाँले निगाह गर्नुहुन्छ। परमेश्वर गिल्ला गर्नेहरूको विरोध गर्नुहुन्छ र उहाँले तिनीहरूलाई पनि त्यसै गर्नुहुनेछ। यो निश्चय नै भयानक डरलाग्दो तस्विर हो जुन यहाँ पेश गरिएको छ। अहिले यो नकारात्मक पक्ष हो, यो नै धन्य मानिसले गर्दैन। अनि अर्को पदमा हामी धन्य मानिसले गर्ने कुराको देख्नेछौ जुन सकारात्मक पक्ष हो। दुई पदमा भनिएको छ, तर परम प्रभुको व्यवस्थामा नै त्यो प्रश्न रहन्छ र दिनरात उहाँकै व्यवस्थामा त्यसले ध्यान दिन्छ। अमित्र, हामीले एक पदमा देख्छौ कि धन्य मानिसले गर्नु नहुने नकारात्मक कुरा, अब हामी यहाँ पद दुईमा देख्छौ सकारात्मक पक्ष जुन धन्य मानिसले गर्छ। पहिलो हो, ऊ परम प्रभुको व्यवस्थामा नै प्रसन्न हुन्छ। परमेश्वरको जनको आनन्द प्रसन्नता नै परम प्रभुको व्यवस्थामा छ। अर्को शब्दमा, उसले परमेश्वरको वचनमा आनन्दको पाउँदछ। मित्र, धेरै कलिसिया सदस्यहरूको निम्ति बाइबल सन्देश पटै लाग्दो बोरिङ छ। मित्र, यो यस्तो कुनै भार बोझ वा बोरिङको कुरा छैन। परमेश्वरको वचनले, यानी परमेश्वरको वचन पढ्न र अध्ययन गर्ने काम वास्तविक आनन्द र प्रसन्नता हो। त्यो मानिस धन्य हो, यानी त्यो मानिस प्रसन्न हो, खुशी हो, जसको प्रसन्नता परमप्रभुको व्यवस्थामा छ। विशेष गरी ख्रिस्टियन जगतमा आज त्यहाँ आँसु, सुस्केरा, चित्कार, शिरदर्द, हृदय टुटाई, टुटेको परिवार, विध्वंसका जीवनहरू छन् जुन परमेश्वरको व्यवस्थाको उल्लंघनको परिणाम स्वरूप कारण हुन्। परमेश्वरको वचनले यसको स्पष्ट पार्दछ। पहिले युहन्ना 5:3 भन्दछ, किनभने हामीले उहाँको आज्ञा पालन गर्नु नै परमेश्वरप्रति प्रेम हो र उहाँका आज्ञाहरू कडा छैनन्। आज विश्वासीहरूको निम्ति उहाँका आज्ञाहरू केवल 10 आज्ञाहरू मात्र होइनन्, उहाँका आज्ञाहरू कडा छैनन्, भारका छैनन्। त्यसपछि दोस्रो कुरा भनिएको छ, दिन रात उहाँकै व्यवस्थामा त्यसले के गर्छ, ध्यान दिन्छ। यहाँ उल्लेखित शब्द ध्यान अलंकारिक शब्द हो। यसले संकेत गर्ने कुरा चाहिँ गाईले एकपल्ट घाँस खाइसकेपछि बादमा उभिएर वा बसेर आराम तरिकाले त्यो खाइसकेको घाँसलाई उगाल्दै चपाउँदै फेरि निल्दै गर्ने तस्विर हो। सम्भवत तपाईँले देख्नु भएको होला यो कुरो। विचार गर्नुहोस्, गाईले वा गोरुले मैदानमा पेटभरि घाँस चरिसकेपछि खाइसकेपछि केही समयपछि बादमा आरामसँग पहिले चरेको घाँसलाई पेटबाट उगाल्दै फेरि निल्छ। यो प्रक्रिया चलिरहन्छ। मित्र, हामीले पनि त्यसै गर्नुपर्छ। जब हामी वचनमा ध्यान गर्दछौ, मनन गर्दछौ, हामीले पढिसकेको कुरामा फेरि बार बार जानुपर्छ। यो कुराको ध्यान दिनुहोस्, याकुबले ऐनामा आफ्नो अनुहार हेर्ने मानिसको बारेमा बताउँछन्। बताउँदाखेरि यो भन्छन्, याकुब 1:24, तर कस्तो किसिमको मानिस थिए भने तुरुन्तै बिर्सिहाल्छ। हामीले परमेश्वरको वचनमा मनन ध्यान गर्नुपर्छ जुन परमेश्वरको ऐना हो र यसले हामीलाई हामी वास्तवमा के हौ, कस्तो छौ सो कुरा देखाउँछ। हामीले परमेश्वरलाई हाम्रा जीवनहरूलाई बाहिरी आकृति दिन अनुमति दिनु पर्दछ। दिन रात उहाँकै व्यवस्थामा त्यसले ध्यान दिन्छ। दिन रात, हप्तामा एक दिन होइन, दिन रात। मेरो मित्र, परमेश्वरसँग त्यस्तो कार्यक्रममा वा त्यस्तो योजना छैन जुनद्वारा तपाईँ विश्वासीको रूपमा बढ्न र विकास हुन सक्नुहुन्छ। उहाँको वचनद्वारा सिवाय तपाईँ कलिसियाको क्रियाकलापमा कमिला जस्तै व्यस्त हुन सक्नुहुन्छ, तर तपाईँ त्यस्तो क्रियाकलापमा व्यस्त रहने कामले आत्मिक रूपमा बढ्नुहुन्न। तपाईँ उहाँको वचनमा ध्यान र मनन गरेर आत्मिक रूपमा बढ्नुहुन्छ, तपाईँको आत्मिकताको विकास हुन्छ। मतलब उहाँको वचनमा बार बार हरेक दिन मनन गर्नु पर्छ। अनि जसले तपाईँको आत्मिक जीवनमा ठूलो काम गर्दछ, त्यसले तपाईँको आत्मिक जीवनमा भिन्नता बनाउँछ। त्यो नै धन्य मानिसको के हो? अभ्यास हो। त्यसपछि हामी धन्य मानिसको शक्तिको देख्नेछौ। उसले कहाँबाट त्यो शक्ति पाउँदछ भन्दा तीन पदमा भनिएको छ, खोलाको धारको छेउमा रोपेको बोर जस्तै त्यो हुन्छ, जसले आफ्नो ऋतुमा फल दिन्छ, जसको पात कहिले ओइलाउँदैन र त्यसले जे गर्छ त्यसमा त्यो सफल हुन्छ। धन्य मानिस खोलाको पानीको धारमा रोपेको बोट जस्तै हुन्छ। यस पदमा उल्लेखित नदीहरू हिब्रूमा उक्तमता सूचक हो। यो प्रचुरताको प्रशस्तताको लागि अत्युति हो। धन्य मानिस रोपिन्दछ, प्रशस्त पानी दिँदछ र त्यसको बोट बढ्दछ। परमेश्वरका रुखहरू यानि बोटहरू रोपेका बोटहरू रुखहरू हुन्। तिनीहरू कति पनि जंगलका अन्य वनस्पतिहरू जस्तै आफसे आप पलाउने रुख यानि बोट बिरुवा होइनन्। म सोच्दछु कि त्यो तस्विरले आत्मिक रूपमा नयाँ गरी जन्मने तथ्यको संकेत गर्दछ। यसैया 61 अध्याय 3 पदले भन्दछ, सियोनमा विलाप गर्नेहरूलाई खरानीको सट्टा फूलका माला र शोकको सट्टा आनन्दको तेल लगाइदिनलाई, थकित मनको सट्टा हर्षको पोषक पहिराइदिनलाई, कि तिनीहरू परम प्रभुले नै रोप्नु भएको धर्मको वृक्ष कहलाउन् र उहाँको महिमा होस् भनेर परम प्रभुले मलाई पठाउनु भएको हो। परमेश्वरले जंगली रूखहरूको प्रयोग गर्नुहुन्न मित्र। उहाँका रूखहरू बोटहरू वृक्षहरू नयाँ गरी जन्मिएका लिएका र परमेश्वरको बगैँचामा खड़ा गरिएका हुन्, जुन खोलाको धारको छेउमा स्थापित गरिएको छ। खोलाको धारको मतलब के हो? त्यसको मतलब परमेश्वरको वचन हो। कसैले सोध्ला, के तपाईँ यसमा निश्चय हुनुहुन्छ? निश्चय नै म जान्दछु, किनभने यसैया 55 अध्याय 10 र 11 पदले हामीलाई यो भन्छ। सुन्नुहोस् के भन्दो रहेछ, किनकि जसरी वृष्टि र हिउँ आकाशबाट झर्छ र त्यतैतिर फर्केर जाँदैन, तर जमिनलाई भिजाएर बाली उमार्छ, छर्नेलाई बिउ र खानेलाई भोजन दिन्छ, त्यसरी नै मेरो मुखबाट निस्कने मेरो वचन पनि हुनेछ, त्यो म कहाँ व्यर्थ फर्कने छैन, तर मैले इच्छा गरेको काम त्यसले पूरा गर्नेछ र जुन कामको निम्ति म त्यसलाई पठाउँछु त्यसमा त्यो सफल हुनेछ। परमेश्वर चाहनुहुन्छ कि उहाँको वचन वर्षा जस्तै भएको र झरेको। रेडियो त्यो गर्न उत्तम माध्यम हो। यसले परमेश्वरको वचन चारैतिर वर्षा जस्तै जसरी वर्षा झर्छ आकाशबाट, त्यसरी नै चारैतिर फैलाउँछ। हामीले परमेश्वरको वचनको बाहिर दिनुपर्छ अनि यसले केही कुराको उत्पादन गर्दछ, फलाउँछ, यसले रुखहरूलाई बढाउँदछ, यसले जीवनको बचाइ राख्छ, जलपान दिएर त्यसले शुद्धिकरण पनि गर्दछ मित्र। अनि हरेक रुखले बोटले आफ्नो ऋतुमा फल दिन्छ। यो कुरा हामी बुझ्न आवश्यक छ। यो कुराको नोट गर्न चाकलाग्दो छ कि परमेश्वरको रूखहरूले सबै ऋतुहरूमा फल दिँदैनन्। तिनीहरूले आफ्ना ऋतुहरूमा फल दिन्छन्। अनि शक्ति चाहिँ परमेश्वरको वचनमा छ, स्रोत चाहिँ परमेश्वरको वचनमा छ। आज धेरै मानिसहरू निराश हुन्छन् जब तिनीहरूले आत्मा जित्ने आफ्नो लक्ष्यको प्राप्त गर्दैनन्। ठूलो परिश्रमको बावजुद पनि अमित्र मलाई खालि परमेश्वरको वचन मात्र प्रचार गर्न बोलाइएको हो, अनि ख्रिस्टमा मानिसहरू ल्याउने काम चाहिँ पवित्र आत्माको काम हो। उहाँले यो आफ्नै समयमा तपाईँ र मेरो माध्यमद्वारा गर्नुहुन्छ। हामीले खालि परमेश्वरको वचन मात्र दिनुपर्छ। जब हामी यो गर्छौं, हाम्रा परमेश्वरले हामीद्वारा यो काम गर्नुहुन्छ। म के विश्वास गर्दछु भने मित्र, ख्रिस्टियनहरूको प्राथमिक कर्तव्य आत्मा जित्नु होइन, तर परमेश्वरको वचन दिनु हो, अनि यसले आफ्नो फल आफ्नै समयमा ल्याउँदछ। फल पाउने समय छ। मसँग केही आँपका, कटहरका, अम्बकका रुखहरू छन् र तिनीहरूले आफ्नो समयमा मलाई फल दिन्छन्। यसकारण फल फल्ने खास समय हुन्छ। त्यही नै कारण बिउ छर्ने कुराको र यसलाई फल उत्पादन गर्ने सहायता दिने तयारीको लामो समय लाग्छ। ट्र्याक्सहरू, पर्चाहरू यताउता बाँड्नुहोस्, त्यसको महान महत्व हुन सक्छ। तर मित्र, हामी चाहिँ जीवित परमेश्वरको वचन दिने धन्दामा छौं, अनि यसको हेर चाहार स्याहार सुसार गर्ने आवश्यक छ। यसले समयको र हेरचाहको समय लिन्छ, किनभने खाली यसको ठिक समयमा मात्र आउँदछ। अनि आगे यो पनि भनिएको छ, जसको पाप कहिले ओइलाउँदैन। अहिले पाप चाहिँ ख्रिस्टियनहरूको बाह्य साक्षी हो, गवाही हो। त्यो नै एक कुरा हो जुन सबै समयमा हुनु पर्दछ, एभरग्रीन हुनु पर्दछ। परमेश्वरका रुखहरू सधैँ हरियाहरू हुन्छन्, एभरग्रीन हुन्छन्। तिनीहरूले कहिले पनि आफ्नो साक्षीको गुमाउँदैनन् र गुमाउनु हुँदैन। मित्र, हरेक ख्रिस्टियन सधैँ हरियो रहनेहरू हुन्। तपाईँका पात बाह्य साक्षी हो जुन तपाईँसँग यो संसारमा ख्रिस्टको लागि छ। आज हामीले हाम्रो पातहरू कस्तो छ भन्ने कुरालाई गहिर विचार गर्न पनि आवश्यक छ। अनि पद तीनको अन्तिम खण्डमा भनिएको छ, त्यसले जे गर्छ त्यसमा त्यो सफल हुन्छ। पुरानो नियममा परमेश्वरले आफ्ना जनहरूलाई भौतिक आशिषहरूले प्रतिज्ञा गर्नुभयो। मलाई लाग्छ ती आशिषहरू आज विश्वासीहरूको निम्ति होइन। यदि तपाईँले ती कुराहरूको पाउनु भएको छ भने उहाँले प्रतिज्ञा गर्नुभएको भन्दा धेरै कुरा उहाँले गर्नु भएकोमा तपाईँ परमेश्वरलाई धन्यवाद दिन सक्नुहुन्छ। आज हामीसँग सबभन्दा ठूलो आशिषहरू त्यो हो, ख्रिस्टलाई पाउनु। त्यसपछि धन्य मानिसको स्थायीताको देख्छौ, दुष्टहरूको असुरक्षाको ध्यान दिनुहोस्। पद चार र पाँचमा भनिएको छ, दुष्टहरू त त्यस्ता हुँदैनन्, तर बतासले उडाएर लैजाने भोज जस्ता हुन्छन्। त्यसकारण दुष्टहरू इन्साफमा खडा रहने छैनन्, न त पापीहरू धर्मात्माहरूका समुदायमा रहनेछन्। दुई मानिस, दुई बाटाहरू अनि दुई लक्ष्यहरू। एउटा चाहिँ मृत्युतिर डोर्याउने बाटो हो, अर्को चाहिँ जीवनतिर डोर्याउने बाटो हो। परमेश्वरले भन्नुहुन्छ कुन कुरा सही छ र कुन कुरा चाहिँ गल्ती हो। हामी त्यस दिनमा रहेका छौं। मानिसहरू जान्दैनन् कि कुन चाहिँ गल्ती हो। परमेश्वर निश्चय हुनुहुन्छ। उहाँको वचन नयाँ पीढ़ीको दर्शन शास्त्रसँग परिवर्तन हुँदैन। भनिएको छ, दुष्टहरू त त्यस्ता हुँदैनन्, तर बतासले उडाएर लैजाने भोज जस्ता हुन्छन्। यसकारण दुष्टहरू इन्साफमा खडा रहने छैनन्, न त पापीहरू धर्मात्माहरूका समुदायमा रहनेछन्। अनि छ पदमा भनिएको छ, किनकि परमप्रभुले धर्मात्माको मार्ग जान्नुहुन्छ, तर दुष्टहरूको मार्ग चाहिँ नष्ट हुनेछन्। मित्र, दुष्टहरू नष्ट हुनेछन्। हितोपदेश 10 अध्याय 28 पदमा भनिएको छ, धर्मीको आशा पलाउँछ तर दुष्टको भरोसा ओइलाउँछ। धर्मीको आशा पलाउँछ तर दुष्टको भरोसा ओइलाउँछ। हामीलाई भनिएको छ मत्ती 7 अध्याय 13 र 14 पदमा पनि, साँगुरो ढोकाबाट भित्र पस्छ किनभने विनाशमा पुर्याउने ढोका फराकिलो र बाटो चौडा हुन्छ र यसबाट भित्र पस्नेहरू धेरै हुन्छन्, किनभने त्यो ढोका साँगुरो हुन्छ औ त्यो बाटो असजिलो हुन्छ जसले चाहिँ जीवनमा पुर्याउँछ र त्यो भेटाउने थोरै हुन्छन्। अनि युहना 10:10 येशु भन्नुहुन्छ, म त तिनीहरूले जीवन पाउन् र त्यो प्रशस्त मात्रामा पाउन् भन्ने हेतुले आए। त्यो धन्य मानिसको कस्तो महिमित तस्विर यहाँ पहिलो भजनको अध्यायमा पेश गरिएको छ।
1: आजको अध्ययन पनि एकदमै धेरै आशिषमय रह्यो। यस अध्ययनले चाहिँ हामीलाई स्पष्ट रूपमा बताएको छ कि मानिसको आनन्द र आशिष केवल बाहिरी परिस्थितिमा मात्र होइन, उसले कसको संगत गर्छ भन्ने कुरामा पनि निर्धारित गर्छ भन्ने सत्यतालाई चाहिँ आजको अध्ययनले हामीलाई उजागर गरेको छ।
2: हो भाइ, भजन संग्रह एकले स्पष्ट रूपमा भन्छ कि जो व्यक्ति दुष्टहरूको सल्लाहमा हिँड्दैन, पापीहरूको मार्गमा उभिँदैन र गिल्ला गर्नेहरूको संगतमा बस्दैन, त्यो व्यक्ति धन्य र आनन्दित हुन्छ। असल संगतले जीवनलाई सही दिशामा डोर्याउँछ भन्ने सत्य हामीलाई सिकाएको छ।
1: हजुर, साँच्चै नै भाइ, आज हामीले अर्को एउटा महत्वपूर्ण कुरा पनि सिकेका छौं। जसले परमेश्वरको व्यवस्थामा आनन्द मान्छ र दिनरात उहाँको वचनमा मनन गर्छ, उसले गलत प्रभाव र खराब संगतबाट चाहिँ आफ्नो जीवनलाई जोगाई राख्छ भन्ने कुरा।
2: बिल्कुल सही कुरा गर्नुभयो भाइ तपाईँले। हो, परमेश्वरको वचनमा आनन्द मान्ने व्यक्ति खोलाको किनारमा रोपिएको रूख जस्तै हुन्छ, जसले उचित समयमा फल फलाउँछ र जसका पातहरू कहिले ओइलाउँदैनन्। यसको अर्थ परमेश्वरमा भरोसा गर्ने र उहाँको वचनमा स्थिर रहने मानिस आत्मिकी रूपमा बलियो, फलदायी र स्थिर हुन्छ। जीवनमा समस्या आए पनि उसले परमेश्वरको सहारा पाउनेछ।
1: आजको अध्ययनलाई भने हामी यही नै अन्त्य गर्दै हजुरको माझबाट विदा लिन चाहन्छौ र हजुरलाई शुभ समयको हामी कामना गर्दछौ र हामी आशा गर्दछौ आजको अध्ययनबाट हामी सबैजना एकदमै धेरै आशिषित भएका छौं र हाम्रो आत्मिक जीवनमा र व्यक्तिगत जीवनमा हामीले प्रशस्त लाभ उठाउन पाएका छौं र आउने आगामी दिनहरूमा फेरि पनि नयाँ अध्ययनको साथ तपाईँहरूसँग भेट्ने बाचा गर्दै आजको अध्ययनबाट हामी विदा लिन चाहन्छौ र तपाईँहरूमध्ये कसैलाई हाम्रो कार्यक्रमबारे केही प्रश्न, जिज्ञासा अथवा प्रार्थना विषयहरू छन् भने पनि हामीलाई सम्पर्क अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024209797

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम नयाँ आशा।
2: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम

सम्पूर्ण श्रोतामा हार्दिक अभिवादन म मतिनाको कार्यक्रम नयाँ आशामा यो कार्यक्रम यहाँहरूले प्रत्येक दिन यही समय यही रेडियो स्टेशनमा सुन्न सक्नुहुनेछ। श्रोता मित्र, के तपाईँले थकानको महसुस गरिरहनु भएको छ? के तपाईँ आत्मिक र शारीरिक कमजोरीबाट ग्रस्त हुनुहुन्छ? के निराशाहरूले तपाईँलाई गाँजिरहेको छ? यदि त्यस्तो हो भने कृपया एकैछिन पवित्र धर्मशास्त्र पुस्तक बाइबलको यशायाको 40:29-31 मनन गर्नुहोस्, जहाँ यस्तो लेखिएको छ, वहाँले थकितहरूलाई बल दिनुहुन्छ र कमजोरहरूको शक्ति बढाइदिनुहुन्छ। युवकहरू दुर्बल र थकित हुन सक्लान् अनि जवान मानिसहरू थाकेर लोट्लान्, तर परमप्रभुको आशा गर्नेहरूको बल फेरि नयाँ हुनेछ। यी पवित्र र सत्य करारका वचन सँगै हामी नयाँ आशाको आजको प्रस्तुतिमा हाम्रो प्रिय श्रोताहरूलाई हार्दिक स्वागत गर्दछौ। यी पवित्र र सत्य करारका वचन सँगै हामी नयाँ आशाको आजको प्रस्तुतिमा हाम्रा प्रिय श्रोताहरूलाई हार्दिक स्वागत गर्दछौ। आउनुहोस् कार्यक्रमको शुरूआतमा एउटा ख्रिस्टीय भजन।

0: श्रोता भर्खरै यहाँले यो मधुर ख्रिस्टीय भजन सुन्नुभयो। यो समय तपाईँ शान्ति आनन्द एकता मिलाप प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ।
1: कार्यक्रममा अब बेला भएको छ आजको वचनको। वचन लिएर आउँदै हुनुहुन्छ मदन।
2: प्रिय श्रोताहरू जय मसीह। श्रोता मित्रहरू, अबका केही रेडियो अध्यायहरूमा हामीहरूले पवित्र धर्मशास्त्रबाट शुद्ध र साँचो नम्रता के हो, नम्रताका विभिन्न फलहरू र नम्रताको विषयमा पत्रुस र याकुबको विचार के थियो लगायत अति नै महत्वपूर्ण विषयहरूमा रही चर्चा गर्नेछु। आउनुहोस् आजको अध्याय शुरू गर्नु अघि परमेश्वरसँग ज्ञान र विवेकको लागि प्रार्थना गरौं। पिता जो स्वर्गमा विराजमान हुनुहुन्छ, हामी तपाईँलाई दण्डवत गर्छौं किनकि तपाईँ यसको योग्य परमेश्वर हुनुहुन्छ। जसरी प्रभु हामी नम्रताको विषयमा प्रवेश गर्दैछौ, तपाईँले हामीलाई सहायता गर्नुहोस्। हामीलाई त नम्र हृदय दिनुहोस् जुन हृदय येशु ख्रिस्टको पनि थियो, र प्रभु हामीले नम्रताका साथ एकअर्कालाई व्यवहार गरेर तपाईँ येशु ख्रिस्टको महिमा गर्न सकेका हौ। हामीलाई आजको पाठ बुझ्न र बुझाउन सहायता गर्नुहोस् येशुको नाममा, आमेन। मित्रहरू, नम्रता एक यस्तो विषय हो जसको व्याख्या वचनमा धेरै स्थानहरूमा गरिएको छ। यद्यपि वचनलाई पढ्ने मानिसहरू यस विषयलाई त्यति ध्यान दिँदैन, यस विषयलाई तिनीहरू बाहिरी सतहमा मात्र सीमित राख्दछ। यस विषयमा धेरै पुस्तकहरू र अधिक प्रचार सामग्रीहरू लेखेका पाइँदैन। परमेश्वरको महान कार्य सामर्थ्यलाई यस संसारमा अनुभव गराउनमा नम्रताले एक महत्वपूर्ण भूमिका खेल्दछ, कारण हाम्रो शत्रुले यो चाहन्छ कि मानिसहरू नम्रतालाई तिरस्कार गरून्। हितोपदेशमा नम्र भएपछि पाइने आशिषहरू तथा अभिमान र घमण्डी भएमा पाइने श्रापहरूको बारेमा उल्लेख गरिएको पाइन्छ। म अति दृढतापूर्वक विश्वास गर्दछु कि चाँडै नै पवित्र आत्माको एक यस्तो लहर आउनेछ जसमा परमेश्वरले मण्डलीलाई नम्रताको महत्वको बारेमा सिकाउनुहुनेछ। जब हामी नम्रता अनुसार चल्दछौ भने आफ्नो इच्छा अनुसारको कार्य नगरी परमेश्वरको इच्छा पूरा गर्न तत्पर रहन्छौ। जब हामी नम्र बनी परमेश्वरको इच्छालाई पूरा गर्दछौ, तब उहाँले आफ्नो वचनलाई सत्य साबित गर्न धेरै नै चिन्ह चमत्कार र आश्चर्य कर्महरू हाम्रो माझमा गर्नुहुन्छ। नम्रतालाई बुझ्न र नम्र बनिरहेर हाम्रा विश्वासीहरू उहाँको कार्य र सेवालाई पूरा गर्न सक्दछन्, जसको लागि परमेश्वरले मण्डलीलाई आफू कहाँ बुलाउनु भएको छ। जुन कार्य आजभन्दा 2000 वर्ष पहिले ख्रिस्ट येशूले गर्नुभयो, त्यसै गरी नै हामीले पनि त्यस्तै र ती कार्यहरू भन्दा पनि बढी र ठूला कामहरू गर्न सकौं। युहन्ना 14:12 लेखिएको छ, साँच्चै म तिमीहरूलाई भन्दछु, जसले मलाई विश्वास गर्दछ त्यसले मैले गरेका काम पनि गर्नेछ र ती भन्दा ठूला काम गर्नेछ, किनभने म पिता कहाँ गइरहेछु। मित्रहरू, यस पदमा हामी येशूको नम्रतालाई देख्न सक्छौ। येशू यस पृथ्वीमा नम्र बनेर आउनुभयो। उहाँ गाईको गोठमा जन्मेर नम्रताको सिद्ध र पूर्ण उदाहरण दिनुभयो। येशूको नम्रता नै चोखो र शुद्ध नम्रता। परमेश्वरले मेरा आँखा खोलिदिनु भएको छ कि म चोखो नम्रतालाई देख्न सकु। शब्दकोशको अनुसार चोखा शब्दको अर्थ कुनै मिलावट नभएको र अशुद्ध नभएको भने बुझिन्छ। त्यो वस्तु जुन वास्तविक र सकल हो, जसमा कुनै फोहोर दोष वा पाप छैन। यसकारण चोखो नम्रतामा कुनै सम्झौता वा मनुष्य रीति र परम्परा मिसावट गर्नु हुँदैन। जुन मानिसहरू आफ्नो स्वास्थ्य प्रति जागरूक हुन्छन्, तिनीहरू शुद्ध र चोखो वस्तुको प्रयोग गर्दछन्। आत्मिक रूपमा पनि यही नियम लागू हुन्छ। मित्रहरू, मिलावट रहित नम्रता, जो कि ईश्वरीय नम्रता हो, पूर्ण रूपमा मनुष्यको रीतिसँग सम्बन्धित हुन्छ। त्यही शुद्ध र अधिक कार्यरत हुन सक्छ। जब हामी मनुष्यका रीति र परम्परामा नभएर नम्रताको स्रोत येशूलाई बनाउँछौ, आज र यसपछिका केही रेडियो कार्यक्रमहरूमा हामीले मत्ती 11:28-30 आधारमा तयार पारिएको कुराहरू अध्ययन गर्नेछौँ। ध्यान दिनुहोस्, येशू भन्नुहुन्छ कि हामी के सिक्नेछौँ र उहाँको स्वभाव कस्तो छ। यहाँ येशूले स्पष्ट रूपमा बताउनु भएको छ कि उहाँको चरित्र र स्वभाव कस्तो छ भनेर। वचनका यी पदहरूद्वारा येशू हामीलाई आमन्त्रित गर्नुहुन्छ कि हामीले कसरी नम्र र दीन बन्न सक्छौं भनेर उहाँसँग सिक्नुपर्छ। मत्ती 11:28-30 येशू भन्नुहुन्छ, हे सबै थाकेका र बोझले दबेका हो म कहाँ आऊ, म तिमीहरूलाई विश्राम दिनेछु। मेरो जुवा आफूमाथि लियो र मसँग सिक, किनभने म विनम्र र कोमल हृदयको छु, अनि तिमीहरूले आफ्ना आत्मामा विश्राम पाउनेछ, किनकि मेरो जुवा सजिलो छ र मेरो भारी हलुको छ। धेरै प्रचारकहरू यस खण्डलाई पापीहरूले येशूलाई ग्रहण गर्ने समयमा प्रयोग गर्दछ, तर म यो मान्दछु कि यो खण्डद्वारा येशू केवल अविश्वासीहरू मात्र नभएर सबै विश्वासीहरू र विशेष गरी सेवकहरूसँग कुरा गरिरहनु भएको छ। आउनुहोस् यो खण्डलाई बुझ्नको लागि हामी पद अनुसार यसलाई विस्तारित रूपले अध्ययन गर्नेछौँ। 28 येशूले थाकेका र बोझले दबेका मानिसहरूलाई आफू कहाँ बोलाएर तिनीहरूलाई विश्राम दिने आश्वासन दिनुहुन्छ। बोझले दबिएकाको मूल युनानी शब्द धार्मिक संस्कारहरू र रीतितिथिहरूले तल थिचिएका वा आत्मिक व्यग्रता उत्सुकताको भारले दबिएका भन्ने हुन्छ। धेरै जसो विश्वासीहरू आत्मिक व्यग्रता भएर गुजिरहेका हुन्छ र आफ्नो जीवनमा फलन्त पनि हुँदैन। जब हामी येशू कहाँ आउँछौं तब उहाँले हाम्रा धार्मिक कार्यहरू र आत्मिक उत्तेजनाबाट विश्राम दिनुहुन्छ। त्यसै गरी 29 येशूले भन्नुहुन्छ कि मेरो जुवा आफूमाथि ल्याऊ, जसको युनानी अर्थ हुन्छ आफ्नो इच्छा भन्दा पनि आफूलाई माथि उठाउनु, यसमा कुनै दबावको कारण हुँदैन। उहाँ चाहनुहुन्छ कि हामी स्वेच्छाले उहाँको जुवा उठाएर येशूसँग सिक्नुपर्छ। येशूसँग हामीले के सिक्ने? येशूसँग चोखो र शुद्ध नम्रता सिकौं, किनकि उहाँ नम्र र मनमा दीन हुनुहुन्छ। यसरी हामी आफ्नो मनमा विश्राम पाउनेछौँ। श्रोताहरू, त्यसै गरी 30 येशूले भन्नुहुन्छ कि उहाँको जुवा अथवा येशूलाई स्वेच्छाले आफूभित्र ग्रहण गर्नु सहज र सरल छ। येशूको भारी र उहाँको कार्य अति नै हलुको र सामान्य छ। यदि हामी साँच्चै नै येशूको जुवालाई आफूमाथि लिनेछौँ र उहाँको कार्यलाई गर्नेछौँ तब हामीलाई थाहा हुनेछ कि उहाँको बोझ कति सरल हुन्छ। हामीलाई उहाँको जुवा बोक्न कठिन र बोझिलो भइरहेको हुन्छ। यदि हामी येशूको शुद्ध साँचो र चोखो नम्रतालाई त्यसको स्रोत येशूसँग सिक्ने इच्छा नराखेपछि हामी आफ्नो जीवन र सेवकाईमा अति संघर्ष गरे तापनि ऐच्छिक र अनुकूल परिणाम पाउन सक्दैनौं। मित्रहरू, साँचो नम्रतालाई जब हामी आफ्नो जीवनमा लिन्छौं तब त्यससँग हामी परमेश्वरको असीम अनुग्रहलाई पाउन सक्छौं, जसद्वारा परमेश्वरको राज्यको लागि हामी त्यो महान कार्य पनि गर्न सक्नेछौँ जसको कल्पना हामी कहिले गरेको छैनौं। हामी मानिसहरूको सेवा गर्न सक्नेछ र हामीद्वारा परमेश्वर आश्चर्यकर्म चिन्ह र चमत्कारहरू पनि प्रकट गर्नुहुनेछ। परन्तु यदि हामी परमेश्वरको सेवा आफ्नो नाम र महिमाको लागि गर्छौं अथवा आफ्नो मण्डलीको नाम र महिमाको लागि मात्र प्रयोग गर्छौं भने हामी अभिमानी र घमण्डी हुनेछौँ। जहाँ परमेश्वरको अनुग्रह हामीलाई पाइँदैन त्यस अवस्थामा परमेश्वर हाम्रो लागि कार्य गर्न तयार रहनुहुन्छ। जब हामी नम्र भएर परमेश्वरको कार्य गर्दछौं तब हामी उहाँबाट अनुग्रह पाउँदछौँ। त्यस अनुग्रहले परमेश्वरको कार्य र सेवालाई हाम्रो लागि अझ सहज र सरल बनाइदिन्छ। यसै क्रममा पावलले 1 Cor 10:15 लेख्छन्, समझदार मानिसहरूलाई जस्तै गरी म भन्दैछु, मैले भनेका कुराहरू तिमीहरू आफै विचार गर। आज यदि ख्रिस्टको देह अथवा मण्डलीले उच्चतामा माथि उठ्न चाहन्छ, महान परिणाम दिन चाहन्छ र एक असल प्रभाव छोड्न चाहन्छ भने त्यसको लागि हामी चोखो र शुद्ध नम्रताको महत्वलाई सम्झेर मण्डलीमा एक अर्कासँग प्रतिस्पर्धा गर्न छोडेर येशूको नमुना अवलम्बन गर्नुपर्छ। यदि एकपटक फेरि हामी युहन्ना 14:12 हेरौँ भने येशू सेवकाईको शिखरमा पुगेर त्यस समयको घोषणा गर्नुहुन्छ कि उहाँ आफ्नो सेवकाई चेलाहरूलाई सुम्पनु भयो। येशू स्वयं त्यो महान कार्य हामीलाई जिम्मा दिनुभएको छ। येशूले अद्भुत चमत्कारहरूको सेवकाई हरेक विश्वासीहरूलाई सुम्पनु भएको छ। जसले पवित्र आत्मालाई आफूमा निमन्त्रणा गरेका छन्। जुन व्यक्तिहरू पनि पवित्र आत्मालाई आफूभित्र र आफूद्वारा कार्य गर्ने अनुमति दिन्छन् तिनीहरू येशूको नाउँमा येशूले गर्नुभन्दा ठूला ठूला कामहरू पनि गर्न सक्नेछन्। यस समयमा येशू हामीभित्र बास गरेर हामीलाई एक पात्रको रूपमा प्रयोग गरी हामीद्वारा कार्य गर्नुहुन्छ। जति बढी हामी नम्रतालाई सम्झन सक्नेछौ र नम्र बन्ने प्रक्रियामा रहनेछौ त्यति नै येशूले अधिक कार्यहरू हामीद्वारा गर्नुहुन्छ। हामी मण्डलीहरू येशूको सेवा कार्य पूरा गर्न सक्दैन। हामीहरू सबै दुर्भाग्यपूर्ण रूपमा कटुता, घमण्ड, अभिमान, अविश्वास, उदासीनता, आपसी विरोध र कलह जस्ता समस्याहरूबाट भरिएका हुन्छ। फेरि पनि येशूले आफ्नो आदेशको पूर्ति र त्यसभन्दा पनि ठूला कार्यहरू गर्नका लागि हामीलाई चुन्नु भएको छ। धेरै जसो विश्वासीहरूलाई हरेक परिस्थितिमा परमेश्वरमा भरोसा गर्न कठिन हुन्छ। हाम्रो लागि परमेश्वरमा भरोसा गर्न येशूले सहज तुल्याउनुहुन्छ। प्रियहरू, परमेश्वरले साँच्चै नै सबै मानिस जातिलाई साँचो र चोखो प्रेम गर्नुहुन्छ। परमेश्वरले हामीलाई यति धेरै विश्वास गर्नुहुन्छ जति हामी आफूलाई आफैलाई गर्दैन। त्यही भएर फिलिपी 4:13 लेखिएको छ, जसले मलाई शक्ति दिनुहुन्छ उहाँमा नै म सब कुरा गर्न सक्छु। अन्तत मित्रहरू, जब पवित्र आत्मा हामीमा बास गर्नुहुन्छ र उहाँले हामीलाई विश्वास तथा भरोसा गर्नुहुन्छ तब मात्र हामी सबै कुराहरू गर्न सक्षम हुन्छ। जुन कार्य पूरा गर्नको लागि उहाँले हामीलाई बोलाउनु भएको छ त्यो कार्य गर्नको लागि हामीलाई शक्ति र ज्ञान पनि दिनुहुन्छ। परन्तु हामी मानिसहरूलाई देखाउनको लागि धर्म कार्य गरिरहेका छौं भने त्यस कार्य गर्नको लागि उहाँले हामीलाई सामर्थ्य र बुद्धि दिनुहुन्न। यस्तो अवस्थामा हामी उहाँको अनुग्रहबाट वञ्चित भएर कठोर संघर्षमय जीवन बिताउनु पर्नेछ। आमेन। मित्रहरू, आजको वचनले भने चाहिँ हामीमा विद्यमान रहेको कटुता, घमण्ड, अभिमान, अविश्वास, आपसी विरोध, कलह र उदासीनतालाई आफै त्यागेर ख्रीष्टमा साँचो नम्रताको उदाहरणीय जीवन जिउनको लागि सबैमा आग्रह गर्न चाहन्छु र आजको वचनले पनि हामी सबैलाई त्यही आज्ञा गरेको छ। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई भरपूर रूपमा आशिष दिनुभएको होस्। हस्त म बिदा लिन चाहन्छु। जय मसीह।

0: श्रोता मित्र, भर्खरै मदनबाट आत्मिक वचन सुन्नुभयो।
1: यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ। श्रोता, कार्यक्रममा अब भने पालो भएको छ एउटा ख्रिस्टीय भजनको।

श्रोता साथीहरू, यशैया 40:8 ले यसो भन्दछ, घाँस ओइलाउँछ, फूलहरू झर्दछन्, तर हाम्रा परमप्रभु परमेश्वरको वचन सधैँभरि अटल रहनेछ। साँच्चै प्रेम, आनन्द, शान्ति, सद्भाव, मिलाप, भाइचारा र मुक्तिको सन्देश दिने ख्रिस्टीय वचन सधैँ अटल, जीवित, सत्य र पवित्र छ। नयाँ आशाका यी सन्देशहरू सुनाउने क्रमलाई भने आजको निम्ति हामीले यही रोक्नु पर्नेछ, कारण घड़ीको सुईले हामीलाई विदाईको संकेत गरिसकेको छ। यदि आजको प्रस्तुतिबाट आत्मिक रूपमा लाभान्वित हुनुभएको महसुस गर्नु भएको छ भने कृपया हामीलाई हाम्रो इमेल ठेगाना newhopeforall2013@yahoo.com वा पोस्ट बक्स नम्बर 12950 यहाँहरूको सुझावका साथसाथै टिक्का टिप्पणीहरू अनि उत्साहका सन्देशहरूले हामीलाई अझै धेरै मेहनत गरी कार्यक्रम प्रस्तुत गर्न ऊर्जा प्रदान गर्नेछ। हवस् त प्रिय श्रोता मित्र, आजको निम्ति हामीलाई बिदा दिनुहोस् अनि भोलि फेरि यही स्टेशन यही समयमा हाम्रो भेट हुने नै छ। धन्यवाद।

0: बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
1: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
0: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
1: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
0: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
1: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: सूचना। के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन्? वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग
1: सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
0: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
1: माया र सद्भाव

0: पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन्। यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ। विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आटेन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान। तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ। विशेष कुरा त के हो भने तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सधैँको लागि रहनेछ र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ। नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ। आटेन लाइब्रेरी पुस्तकालय, नयाँ बानेश्वर, बुद्धनगर, काठमाडौँ, नेपाल। थप जानकारीको लागि सम्पर्क नम्बर 01-49-62-461, 01-49-62-461 र हाम्रो वाट्सएप नम्बर रहेको छ 98-49-83-16-84, 98-49-83-16-84 र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@attenlibrary.org। आटेन पुस्तकालय लाइब्रेरी, पुस्तक दान गरौं, ज्ञान बाँडौं। शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ।
1: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
2: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार, आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
1: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: प्रभुलाई धन्यवाद चढाओ, वहाँको नाउँको पुकारा गर, जातिहरूको बीचमा वहाँले गर्नुभएको कार्यहरू प्रचार गर। भजन संग्रह 105 अध्यायको एक पद। गुड न्यूज एफएम 105.1 मेगाहर्ज।
4: अब प्रस्तुत छ कार्यक्रम येशूको सन्देश।

प्रिय श्रोता मित्र, ख्रिष्टीय अभिवादन। कलवरी ख्रिस्ट महिमा चर्चको प्रस्तुति येशूको सन्देश कार्यक्रममा स्वागत छ। हामीले तपाईँको निम्ति येशू ख्रिष्टको सुसमाचारलाई लिएर आएका छौं, जुन चाहिँ परमेश्वरसँग संगति गर्ने र पुनर्मेल गराउने सुसमाचार हो। र हामी तपाईँलाई याद दिलाउन चाहन्छौ कि येशूको सन्देश कार्यक्रमका सम्पूर्ण विषयवस्तु मुक्तिदाता येशू ख्रिष्टतिर मानव जातिलाई डोर्याउनको लागि तयार पारिएका छन्। किनभने केवल प्रभु येशू ख्रिष्टले मात्रै हाम्रा पापहरूबाट हामीलाई छुटकारा दिन सक्नुहुन्छ र उहाँले मात्र मानिसहरूलाई अनन्त जीवन दिनुहुन्छ। अबको आधा घण्टा कृपया हामीसँगै रहनुहोला।

प्रिय मित्र, सबै क्रिस्चियनहरू चाहे उनीहरू पूरा जीवनभरि नै येशु ख्रीष्टद्वारा उद्धार गरिएका हुन् या भर्खरै उद्धार गरिएका हुन्, उनीहरूमा दैनिक क्रिस्चियन जीवन सम्बन्धित थुप्रै प्रश्नहरू उब्जिरहेका हुन्छन्, जुन स्वाभाविक कुरा पनि हो। हामीले आज त्यस्तै केही प्रश्नहरूलाई तपाईँको माझमा उत्तरसहित लिएर आएका छौं। हामीले दिने उत्तरको केवल एकमात्र आधार पवित्र शास्त्र बाइबल हो, जसमा हाम्रो सम्पूर्ण विश्वास छ।

0: प्रिय श्रोता, आजको पहिलो प्रश्नतिर जानुभन्दा अगाडि म तपाईँको बीचमा पवित्र बाइबलको यूहन्नाको सुसमाचारमा यीशुको सेवकाई या परिचयको व्याख्या गर्नको लागि समावेश गरिएका म नै हुँ भन्ने वाक्यांश रहेका कथनहरूमध्ये केहीलाई प्रस्तुत गर्न चाहन्छु, ताकि यीशु ख्रीष्ट नै महान म नै हुँ र अनन्त सत्य मालिक हुनुहुन्छ भन्ने विश्वस्तता तपाईलाई प्राप्त भएको होस्। आउनुहोस्, यूहन्नाको सुसमाचारमा रहेका ती पदहरूलाई पढौं। यीशुले तिनीहरूलाई भन्नुभयो, जीवनको रोटी म हुँ, म कहाँ आउने पुकाउने छैन र म माथि विश्वास गर्ने कहिल्यै तीर्थाउने छैन। यूहन्ना 6:35। यीशुले फेरि तिनीहरूलाई भन्नुभयो, म संसारको ज्योति हुँ, मलाई पछ्याउने अन्धकारमा हिड्डुल गर्ने छैन, तर त्यसले जीवनको ज्योति पाउनेछ। यूहन्ना 6:35। ढोका म नै हुँ, यदि कोही मानिस मबाट भित्र पस्यो भने त्यो बचाइनेछ र भित्र बाहिर आउने जाने गर्नेछ र खर्कमा चर्न पाउनेछ। यूहन्ना 10:9। म असल गोठालो हुँ, असल गोठालाले आफ्ना भेडाहरूका निम्ति आफ्नो प्राण अर्पण गर्छ। यूहन्ना 10:11। त्यसै गरी यूहन्ना 11:25 हामी पढ्छौं, यीशुले तिनलाई भन्नुभयो, पुनरुत्थान र जीवन म नै हुँ, मलाई विश्वास गर्ने मर्यो भने पनि जीवित हुनेछ। अनि यूहन्ना 14:6 हामी पढ्छौं, यीशुले तिनलाई भन्नुभयो, बाटो सत्य र जीवन म नै हुँ, मद्वारा बाहेक कोही पनि पिता कहाँ आउन सक्दैन। मित्र, म आशा गर्छु भर्खरै पढिएका वचनहरूलाई बुझ्नको लागि तपाईलाई पवित्र आत्मा परमेश्वरले अवश्य मदत गर्नुभएको छ। अब आउनुहोस्, आजको पहिलो प्रश्नतिर जाउँ।
1: यीशु ख्रीष्टमाथि विश्वास गर्नु भनेको मतलब के हो?
0: यीशु ख्रीष्टमाथि विश्वास गर्नुको मतलब बाइबलको सत्यताहरूलाई मैले मेरो मनमा सहमति जनाउनु भन्दा अझ ठूलो कुरा हो। त्यसको मतलब यो हो कि मैले सम्पूर्ण बाइबल मेरो लागि परमेश्वरको व्यवस्थाको पुस्तकको रूपमा विश्वास गर्न पुगेको हुन्छु, जसको अर्थ यो पनि हो पवित्र बाइबलका सबै आज्ञाहरूप्रति आज्ञाकारी हुन सकु भन्ने दृढ इच्छा ममा हर समय हुन्छ। यसरी मैले पाउँछु कि म साँचो रूपमा खुशी छु जब मैले बाइबलमा परमेश्वरले मलाई निर्देशन गर्नुभएको जस्तो जीवन बिताइरहेको हुन्छु। पहिलो यूहन्ना 2:3 हामी पढ्छौं, यदि हामीले उहाँका आज्ञाहरू पालन गर्यौं भने यसैबाट हामी थाहा पाउन सक्छौं कि हामी उहाँलाई चिन्दछौं। त्यसै गरी मत्ती 6:24 यसो भन्दछ, कसैले दुई मालिकको सेवा गर्न सक्दैन, किनभने त्यसले एउटालाई घृणा गर्नेछ र अर्कालाई प्रेम गर्नेछ, अथवा त्यसले एउटाप्रति भक्ति राख्नेछ र अर्कालाई त्यसले तुच्छ ठान्नेछ। तिमीहरूले परमेश्वर र धनको सेवा गर्न सक्दैनौ।
1: हुन्छ, यीशु ख्रीष्टमाथि विश्वास गर्नु भनेको मतलब त मैले बुझे। अब मलाई बताइदिनुहोस् कि उद्धार पाउनको लागि मैले के गर्न सक्छु।
0: प्रिय मित्र, तपाईले उद्धार पाउनको लागि केही पनि गर्न सक्नुहुन्न। पवित्र बाइबलले भन्दछ कि केवल परमेश्वरले मात्रै तपाईँको उद्धार गर्न सक्नुहुन्छ। परमेश्वरले आफ्नो वचन बाइबलद्वारा ती व्यक्तिहरूका हृदय र जीवनमा उद्धारको शक्तिशाली आश्चर्यकर्म गर्नुहुन्छ जसलाई उहाँले उद्धार गर्ने योजना बनाउनु भएको छ। उद्धारको यो आश्चर्यकर्मको प्रभावले एउटा उद्धार पाएको व्यक्तिको जीवनमा परमेश्वर र बाइबलप्रति प्रेम आउँदछ। अब ऊ एकदमै खुशी हुन्छ जब उसले परमेश्वरको नियमको पुस्तक बाइबलको आज्ञा पालन गरिरहेको हुन्छ। यसरी यदि एक व्यक्तिले साँच्चै नै आफ्ना पापहरूदेखि उद्धार पाउनको लागि उत्कट इच्छा गर्दछ भने उसले ध्यानपूर्वक परमेश्वरको वचन बाइबललाई पढ्दछ र सुन्दछ। ऊ ती वचनहरूप्रति आज्ञाकारी हुन्छ। उसले प्रभु येशू ख्रीष्टलाई आफ्नो मुक्तिदाता र सारा पापहरूका प्रतिनिधि हुनुहुन्छ जसले आफ्नो प्राण दिएर नरकको त्यस दण्डको मूल्यलाई क्रुसमा टाँगिएर चुकाउनु भएको छ र त्यस मृत्युमाथि विजय हुनुभएको छ। अर्थात् येशूले उहाँको मृत्युपछि बौरी उठ्नु भएर विश्वासीहरूका निम्ति स्वर्गमा ठाउँ तयार पार्न जानुभएको छ भन्ने सत्यतालाई हृदयदेखि नै उसले स्वीकार र विश्वास गर्दछ। उसले येशू ख्रीष्टलाई आफ्नो जीवनको उद्धारकर्ता हुनलाई निम्त्याएको हुन्छ र यी सबै कुराहरू तब मात्र घटित हुन्छन् जब परमेश्वरले त्यस व्यक्तिलाई उसका पापहरूदेखि उद्धार गर्नका लागि उहाँको वचनको सुनाइ मुनि ल्याउनुहुन्छ। अब आउनुहोस् यही कुरालाई स्पष्ट पार्ने बाइबलमा रहेका केही पदहरूलाई पढौं। रोमी 10:17 हामी पढ्छौं, जे सुनिएको छ त्यसैबाट विश्वास आउँछ र जे सुनिन्छ त्यो ख्रीष्टको प्रचारबाट आउँछ। त्यसै गरी एफिसी 2:8-9 हामी पढ्छौं, किनभने अनुग्रहबाट विश्वासद्वारा तिमीहरूले उद्धार पाएका छौ र यो तिमीहरू आफैबाट होइन, यो त परमेश्वरको वरदान हो, कर्महरूद्वारा होइन, नत्र त मानिसले घमण्ड गर्नेछ। र प्रेरित 16:14 पनि हामीले यही कुरालाई स्पष्ट रूपमा देख्न सक्दछौ। आउनुहोस् प्रेरित 16:14 पनि पढिहालौं। अनि थियातिरा सहरकी निवासी बैजनी वस्त्रको व्यापार गर्ने लिडिया नाउँकी एउटी ईश्वर भक्त स्त्रीले हाम्रा वचन सुनिन्, पाउलले बोलेका कुरा ध्यानसँग सुनिन् भनेर प्रभुले तिनको हृदय खोलिदिनुभयो।
1: के त्यसो भए परमेश्वरले म माथि दया देखाउनु भएको होस् र मेरो उद्धार गर्नु भएको होस् भनी मैले प्रार्थना गर्न सक्छु?
0: प्रिय मित्र, तपाईँले अवश्य नै प्रार्थना गर्न सक्नुहुन्छ। परमेश्वर एकदमै दयालु हुनुहुन्छ, यसकारण पवित्र शास्त्र बाइबलले हामीलाई भन्दछ कि हामीले आफ्नो उद्धारको लागि उहाँसँग नम्रतापूर्वक विन्ती र प्रार्थना गर्न सक्दछौं र गर्नु पनि पर्दछ। यो स्वीकार गर्दै कि हामी नालायक पापीहरू हौ जो परमेश्वरको क्रोध सदासर्वदाको नरकदण्ड अनन्त मृत्युलाई भोग्न योग्यका छौं। यसले हामीलाई पापदेखि उद्धार त गर्ने छैन, तर हामीसँग आश्वासन चाहिँ हुनेछ कि उद्धार पाउने हाम्रो तीव्र चाहना परमेश्वरलाई थाहा छ। पवित्र बाइबलको लुका 18:13 हामी पढ्छौं, तर कर उठाउने चाहिँ टाढै उभिएर स्वर्गतिर आँखा पनि नउठाई यसो भन्दै आफ्नो छाती पिट्यो, हे परमेश्वर म पापीमाथि दया गर्नुहोस्। मित्र, म आशा गर्छु यस वचन पढाइसँगै तपाईँले आफ्नो प्रश्नको उत्तर पाउनुभयो र अरू प्रश्नलाई कृपया अर्को पटक सोधिदिनुहोला। प्रिय श्रोता, प्रभु येशू ख्रीष्टले दिनुहुने मुक्ति धार्मिक कार्यहरू गरेका हुनाले मानिसलाई दिइएको इनाम होइन, तर एउटा सिद्धैको वरदान हो जुन चाहिँ ती सबैले प्राप्त गर्दछन् जसले येशूमाथि साँचो रूपमा भरोसा र विश्वास राख्दछन्। म आशा गर्छु प्रभुले तपाईँको हृदयलाई खोलिदिनु भएको छ र परमेश्वरको त्यस वरदानलाई प्राप्त गर्नुभएको छ। तर यदि प्राप्त गर्नुभएको छैन भने कृपया निराश नहुनुहोस्। बाइबलमा उल्लेख गरिएको त्यही कर उठाउने व्यक्ति जस्तै नम्र हुँदै अहिले नै परमेश्वरको हातमा आफूलाई सुम्पनुहोस् र ख्रीष्टलाई आफ्नो मुक्तिदाता भनी ग्रहण गर्नुहोस्, किनभने उहाँले मात्र उद्धार नभएकाहरूलाई पापहरूदेखि छुटकारा दिन सक्नुहुन्छ।

हामी आशा गर्दछौं कि हाम्रो कार्यक्रमको यस भागले तपाईंलाई क्रिस्चियन विश्वासमा उत्साहित पारेको छ। हामीलाई सुन्नु भएको लागि धन्यवाद। हाम्रो कार्यक्रम अझ बाँकी नै छ, कृपया हामीलाई सुनिरहनुहोला।

श्रोता, पवित्र शास्त्र बाइबलको यूहन्ना 8 34-36 मा यसो लेखिएको छ। यीशुले तिमीहरूलाई जवाफ दिनुभयो, साँच्चै म तिमीहरूलाई भन्दछु, पाप गर्ने प्रत्येक पापको कमारो हो। कमारो सधैँभरि घरमा रहँदैन, तर पुत्र चाहिँ सधैँभरि घरमा रहन्छ। यसकारण पुत्रले तिमीहरूलाई स्वतन्त्र गरायो भने तिमीहरू निश्चय स्वतन्त्र हुनेछौ। हो श्रोता, आज तपाईलाई आफ्ना पापहरूदेखि स्वतन्त्र केवल पुत्र येशुख्रीष्टले मात्र गराउन सक्नुहुन्छ। यदि तपाईले पापको दासत्वदेखि स्वतन्त्रता पाउनु भएको छैन भने अहिले नै छुटकारा पाउनलाई प्रार्थनाद्वारा पहिलो कदम चाल्नको लागि हामी तपाईलाई येशूको सन्देश कार्यक्रम मार्फत विनम्र अनुरोध गर्छौं। येशुख्रीष्टलाई तपाईले यसरी प्रार्थना गरेर पनि आफ्नो जीवनमा निम्त्याउन सक्नुहुन्छ। हे परमेश्वर, म एक पापी हुँ, म मेरा पापहरूको पश्चाताप गर्दछु। म विश्वास गर्दछु येशुख्रीष्टले मेरा सारा पापको निम्ति उहाँको आफ्नो अमूल्य रगत बगाएर अनन्त नरक दण्डको मूल्य चुकाउनु भएको छ। म तपाईँ येशुख्रीष्टलाई यही घड़ी मेरो जीवनको व्यक्तिगत मुक्तिदाता भनी हृदयदेखि नै स्वीकार गर्छु। म निम्तो गर्छु मेरो जीवन र हृदयमा हे येशू प्रभु आउनुहोस्। आमिन। प्रिय मित्र, यदि तपाईले ठीक अहिले ख्रीष्ट येशूलाई मुक्तिदाता भनी हृदयदेखि नै साँच्चै नै ग्रहण गर्नुभएको छ भने यही क्षणदेखि तपाईले येशूसँग एक उदेकको नयाँ जीवनको शुरूआत गर्नुभएको छ। अब येशूख्रीष्टलाई अझ बढी चिन्न सधैँ पवित्र बाइबल पढ्नुहोस्। प्रार्थनाद्वारा दिनदिनै परमेश्वरसँग बातचित गर्नुहोस्। आफूलाई पाएक पर्ने विभिन्न ठाउँहरूमा रहेका येशूको सन्देश प्रचार गरिने र पवित्र बाइबललाई परमेश्वरको प्रेरणाद्वारा लेखिएको अकाट्य वचन भनी स्वीकार गरिने चर्चमा परमेश्वरको सेवा र महिमा गर्नलाई उपस्थित हुनुहोस्। अनि हामीलाई चाहिँ यस विषयमा कृपया पत्रद्वारा जानकारी गराउनुहोस्। हामी अत्यन्तै उत्साहित र खुशी हुनेछौ। हाम्रो इमेल ठेगाना हो yesuko@gmail.com। ठेगाना एकपटक फेरि yesukosandesh@gmail.com। प्रिय श्रोता, अब आजको बाँकी कार्यक्रमतिर फर्कौं।

श्रोता, हामी एकदमै खुसी छौ कि तपाईँले आज यीशुको सन्देश कार्यक्रमलाई सुनिरहनु भएको छ। तपाईँले गर्नुभएको यस कार्यको निम्ति हामी तपाईँप्रति कृतज्ञ छौ र यसरी नै निरन्तर हामीलाई सुनिरहनुहुन्छ भन्ने हाम्रो आशा छ। हामी कल्भरी ख्रिस्ट महिमा चर्च परिवारले निरन्तर तपाईँ श्रोताहरूका लागि प्रार्थना गरिरहेका छौं र प्रिय ख्रिस्ट विश्वासी जनहरू, कृपया हाम्रो लागि पनि प्रार्थना गरिदिनुहोला।

प्रिय श्रोता मित्र, आजको लागि हाम्रो निर्धारित समय सिद्धि नै लागेको छ। तपाईसँग यो समय बिताउन पाउनु हाम्रो लागि एकदमै आनन्द र खुशीको कुरा हो। जसै हामीहरूले एकसाथ आत्मिक भोजनलाई खायौं, जुन परमेश्वरको वचन बाइबलले हामीलाई दिदछ। हाम्रो कार्यक्रम केवल परमेश्वरको अचूक वचन पवित्र शास्त्र बाइबलमाथि मात्र आधारित छ। अधिक जानकारीको लागि कृपया हामीलाई पत्राचार गर्नुहोला। हाम्रो ठेगाना हो, कार्यक्रम येशूको सन्देश, पोस्ट बक्स नम्बर 10875, काठमाडौँ नेपाल। ठेगाना एकपटक फेरि, कार्यक्रम येशूको सन्देश, पोस्ट बक्स नम्बर 10875, काठमाडौँ नेपाल। त्यसै गरी हाम्रो इमेल ठेगाना हो yeshukosandesh@gmail.com, yeshukosandesh@gmail.com। हामी आशा गर्छौ कि तपाईँले हामीलाई फेरि पनि अर्को हप्ता यही समय र यही मेगाहर्जमा येशूको सन्देश कार्यक्रमको अर्को नयाँ श्रृंखलामा साथ दिनुहुनेछ। तबसम्मलाई प्रभु येशू ख्रीष्टले तपाईँ र तपाईँको परिवारलाई प्रशस्त आशिष दिनुभएको होस्।

0: उहाँले थकितहरूलाई बल दिनुहुन्छ र कमजोरीहरूको शक्ति बढाइदिनुहुन्छ। युवक पनि दुर्बल र थकित हुन्छन् र जवान मानिसहरू थाकेर लोट्छन्। तर परम प्रभुको आस्था गर्नेहरूको बल फेरि नयाँ हुनेछ। तिनीहरू गरूड चाहिँ माथि माथि उड्नेछन् र दगुरेर पनि तिनीहरू थाक्ने छैनन्। तिनीहरू हिँड्नेछन् तापनि मूर्छा पर्ने छैनन्। यसैया 40:29-31।
1: टाइम चेक। यति बेला रातिको 8 बज्यो।

0: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छौ गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम खेलकुद र विश्वासमा आदरणीय श्रोता कार्यक्रम खेलकुद र विश्वास मार्फत हामी तपाईलाई खेलसँग सम्बन्धित रहेर सुसमाचार पनि सुनाउन सकिन्छ भन्ने विषयहरूमा विभिन्न कुराकानीहरू तपाईँको लागि राख्दै आइरहेको छौं। साथै खेलकुद र विश्वासका कुराहरू यहाँहरू समक्ष हामी प्रस्तुत गर्दै आइरहेको छौं र आज पनि केही आशिषमय कुराहरू यहाँहरू समक्ष हामी प्रस्तुत गर्न गइरहेको छौं र हामी परशुराम गिरीज्यूबाट कुराकानीहरू सुन्न र सुनाउन गइरहेको छौं र म ढिला नगरिकन यो समय दिन चाहन्छु परशुराम गिरीज्यूलाई।
1: जयमसी श्रोताबिन्द, हामी तपाईँको माझमा खेलकुद तथा विश्वासको कार्यक्रम लिएर म परशुराम गिरी हजुरहरूको सामु उपस्थित भइसकेको छ। आज हाम्रो बीचमा हाम्रो पास्टर रुबेन महर्जनजी हुनुहुन्छ। स्वागत छ पास्टर रुबेनजी।
2: हुन्छ जयमसी भाइ, धन्यवाद मलाई बोलाउनु भयो। तपाईँको साथमा यही कुराहरू राख्नको लागि बोलाउनु भएको लागि धन्यवाद। म रुबेन महर्जन राम है, मेरो सेवा मण्डली, म अहिले पास्टरीय सेवा गरी पनि गरिरहेछु।
1: अहिले तपाईँ पास्टरीय सेवा अन्तर्गत अरू के कुराहरू गर्दै हुनुहुन्छ?
2: भाइ, मैले अब मेरो सेवकैमा मण्डलीलाई बोझ नहोस् भनेर मैले आफ्नो एउटा व्यवसाय पनि गरिरहेको छु। सालोम क्याटरिङ एण्ड फूड सप्लाइज भनेर मैले एउटा क्याटरिङ सेवा गरिरहेको छु। यसबाट मैले आशिष पाइरहेको छु। प्रभुले मलाई जुटाइदिइराख्नु भएको छ कामहरू, चर्चहरूको काम, बाइबल स्कुल।

0: अनि बाइबल कलेजहरूको कामहरू आउँछ, सेमिनारहरूमा यसो सेवा गर्ने मौकाहरू पाइरहेको छु, चर्चको विवाहहरू अनि विभिन्न कार्यक्रमहरूमा कामहरू पाइरहेको छु।
1: भनेपछि पास्टर रोबेन, चर्चको सेवा, पास्टर सेवा र बिजनेसलाई तपाईँले गर्दाखेरि, सेवा गर्दाखेरि केही अप्ठ्याराहरू त आउँछ कि आएको छैन अहिलेसम्म?
0: एकदम म 2010 खोलेको सेवा मण्डलीमा एकदम स्वतन्त्र रूपमै हामी सेवा गरिरहेको छु, कुनै प्रकारको माथि डोनेमिनेसन अथवा कसैमा नजोडिएको भएको कारणले इन्डिपेन्डिङमा काम गरिरहेको, आफ्नै निर्भरमा भएको भएर काम साथसाथै सेवा गरिरहेको छु, एकदमै आनन्दले सेवा गरिरहेछु, विश्वासीहरू पनि बढ्दैछ।
1: भनेपछि तपाईँले पास्टरी सेवाकै तथा बिजनेसको सेवा पनि गर्दै हुनुहुन्छ अथवा काम पनि गर्दै हुनुहुन्छ, भनेपछि तपाईँले बिजनेस गर्दाखेरि चाहिँ त्यहाँ चाहिँ प्रभुलाई नपाएकोहरूलाई तपाईँले सुसमाचार पनि सुनाउने एउटा माध्यम भयो?
0: एकदम हजुर, यो त अब एकदमै प्रभुले यसरी नै हामीलाई बाटोहरू खोलिदिइराखेको हुन्छ विभिन्न माध्यमबाट। अब जस्तो कोही बिजनेसम्यानहरूसँग बिजनेसमा जाँदाखेरि कुराहरू हुन्छ, यसरी कुराहरू हुँदाखेरि म त प्रभुको कुरा अगाडि ल्याइहाल्छु होइन, त्यसले गर्दाखेरि सुसमाचारको ठूलो माध्यम भइरहेको छ, बिजनेस पनि एउटा सुसमाचारको माध्यम भइरहेको छ मेरो बिजनेस।
1: भनेपछि पास्टर रुबेनलाई त मैले करिब 1999 म चाहिँ काठमाडौँ बाइबल कलेज, अहिले जिजस कलेज थियो, 1999 मैले हजुरलाई चिन्न मौका पाएको, तपाईँ क्याटरिङ चलाउनु हुन्थ्यो, त्यहाँदेखि नै तपाईँले त्योभन्दा अघि अथवा त्योभन्दा अहिलेसम्म पनि त्यो कामलाई, त्यो सेवालाई तपाईँले निरन्तर रूपमा गरिरहनु भएको छ?
0: हजुर, मैले 1999 त्यहाँदेखि मैले जोइन गरेको त्यो केबिसीमा, काठमाडौँ बाइबल कलेज थियो त्यति बेला, अनि मैले किचन दिबाट हेरेर त्यहाँ होस्टेलमा सबै मेसको बारेमा समयमा खाना खुवाउने पिलाउने कामहरू गर्थे, भाइ बहिनीहरू थुप्रैलाई मैले खाना पनि खुवाएँ होइन, त्यस अलावा पछिबाट चाहिँ मैले अनि क्याटरिङ पनि शुरू गर्न थालेको हो।
1: अनि हजुरले खुवाएको भाइ बहिनीहरू अहिले कोही डक्टर, कोही पीएचडी भइरहेको छन्, कोही पास्टर सेवकाई, कोही बाहिर विदेशमा गइरहेको छ, तपाईँले त्यो हेर्दाखेरि कस्तो अनुभूति हुन्छ?
0: धेरै उत्साहको कुरा गर्नुभयो तपाईँले, यो चाहिँ कस्तो भने मैले त्यहाँ सेवा गरेदेखि लगभग मैले 2200 अहिलेको सेवकहरूलाई मैले खाना खुवाएँ होला, कतिजनाले एकदमै राम्रो गरिराख्नु भएको छ, कतिजना फिल्डमा आउन सकेन, त्यो आफ्नो ठाउँमा छ, धेरै छन्, अब नेपालमा मात्र होइन, नेपालमा 77 र उता सिलगढी, सिक्किम, दार्जिलिङ, नागाल्यान्ड, भुटानदेखि पनि त्यहाँ पढ्न आएको भाइ बहिनीहरूलाई मैले खाना खुवाएको छु। मलाई अङ्कल आन्टी भन्नेहरू नेपाली भाषीहरू धेरै छन्।
1: म पनि तपाईँले बनाएको खाना खाएर नै म हुर्केँ, यद्यपि म त्यहाँ राम्रो पात्र त भइनँ, तर पछि गएर प्रभुले अनुभव गर्नुभयो राम्रो भए। तैपनि मलाई त्यहाँ बिहिबार कि शुक्रबारको खाना हुन्थ्यो, त्यहाँ मासुको खाना हुन्थ्यो, त्यति बेलामा पास्टर रुबेन अनि उहाँको श्रीमती यति धेरै सम्झिन्थ्यो, यति आशिष हुन्थ्यो हामी त्यति बेलामा, अनि साँच्चै नै तपाईँले भन्नुभयो त्यहाँ तपाईँको हातद्वारा खाएको सेवक सेविका यति राम्रो भइरहेको हुँदाखेरि तपाईँलाई एकदमै खुसी लागेको छ भन्नुभयो। भनेपछि तपाईँले त्यहाँ पैसा मात्र एउटा कमाउने माध्यम नभएर तपाईँले चाहिँ एउटा मानिसहरूको माया पनि पाउनु भएको भन्ने अनुभूति हुन्छ, तपाईँले सेवाको भावना पनि छ भन्ने भयो तपाईँलाई?
0: हो एकदमै, अब भाइ हजुर परशुराम भाइ पहिलोचोटि त्यहाँ आउँदाखेरि अनि केही समय त तपाईँलाई त हामीले त अब एकदमै अब कजाउनै गाह्रो थियो, यस्तो समयमा तपाईँ आउनुभयो, यस्तो परिस्थितिमा तपाईँ आउनुभयो कि अहिले सम्झिँदाखेरि पनि अहिले कसरी यो मान्छे यस्तो भयो, यसरी बोल्ने भयो, यसरी अटोबाट लिएर हिँड्ने भयो भनेर जस्तो लाग्छ होइन। ती दिनहरूमा त तपाईँले अब त्यहाँ तपाईँ आफै मात्र होइन अरू साथीहरूलाई पनि झन्नै झन्नै बिगार्न खोजेको पनि हामीले भेटायौँ होइन, कति पटक गाली पनि गर्यौँ, कति पटक माया पनि गर्यौँ, अनि प्रभुमा बलियो हुँदै जानुभयो, अहिले तपाईँ यो ठाउँमा पाउँदा म पनि एकदमै आफूले केही गरेको छु जस्तो नै लाग्छ।
1: हो नि, भनेपछि परमेश्वर एउटा अचम्मको परमेश्वर हुनुहुन्छ, उहाँले चाहिँ मिराकल गर्नुहुन्छ, जस्तै मेरो जीवनलाई तपाईँले अहिले हेर्नुहुँदाखेरि साँच्चै कसरी यो मान्छे परिवर्तन भयो त भन्ने कुरा गर्दाखेरि जस्तो तपाईँको मनमा के आउँछ?
0: त्यही त, परमेश्वर यति अचम्मको परमेश्वर होइन, जब उहाँले चुन्नुहुन्छ, उहाँलाई विश्वास गरेपछि त्यो मान्छेलाई उहाँले कहिले पनि छोड्नुहुन्न है, उहाँले येशूलाई जिम्मेवारी दिनुहुन्छ त्यो मान्छे, अनि येशु ख्रीष्टसँग सम्बन्ध भएपछि त्यो मान्छेको जीवन अटोमेटिकली बदली भएर आउँछ। मेरो जीवन पनि त्यस्तै बदली भयो, परमेश्वरले मलाई चुन्नुभयो, मैले येशूलाई चिन्ने मौका पाएँ, येशू भेटाएपछि मेरो जीवनमा कताउ कताउ परिवर्तन भएको छ, त्यो बयान गरेर साथी छैन है, यसरी येशूले मान्छेको जीवन परिवर्तन गर्छ, येशूलाई पाउनु, येशूलाई स्वीकार्नु भनेको धर्म परिवर्तन गर्नु होइन भाइ है, येशूलाई पाउनु भनेको मानिसले अब परमेश्वरले सृष्टि गरेको मानिसलाई परमेश्वरले फेरि आफ्नो कामको निम्ति चुनेर येशु ख्रिस्टलाई जिम्मेवारी दिनुहुन्छ। येशु ख्रिस्टले त्यो मानिसलाई चलाउनुहुन्छ अनि परमेश्वरको निम्ति त्यो मानिसले काम गर्नुहुन्छ, त्यसरी परमेश्वरको महिमा हुन्छ।
1: हजुर, तपाईँको त अब हामीले किंवदन्ती पनि यो हावातालको कुराहरू गरेको छैनौँ, किनभने म आफै स्वयं म एउटा जीवित गवाही छु नि त, हजुरले मलाई देख्नु भएको छ, बुझ्नु भएको छ। आज त्यो परशुराम गिरी त्यति बेला मलाई पावल भन्थे होइन, त्यो बेलामा मैले अरूलाई बिगारेर हिँड्ने व्यक्ति आज 15 वर्ष करिब भयो कि आज 100 जनालाई सपारेर हिँडेको छु अथवा प्रभुमा डोडाएको छु भन्दाखेरि तपाईँलाई कस्तो लाग्छ?
0: त्यही हो, परमेश्वरको आश्चर्य काम भनेको त्यसरी नै हुन्छ। हेर्नुहोस्, हामी बाइबलमै हेर्यो भने बाइबलमा सावल कस्तो व्यक्ति थियो होइन, उसले परमेश्वरको जनहरूलाई त एकदमै खेदिने व्यक्ति हो नि त। पछि परमेश्वरले चुन्यो उसलाई, प्रभु येशु ख्रीष्टलाई बाटोमा भेट्यो, त्यसपछि उसको जीवन परिवर्तन भयो, त्यहाँदेखि उसले कस्तो आश्चर्य कामहरू गर्न थाले होइन। त्यो त बाइबलमा पनि छ, यस्तै नै अब परशुरामको जीवनमा पनि मेबी अब परमेश्वरले त्यही गर्नुभयो। अहिले तपाईँले जुन अब अस्ति केही समय अगाडिसम्म पनि तपाईँले त्यो रिहाब सेन्टरमा काम गरिराख्नु भएको थियो, थुप्रैजनालाई तपाईँले बनाउनु भयो हो। यसरी बनाउनको लागि, संसारको मानिसहरूलाई बचाउनको लागि परमेश्वरले नै असल मानिस बनाउनुहुन्छ र त्यसलाई चलाउनुहुन्छ है। अब मलाई जहाँसम्म लाग्छ तपाईँलाई पनि त्यसरी नै चलाउनु भयो, मलाई पनि त्यसरी चलाएको मैले अनुभूति गरेको छु होइन। म पनि अब खासै अब राम्रो मान्छे त थिएन होइन, तर प्रभुले चुन्नुभयो। म जहिले नै के भन्छु भने प्रभु म त फुस्रो माटोले भटेको मान्छे हो, म त एकदमै नराम्रो बलियो छैन होइन, मसँग धेरै शिक्षा पनि छैन, मैले धेरै डिग्री पनि लिएको छैन, पढेको छैन, तर तपाईँले मलाई चलाउनु भयो, म फुस्रो माटोले बनेको हो, मलाई तपाईँले सम्हाल्नुहोस् प्रभु भन्छु।
1: भनेपछि रामदाई तपाईँ फुस्रो माटो अथवा तपाईँमा के पनि थिएन, म पनि अरे खराब व्यक्ति भन्नुभयो, तपाईँले प्रभु पाउनु भन्दाको अगाडिको तपाईँको जीवन खराब भन्नाले कस्तो प्रकारको खराबी थियो तपाईँमा?
0: खराबी भन्नाले धेरै अरूलाई दुःख दिएर हिँड्ने मान्छे त होइन होइन, म खराबी कस्तो प्रकारले खराबी भयो, म असल मान्छे चाहिँ होइन मात्र भन्न सक्छु, तर खराब भन्नाले एकदमै बेकामको चाहिँ थिएन। म मेहनत गर्छु तर म आफैमा एकदमै खमण्ड पनि गर्छु, म काम गरेर पैसा नै कमाउँछु अनि सिद्ध्याउने पनि त्यतिकै म नाश हुने कामहरू धेरै गर्छु कि म। अब जस्तो जुवा तासहरू खेल्ने, अब खाने पिउनमा मलाई एकदमै घरको वास्ता हुँदैन, अब आफ्नो पेट भर्यो भने पुग्ने जस्तो त्यस्तो स्वभावको व्यक्ति हो। अनि त्यति बेला म अब एक खाइने पनि खाने, अब चुरोट पनि अब एक मुठै चाहिन्थ्यो दिनको, त्यसरी खाएर पिएर रक्सी त अब बेलुका भएपछि महर्जनको छोरा है, अब सबै महर्जनले त खाँदैन होला, तर प्रायःले प्रायः खानेहरू मध्येमा म पनि पर्छु भनौँ न। अनि त्यसरी खान्थे म, अनि त्यसरी अब कमाएको पैसा उडाउँथे। 20 वर्षको उमेरमा मैले बिहा गरेर 27 वर्षसम्म हुँदाखेरि मैले श्रीमतीलाई एक जोर कपडा पनि किनिदिएको थिएन। दुईटा बच्चा भइसक्यो, दुईटा बच्चाहरूलाई पनि अब पढाउनलाई कहिले ऋण माग्नु पर्ने, कहिले के, कहिले के, बच्चाहरूलाई पनि राम्रोसँग मैले हेर्न सकेको थिएन। अनि जब मैले प्रभुलाई 27 वर्ष हुँदाखेरि 52 सालतिर भनौँ, त्यतिखेर चाहिँ मैले प्रभुलाई पाएँ।
1: तपाईँलाई प्रभु कसरी पाउनु, कसैले तपाईँलाई सुसमाचार सुनाएर अथवा के भएर तपाईँले प्रभु पाउनु भयो?
0: अब यस्तो व्यक्ति अब मैले भने नि अब आफ्नो स्वार्थको मान्छे है, आफ्नो काम खानलाई अब जसरी पनि अब मेहनत चाहिँ गरेरै खाइयो, तर बचाउन चाहिँ मैले सकेको थिएन। अनि म एक दिन चाहिँ ठ्याक्क पसल गर्न जाँदाखेरि त्यही तपाईँ पढ्नु भएको केबिसीको अगाडि त्यहाँ पसल गर्न पुगेछु म। अब मंगल बजार च्यासलतिरको मान्छे त्यहाँ गएर पसल गर्न जाँदाखेरि त्यो अगाडिको बिल्डिङ चर्च भनेर मलाई थाहा थिएन, ठुलो बिल्डिङ, राम्रो बिल्डिङ है, शनिबार शनिबार थुप्रै मान्छे आउँथ्यो, त्यहाँ आउने मान्छेहरूले आएर सुनाउँथ्यो, अब त्यहाँ चक्लेट बिस्कुट कोक खाना आउँथ्यो सुनाउँथ्यो। अनि मैले सोच्थेँ कि अब नसुन्दा त अब व्यापार हुँदैन, सुन्नै पर्यो भनेर उनीहरूको कुरा, व्यापारको लागि भए पनि सुनिदिनु पर्यो, एउटा कानले सुन्ने अर्को कानले उडाउने भनेर जस्तो त्यस्तो हुन्थ्यो। अनि एक दिन त्यहाँभित्र काम गर्ने, त्यही होस्टेलमा काम गर्ने मिस्टर खाइजा भन्ने एउटा मणिपुरको सर हुनुहुन्थ्यो, अनि त्यो मणिपुरको सरले चाहिँ आएर एक दिन त्यस्तै भन्नुभएको थियो, म हिजो दक्षिणकालीमा गएँ, आइतबारको दिन दक्षिणकाली गएर तपाईँहरूले कसरी पूजा आराधना गर्छ त्यो हेरेर आएँ, पशुपतिमा पनि गएँ, त्यहाँ पनि हेरेर आएँ, तपाईँ पनि साउजी हो, यही चर्च छ, क्रिस्चियनहरूले कसरी आराधना गर्छ हेर्न आउनुहोस् भनेर भन्नुभएको थियो। अनि मैले हुन्छ मात्र भनेको थिएँ, ऊ सोमबारतिर आएर मलाई त्यसो भनेको हुन्छ भनेर भन्यो, दिइहाले, अब त्यो होस्टेल इन्चार्ज भएको भएर मेरोमा सामानहरू पनि किन्ने मान्छे, ऊ त शनिबार र 8 बजेदेखि आएर मेरो पसलमा कुरेर बस्यो मलाई, तपाईँले आज छ जान्छु भन्नुभएको, जाम आज एक दिन पसल बन्द गर्नुहोस् भनेर मलाई उहाँले रिक्वेस्ट गरे। म पसल बन्द गरेर, दुईटा सटर भएको ठुलो पसल थियो, दुइटै बन्द गरेर म चर्चमा गएको। चर्चमा जाँदाखेरि यसरी पछाडि बसेर सुनिरहेको बेलामा, ए अघि भनेको जस्तै मेहनत नगर्ने तर कमाइ चाहिँ फाल परेको खल्तीमा हाल्ने, यो हालैको पुस्तकमा भनेको छ नि, तिमीहरू छाड्न त धेरै छाड्छौ, थोरै कटानी गर्छौ, तिमीहरू पिउन त पिउँछौ, जति पिए पनि पुग्दैन, तिमीहरू लाउन र लाउँछौ तर नाङ्गै हुन्छौ। त्यो चाहिँ किन त भनेपछि परमेश्वरको काम नगरेको कारण त्यस्तो हुन्छ भनेर त्यहाँ वचन मैले
1: सुनेँ।
0: त्यो बेलामा क्यालिफोर्नियाबाट चाहिँ पाहुना रहेछ त्यहाँ, दुईजना लेडिजहरू, अनि इन्टरप्रेट चाहिँ पास्टर राजकुमार राणाबादले गर्नुभएको थियो, अनि त्यो बेला मैले पछाडि बसेर सुनिरहेको
1: थिएँ,
0: मनमा छोयो। अनि तिमीहरूले परमेश्वरको काम थाहा भएन, तिमीहरूले परमेश्वरलाई वास्ता गरेन भने, परमेश्वरको होसियार साथ आज्ञा पालन गरेन भने तिमीहरूको जीवनमा आशिष हुँदैन। जसले होसियार साथ आज्ञा पालन गर्छ ती व्यक्तिहरूलाई परमेश्वरले पुच्छर होइन शिर बनाइदिन्छ, होइन धेरै जातिलाई ऋण दिनेछ, अनि फेदमा होइन टुप्पोमा पुर्याउँछ भने, त्यो दिनको त्यो 4-5 खण्डबाट चाहिँ उहाँहरूले दिएको 4 वचनले मलाई यस्तो प्रभाव पार्यो, ओहो साँच्चै मैले साँच्चो परमेश्वरलाई चिनेको थिएन होला भनेर म चाहिँ पछाडि बसेर ध्यान दिएर सुनिरहे। अनि पछि वचन सकेपछि ल त्यो वचन बोल्दै गर्दाखेरि त सबै मलाई देखेर मेरो लागि मात्रै भनिरहेको जस्तो मैले सुनेको, अनि त्यस्तो भएपछि अनि मैले चाहिँ पछि उहाँहरूले चाहिँ ल प्रार्थना गरिदिन्छु, तपाईँहरूले परमेश्वरलाई चिन्नु भएको छैन भने ग्रहण गर्नुहोस् आउनुहोस् भनेर भनेको थियो। म चाहिँ अगाडि गएर अनि उहाँहरूले प्रार्थना गरिदिन्छु भनेर यसरी मेरो टाउकोमा हात राख्नुभयो, र एकछिनपछि त म त त्यहाँ लडिराखेको
1: थिएँ।
0: आँखा खोलेर हेर्दाखेरि मैले एकदमै मेरो हातमा त्यो वायरिङ गरेको तेज हुन्छ नि झारेर आउँदाखेरि हेर्ने सेल्फी, त्यस्तो मात्र देखेँ कि मैले, मेरो आँखा के भएको भने मलाई डर लाग्यो। अनि म त रोएँ त्यति बेला, म त कुवा कुवा रोएँ कि,
1: आँखा खतम भयो भने रुनु भयो कि
0: होइन, मलाई त अब कस्तो भयो, मलाई त साह्रै दुःखद फिलिङ भयो कि, यो म त के भएको साँच्चै नै, मलाई त डर लागेको जस्तो होइन, त्यस्तो पनि भयो, अनि आँखाले त्यस्तो झरेर देखिरहेको छ, म त एकदमै डर लाग्यो, डर भन्ने कि के पो के भयो है, अनि आँसु आएको कि सिङ्गान आएको, मेरो अनुहारमा पुरै भिजेको थियो कि आँसुले, अनि सिङ्गान पनि त्यतिकै बगिरहेको थियो, म त कुवा कुवा ठुलो स्वरै निकालेर भक्कानो छोडेर रोइरहेको के। त्यति बेला चाहिँ चारैतिर त्यो विश्वासीहरू बसेर मलाई प्रार्थना गरिदिइरहेको थियो, अनि मेरो कारणले के पनि सोध्यो भने, यो अगाडि पसल भएको राम्रै होइन, त्यहाँको साउ होइन भनेको त्यो पनि
1: सुनिरहे।
0: अनि म रोएको रोएँ है, अनि बिस्तारै अनि पास्टर राजकुमार राणाबारले मलाई उठाएर, ल भाइ हेर्नुहोस् त, परमेश्वरले तपाईँलाई चुन्नुभयो, अब परमेश्वरलाई ग्रहण गर्नुहोस् भाइ, तपाईँले परमेश्वरले तपाईँको जीवन बदली गर्नुहुन्छ भनेर भन्नुभयो, कस्तो बोल्नुभयो उहाँले। अनि मैले ओके अब मैले के गरौँ त भनेको, तपाईँले ग्रहण गर्नुहोस्, ग्रहण गर्नुभएको के हो, ग्रहण भनेको के हो, लगेता आउनुहोस् भनेर मलाई त्यो हलको कुन्दामा लगेर एउटा छ्यालको छेउमा राखेर, ग्रहण गर्नु भनेको प्रभु येशु ख्रिस्टलाई स्वीकार्नु हो, प्रभु येशु ख्रिस्टलाई स्वीकार्नु भयो भने प्रभु येशु ख्रिस्ट तपाईँको हृदयमा आउनुहुन्छ, अनि प्रभु येशु ख्रिस्टले तपाईँलाई चलाउनुहुन्छ, अनि तपाईँको जीवन बदली हुन्छ भनेर फेरि भन्नुभयो उहाँले। मैले ओके भनेर ल आउनुहोस् भनेर, म सँगसँगै भन्नुहोस् है भनेर उहाँले त्यो प्रभुलाई ग्रहण गर्ने प्रार्थना गर्नुभयो, प्रभु येशु म तपाईँको निम्ति हृदय खोलिदिन्छु, तपाईँ आउनुहोस् भनेर उहाँले त्यो प्रार्थना डोर्याउनुहोस् भनेको, मैले त मुखबाट डोर्याउनै सकेन, खालि मलाई रुन मात्रै आइरहेको थियो, मैले मुख खोलेर भन्नै सकेन, उहाँले भन्नुभयो, मैले मनमा नै भने एकछिन म सुखो सुखो रुँदै ग्रहण गरेँ प्रभुलाई, त्यसरी मैले प्रभुलाई
1: भनेपछि अचम्म तरिकाले तपाईँले, अनि तपाईँलाई त्यति बेलामा यस्तो अनुभव भएन कि अब म ज्यापु अथवा म नेवार समुदायको त्यस्तो मेरो अब त्यहाँ गोटी छ यो छ, मैले यो ग्रहण गरेँ भने त मलाई फेरि क्रिस्चियन धर्म यो गर्ने भनेर तपाईँलाई आरोप लाउन सक्छ अथवा मलाई गुठीबाट निष्कासन गर्न सक्थ्यो, सोच विचारै आएन तपाईँलाई,
0: केही विचार आएन मलाई, केही पनि मैले अगाडिको कुराहरू केही पनि देखेन, पछाडि पनि म के हुन्छु मलाई केही मतलबै भएन, त्यतिखेर अगाडि मैले के गर्दै आएको छु, म कस्तो मान्छे भनेर, त्यो सोच्ने मलाई कुनै पनि समय पनि भएन कि अब पछि म के हुँदैछु भन्ने सोच्ने समय पनि
1: भएन।
0: मलाई त सिधा एकदमै आनन्द भइसक्यो मेरो जीवमा त एकदमै म त कबास जस्तो त्यति बेला त कस्तो फुलुक्क उडाइराखेको व्यक्ति होइन अब कबास जस्तो हलुङ्गो मलाई त केहीको पनि चिन्ता फिक्री भएन कि त्यति बेला।
1: भनेपछि तपाईँले अब यो ग्रहण गरेपछि सिद्धिएपछि घरमा गएर सबैभन्दा पहिला को श्रीमतीलाई भन्नुभयो कसलाई सेयर गर्नुभयो?
0: अब म त्यहाँदेखि त एकदमै आनन्दित मनले म एकदमै जति कठोर व्यक्ति पनि अब प्रभुलाई पाएपछि नम्र हुनु रहेछ म त एकदमै नम्र हुन थाल्यो। मैले श्रीमतीलाई पनि केही भनेको छैन म त्याग गरेर आएर यस्तो गरेँ उस्तो गर्ने भनेन। छ महिनामा म श्रीमती नआए पनि म हरेक हप्ता आज्ञा पालन गर्ने कुरा पनि भनेको थियो होइन त्यहाँ विश्राम बार पालन गर्नुपर्छ प्रभुलाई समय दिनुपर्छ ईश्वरको राज पहिले खोजी गर्नुपर्छ भन्ने कुरा त्यो विश्राम बार पालन गर्न मलाई त्यो शनिबार कहिले आउँछ जस्तो लाग्छ अनि पसलमा श्रीमतीलाई छोडेर जान्थे म छ महिनासम्म लगाल लग गइसकेपछि
1: श्रीमतीले त्यति बेला केही पनि भनेर
0: रोकेन अनि मेरो जीवन धेरै परिवर्तन भएर आयो। मैले अब खानपिनका कुराहरूदेखि साथी सङ्गतको कुराहरूदेखि सबै छोड्दै गएपछि उनलाई पनि धेरै मन पर्यो उनीहरूले पनि केही पनि भनेन। त्यसपछि छ महिनापछि बच्चा सहित उनी पनि आउन थाले होइन त्यसरी मैले बप्टिस्मा लिइसकेपछि मात्र मैले बप्टिस्मा लिनलाई पनि श्रीमतीलाई पनि केही पनि भनेन अनि पछि छ महिनापछि उनी पनि आए। तर बच्चा पनि मेरो छोरा दुई वर्ष अढाई वर्ष भएको थियो एकदमै मान्दै नमान्ने
1: क्या
0: त्यस्तो बच्चालाई पनि अहिले परमेश्वरले अस्ति गएको आइतबार पास्टर अभिषेक
1: गरियो।
0: यहाँ हाम्रो टेक गुरुबाले नै अभिषेक गरिदिनु भएको छ अस्तिको आइतबारका पास्टर टेक गुरुबाले अभिषेक गर्नुभयो। त्यहाँ थुप्रै पास्टरहरू आउनु भएको थियो सबैले हात राखेर छोरालाई पनि यति बेला त्यो सानो बच्चा चर्च आउनै नमान्ने अनि घरपतिले उसलाई चाहिँ हामीलाई गाली गर्दै तिमीहरू मात्र गए भइहाल्छ र गाली गर्दै त्यो बच्चालाई तानेर लान्थ्यो घरपतिले फकाएर राख्थ्यो। आज त्यो बच्चा पनि पास्टर
1: भनेपछि प्रभुको योजना भएकोलाई चाहिँ प्रभुले जसै पनि बोलाउनुहुन्छ
0: हो अघिदेखि मैले त्यही भन्दैछु होइन जब प्रभुले हामीलाई चुन्नुहुन्छ उहाँले चुन्नु भइसकेपछि हामीलाई कसैले अलग गर्न सक्दैन जबरजस्ती अलग गरेर कोही लान्छ भने पनि उसले कहिले पनि त्याग्न सक्दैन प्रभुले पनि कहिले त्याग्नुहुन्न तर उसको व्यवहारमा चाहिँ अर्कै देखिरहेको हुन्छ त्यो चाहिँ अब अनेक किसिमको शक्तिले चलाएर मान्छेलाई अर्कै व्यवहारमा लगिरहेको हुन्छ तर उसको हृदयमा जसले प्रभुलाई स्वीकारिसकेको हुन्छ नि उसले हृदयबाट निकाल्न सक्दैन। परमेश्वरले पनि जसलाई चुनिसकेको हुन्छ उसलाई कहिले पनि त्याग्नुहुन्न परमेश्वरको प्रतिज्ञा हो कहिले पनि छोड्ने छैन उहाँले। अब मानिसलाई चाहिँ कस्तो हुन्छ भने प्रभुलाई पाइसकेपछि पनि प्रभुदेखि टाढा भएर मानिस चाहिँ अर्कै व्यवहार गरेर हिँडेको हुन्छ त्यो भनेको हामी धेरै जस्तो दुष्ट सैतान सैतान पनि भन्छौँ। म वास्तवमा त्यस्तो भन्दिनँ मानिसलाई त्यो शक्तिले चलाउँछ जुन शक्ति चाहिँ दुष्टको त दुष्टकै हो तर मानिसले मानिसलाई दुष्ट सैतान भनेर भनिराख्नु पर्दैन उसमा भएको शक्ति हो त्यो दुष्ट उसलाई चाहिँ जुन शक्तिले कभर गरिरहेको हुन्छ त्यो शक्तिले त्यो मान्छे प्रभुदेखि अलग मात्र गइरहेको हुन्छ तर ऊभित्र मैले प्रभुलाई पाएको छु मैले ग्रहण गरेको छु भन्ने कुरा चाहिँ उसले बिर्सिँदैन।
1: भनेपछि तपाईँ अब त्यति बेलामा साथीभाइसँग हिँड्ने रोड खाने गर्दाखेरि जब तपाईँले प्रभुलाई पाएपछि तपाईँ उहाँको सङ्गतमा नगएपछि साथीभाइको प्रतिक्रिया कस्तो थियो?
0: होइन यो पनि अब कस्तो भने कोही मान्छे त्यस्तो लतमा परेको व्यक्ति चाहिँ एकैचोटि उसले चटक्कै छोड्न पनि नसक्ने रहेछ। मैले पनि अब यसमा चाहिँ अब ढाट्नुपर्ने छोटो बोल्नुपर्ने कुरा छैन मैले पनि केही वर्षसम्म त अझै मलाई गाह्रै भएको थियो बिस्तारै मैले छोड्दै गएँ
1: तर अचम्म भन्ने होला अहिले अहिले तपाईँलाई त्यो रामचा नै भन्थ्यो होला त्यो रामचा कस्तो थियो र त हामीसँग यसरी बसेर खाने व्यक्ति यस्तो गरेर हिँड्ने व्यक्ति श्रीमतीलाई माया नगर्ने मान्छे स्वार्थी मान्छे आज यस्तो त्यो कुलपीठमा गएर प्रचार गर्छ अचम्म मान्दैन त्यो तपाईँको गवाई देखेर कोही प्रभुमा आएको पनि छ?
0: अब थुप्रैजना आएको छ होइन अब थाहा पाएर अब जानेर धेरैजना आएको छ अब धेरैले अब प्रभुलाई पाउनु भएको छ त्यति बेला त अब मान्छेहरू त अचम्मै भयो नि उनीहरूले अब कोही त भन्छ भाइ तपाईँलाई त हामीले भेटाउन सक्दैन अब तपाईँ धेरै माथि पुगिसक्यो भन्नुहुन्छ
1: हो माथि पुग्यो यस
0: वचनले नि त्यही भनेछ खेतमा होइन टुप्पोमा पुगेको
1: छ होइन सिर
0: त्यो त उनीहरूको मुखमा चाहिँ कतिजनाले भनेको छ
1: तर पनि उहाँहरू त्यस्तो थाहा हुँदा पनि किन आउन चाहँदैन तपाईँले भने जस्तै दुष्टले चलाइरहेको कारण
0: त्यो अब शक्ति पहिलादेखि त्यही शक्तिमा लादेछौँ नि त हामी होइन मैले पो त्यो शक्ति तोड्ने शक्ति पाएँ प्रभुसँग चाहिँ प्राण सहितको अगाडि बढेको कारण त्यो शक्तिलाई तोड्ने शक्ति पाएँ नि अब मलाई आऊ भने पनि म नै म चर्च जानुपर्छ चर्चको काम छ म चर्च नगइकन यो काममा आउँदिन म आइहाले भने पनि चर्चको सबै काम भ्याएर आउँछु भन्ने त्यस्तो प्रकारले भन्ने शक्ति अहिले मसँग छ
1: भनेपछि तपाईँलाई जुन चाहिँ त्यो मिराकल भयो तपाईँलाई छुनु भयो तपाईँ ढल्नु भयो त्यहाँदेखिको विश्वास अहिलेसम्म पनि कतिसम्म प्रबल भएको छ
0: त्यही विश्वास हो त्यो दिनको जुन चारवटा पाँचवटा खण्डको वचनले अहिले पनि काम गरिरहेको छ होइन उहाँहरूले पहिले भन्नुभएको थियो हे मेहनत गर्ने र बोझले दबेका हो
1: म त्यही 11 को 28
0: मका हो होइन म तिमीहरूलाई विश्राम दिनेछु 29 मसँग सिक म विनम्र छु भनेर भन्नुभयो नि त यो वचनलाई मैले अहिले पनि मेरो हृदयमा छापै परिरहेको छ म त्यति बेला कति मेहनत गर्छु होइन अघि भनिसक्यो अनि बोझ पनि त्यत्तिकै छ हेर्नु त अनि त्यो बोझ बिसाउने ठाउँ त प्रभु यसो हो नि त मैले उहाँसँग बिसाएँ अनि उहाँले मलाई सिकाउनु भयो विनम्र सिकाउने शिक्षक उहाँ नै हुनुहुन्छ क्या जसले यसोलाई पाउँछ उसले राम्रो शिक्षक पायो भन्ने कुरा बुझ्नुपर्छ
1: किन तपाईँले ग्रहण गर्ने बित्तिकै पवित्र आत्माको छाप तपाईँमा हुन्छ त्यो पवित्र आत्माद्वारा नै तपाईँले सिक्नुहुन्छ बुझाउनुहुन्छ तपाईँलाई
0: हो जब मान्छेले प्रभु यसोलाई ग्रहण गर्छ नि साथसाथै पवित्र आत्मा पनि आएको हुन्छ किनभने उहाँ पवित्र आत्मा पनि हुनुहुन्छ यसो ख्रिस्ट पवित्र आत्मा पनि हुनुहुन्छ जब प्रभु यसो ख्रिस्टलाई हामीले स्वीकार गरेर ग्रहण गर्छौँ भने त्यो आत्मा आएर बस्ने हो नि त यसो ख्रिस्टले पनि आएर शरीर आएर बस्ने कुरा त होइन तर आत्मा आएर बस्ने कुरा हो त्यो सबै त्यो एक परमेश्वर त होइन त्यसको साथ पिता परमेश्वर पनि हुनुहुन्छ प्रभु यसो ख्रिस्टलाई मुखले स्वीकार्यो आत्मा आएर बस्नु चलाउनु त को हुन्छ भनेपछि परमेश्वरले
1: उहाँले सफा गर्नुभयो पुत्रको कुरा रहस्यको कुराहरू सिकाउनु
0: भयो
1: भनेपछि प्रशर रुबिनजी तपाईँ एउटा स्वार्थी व्यक्ति मैले कमाएर म आफू मात्र रमाउने व्यक्ति मान्छे भएको अनि तपाईँले जब प्रभुलाई पाएपछि आफ्नो श्रीमतीलाई वास्ता गर्ने आफ्नो छोराछोरीलाई वास्ता गर्ने तपाईँले शिक्षा पाउनुभयो
0: त्यो अटोमेटिकली नै त्यो परिवर्तन भएर आउँदो रहेछ एक मान्छेलाई कसैले अबदेखि यस्तो गरायो उस्तो गरायो भनेर घोकाएर सिकाएर कण्ठ गरेर गर्ने चिज होइन रहेछ
1: तपाईँको आत्मिक आँखा खोलियो
0: अनि
1: त्यसपछि श्रीमती छोराछोरीलाई पनि मैले प्रेम गर्नुपर्छ
0: अनि प्रेमको कुरा त अब पवित्र आत्मा जोसँग छ उसले त्यो आत्मिकी फल अहिले हामी बाइबलमा पाउँछौँ होइन नौवटा आत्मिकी फलहरू जसले प्रभुलाई स्वीकार गरेको हुन्छ जो प्रभुसँग नजिक हुन्छ त्यसमा त प्रेम तैरे यो आत्मिकी शक्ति फल त हुन्छ त्यो फल त त्यसै प्रकट भएर आउनुपर्छ हाम्रो जीवन
1: हजुरको श्रीमती मेरो भाउजू चाहिँ अहिले कतिको खुसी हुनुहुन्छ पहिलाको श्रीमान र अहिले प्रभु पाएपछिको श्रीमान कतिको खुसी हुनुहुन्छ
0: अब सिधै भन्नुपर्दाखेरि छोटगरीमा भन्नुपर्दाखेरि उसको मनोकामना सबै पूरा भएको छ उसको मनोकामना उसले जे म चाहन्छु भनेर मनोकामना गर्छ उसले पनि असली मात्रै
1: होइन मेरो श्रीमान पास्टर प्रभुको सेवक
0: त्यो पनि उसको चाहना त थिएन तर त्यही पनि अब उसले चाहिँ त्यो आशिष पाइरहेको छ भनौँ न उसले मेरो छोरालाई पास्टर बनाउँछ भनेर सायद मैले सुन्ने गरी कहिले पनि बोलेको थिएन तर अहिले अब छोरी पनि सायद त्यहाँ कोरियामा अहिले उसले पिएचडी गर्दैछन् होइन
1: मैले सानो सानो
0: देख्नुभयो होला अब ऊ पनि अहिले पिएचडी अब थेसिस गर्दैछ सकिन पनि लाग्यो होला अब अस्ति भर्खरै आएर 3 हप्ता बसेर जानुभयो अब आउँछ उसले पनि बाइबलमै पिएचडी गर्दै हुन्छ अब छोराले एमडीसी लिएर अहिले पास्टर अभिषेक हुनुभएको छ मेरो खरानाले परमप्रभुको सेवा गर्नेछ
1: पास्टर एकदमै मलाई तपाईँको कमाई तपाईँको कुराले मलाई धेरै आशिषित बनाएको छ तपाईँ एउटा श्रापित जीवनबाट तपाईँ आशिषित जीवनमा परिणत हुनुभयो कारण यीशु ख्रीष्ट मात्र हुनुहुन्छ
0: यसलाई कहिले पनि श्रापित जीवन जिएको छु भन्ने अनुभूति हुँदैन तर ऊ त्यस्तो जीवन जिउँछु भनेर जिएको पनि हुँदैन है त्यो संसार छ नि संसारमा त्यस्तो ठाउँहरू पनि छ मान्छेहरू त्यहाँ फसिरहेको हुन्छ कि अब नेपालकै सन्दर्भमा भन्ने हो भने धेरै नै फसिरहेको मात्र पाइयो किनभने यहाँको धर्म संस्कृतिहरूमा चाहिँ अध्ययन गरेर सिकाउने राम्रो सिकाउने कुराहरू चाहिँ कम भयो क्या धेरै कम छ त्यस कारणले गर्दाखेरि अध्ययनै हुँदैन मैले 20 वर्ष 27 वर्षसम्म हाम्रो कुनै पनि धर्म ग्रन्थहरू मैले पढेकै छैन ललैमा मात्रै
1: भयो रिवाज हो यो गर्नुपर्छ बाउ आमादेखि गरेको यो गर्नै पर्छ भन्ने
0: त्यो मात्रै मैले सिकेँ कुनै पनि लेखेको कुरा त सिकेको छैन नेपालमा नेवार मात्र होइन अरू समुदाय पनि त्यस्तै छ क्या लेखेको कुरा त सत्य हुन्छ नि त्यो पढेर त्यसको अभ्यास गरेर गरियो भने त्यसले पनि जीवन उठान असल बनाउँछ होइन नराम्रो काम त गर्दैन धार्मिक धार्मिकताले राष्ट्र उचाल्छ भन्ने बाइबलमा लेखेको छ नि. अब जुन धार्मिकताको कुराहरू केही थाहा छैन भने मान्छे अनि के हुन्छ, पापको दलदलमा मौज मस्तीमा मात्रै फसेको हुन्छ. अब चार पाँच दिन लगाएर अलग भोज खाएर दुई महिना कमाएको एउटा दुईटा चाड नै सकेको हुन्छ.
1: रीतिरिवाजमा गर्नै पर्ने
0: भनेर भनेछन्, गरियो सकायो त्यस्तो भइरहेको छ.
1: एक किसिमको श्राप पनि भयो,
0: एक किसिमको अन्य कारणको
1: श्रापहरू. यसो किसिमको रगतले मात्र त्यो श्रापलाई बन्धनलाई तोड्न सक्छ र आशिषमा परिरहेको हुन्छ. हजुरले भन्नु
0: त्यस्तै भयो, मेरो जीवनमा त्यस्तै भयो. यो यसु क्रिस्टको रगतको विषयमा थाहा नभए पनि यसु क्रिस्टलाई पाएपछि अब चमत्कार भएर आएपछि त थाहा भयो नि. उहाँले मेरो लागि नै रगत बगाउनु भएको रहेछ, मेरो लागि नै उहाँ मृत्युमा जानुभएको रहेछ, मेरो लागि नै उहाँ जी उठ्नु भएको रहेछ भन्ने कुरा त अहिले स्पष्टै भयो नि.
1: अब त पास्टर रुबेन जीले अब आफू मात्र त्यो श्रापबाट निक्लिने अथवा अन्धकारबाट निक्लिने अरू धेरै निकालेको कुराहरू छन्. पास्टर सेवकाईमा धेरै कुराहरू तपाईँले सुसमाचारको कुराहरू चेलापनको कुराहरू गर्नुभएको कुरा छ नि त होइन.
0: अब त्यही हो, अब यसरी नै सबैले पाओस् भनेर होइन. अब त्यो जुन मसँग पुर्खाले दिएको जग्गा अलिकति भएको ठाउँमा त्यही मण्डली बनाइराखेको छ होइन. त्यही अब सबैजना आओस्, सबैले त्यो प्रभुलाई पाओस्, सबैले शान्ति पाओस्, सबैलाई आनन्दित होस्, कसैलाई पनि प्रभु नपाएर अन्धकारमा फसेर दुःख मान्न परोस् भनेर चाहिँ त्यही उद्देश्यले अब त्यहाँ सुरु गरिरहेछु. त्यहाँ सुरु गरेको पनि 5 वर्ष भयो हिमाडोलमा.
1: हुन्छ, हामी आजको कार्यक्रमको अन्तिममा आएका छौँ. पास्टर रुबेन, अब हजुरलाई अन्तिममा श्रोताबिनलाई केही भन्न चाहनुहुन्छ?
0: अब श्रोताबिनलाई म के भन्न चाहन्छु भने प्रभुलाई खोज्नुहोस्, हामीले भेट्न सक्छौँ उहाँलाई. उहाँ विनम्र हुनुहुन्छ, उहाँले हामीलाई सिकाउनुहुन्छ. हाम्रो जीवनमा उहाँ पायौँ भने हामीले ज्योति पाउँछौँ. अन्धकारमा हिँड्दाखेरि हामीलाई जस्तो लाइट चाहिन्छ नि, बत्ती चाहिन्छ नि, हाम्रो जीवन जिउँदै जाँदाखेरि प्रभु यीशु ख्रिस्ट पनि एकदमै आवश्यकता व्यक्ति हो. उहाँ चाहिन्छ हामीलाई, उहाँले हामीलाई पुर्याउनुहुन्छ, सही मार्ग देखाउनुहुन्छ. उहाँले सत्य बाटो उहाँ नै हुनुहुन्छ, उहाँमा जीवन छ है. अब तपाईँले सुन्दै हुनुहुन्छ भने, जो कोही पनि गुड न्युज एफएम सुन्दै हुनुहुन्छ भने प्रभुलाई तपाईँले स्वीकार गर्नुहोस्, ज्योति जस्तै भएर तपाईँ जिउनुहोस्. दिनको सन्तान भनेर भन्छ प्रभु पाएको व्यक्तिहरूलाई. बाइबलले के भन्छ, दिनको सन्तान. हामी अन्धकारको सन्तान होइन, रातको सन्तान होइन. हामी चाहिँ सबै कुरा बुझेर जानेर गर्दै जाने व्यक्ति हुनुपर्छ. संसारमा जिउँदाखेरि सबै कुरा थाहा गरेर गरौँ, अन्धकारमा नगरौँ भन्ने चाहन्छु म. धन्यवाद.
1: धन्यवाद हाम्रो पास्टर रुबेनलाई. उहाँले आफ्नो गवाही, आफ्नो विचार, आफ्नो सोचहरू सेवकाईको बारेमा उहाँले हामीलाई बताएर जानुभयो, त्यसको लागि उहाँलाई धेरै धेरै धन्यवाद. हुन्छ, धन्यवाद श्रोताबिन, तपाईँ हजुरहरूले पनि सुनिदिनु भएको लागि खेलकुद तथा विश्वासको कार्यक्रम. आगामी हप्ता फेरि पनि आउने चमर्को गर्दै यो कार्यक्रमबाट हामी बिदा लिन चाहन्छु. म प्रस्तोता परशुराम गिरी यहाँबाट बिदा लिन चाहन्छु. हुन्छ, धन्यवाद. जय मसी.
2: आदरणीय श्रोता, आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? हामी आशा गर्दछौ आजको कार्यक्रमबाट तपाईँ आशिषित हुनुभएको छ र कार्यक्रम यतिखेरसम्म सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छौ. र यो समय हामीले विदा माग्नुपर्ने बेला भइसकेको छ. अर्को श्रृंखलामा फेरि पनि यसरी नै भेट्ने आशाका साथ म पुनम विदा हुन चाहन्छु. जय मसी, नमस्कार.
3: टाइम चेक. यति बेला रातिको 9 बज्यो.

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: के तपाईहरू आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ?
2: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ? अब चिन्ता नलिनुहोस्।
1: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली। हाम्रा सेवाहरू
2: स्पष्ट एचडी तस्विर, भिडियो, उज्यालो रंग, इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त,
1: कम बिजुली खपत, लामा आयु र भरपर्दो सेवा,
2: चर्च, सोरूम, रेस्टुरेन्ट, मल, इभेन्ट, जहाँसुकै उत्कृष्ट प्रदर्शन।
1: आजै सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्।
2: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान, मोबाइल 9854124141, 9854124141। र यस नम्बरमा तपाईँले कल, एसएमएस, व्हाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ। साथै हाम्रो वेबसाइट रहेको छ www.leednepal.com।
3: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
4: लो, किन नि? के भयो, सन्चो भएन?
3: होइन, यतिकै जानै मन लागेन।
4: यतिकै पनि हुन्छ?
3: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
4: ए, कुरा त्यस्तो पो? ल हिँड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
5: नमस्ते, कति कामले पाल्नु भयो?
4: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
5: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
3: हस् म्याडम।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: कार्यक्रम जीवन र स्वास्थ्य, मानव शरीरको रहस्य, प्रत्येक आइतबार बिहान 7:30 देखि 8 बजीसम्म सुन्न नभुल्नुहोला। प्रस्तोता साइकोलोजिस्ट महेन्द्र खड्काको साथमा।
6: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।
7: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
6: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
7: खै के गर्ने गर्ने दिदी,
8: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: गुड न्यूज एफएम 105.1 मेगाहर्ज।
1: अब प्रस्तुत छ कार्यक्रम अन्तरबिन्ती।
2: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु अन्तरबिन्ती कार्यक्रम सुनेर बसिराख्नु भएका सम्पूर्ण श्रोतालाई। कार्यक्रम अन्तरबिन्तीमा कसैलाई पूर्ण रूपमा प्रेम गरेर त्यही समयमा अरूप्रति रिस वा असन्तोष राख्नु असम्भव छ। तपाईँको हृदय विभाजित हुँदा तपाईँ पूर्ण प्रेम दिन सक्नुहुन्न। तितो हृदय विभाजित हृदय हो। तपाईँ सोचिराख्नु भएको होला, मेरो जीवन साथी निकै अद्भुत छन् तर म उनलाई माया गर्न सक्दिन। सहमति हुनुहोस्, तपाईँले अझै पनि आफ्नो विगत प्रति प्रतिक्रिया दिइरहनु भएको हुन सक्छ। जसले तपाईँलाई चोट पुर्यायो उस प्रति सन्तोष राखिरहनु भएको हुन सक्छ। यसले तपाईँलाई आफ्नो जीवन साथीलाई माया गर्नबाट रोक्दैछ। यो तिनीहरूको लागि न्यायसँग छैन। धेरै मानिसले आफ्नो रिसको कारण सम्बन्धहरू बिगारेका छन्। प्रत्येक दिन प्रत्येक 7 पुरुष मध्ये एकजनाले आफ्नो जीवन कालमा दुर्व्यवहार भोग्छन्। तर वर्तमानसँगै अगाडि बढ्न तपाईँले विगतलाई छोड्नुपर्छ। मानिसलाई माया गर्न शुरू गर्नलाई तपाईँले विगतको ढोका बन्द गर्नुपर्छ। त्यो क्षमा बिना सम्भव हुन सक्दैन। त्यसैले ज जसले तपाईँलाई चोट पुर्याएका छन् तिनीहरूलाई क्षमा गर्नुहोस्। तिनीहरू योग्य भएका कारणले नभई आफ्नो लागि क्षमा गर्नुहोस्। यसो गर्नुहोस् ताकि तपाईँको हृदय फेरि पूर्ण होस्। तपाईँका विगतका मानिसहरूले तपाईँलाई चोट पुर्याउन सक्दैनन् जबसम्म तपाईँले उनीहरूलाई तिनीहरूको विरूद्धमा आक्रोश राखेर तपाईँलाई चोट पुर्याउन अनुमति दिनुहुन्न। जुनसुकै बेला तपाईँ कसैसित रिसाउनुहुँदा तपाईँले उसलाई आफ्नो हृदयको एक टुक्रा, आफ्नो ध्यानको एक टुक्रा, आफ्नो मनको एक टुक्रा दिनुहुन्छ। के तपाईँ त्यस व्यक्तिले त्यो पाओस् भन्ने चाहनुहुन्छ कि चाहनुहुन्न? त्यसो हो भने क्षमा गरेर त्यसलाई फिर्ता लिनुहोस्। चोटलाई बार बार दोहोर्याउनुको सट्टा त्यसलाई छोडिदिनुहोस्। तपाईँले क्षमा गर्नुहुन्छ भन्ने कुरा तपाईँ छनौट गर्न सक्नुहुन्न। म त्यो क्षमा गर्नेछु तर म क्षमा गर्दिन, बाइबलले भन्छ। कुनै मानिसको विरुद्धमा केही दोष कारण छ भने एकअर्कालाई क्षमा गरेर जसरी प्रभुले क्षमा गर्नुभएको छ त्यसरी नै तिमीहरूले पनि क्षमा गर्नुपर्छ। आदरणीय श्रोता, प्रेम गर्नको लागि तपाईँले क्षमा दिनै पर्छ। कुनै मानिसको विरुद्धमा केही दोषको कारण छ भने एकअर्कालाई क्षमा गर्ने गर। अन्तर्विन्तीको प्रार्थना परमेश्वरसँग पनि यही छ कि प्रभु तपाईँको जस्तो क्षमा दिन सक्ने हृदय हामीमा पनि दिनुहोस्। श्रोता, अब भने कार्यक्रमबाट मैले विदा माग्नु पर्ने हुन्छ। तपाईँको दिन अर्थपूर्ण आशिषमय रहोस् भन्दै कार्यक्रमबाट म प्रस्तुता कुमार अब्राम पनि अहिलेलाई विदा हुन्छु। धन्यवाद। जय मसीह। परमेश्वरले तपाईँलाई प्रशस्त मात्रामा आशिष दिनुभएको छ।
3: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
4: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
3: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
4: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस।
7: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
8: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौ। सेवाको लागि सम्पर्क
6: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड, गल्कुपाका 29 थमेल, काठमाडौँ।
7: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
8: फोन नम्बर 40225444
6: 40225444 40225472।
9: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
10: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईँका लागि सधैँ सजिलो सबै सजिलो, तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।
1: गाउँदै जाऊ प्रभुको महिमा, गाउँदै जाऊ प्रभुको महिमा, पूर्वदेखि पश्चिम उत्तरदेखि दक्षिण, पूर्वदेखि पश्चिम उत्तरदेखि दक्षिण, सारा संसारलाई सुनाउने छु यीशुको बचाना बचाना बचाना बचाना, गाउँदै जाऊ प्रभुको महिमा। जिमेसी, मेरो नाम प्रकाश लोप्छन, म गायक साथै आराधना खगुवा, तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुन्डिज एफएम 105.1 मेगाहर्ज।

स्वागत गर्न चाहन्छु। गुड न्यूज एफएम 105 थुप्रो मेगा हर्जको रेडियो तरंग पोखराबाट 105.6 मेगा हर्जमा हामी छौं। कार्यक्रम नयाँ उदयको साथमा कार्यक्रम नयाँ उदय प्रत्येक सोमबार 2-3 बजीसम्म हामी यस कार्यक्रममा आउने गर्छौं। केवल एक घण्टाको निम्ति हामी आउने गर्छौं। मिठा मिठा गीत संगीतको साथमा परमेश्वरले दिनुहुने जीवनका उदयका कुराहरू, आशाका कुराहरू, मृत्युपछिका अनन्त जीवनका कुराहरू बाइबलमा रहेर हामी कुराकानी गर्ने गर्छौं। र प्राविधिक मित्र विजयजीलाई धन्यवाद दिन चाहन्छु र कार्यक्रमको शुरूआतमा प्रज्वल राम तेलले गाउनुभएको निकै नै मिठो गीत सुनाउँछु।

हजुर, प्रज्वल रान्तिको आवाजमा निकै नै अर्थपूर्ण भजन मैले सुनाएँ श्रोता मित्र। सास रहन्जेल प्रेम गर, सास रहन्जेल क्षमा गर, यही दुई कुरा गर्न नसक्दाखेरि हामी आज बिग्रिएका छौं, हामी आज नाश हुँदैछौ, अप्ठ्यारो परिस्थितिमा छौं भन्न मिल्छ। किनभने हामी प्रेम गर्नै सक्दैनौ, होइन, हामी क्षमा गर्न सक्दैनौ। किन नसकेको होला, यो मन किन यति साह्रो भएको होला, होइन, हामीलाई यो लाग्दछ। परमेश्वरले हामीलाई मानिसलाई भूमिको माटोबाट बनाउनु भयो, अनि उहाँले सुन्दर देख्नुभयो र असल लाग्यो उहाँले गर्नुभएको सृष्टिलाई। तर पतनपछि चाहिँ माटोमै फर्किजाने प्रण परमेश्वरले गर्नुभयो, एउटा किसिमको श्राप दिनुभयो। उहाँले भन्नुभयो, किनकि तिमी माटो हौ, माटोमै फर्केर जानुपर्छ भनेर हामीले उत्पत्तिको पुस्तक तीन अध्यायमा ती सबै कुराहरू देख्दछौँ श्रोता। त्यसैले तपाईँ र म त माटो त हौं, हामीले घमण्ड गर्नु बेकार छ। हामी हाम्रो जीवन अहिले प्रज्वलजीले भन्नुभएको जस्तो सासु रन्जेल क्षमा गर, माटो भएर के कुरामा हामीले फुर्ति लगाउने, के कुरामा चाहिँ हामीले अहम्ता साँच्ने, होइन, हामी चाहिँ माटो हौ, सबैसँग मिलेर बस्नुपर्छ, होइन। परमेश्वरको इच्छा भएन भने यो जीवन रहन सक्दैन नि त। त्यसैले गर्दा परमेश्वरको सामर्थ्य र इच्छाले मात्रै मेरो जीवन चलिरहेको छ भन्ने कुरा कहिले पनि बिर्सनु हुँदैन। किनभने जब यो एकमुठी सास परमेश्वरले लिनुहुन्छ अनि म रहने छैन भन्ने कुरा चाहिँ कहिले पनि बिर्सनु हुँदैन। र हामी प्रत्येकजना जसले चाहिँ येशु ख्रिस्टलाई आफ्नो मुक्तिदाता भनेर विश्वास गरेका छौं, ती व्यक्तिहरूले चाहिँ मलाई के लाग्छ भने प्रत्येक दिनै मर्न जरूरी छ। प्रत्येक दिनै यो भन्नुपर्छ कि आज प्रभु आउनुभयो भने म आज नै उठाइने योग्यको हुनुपर्छ, होइन, हामीले त्यो भन्नुपर्छ। जस्तै तपाईँ र मेरो चालचलन कस्तो छ, आज हामी भोलिका कल्पनाहरू गरेर ठुल्ठूला योजनाहरू बनाएर बसिरहेका हौला, तर प्रभुले भन्नुभएको छ म जब आउँछु अनि तिमी मेरो साथमा जानेछौ। त्यसैले गर्दाखेरि येशु ख्रिस्ट आज आउनु भने आज नै तयारी, भोलि आउनु भने भोलि नै तयारी। हरेक दिनको प्रिपेरेसन मानिसमा चाहिन्छ, धार्मिक हुनुपर्छ। हरेक दिन, हरेक दिन प्रभुलाई मनपर्ने जीवन हामीले जिउनुपर्छ। त्यसैले गर्दा आइतबारको दिन म राम्रो थिएँ, सोमबार चाहिँ अब प्रभु आउनुभयो भने जान्छु कि जान्न भन्ने एउटा स्योर नभएको जीवन चाहिँ परमेश्वरले मन पराउनुहुन्न। र हामी जहिले पनि तयार हुनुपर्छ, आखिर माटै त हौ, होइन, प्रभुले एक दिन हामीलाई बोलाउनु भने जानुपर्ने हुन्छ। र त्यसैले गर्दा यी सबै कुरा यो सम्झेर कि आज प्रत्येक दिनको तयारी तपाईँ र मैले गर्नुपर्छ। आज मेरी छोरी कलेजमा पढ्दैछिन् अनि धेरै होमवर्कहरू देख्छु, होइन, अनि त्यो टास्कहरू देख्दाखेरि मलाई नै अत्यास लाग्छ, कसरी पढ्छन् होला यिनीहरूले, यिनीहरूले अलिकति जटिल विषय लिएर पढ्दाखेरि कति गाह्रो हुँदो रहेछ जस्तो लाग्दछ, होइन। आज तपाईँ र मेरो जीवनमा परमेश्वरले दिनुभएका टास्कहरू धेरै छन्, तर हामी गर्न चाहँदैनौ। यदि गरेनौ भने त सफलता हामीले प्राप्त गर्न सक्दैनौ नि त, होइन। कलेज स्कूलमा जब एक्जामिनेसन हुन्छ त्यतिखेरको तयारी भनेको एउटा छुट्टै हुन्छ। जतिखेर पनि जे क्वेसन आए पनि म चाहिँ सफल हुन सक्छु भन्ने कुरा चाहिँ हामीले कहिले पनि बिर्सनु हुँदैन, त्यो मनमा हेका राख्नुपर्छ। यहोशूलाई पनि परमेश्वरले भन्नुभयो, व्यवस्थाको वचन चाहिँ तेरो ओठमुखबाट हट्नु हुँदैन, नत्र भने तैँले सफलता पाउने छैनस्। यदि हटेन भनेदेखि त जहाँ गए पनि सफल हुनेछस् र तैँले सफलता पाउनेछस् भनेर यहोशूलाई परमेश्वरले भन्नुभयो। किन यहोशूलाई भनिएको वचन तपाईँ र मेरो लागि पनि हो। त्यसैले तपाईँ र मेरो प्रिपेरेसन चाहिँ एकदम राम्रो हुनुपर्छ, तयारी हुनुपर्छ। आज प्रभु आउनुभयो भनेदेखि अहिले ठिक्क 2:18 गरेको छु मेरो स्टुडियोको घडीमा। अब यो समय नै प्रभु आउनु भनेदेखि म तयार छु कि छैन भन्ने प्रश्न मैले आफूले आफैलाई गर्नुपर्छ। किनभने तपाईँको जीवनलाई जाँच्ने आफै नै हो, अनि परमेश्वरले र तपाईँले बाहेक आफ्नो जीवनलाई कसैले पनि भित्रबाट जाँच्न सक्दैन। र सासन सन्जेल क्षमा गर, एकदमै मन परेको भजन मैले आज तपाईँमा आज प्रस्तुत गरेको हुँ। जीवन के छ र सास र हुन्जेल चाहिँ सबैसँग राम्ररी बोल्ने, मिठो बोल्ने, प्रेम बाँड्ने नै हो नि त, है। हामीलाई पहिलो कुरिन्थीको पुस्तक 13 प्रेमका धेरै कुराहरू दिनुभएको छ, तर ती प्रेमका कुराहरू पढ्ने बेलामा हामी मजाले पढ्छौं र अरूको निम्ति लागू गराउन खोज्छौं, तर आफ्नो जीवनमा कति अवस्थामा लागू भएको हुँदैन। र क्षमा र प्रेम गर्न चाहिँ कति गाह्रो भइरहेको हुन्छ हामीलाई, मलाई नै, मेरो आफ्नै केसमा पनि त्यस्तो भइरहेको हुन्छ। प्रभुलाई हामीले भनौँ, यस्तो जीवन हाम्रो नहोस्, हाम्रो मन चाहिँ सबैलाई प्रेम गर्ने, सबैलाई क्षमा गर्ने होस् भनेर भन्नुपर्दछ। हामीले उपदेशक पुस्तक 12 एक पर्वलाई हेर्यौँ भने पनि दुःखको समय र वृद्ध अवस्था आउन अघि नै जब तिमीले भन्दैछौ यस समयमा मेरो मन लाग्दैन, ती समयभन्दा अघि नै आफ्नो युवा अवस्थामा आफ्नो सृष्टिकर्ताको सम्झना गर भनेर भनिएको छ।
र सम्झना परमेश्वरको कहिले गर्ने भन्दाखेरि जहिले पनि गर्ने, तर पनि जसै तपाईँ युथ हुनुहुन्छ भने विशेष गरी युवाहरूको लागि लेखिएको छ, युवा युवतीहरूको निम्ति तिमीहरूको युवा अवस्थामा नै परमेश्वरलाई सम्झना गर। युवा अवस्थामा चढाएको बलिदान एकदम जोसिलो होइन, युवा अवस्थामा चढाएको बलिदान चाहिँ एउटा ग्रहण योग्य हुन्छ भनेर भन्न सकिन्छ। किनभने जब मानिसहरू पाको हुन्छन्, बुढेसकाल लाग्दछ, रोगले च्याप्दछ, त्यतिखेर भने जस्तो तरिकाले परमेश्वरलाई महिमा दिन सकिरहेका हामी हुँदैनौँ नि त होइन। हाम्रो शरीरले, हाम्रो आत्माले, प्राणले जान्छु भनेको ठाउँमा जान पाइँदैन, अनि मनमा के दुविधाहरू लिएर चाहिँ आराधना गरिरहेका हुन्छ। कति अवस्थामा मन त लाग्छ कहाँ पुग्ने, तर के गर्नु, खुट्टो लाग्दैन, हात चल्दैन होइन, अङ्गहरू सुस्त छन्। त्यसैले गर्दा युवा अवस्थाको आराधनालाई परमेश्वरले धेरै मन पराउनुहुन्छ। मलाई एकदम खुसी लाग्छ जब हामी जवान जवानी मिलेर क्वायर ग्रुपमा उभिएर परमेश्वरको महिमा गर्छौं। हे प्रभु, आज यो संसारमा हिँड्ने सबै युवा युवती यसरी क्वायर ग्रुपमा आइदिएदेखि कति असर हुने थियो संसार भने जस्तो हामीलाई पक्कै लाग्छ। श्रोता, तपाईँलाई लाग्छ, मलाई लाग्छ, किनभने यो संसार स्वर्ग भएको हामी देख्न चाहन्छौँ। यो संसार परमेश्वरको वचनले ढाकिएको हुन त एक दिन परमेश्वरको महिमाले ढाक्नेछ भनेर भनिएको छ, तर त्यो महिमाले ढाक्ने समय त्यो अवसर हामी हेर्न चाहन्छौँ होइन। त्यसैले गर्दा आज नेपाल देशका लागि प्रार्थना गर्ने धेरै व्यक्तिहरू छन्, संसारको निम्ति प्रार्थना गर्ने मान्छेहरू धेरै हुनुहुन्छ। त्यसैले गर्दाखेरि आज हाम्रो जीवन केही छैन, अब दुःखको समय आउँछ, वृद्धावस्था आउँछ होइन, हामी एउटै उमेर समूहमा रहिरहँदैनौँ, हाम्रो बल तागत त्यतिकै रहिरहँदैन, हाम्रो क्षमताहरू त्यतिकै भइरहँदैनन्। जब म अहिले बोलिरहेको छु, यतिकै बोल्ने तागतहरू मेरो भोलि नहुन सक्छ। त्यसैले गर्दा आज गरिएको काम पनि परमेश्वरले लेखा लिनुहुन्छ, मलाई त्यसमा ढुक्क छ। तर भोलि गएर पनि वृद्धावस्थामा पनि परमेश्वरको महिमा गर्न पाउनु चाहिँ हाम्रो लागि सौभाग्यको कुरो हो, तर परमेश्वरको हातमा छ हाम्रो जीवन, हामी केही पनि जान्दैनौँ होइन। त्यसैले गर्दा युवाहरूले गरेको आराधना परमेश्वरले अचम्मै मन पराउनुहुन्छ। र यहाँ युवा भनेर किन तोक्नुभयो, युवा अवस्थामा नै तिमीहरूले आफ्नो सृष्टिकर्ताको सम्झना गर। हो श्रोता, आज तपाईँ युवा हुनुहुन्छ, कुन उमेर समूहको हुनुहुन्छ, परमेश्वरको महिमा त सबैले गर्नुपर्छ, तर पनि आज उपदेशक पुस्तक 12 अध्यायको एक पदले विशेष गरी युवा युवतीहरूलाई फोकस गरिरहेको छ। र त्यसैले गर्दा मलाई के लाग्छ भने वृद्धावस्थामा पनि परमेश्वरको महिमा गर्न पाउनु चाहिँ हाम्रो लागि सौभाग्यको कुरो हो, तर परमेश्वरको हातमा छ हाम्रो जीवन, हामी केही पनि जान्दैनौँ होइन। त्यसैले गर्दा युवाहरूले गरेको आराधना परमेश्वरले अचम्मै मन पराउनुहुन्छ र

सिलो अझ पूर्णता त्यसमा होइन हामी एकदम असल तरिकाले जडायौँ भनेदेखि चाहिँ सुन्न सुगन्ध भन्ने एउटा कुरा छ नि त होइन। त्यसैले गर्दाखेरि आज युवा के युवती हामी सबैजना प्रभुसँगै हिँड्ने व्यक्ति बन्नुपर्छ भन्दै रवि थापाज्यूले गाउनुभएको भजन तपाईँसँगै हिँड्दै जानेछु म भन्दै सुनाउँछु।

भनिएको छ र व्यर्थ व्यर्थ सबै कुरा भनेर उपदेशकले लेख्दछन्। यो उपदेशकको पुस्तक लेख्ने व्यक्ति चाहिँ सोलोमन राजा हुनुहुन्छ, जसलाई परमेश्वरले एकदमै महान बुद्धि विवेक दिनुभएको थियो र उहाँले सबै कुरा व्यर्थ हो भनेर भन्नुहुन्छ। र यत्र महान व्यक्ति अनि परमेश्वरले भन्नुहुन्छ सबै कुरा व्यर्थ हो भने तपाईँ र म चाहिँ संसारको निम्ति मरिमेट्न चाहिँ ठिक हुँदैन। हामीले परमेश्वरलाई महिमा जुनसुकै अवस्थामा पनि दिन रेडी हुनुपर्छ, तयार हुनुपर्छ। चाहे हामी जुनसुकै अवस्थामा पुगौं, अयुबलाई सम्झौं, अयुबले धेरै दुःख भोगे होइन, त्यस्ता धेरै व्यक्तिहरूले आज प्रभुका चेलाहरूले असल तरिकाले मृत्युवरण गर्नु भएन, प्रभुको खातिर नै उहाँहरूको जीवन एउटा शहीदको रूपमा अर्पण गर्नुभयो। आज त्यस्ता कुराहरू सम्झौं, ठिकै छ हाम्रो जीवन जस्तो भए पनि परमेश्वरलाई महिमा दिन जन्मेको हो, मैले परमेश्वरको महिमा गर्नुपर्छ भन्ने कुरा चाहिँ हामीले बिर्सनु हुँदैन। र हामीलाई बुढेसकालका कुराहरू पनि गर्दछ। उपदेशक पुस्तक 12 अध्यायले चाँदीको तार चुडिन अघि सुनको कचौरा फुटाइन अघि के श्रोता तपाईँले बुझ्नुभयो, माटोको गाग्रो पन्धेरामा टुक्रा टुक्रा पारिन अघि कुवामा पाङ्रो भसाइन अघि। र आज चाँदीका तार चुडिन अघि अनि सुनको कचौरा फुटाइन अघि परमेश्वरले तपाईँले मेरो नसालाई यति राम्रो बनाउनु भएको छ, एउटा सुन्दर अनमोल शरीर बनाउनु भएको छ। यसायाको पुस्तकमा भन्नुहुन्छ तिमीहरू मेरो नजरमा अनमोलका हो। परमेश्वरले एकदम सूक्ष्म तरिकाले हाम्रो शरीरलाई बनाउनु भयो र सुन्दर सुन्दर हाड हड्डीले सजाउनु भयो, नसाहरू दिनुभयो, ती जस्तै चाँदीका तार जस्ता, सुनका तार जस्ता। यी सबै कुराहरू एक दिन टुट्नेछन्, सबै कुराहरू कमजोर हुनेछन् भन्ने कुरा चाहिँ उपदेशकले जान्दथे। अनि यहाँ लेखिएको छ जमिनबाट आएको धुलो जमिन नै फर्कन अघि। योभन्दा अगाडि पनि म केही पढ्दछु, अघि मैले भर्खरै पढेको वचन फेरि पनि पढ्छु एकचोटि। दुःखको समय र वृद्धावस्था आउन अघि नै जब तिमीले भन्दैछौ यिनमा मेरो मन लाग्दैन, ती समयभन्दा अघि नै आफ्नो युवा अवस्थामा आफ्नो सृष्टिकर्ताको सम्झना गर भनेर युवाहरूलाई फोकस गरेको कुरा फेरि पनि पढे। दुईमा भनिएको छ सूर्य र दिनको उज्यालोलाई अँध्यारोले ढाक्न अघि नै, चन्द्रमा र ताराहरू धमिला हुन र बादलहरू वर्षा पछि फर्कन अघि नै, जब घरको हेरचाह गर्नेहरू कामदछन्, बलिया मानिसहरू झुक्दछन्, जब जाँतो पिर्ने स्त्रीहरू कम भएका नै आफ्नो काम बन्द गर्दछन्, झ्यालबाट हेर्नेहरूका आँखा धमिला हुन्छन्। र यो हाम्रो इन्द्रियहरूलाई वर्णन गरिएको छ। जब जाँतो पिँदै स्त्रीहरू भन्नाले हाम्रा दाँतहरू कमजोर हुन्छन्, जब वृद्धावस्था आउँदछ हामीले खान्छु भनेका कुराहरू खान पाउँदैनौ। कति मानिसहरूलाई मकै भटमास एकदमै मनपर्छ होइन, बाल्यावस्थादेखि नै खाँदै आएको हो, त्यो पौष्टिकताको रूपमा पनि खाइन्छ होइन। तर अहिले जुन वृद्धावस्थामा आएर पुरानो समयको झल्को लिएर अहिले खान्छु भन्दा सक्नुहुन्न नि त हाम्रा वृद्धा वृद्धाहरूले होइन, र हामी हाम्रो अवस्था पनि त्यस्तै हुन्छ। त्यसले गर्दा जाँतो पिँदै स्त्रीहरू दाँत छ कि आँत छ भनेर मैले सुनेको थिएँ, जब दाँत बलियो छ भनेदेखि आँत पनि मानिसको बलियो हुन्छ, किनभने उसले जुनसुकै कुरालाई पनि चपाएर सन्तुलित तरिकाले चपाएर चाहिँ त्यसबाट भिटामिन लिन सक्छ। राम्ररी चपाइएन भने डाइजेसन पनि राम्रो हुँदैन भनेर भनि मन्दछ नि डक्टरले पनि। त्यसले गर्दाखेरि चाहिँ हाम्रो यो जाँतो कमजोर हुन अगाडि त्यसैले यो जाँतोलाई पनि हामीले बलियो राख्न चाहिँ जान्नुपर्दछ श्रोता। र जाँतो पिँदै स्त्रीहरूको आवाजहरू बन्द हुन्छन् र हामीलाई आँगन पनि पर्दैछ जस्तो लाग्दछ, अनि एक किसिमले कानका श्रवण शक्तिहरू कम भएको हुनाले चिरबिर चराको आवाजहरू पनि बन्द हुन्छन्, हामी सुन्न सक्दैनौँ। र किनभने चराहरू त कराइरहेका हुन्छन्, उनीहरूको यो दैनिक कार्य नै हो, उनीहरू कराइरहेका हुन्छन् तर हामी सुन्दैनौँ, किनभने हामी कहाँ छौँ, बिग्रा अवस्थामा छौँ। त्यसैले गर्दा हाम्रा इन्द्रियहरू कमजोर भएका छन् यो समय। त्यसैले गर्दा हाडे बदामको बोट सेतै फुलेर फक्रन्छ भनेर भनिएको छ, हाम्रा कपालहरू पनि सेतै फुल्छन् होइन, र हाम्रो हामीलाई हेर्दाखेरि मनपर्ने सुन्दरताहरू नै हाम्रो हराइसकेको हुन्छ। त्यसैले उपदेशको पुस्तक साह्रै मनपर्छ होइन, यो चाहिँ जीवनको एउटा कालखण्डको कुरा हो। जब हामी यो ठाउँमा पुग्छौँ त्यसपछि चाहिँ हामीले काम गर्न सक्दैनौँ। कति मानिसले के भन्छन् भने जब वृद्धावस्था हुन्छ अनि प्रभु मलाई चलाउनुहोस् भन्दाखेरि कसरी प्रभुले चलाउनुहुन्छ र होइन, वृद्धावस्थामा भएको मानिस आफै चल्न सक्दैन, प्रभुले कसरी चलाउनुहुन्छ। त्यसैले युवावस्थालाई किन फोकस गरिएको छ, युवावस्थाको आराधनालाई किन परमेश्वरले मन पराउनु भएको छ भन्दा, हो तिमीहरूले युवावस्थामा नै परमेश्वरका सम्पूर्ण हात हतियारहरू धारण गरेर प्रभुलाई पाउनुपर्छ अनि प्रभुका कामहरू गर्नुपर्छ भन्ने कुरा चाहिँ उपदेशकले भन्दछन्। यो एकदमै सत्य कुरा पनि हो।
र त्यसैले गर्दाखेरि रोहित थापाज्यूको आवाजमा मैले जसरी गीत सुनाए तपाईँसँगै हिँड्दै जानेछु म आज तपाईँले मैले येशूसँग हिँड्न जान्नुपर्छ सिक्नुपर्छ तालिमहरू लिनुपर्छ बाइबल पढेर र त्यस्तै मेरो हृदयमा लियाउँछु गहिरो तृष्णा भनेर एडियन देवानले पनि भन्दै हुन्छ र हामी प्रत्येकजनाको यस्तो एउटा तृष्णा हुन्छ प्रभुसँगै हिँड्ने होइन दिनभरि कसरी बिताउने त्यो गीतले भन्दैछ सुनौ है त

पनि अर्थपूर्ण भजन हामीले सुनेका छौँ श्रोता. उपदेशक बाह्रको छले भन्दछ, चाँदीको तार चुनिन अघि, सुनको कचौरा फुटाइन अघि, माटोको गाग्री पँधेरोमा टुक्रा टुक्रा पारिन अघि, र कुवामा पाँग्रो मसाइन अघि, जमिनबाट आएको धुलो जमिनमै फर्कन अघि, तथा आत्मा दिनुहुने परमेश्वरका हातमा जान अघि, उहाँको नै सम्झना.

0: God. Hallelujah. प्रभु हाम्रो आराधनाहरूलाई कार्यक्रम हुनदेखि बचाउनुहोस्। हाम्रो आराधनाहरूलाई एउटा प्रोग्राममा सीमित हुनदेखि बचाउनुहोस्। हामी दिनभरि तपाईँलाई खुसी पार्न चाहन्छौँ, हामी दिनभरि तपाईँलाई प्रसन्न पार्न चाहन्छौँ, हामी दिनभरि
1: आवाजमा निकै नै मिठो गीत हामीले सुनिरहेका छौँ। श्रोता मित्र, दिनभरि हामीले कसरी हाम्रो समयलाई बिताउन चाहन्छौँ भन्ने कुराहरू गरिएको छ, अनि मलाई पनि एकदमै मनपर्छ यो भजन, किनभने दिनभरि तपाईँको प्रशंसा गर्दै रहन चाहन्छु भन्ने व्यक्ति त आज पाउन गाह्रो छ नि त, होइन? परमेश्वरमाको बाटोमा हिँड्नलाई गाह्रो छ, संसारले आज हामीलाई बोलाइरहेको छ हरेक अवस्थामा, अनि गाह्रो छ संसारसँग एकै चालको भएर हिँडिरहेको समयमा परमेश्वरको बाटोमा हिँड्न चाहिँ सजिलो छैन। हामीलाई परमेश्वरले माटोसँग सम्बन्धित बनाइदिनु भएको छ, सम्बन्ध गाँसिदिनु भएको छ, किनभने माटो चाहिँ हाम्रो मानवता र सीमितताको वर्णन पनि गर्दछ माटोले, किनभने माटो चाहिँ अलिकति पानी पर्यो भने पनि भत्किएर जान्छ, होइन? त्यो त्यसको अस्तित्व पनि रहँदैन, त्यसैले गर्दा त्यस्तो कमजोर मानिसहरू हौ हामी भन्ने कुरा चाहिँ परमेश्वरले हामीलाई हामी धुलोबाट बनेका हौ भन्ने कुरा उत्पत्तिको पुस्तकले बताउँछ, र त्यसको मतलब चाहिँ हाम्रो शरीर अस्थायी र कमजोर अनि सीमित छ भन्ने कुरा चाहिँ हामीले बिर्सन हुँदैन। धुलोको अर्थ हामी पृथ्वीको अंश हौ र पृथ्वीको प्रकृतिको हिस्सा पनि हौ हामी, र हामी आफैले जीवन सृजना गर्न सक्दैनौ र भनिएको छ। त्यसले गर्दाखेरि परमेश्वरले तपाईँ र मलाई चाहिँ यस्तो जीवन दिनुभएको छ जुन जीवन चाहिँ माटो हो, तर यही माटोलाई परमेश्वरले कति धेरै प्रेम गर्नुभयो है, धेरै प्रेम गर्नुभएको हुनाले परमेश्वर कुम्हारले भनेर हामीलाई मनपर्ने भाँडो बनाउनुभयो। हामी परमेश्वरलाई धेरै धन्यवाद दिन चाहन्छौ। येशु ख्रीष्टको समयको एउटा कुरा गर्न मलाई मन लाग्यो, जुन बेथानी भन्ने ठाउँ थियो, त्यहाँ चाहिँ प्रभु येशु ख्रीष्ट जब यरुसलेम जाँदाखेरि, यरुसलेम आउनुभन्दा अगाडि बेथानीमा बास बस्नुहुन्थ्यो, त्यो ठाउँलाई साह्रै नै मन पराउनुहुन्थ्यो प्रभुले, किनभने त्यहाँ लाजरसको घर थियो, मार्था र मरियम पनि त्यहाँ थिए, र साह्रै मन पराउनुहुन्थ्यो त्यो घरलाई। किन मन पराउनुहुन्थ्यो भन्दाखेरि त्यहाँ चाहिँ प्रभुको सत्कार हुन्थ्यो, प्रभुलाई मिठा मिठा खानेकुराहरू बनाएर दिँदथे, होइन? अनि प्रभुको सत्कार हुन्थ्यो, अनि प्रभुले बोलेका वचनहरू त्यहाँ सुन्ने व्यक्तिहरू थिए, अनि प्रभुलाई एकदम ध्यान दिएर सुन्ने व्यक्तिहरू भएको हुनाले त्यो ठाउँ मन पराउनुहुन्थ्यो। अनि बेथानी ठाउँ चाहिँ यति राम्रो हो कि जहाँ चाहिँ एउटा सम्मान, होइन, पाहुनाको सत्कार, सबै कुराहरू भएको, परमेश्वरको वचन सुन्ने मानिसहरू सबै भएको हामी एउटा पूर्णता देख्छौँ। त्यसले गर्दा तपाईँले मेरो जीवन पनि आज एउटा बेथानी जस्तो हुनुपर्छ, सबैजना मानिसहरूले सत्कार पाउने, होइन, सबैजना मानिसहरूले जीवनको बाटो देख्ने, हाम्रो जीवनलाई हेरेर र हामीबाट केही सिक्ने मौकाहरू मानिसहरूले पाउन सकुन्, हामी त्यस्तो किसिमको एउटा बेथानी जस्तो भनेर चाहिँ मानिसहरूको निम्ति काम गर्नुपर्छ भन्ने पनि हो श्रोता मित्र। र आज युवा अवस्थाका कुराहरूलाई बढी फोकस मैले गरिरहेको छु, र युवा अवस्थामा चाहिँ हाम्रो मन अनायासै कहाँ कहाँ पुगिरहेको हुन्छ, कहिलेकाहीँ संसारको हुरीले उडाउँछ, होइन, संसारले कहाँ पुर्याउँछ, कसो पुर्याउँछ, अनि फेरि पनि प्रभुको वचनले तानेर ल्याएर हामीलाई फेरि ठिक ठाउँमा ल्याउँछ। त्यसैले गर्दा हामी जतासुकै उडी हिँड्न हुँदैन, संसारको हुरीमा चाहिँ हामी रोमलिन हुँदैन, हामी आत्मिकी बनेर जीवन जिउनुपर्छ। कतै तपाईँले पनि संसारले तानिरहेको छ कि, यो जेम्स डुङमेनको आवाजमा निकै मिठो गीत सुनौ, त्यसपछि आफ्नो जीवनलाई कन्ट्रोल गर्ने, संयममा राख्ने कुराहरू सिकाउन त यस गीतबाट।

शान्तिको शासक फेर्दैछु निकै नै अर्थपूर्ण वचन हामीले सुन्यौँ। गुड न्युज एफएमको वर्षामा कार्यक्रम नयाँ आउँदै सुन्दै हुन्छ श्रोता। समय दौडिरहेको छ र हामीले आज जवान जवानीको निम्ति एउटा उत्साहका कुराहरू पनि गरिरहेका छौँ र हामी माटो हौं भन्ने कुराहरू पनि गरिरहेका छौँ। माटो हौं त कस्तो हुनुपर्छ, हामीमा घमण्ड हुनु हुँदैन, अनि हामी आखिर धुलो त हौं, परमेश्वरको इच्छा भयो भने मात्रै हामी बाँच्न सक्छौ भन्ने कुरा चाहिँ हामीले कहिले पनि बिर्सनु हुँदैन। हामीलाई उत्पत्तिको पुस्तक 2:7 माटो हौ हामी भनेर बारम्बार भन्दछ, किनभने परमेश्वरको माले हुनुहुन्छ। कहिलेकाहीँ जीवनको आगो पनि, जीवनमा आगो पनि आउन सक्छ, तर त्यसले हामीलाई बलियो बनाउँछ भन्ने कुरा पहिलो पत्रस 1:7 हेर्यौँ भने पनि थाहा पाउँछौ। अनि त्यो माटोको भाँडो बनाउनको निम्ति चाहिँ आगोमा फुलिनुपर्छ, पिटिनुपर्छ, कुटिनुपर्छ, आकार बनिनुपर्छ। कहिलेकाहीँ जीवनमा कष्ट, दबाव, असफलता छ भने त्यो कुमालेको हातमा परेको हुनसक्छ, अथवा कुमालेले चाहिँ त्यो आकार दिनलाई गरेको हुनसक्छ। हामीले कहिलेकाहीँ सोध्छौँ किन यस्तो भइरहेको छ, तर कुमालेलाई अन्तिम आकार थाहा हुन्छ। र कुमालेको माटोमा, हातमा परेको माटो चाहिँ कहिले पनि खेर जाँदैन र कुमालेको हातमा परेको माटो कहिले व्यर्थ हुँदैन। त्यसले गर्दाखेरि तपाईँ र मेरो जीवनमा आएका हरेक दुःख पीड़ाहरू परमेश्वरको माले हुनुहुन्छ, अनि प्रभु येशूले चाहिँ तपाईँ र मलाई बनाउन चाहनुहुन्छ। त्यतिखेर ठोकठाक गर्दाखेरि दुख्न सक्छ हामीलाई, होइन, परिस्थितिहरू हाम्रो बिग्रिन सक्छ, कमजोर हुन सक्छ, अनि हामी त्यतिखेर महसुस कमजोर गर्छौं। तर हामीले यो पनि सम्झनुपर्छ कि परमेश्वरले मलाई बनाउँदै हुनुहुन्छ, उहाँको उपयोगको निम्ति, प्रयोगको निम्ति उहाँले चाहिँ मलाई बनाउँदै हुनुहुन्छ। म पक्कै पनि असल बनेर निक्लनेछु र उहाँको राज्यको निम्ति काम लाग्नेछु भन्ने कुरा हामीले कहिले पनि बिर्सनु हुँदैन। धन्यवाद छ श्रोता मित्र, तिनीहरू सुनेर साथ दिनुभयो सबैलाई धन्यवाद फेरि पनि दिन चाहन्छु र प्राविधिक मित्र विजयजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम नयाँ उदयबाट म भनी बिदा लिन्छु। धन्यवाद, जय मसीह।

श्रोता, हाम्रो आजको नियमित प्रसारण यही बन्द भएको जानकारी गराउँदै भोलि बिहान 6 बजे विविध आशिषमय कार्यक्रमहरूको साथमा पुनः उपस्थित हुने नै छौ। तबसम्मको लागि गुड न्यूज एफएम परिवारलाई बिदा दिनुहोस्। तर अनलाइन मार्फत सुन्नुहुने हाम्रा श्रोताहरूको लागि हाम्रो प्रसारण 24 घण्टा रहेको जानकारी गराउँदै बिदा चाहन्छौ। जय मसीह।